0: घरेलू आवश्यकताको सम्बोधन हुने विषय समेट्न सरकारवालाहरूले सुझाव दिएका छन्। शिक्षा तथा खेलकुद मन्त्रालयले विद्यालय शिक्षाको राष्ट्रिय पाठ्यक्रम प्रारूप 2076 परिमार्जन गर्न लागेपछि यस्तो सुझाव आएको हो। पाठ्यक्रममा नैतिक शिक्षा, संस्कार, कृत्रिम बौद्धिकता, एआई, कोडिङ, जलवायु परिवर्तन, सिप तथा उद्यमशीलता जस्ता विषयलाई प्राथमिकता दिनुपर्ने सुझाव आएको छ।
1: सोशल मीडियामा उपहार चिट्ठाको लोभ दिन प्रतिदिन फस्ते प्रयोगकर्ता शीर्षकमा खबर छ। फेसबुक म्यासेन्जर, टिकटक, वाट्सएप, टेलिग्राम, इन्स्टाग्राम, भाइबर लगायत सामाजिक सञ्जालको बढ़दो प्रयोगसँगै साइबर स्क्याम र ठगी गैर कानूनी गतिविधि पनि बढ़दै गएका छन्। प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोका अनुसार 5 वर्षमा मात्रै साइबर ठगी सम्बन्धी 72,000 बढ़ी उजुरी परेका छन्। त्यस्तै ब्यूरोका अनुसार सबैभन्दा धेरै उजुरी दिनेमा 18 देखि 35 वर्ष उमेर समूहका व्यक्ति छन्। आर्थिक वर्ष 2081-82 18 देखि 25 वर्षसम्मबाट 5,827 र 26 देखि 35 वर्ष समूहबाट 6,113 गरी कुल 1,940 निवेदन परेका थिए। आर्थिक वर्ष 2082-83 यही दुई उमेर समूहबाट क्रमशः 6,918 र 6,556 निवेदन परेको तथ्याङ्कले देखाउँछ। दुवै समूह जोड्दा 13,474 हुन्छ। यसले साइबर अपराधबाट ठगिनेमा युवा तथा सक्रिय डिजिटल प्रयोगकर्ता उमेर समूहको हिस्सा ठूलो रहेको देखाउँछ। तर निवेदनको संख्या मात्रैका आधारमा कुनै उमेर समूह नै साइबर अपराधको बढ़ी पीड़ित हो भन्ने निष्कर्ष भने निकाल्न मिल्दैन। चालू आर्थिक वर्षको पछिल्लो दुई महिनामा पनि 18 देखि 35 वर्ष समूहका 1,588 जनाले साइबर ब्यूरोमा निवेदन दिएका छन्। 18 वर्ष मुनिका भने 16 जना मात्रै रहेका छन्। सामाजिक सञ्जाल फेसबुक, म्यासेन्जर, टिकटक, वाट्सएप, टेलिग्राम, इन्स्टाग्राम, इमेल, भाइबर, इमो, युट्यूब, विचैट, ट्वीटर, गुगल, ई सेवा, खल्ती बैंक खाता, एसएमएस तथा अनलाइन शपिंग लगायत माध्यममा साइबर ठगी तथा अपराध सम्बन्धी निवेदन परेका छन्। आर्थिक वर्ष 2082-83 मात्रै फेसबुक म्यासेन्जरबाट 7,123, टिकटकबाट 6,776, वाट्सएपबाट 3,105 र टेलिग्रामबाट 1,031 निवेदन परेको नेपाल प्रहरीको तथ्याङ्क छ। आर्थिक वर्ष 2082-83 तथ्याङ्कलाई विश्लेषण गर्दा विभिन्न विद्युतीय माध्यमबाट ठगिनेमा पुरूषको संख्या धेरै छ, जसमा 10,184 जना पुरूषले आफू ठगिएको भन्दै ब्यूरोमा निवेदन दिएका छन्। त्यस्तै बालक 275, बालिका 409, महिला 8,726, संघ संस्था 932 गरी जम्मा 20,526 जनाले आफू ठगिएको भन्दै साइबर ब्यूरोमा निवेदन दिएका छन्। फोटो सपिङ, विभिन्न व्यक्तिको तस्विरमा अरूको अनुहार जोडेर अनलाइनमा प्रसारित गर्ने, रिभेन्ज पार्न अश्लील फोटो तथा भिडियो सामाजिक सञ्जालमा प्रकाशित गर्ने जस्ता प्रकृतिक अपराध बढ़दो क्रममा रहेको समेत जनाइएको छ। बलियो पासवर्ड प्रयोग गर्ने, अक्षर अंक र विशेष संकेत मिसाएर बलियो पासवर्ड बनाउने र एउटै पासवर्ड सबै खातामा प्रयोग नगर्ने जस्ता उपायहरूबाट साइबर अपराधबाट बच्न सक्ने उपाय सुझाइएको छ।

एलजी ले ल्यायो नयाँ एलजी एसेन्सियल सिरिज, अब किफायती मूल्यमा रेफ्रिजरेटर, वासिङ मसिन, एसी को कम्प्लिट रेन्ज, 10 वर्षको वारेन्टी सहित 0% नो कस्ट इएमआई, नागरिकता भए पुग्छ, हरेक घरको खुसी घर घरमा एलजी लाइफ गुड।

0: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
1: नेपाली खबरमा अब भित्री पृष्ठका खबर। संविधान दिवस तथा राष्ट्रिय दिवस 2083 अवसरमा राष्ट्रपति, प्रधानमन्त्री, पूर्व राष्ट्रपति र पूर्व प्रधानमन्त्रीहरूले संविधानको कार्यान्वयन, संरक्षण र सुधारबारे फरक फरक सन्देश दिएका छन्। राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको मर्म कार्यान्वयनमै देखिनुपर्ने बताएका छन्।
2: यस वर्ष महान चाड़ दशैं तिहार छठ सर्वसाधारणका लागि निकै बोझिलो बन्ने भएको छ किनभने गत वर्षको तुलनामा महँगी उहातै बढ़ेको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालू आर्थिक वर्ष 2083-84 पहिलो महिनाको तथ्याङ्क अनुसार साउन महिनामा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति 5.96% रहेको छ।
1: पुनर्गठन बहस चलाएको एमाले धमाधम बैठकमा केन्द्रित छ। नेकपा एमाले निर्वाचन समीक्षा कार्यदलको बैठक शनिबार बिहान 9 बजे बस्ने भएको छ। पार्टी प्रचार तथा प्रकाशन विभाग प्रमुख निरज आचार्यका अनुसार पार्टी केन्द्रीय कार्यालय च्यासलमा कार्यदलको बैठक बस्नेछ। शनिबार 4 बजे बस्ने भनिएको कार्यदलको बैठक प्रस्तावित प्रतिवेदनको अध्ययनका लागि सदस्यहरूले समय मागेपछि सारिएको हो।
2: नेपाल चीन सीमानाको लेन्दे खोला हुँदै भोटेकोशी नदीबाट रसुवागढ़ी नाकामा आएको बाढ़ीले सड़क सञ्जाल अवरूद्ध भएपछि आमा छोदिङमो गाउँपालिकामा बन्दाको बजार अभाव भएको छ। आमा छोदिङमो गाउँपालिका 3 गतलाङमा मात्र बन्दा बिक्रीबाट गत वर्ष प्रति परिवार 50,000 देखि 6.5 लाख रूपियाँसम्म लिएका थिए। गाउँमा 2 करोड़ रूपियाँको कारोबार भएको थियो। यस वर्ष त्यसभन्दा बढ़ीको बन्दा उत्पादन भएको थियो।
1: भदौ 10 गतेको विनाशकारी बाढ़ीले 1 दर्जन जलविद्युत आयोजनामा क्षति पुर्याए पनि नेपालले विद्युत निर्यात भने यथावत राखेको छ। विद्युत प्राधिकरणका अनुसार चालू आर्थिक वर्षको भदौ महिनामा मात्रै 5,09,24,61,282 रूपियाँ बराबरको विद्युत निर्यात भएको छ।
2: पछिल्लो समय बजार मूल्य राम्रो पाउन थालेपछि बाँकेका किसान व्यावसायिक सागसब्जी खेतीतर्फ आकर्षित भएका छन्। कृषि ज्ञान केन्द्र बाँकेका सूचना अधिकारी सुजिता शर्माले विगतमा निर्वाहमुखी खेती गर्दै आएका किसान समेत अहिले व्यावसायिक रूपमा तरकारी खेती गर्न अग्रसर भएको जानकारी दिनुभयो।
1: नेपाल फिन्स्ट कम्पनी लिमिटेडको अध्यक्षमा कम्पनीका संस्थापक सदस्य वसन्तराज लम्साल नियुक्त भएका छन्। लम्साल लघुवित्त क्षेत्रमा लामो समयदेखि सक्रिय रहँदै आएको अनुभवी व्यक्तित्व हुन्।
2: अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले भारतीय लगानीकर्ता, उद्योगी तथा व्यावसायिक नेताहरूलाई नेपालमा लगानी र व्यापारका अवसरहरूको खोजी र विस्तार गर्न आह्वान गरेका छन्। उनले नेपालमा लगानीका लागि यो उपयुक्त समय भएको समेत बताएका छन्।
1: प्राकृतिक विपद र जलवायुजन्य जोखिमका कारण जलविद्युत आयोजनाको लागत र जोखिम बढ़दै गएपछि त्यसको असर न्यूनीकरण गर्न गरेको लगानीको आधारमा जलविद्युत आयोजनाको अनुमति पत्र अवधि बढ़ाउन एक संसदीय समितिले सरकारलाई सुझाव दिएको छ। प्रतिनिधि सभा अन्तर्गतको अर्थ समितिले गठन गरेको रसुवा बाढ़ी पश्चात अर्थतन्त्रमा परेको प्रभाव एवं जलवायु वित्त सम्बन्धी अध्ययन उपसमितिले जलवायुजन्य जोखिम न्यूनीकरणमा गरिएको लगानीलाई आधार बनाएर पुराना तथा नयाँ जलविद्युत आयोजनाको अनुमति पत्र अवधि 10 देखि 20 वर्षसम्म थप गर्नुपर्ने सुझाव दिएको हो।

0: नेपालको एकमात्र डीटीएच सेवा डिश होम।
1: डिश होम, खुशीको कनेक्शन।
2: सपना तपाईँको साथ हाम्रो। नेपाल बैंक सवारी कर्जा, नेपाल बैंकको बबाल नाडा फेस्टिभ अफर, मात्र 4.94% सर्वाधिक न्यून वार्षिक ब्याज दरमा, सेवा शुल्क मात्र 0.5%, रु 3 लाख सम्मको निशुल्क लाइफ टाइम क्रेडिट कार्ड सुविधा, कर्जा अवधि 5 वा 7 वर्षसम्म, सरल प्रक्रिया तथा छिटो स्वीकृति, सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने। यो अफर भाद्र 9 देखि असोज 15 गतेसम्म मात्र लागू हुनेछ। सातै दिन 24 घण्टा 01-597-1222 कल गर्नुहुन वा नजिकको नेपाल बैंकको शाखामा सम्पर्क गर्न सक्नुहुनेछ।
3: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
2: कृषि विकास बैंक लिमिटेडको केवाईसी विवरण अध्यावधिक गर्ने सम्बन्धी अत्यन्त जरूरी सूचना। आदरणीय ग्राहक महानुभावहरू, बैंकिङ कारोबारलाई सुरक्षित, व्यवस्थित तथा प्रभावकारी बनाउनको लागि आफ्नो केवाईसी अर्थात ग्राहक पहिचान विवरण अध्यावधिक गर्नुहुन अनुरोध छ। साथै तपाईँको नाम, ठेगाना, मोबाइल नम्बर, पेसा, व्यवसाय, पारिवारिक विवरण वा अन्य व्यक्तिगत विवरण परिवर्तन भएको छ भने आफ्नो पाएक पर्ने स्थानको जुनसुकै बैंक शाखामा गई समयमै जानकारी गराई केवाईसी विवरण अध्यावधिक गर्नुहुन समेत अनुरोध छ। कृषि विकास बैंक लिमिटेड, केन्द्रीय कार्यालय, रामसहा पथ,
0: काठमाडौँ।
4: नेपाली खबरमा अब विदेशका खबर। अमेरिकामा 3 वटा संचार माध्यममाथि प्रतिबन्धको घोषणा गरिएको छ। अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो प्रशासन सम्बन्धी समाचारप्रति असन्तुष्टि जनाउँदै सीएनएन, एमएस नाउ र पोलिटिकोका पत्रकारलाई व्हाइट हाउसमा प्रवेश गर्न रोक लगाउने घोषणा गरेका छन्।
5: अब खेल खबर। एसियाको सबैभन्दा ठूलो बहुराष्ट्रीय खेलकुद महोत्सव 20 एसियाली खेलकुद एसियाड शनिबार जापानको आइचिन

0: बाटो शीर्षकमा डाक्टर प्रेमराज न्यौपानेको विचार गोर्खा पत्रमा छापिएको छ। प्रकृतिले दिएको खनिज द्रव्यको विशाल भण्डार हामीसँग छ, यो अनमोल सम्पदातिर राज्यको ध्यान जान सकेको छैन। राज्यले खनिज उत्पादनलाई पहिलो प्राथमिकता दिनुपर्छ। नदीको बालुवा चाल्दा सुन निस्कन्छ, नदी सुनखानी हुँदै बगेकाले बालुवामा सुन पाइएको हो।
1: रसुवा बाढ़ीले कति बढ़ाउँछ गरीबी शीर्षकमा डाक्टर लोकनाथ भूषालको विचार अभियान दिल्लीमा छापिएको छ। शिक्षा, स्वास्थ्य, रोजगारी, आवास, खाद्य सुरक्षा, सामाजिक सम्मान र अवसरका पहुँचको कमी वा अभाव पनि गरीबीका महत्वपूर्ण आयाम रहने पछिल्ला अनुसन्धानको निष्कर्ष छ। विपद जोखिम नक्साङ्कन गरी सुरक्षित बस्ती विकास गर्नुपर्छ। नदी किनार पहिरोको उच्च जोखिम भएका क्षेत्र तथा असुरक्षित भूभागमा अनियन्त्रित बस्ती विस्तार गर्नुपर्छ। हालैको प्राकृतिक विपद गरीबी निवारण र समग्र मानव पूँजी विकासमा समेत बाधक बनेको छ।
0: हस्त, अहिलेलाई नेपाली खबर यति नै। यसपछि पत्रकार खेम्बमका साथमा नेपाली बहस।

0: Hi, I make Sunday Muncha Radio Silent at 9.8 Mishahas.
1: अहिले बिहानको 6 बजे 8:06 AM यति बेला बिहानको 6 बजे अब तपाईँले सुन्न सक्नुहुन्छ रेडियो साहिनीबाट साझा खबर।

0: प्रतिबन्ध नीति विस्तार गर्दै युक्रेनी क्षेत्रमा संसदीय निर्वाचन अमेरिकाले रूसमाथिको नयाँ प्रतिबन्ध सम्बन्धित विधेयक ल्याउँदै
1: र जापानमा शुरू विशौं एसियाली खेलकुदमा कराँतेतर्फ आज एसएका गुरूङले खेल्दै नेपाली क्रिकेट टोलीको विदाई तेस्रो एनपीएलको पहिलो खेल लुम्बिनी र सुदूरपश्चिम बीच हुने
2: रेडियो हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन
1: साझा खबरको सबैभन्दा

0: शुरूमा विपद प्रभावित पछिको पुनर्निर्माण र जलवायु न्यायका लागि अर्थमन्त्री वाग्लेले विभिन्न तीन देशको भ्रमण गर्न लागेको प्रसंग।
1: भारत भ्रमणमा रहनुभएका अर्थमन्त्री स्वर्णिम वाग्लेले आगामी केही सातामा कतार, अमेरिका र थाइल्याण्डको भ्रमण गर्ने हुनुभएको छ। त्यसक्रममा वहाँले भुटिकोशी विपद पछिको पुननिर्माणका लागि अन्तर्राष्ट्रिय सहयोग जुटाउन र जलवायु न्याय लगायतका विषयमा छलफल गर्ने समेत बताइएको छ। वाग्ले 12 देखि 13 असोजमा कतारको दोहामा हुने एसियन छलफलमा जाने र बोर्ड अफ गवर्नर्सको वार्षिक बैठकमा सहभागी हुने कार्यक्रम रहेको छ। नेपाल एआईआईबीको संस्थापक सदस्य हो। विभिन्न पूर्वाधार आयोजनाका लागि उसले वित्तीय सहयोग खोज्दै आएको छ। एआईआईबी बैठक तथा त्यस क्रममा हुने द्विपक्षीय बैठक भेटवार्तामा नेपाल जलवायु विपद जोखिम उच्च रहेको र त्यसबाट मुलुकले बेहोर्नु परेको क्षति तथा लगायत बारे पनि वाग्लेले कुराकानी गर्ने तयारी समेत गर्नुभएको छ। 10 भदौमा भुटेकोशी त्रिशुली नदी प्रणालीमा आएको बाढ़ीपछि सरकारले विपदमा जलवायु परिवर्तनको भूमिकाबारे वैज्ञानिक प्रमाण र तथ्याङ्क अन्तर्राष्ट्रिय समुदाय समक्ष प्रस्तुत गर्ने तयारी गरेको छ। हालै गरेको वैज्ञानिक अध्ययनले 10 भदौमा भत्किएको हिम नदी तथा चट्टानको संरचना स्थिर बनाउन जलवायु परिवर्तनले सम्भवतः योगदान गरेको देखाएको छ, तर त्यसलाई विपदको एकमात्र कारण भन्ने पहिचान गरिएको छैन। सरकारका पछिल्ला तथ्याङ्क अनुसार विपदमा कम्तीमा 1403 जनाको मृत्यु भएको छ भने 6150 जना अझै बेपत्ता छन्। प्रारम्भिक सरकारी मूल्यांकनले विपदबाट 4.8 खर्ब रूपियाँ बराबरको क्षति तथा आर्थिक नोक्सानी भएको समेत अनुमान गरेको छ। त्यस्तै अमेरिकाको भ्रमण पनि हुने निश्चित भइसकेको छ। अन्तर्राष्ट्रिय मुद्रा कोष र विश्व बैंक समूहको वार्षिक बैठक 26 असोजदेखि 1 कार्तिकसम्म थाइल्याण्डको बैंककमा पनि हुँदैछ। त्यहाँ पनि वाग्ले जाने तयारी भएको बताइएको छ।
0: यसैबीच भुटेकोशी त्रिशुली नदीमा 10 भदौमा आएको हिम बाढ़ीबाट प्रभावित भएकाहरूलाई राखिएका होल्डिङ सेन्टरमा झाडा पखाला, रूगाखोकी र ज्वरोका बिरामी बढ़न थालेका छन्। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका अनुसार बाढ़ी प्रभावितलाई राखिएका होल्डिङ सेन्टरमा शनिबारसम्म 88 जना झाडा पखाला देखिएको छ भने 270लाई रूगाखोकी र ज्वरो देखिएको छ। बाढ़ी प्रभावित क्षेत्रमा केन्द्रबाट 100 भन्दा बढ़ी विशेषज्ञ चिकित्सक सहितको स्वास्थ्य टोली परिचालन गरिएको थियो। त्यसमध्ये 70 जना फर्किसकेका छन्। 30 जना अझै रसुवा, धादिङ र नुवाकोट क्षेत्रका अस्पताल तथा स्वास्थ्य शिविरहरूमा खटिएका छन्। होल्डिङ सेन्टर तथा त्यस आसपासमा रहेका स्वास्थ्य शिविरबाट प्रभावितको स्वास्थ्य परीक्षण र उपचार भइरहेको मन्त्रालयले बताएको छ। बाढ़ीपछि डेंगीको पनि जोखिम हुन्छ। डेंगीबाट बस्नको लागि कस्तो सावधानी अपनाउने? सरुवा रोग विशेषज्ञ डाक्टर शेरबहादुर पुनले सीआईएनसँग भन्नुभयो,
2: डेंगीबाट बस्नको लागि खास गरी अब लामखुट्टेको तपाईँबाट बस्नुपर्छ भन्ने हो। कपडा पुरै शरीर ढाक्ने खालको हुनु पर्यो। बिजुली पनि तपाईँले राम्रोसँग पाइराख्नु भएको छ भने लिक्विड जुन हामीले पनि प्रयोग गर्ने गर्छौँ त्यो पनि एउटा राम्रो उपाय हुन सक्दछ। यदि मिल्छ भने त्यो प्रयोग गर्नुहोला। जुन बाढीले ल्याएको टुक्रा टाक्रे जुन एउटा कुनै पनि भाँडोहरूमा पानीहरू यसै पनि लामो समयदेखि सकियो भने त्यो हेर्नु एकदमै जरुरी छ। कतै पानी जमेको अवस्था रहेछ भने त्यसको चाहिँ व्यवस्थापनमा एकदमै ध्यान दिनु जरुरी छ। किन भन्दाखेरि डेङ्गु फैलाउन लामखुट्टे चाहिन्छ र त्यो लामखुट्टेको लागि वृद्धि विकास हुनलाई त्यस्ता खालका खाल्डाखुट्टीमा पानी जमेको हुनै पर्छ।
0: रसुवाको भटेकोशी नदीमा आएको लेदो सहितको बाढ़ीबाट भएको क्षतिको खोज उद्धार र राहत कार्य जारी रहेको बेला मृत्यु हुनेको संख्या भने 1411 पुगेको छ भने 5875 जना अझै सम्पर्कविहीन छन्। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले हिजो साँझसम्मको अवस्था समेटेर सार्वजनिक गरेको 29 स्थिति प्रतिवेदन अनुसार हालसम्म 13784 जनाको उद्धार भइसकेको छ। उद्धार गरिएका शवमध्ये 336 महिला, 549 पुरूष र 526 आंशिक मानव अंग रहेका छन्। हालसम्म 1292 शव जमीन मुनि सुरक्षित भण्डारण गरिएको छ भने 110 शव पहिचानपछि परिवारलाई हस्तान्तरण गरिएको पनि प्राधिकरणले बताएको छ। डीएनए परीक्षणका लागि मृतकतर्फ 1286 र आफन्ततर्फ 1991 नमूना संकलन भइसकेको छ। नेपाल प्रहरी केन्द्रीय विधि विज्ञान प्रयोगशाला सामाकुशीमा 1949 र राष्ट्रिय विधि विज्ञान प्रयोगशालामा 1728 नमूना परीक्षणका लागि प्राप्त भएका छन्। भारत, सिंगापुर, कोरिया र चीनका गरी 42 जना विदेशी विधि विज्ञान विशेषज्ञ दुवै प्रयोगशालामा खटिएको पनि प्राधिकरणले जानकारी दिएको छ। घोष तथा उद्धारको केन्द्रबिन्दु जलविद्युत आयोजनाका सुरुङहरूलाई बनाइएको छ। माथिल्लो त्रिशुली एकको हाकुबेसी स्थित अडिट तीन सुरुङभित्र ग्राइण्डर, ग्यास कटर र रोटरी रेस्क्यू सञ्चालन गरी फलाम काटेर करिब 2000 मिटरसम्म सुरुङ खुला गरिएको छ, जहाँबाट 31 शव निकालिएको पनि प्राधिकरणले बताएको छ। तीमध्ये 13 शव असो 4 गते त्रिशुली लैजाने योजना छ। नेपाली सेनाको हवाई साधनबाट एक्सावेटरको बढ़ी आयोजना स्थलसम्म पुर्याइएको को पनि जानकारी दिएको छ। 24 होल्डिङ सेन्टरमा 1342 जनाले त्यहाँ आश्रय लिइरहेको पनि प्राधिकरणले बताएको छ। पृथ्वी राजमार्गको मुगलिन मल्लेखुश खण्डमा कृष्णभीरमा असोज 1 गते बिहान 6 बजेदेखि दुईतर्फ यातायात सञ्चालन भइरहेको जनाइएको छ। ज्यामिरे घाट चौकी भीरमा असोज 1 गते बेलुका अवरूद्ध भएको यातायात भोलिपल्ट बिहानैबाट सञ्चालनमा ल्याइयो भने शीतल बजार कृष्णभीर क्षेत्रमा हार्ड रक ब्लास्टिङका लागि नेपाली सेनासँग समन्वय गरी काम भइरहेको पनि प्राधिकरणले बताएको छ।
1: फ्लाइ दुबईले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलमा 7 असोजमा उडान गर्ने भएपछि पोखराका पर्यटन व्यवसायीहरू 10-25% छूट दिने गरी प्याकेज घोषणा गरेका छन्। गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्र राज पाण्डेले उडानलाई दिगो बनाउन के कसरी अघि बढ़न सकिन्छ भन्ने विषयमा सरकारवाला तथा पर्यटन व्यवसायसँग आयोजना गरेको छलफल कार्यक्रममा फ्लाइ दुबईको उडान मार्फत पोखरा आउने सबै यात्रु एवं पर्यटकलाई यो छूट प्रदान गरिने समेत घोषणा उनीहरूको छ। होटल संघले मार्फत पोखरा आउनेलाई होटलको मेनुमा 25% छूट दिने अध्यक्ष लक्ष्मण सुवेदीले जानकारी दिनुभयो। पहिलो उडान मार्फत पोखरा आउने पर्यटकलाई भने एक रातका लागि बस्न र खानाको व्यवस्था समेत गर्ने गरी व्यवसायीहरू उत्साहित भएका छन्।
0: अब राजनीतिक प्रसंग। जेएनजी आन्दोलन र निर्वाचनमा धक्कापछि चलेको आन्तरिक शक्ति संघर्ष र वाक युद्ध बीच अन्तत एमालेको चुनावी समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलका संयोजक रामबहादुर थापा बादलले अध्यक्ष केपी शर्मा ओलीको राजनीतिमा तथा राजीनामा तथा नेतृत्व हस्तान्तरणको माग सम्बन्धी प्रसंग हटाएर परिमार्जित प्रतिवेदन तयार पारेपछि अरू नेताहरूले असन्तुष्टि जनाएका छन्। पूर्व उपमहासचिव प्रदीप गिमालीले तयार पारेको प्रतिवेदन हिजो बसेको कार्यदल बैठकमा पेश गर्नुभएको हो। ओली एमालेको निर्विकल्प नेतृत्व भएको प्रतिवेदनमा उल्लेख छ। उपाध्यक्ष विष्णु पौडेल र महासचिव शंकर पोखरेलले भने यसमा गम्भीर असहमति जनाउनुभयो। परिमार्जित प्रतिवेदनमा पार्टी पुनर्गठनका लागि नीतिगत कार्यशैलीगत व्यवहारगत र आचरणगत सुधारका विषयहरू समेटिएका छन्। कार्यदलको समीक्षा र सिफारिश शुद्धिकरण सुदृढीकरण र रूपान्तरणका लागि 39 संकल्प शीर्षक प्रतिवेदनमा ओलीलाई एक क्रान्तिकारी नेताका रूपमा पेश गर्दै प्रतिवेदनमा उहाँसँग फरक नेतृत्व क्षमता रहेको पनि देखाउन खोजिएको छ। महासचिव पोखरेलले पेश गरेको 65 पन्नाको प्रतिवेदनको सट्टा कार्यदल हुँदै सचिवालय बैठकबाट सोमबारबाट शुरू हुने केन्द्रीय कमिटी बैठकका लागि 29 पन्नाको प्रतिवेदन पनि पेश गरिएको छ। अध्यक्ष ओलीले पार्टीभित्र आफूलाई कमजोर पार्ने वा फुटाउने प्रयास भइरहे पनि त्यस्ता प्रयास सफल नहुने बताउनुभयो। 15 संविधान दिवसका अवसरमा पार्टी कार्यालय च्यासलमा हिजो आयोजित कार्यक्रममा ओलीले आफूले एमालेभित्र विगतमा 10 महाभारत लडेर आजको अवस्थामा आइपुगेको दावी गर्दै अहिले भइरहेका प्रयासबाट आफू नढल्ने दावी गर्नुभयो। यसैबीच कांग्रेसमा कांग्रेसको 15 महाधिवेशन अन्तर्गत पहिलो दिन 3396 वडामा अधिवेशन सम्पन्न गरिएको छ। संस्थापन अधिवेशनमा हुमिदा देउबा समूह प्रक्रिया भन्दा बाहिर देखिएको छ। शेरबहादुर र शेखरको क्षेत्रमा अधिवेशन नभएको रिपोर्टहरू प्राप्त भएका छन्। मोरङ 6 अन्तर्गत ओडामा शनिबार अधिवेशन हुन सकेन। नेता डाक्टर शेखर कोइरालाको उक्त क्षेत्रमा सदस्यता विवादका कारण अधिवेशन हुन नसकेको हो। शनिबार रोकिएको अधिवेशन आज हुने कोशी प्रदेश निर्वाचन सहजीकरण संयोजक वरिष्ठ अधिवक्ता दिल्ली बहादुर कार्कीले बताउनु भएको त्यहाँका सामुदायिक रेडियोहरूले खबर पठाएका छन्।
1: सामुदायिक सूचना नेटवर्क सीआईएन मार्फत देशैभरि प्रसारण भइरहेको साझा खबरमा चलचित्र निर्माता र कलाकारको आकर्षण पश्चिम नेपालमा
3: यति मायालु दर्शकहरूलाई चाहिँ हामीले आफूले एउटा सोचेको बनाएको चलचित्र पहिलोचोटि प्रिमियर गर्न पाउनु आफैमा एकदम खुसीको कुरा र गर्वको कुरा मैले महसुस गरेको छु।
0: बंगलादेशमा विद्युत निर्यातको सहमति दिन भारतको ढिलाइ, व्यवसायीहरू उत्साहित, कार्बन व्यापार नियमावली संशोधन, आयोजना अवधि 15 वर्ष लगायतका खबर बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
4: बाढ़ी प्रभावित क्षेत्रमा मरेका पशुको व्यवस्थापन र घाइते पशुको उपचार चुनौतीपूर्ण बनेको छ। यस्तो अवस्थामा किसानले के गर्ने?
1: मरेका पशुपन्छीबाट रोग फैलिन सक्ने हुँदा पानीको स्रोत भन्दा केही टाढा गहिरो खाडल खनी गाड्नुपर्छ। यसरी गाड्दा निसंक्रमणका लागि चुनाको प्रयोग गर्नुपर्छ। पशुपन्छी बीमा गरिएको छ भने क्षतिको फोटो तथा भिडियो खिचेर राख्नु पर्दछ र क्षति सम्बन्धी विवरण तुरन्त बीमा कम्पनीमा जानकारी गराउनुपर्छ।
0: पशुको दाना पानी, पशुपन्छीको लागि सफा पानीको व्यवस्था गर्नुहोस् र आवश्यकता अनुसार प्राविधिकको सल्लाहमा पानीलाई निर्मलीकरण गरी प्रयोग गर्नुहोस्। भिजेको, ओसिलो, ढुसी परेको दाना पराल खुवाउनु हुँदैन। पशुपन्छीलाई एकै पटकमा धेरै दाना नखुवाउ। दानाहरूको भण्डारण गर्दा सुक्खा ठाउँमा ओस नभएको, हावा खेल्ने र भुइँबाट माथि उठाई मात्र राख्नुपर्छ। पशुपन्छीलाई एकै पटकमा धेरै दाना नखुवाउनुहोस्।
4: पशु स्वास्थ्य, भागुते, चरचरे, लम्पी स्किन, पटकी लगायतका संक्रामक रोगहरू फैलन सक्ने हुँदा रोकथामका लागि पशु चिकित्सक वा पशु स्वास्थ्य प्राविधिकको सल्लाहमा खोपको प्रयोग गर्नुपर्छ।
0: नेपाल सरकार, पशु सेवा विभाग, संयुक्त राष्ट्र संघीय खाद्य तथा कृषि संगठन FAO तथा अकोराब CIN द्वारा जनहितका लागि जारी सन्देश।
4: विपद जुनसुकै बेला आउन सक्छ। बाढ़ी, पहिरो वा अन्य विपदको समयमा खाना र पानीको अभाव हुन सक्छ। तर यस्तो कठिन अवस्थामा पनि बाल बालिका, गर्भवती महिला र स्तनपान गराइरहेका आमाको पोषणमा विशेष ध्यान दिनु आवश्यक छ।
5: सबैभन्दा महत्वपूर्ण कुरा, 6 महिनासम्मका शिशुलाई आमाको दूध मात्र दिनुहोस्। यो विपदको समयमा पनि स्तनपान निरन्तर गराउनुहोस्। आमालाई आराम गर्ने, पर्याप्त खाना र सुरक्षित पानी पिउने वातावरण बनाऊ।
4: 6 महिनापछि बाल बालिकालाई उमेर अनुसार नरम, राम्ररी पकाएको र पोषिलो खाना दिन सुरु गरौं। थोरै थोरै मात्रामा दिनमा पटक पटक खुवाऊ। सम्भव भएसम्म दाल, अण्डा, दूध जन्य पदार्थ, साग सब्जी, फलफूल र अन्य स्थानीय पोषिलो खानेकुरा समावेश गरौं।
5: गर्भवती र स्तनपान गराइरहेका आमालाई पनि पर्याप्त खाना आवश्यक हुन्छ। विपदको समयमा अरूलाई खुवाएर आमाले आफू कम खाने अवस्था नबनाऊ। परिवारमा उपलब्ध पोषिलो खाना पहिले बाल बालिका र आमाका लागि पनि छुट्याउ।
6: विपदमा राहत बाँड्दा पोषणमा ख्याल राखौ। चाउचाउ र जंक फूड भन्दा पोषिलो खानेकुरा बाँडौ।
4: वर्ल्ड भिजन इन्टरनेशनल नेपाल र CIN।
7: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
0: तपाईँ अहिले देशभरिका सामुदायिक रेडियो CIN खबर.com तथा मोबाइल एप CIN र नेपाली पात्रोबाट पनि CIN को साझा खबर सुनिरहनु भएको छ। अब आज काठमाडौँबाट प्रकाशित पत्र पत्रिकाको खबर।
1: आजको नयाँ पत्रिकाको पहिलो पृष्ठमा लुम्बिनी प्रदेश लोकसेवामा बढ़दो आकर्षण, 1 वर्षमा 1164 पदका लागि 89,031 दरखास्त शीर्षकमा खबर प्रकाशित छ। त्यस्तै नयाँ पत्रिका कर्मी थामीको कुशको शब बनाएर अन्त्येष्टि शीर्षकमा पनि खबर प्रकाशित छ भने नयाँ पत्रिकाले थामीको परिवारलाई 30 महिनाको वैश्विक तलब उपलब्ध गराउनु भएको छ। त्यस्तै विपत्ता पत्रकारका परिवारलाई महासंघले जनै 1,00,000 रूपियाँ सहयोग गर्ने पनि भएको छ। दशौं भदौको भोटीको सिबारीमा विपत्ता नयाँ पत्रिका कर्मी टेकराज थामीको हिजो अन्त्येष्टि गरिएको छ। 24 दिनसम्म खोजी गर्दा पनि नभेटिएपछि परिवार आफन्तजनले तत्काल परिस्थितिको मूल्याङ्कन गर्दै कुशको शव बनाएर थामी संस्कार अनुसार पशुपति आर्यघाटमा दाह संस्कार गरिएको हो। त्यस्तै भित्रपिश्वमा करेन्ट लागेर मर्यो जंगली हात्ती रोनाल्डो शीर्षकमा पनि खबर प्रकाशित छ भने भित्रपिश्वमा बंगलादेशमा विद्युत निर्यातको सहमति दिन भारतको ढिलाई शीर्षकमा मिलन विश्वकर्माले खबर लेख्नु भएको छ। बंगलादेशमा नेपाली बिजुली निर्यातका लागि नयाँ सहमति बनाउन भारतले ढिलाई गरेको छ। बंगलादेशमा 40 मेगावाट विद्युत निर्यात गर्न स्रोतका अनुसार देखाइएको 24 मेगावाटको बिजुली र 24 मेगावाटको त्रिशुली र 22 मेगावाटको चिलिमे जलविद्युत केन्द्र 10 भदौको भोटेको सिबारीले बगाएसँगै बंगलादेशतर्फको विद्युत निर्यात ठप्प छ। त्यस लगतै थप नयाँ 2 परियोजनाको विद्युत बंगलादेश निर्यात गर्न सहमति माग्दै नेपाल विद्युत प्राधिकरणले भारतलाई पत्र पठाएको थियो, तर अहिलेसम्म भारतले सहमति भने दिएको छैन। भदौमा 6,35,00,000,000 विदेशी लगानी प्रतिबद्धता शीर्षकमा अर्को खबर प्रकाशित छ भने प्रदेश सरकारसँग सूचीकृत भएन कोशिका पर्यटकीय होटल शीर्षकको खबर पनि छ। त्यस्तै पोखरा विमानस्थलबाट अब अन्तर्राष्ट्रिय उडान हुने शीर्षकको खबर पनि पितृपृष्ठमा प्रकाशित छ।
0: अन्नपूर्ण पोस्ट दैनिकमा एकै दिन 200 विस्थापितले छाडे सरकारी होल्डिङ सेन्टर शीर्षकमा देवचन्द्र भट्टले नुवाकोटबाट लेख्नु भएको खबर छापेको छ। भोटेकोशी बाढीबाट विस्थापित भई नुवाकोटका विभिन्न होल्डिङ सेन्टरमा आश्रय लिइरहेका प्रभावितहरू दैनिक रूपमा घट्न थालेका छन्। बाढीपछि प्रभावितहरूका लागि नुवाकोटका विभिन्न स्थानमा कायम गरिएका 13 आश्रित केन्द्रमा असोज 1 गतेसम्म 832 आश्रित थिए, तर एकै दिनमा 221 घटेर असोज 2 गते आश्रितको संख्या 611 सीमित भएको छ। विपद व्यवस्थापन प्राधिकरणले नगद राहत दिने र होल्डिङ सेन्टरमा बस्न नचाहनेहरूका लागि राहतको व्यवस्था गर्ने बताएपछि होल्डिङ सेन्टर छोड्नेहरूको संख्या बढ़िरहेको हो। भित्रीपन्नामा बाढ़ीले सड़क बगाएपछि कुहिँदै करोड़ौंको तरकारी शीर्षकमा हेमनाथ खतिवड़ाले रसुवाबाट लेख्नु भएको खबर छ। नेपाल चीन सीमा नाकाको लेन्दे खोला हुँदै भोटेकोशी नदीबाट रसुवागढ़ी नाकामा आएको बाढ़ीले सड़क सञ्जाल अवरूद्ध भएपछि आमा छोदिङमो गाउँपालिकामा बन्दाको बजार अभाव भएको छ। आमा छोदिङमो गाउँपालिका 3 गतलाङमा मात्र बन्दा बिक्रीबाट गत वर्ष प्रति परिवार 50,000 साढे 6 लाख सम्म लिएको थियो। अर्को खबर, मलेसियाको FWCMS प्रकरण अन्तर्गत 25 म्यान पावर कम्पनीमाथि छानबिन शुरू भएको बारेमा पनि खबर छापिएको छ। अजबी पौडेलले यो खबर लेख्नु भएको हो। गोर्खापत्र दैनिकमा पाठ्यक्रम परिमार्जनमा सुझाव, एआई र जलवायु परिवर्तनमा चासो शीर्षकमा सूर्यप्रसाद पाण्डेले लेख्नु भएको खबर छ। शिक्षा विधेयकका लागि कार्यदल गठन गरिएको पनि खबर छ। विद्यालय शिक्षा विधेयकको मस्यौदा तयारीलाई तीव्रता दिन शिक्षा तथा खेलकुद मन्त्रालयले 7 सदस्यीय मस्यौदा कार्यदल गठन गरेको हो। भित्री पन्नामा कृत्रिम जलाशयबाट सिंचाई सुविधा शीर्षकमा दाङबाट लेखिएको खबर छापिएको छ। हुम्लाबाट 2 करोड़को स्याउ निकासी भएको बारेमा पनि खबर छ। दक्षिणी हुम्लाबाट 2 करोड़ भन्दा बढ़ी मूल्यको स्याउ निकासी भएको हो। हालसम्म 2 करोड़ 16 लाख रूपियाँ बराबरको स्याउ निकासी भएको कृषि विकास कार्यालयका प्रमुख चुडामणि पन्तले जानकारी दिनुभएको छ। तरकारीले पायो भाउ शीर्षकमा नेपालगंजबाट लेखिएको खबर पनि गोर्खापत्र दैनिकमा छापिएको छ। आर्थिक कारोबार दैनिकमा कार्बन व्यापार नियमावली संशोधन भएको, व्यापारमा कड़ाई, आयोजना अवधि 15 वर्ष पुर्याइएको बारेमा कौशिला कुंवरले लेख्नु भएको खबर छापिएको छ। कान्तिपुर दैनिकमा अडान र आदेशको बीचमा आईजीपी कार्की शीर्षकमा खबर लेखिएको छ। प्रहरीको व्यावसायिक स्वायत्तता जोगाउने अडान र राजनैतिक नेतृत्वको आदेश कार्यान्वयन गर्नुपर्ने दबावका बीच कार्की हुनुहुन्छ। असहमति जनाउने, निर्णय रोक्न खोज्ने र लिखित आदेश माग्ने गरे पनि उहाँका अडान अन्तत सम्झौतामै टुंगिने गरेको उल्लेख गरिएको छ। गौरव पोखरेलले यो खबर लेख्नु भएको हो। संविधान दिवस कार्यान्वयनको संकल्प संशोधनको बहस शीर्षकमा कुलचन्द्र न्यौपानेले लेख्नु भएको खबर छ। अन्तरिम आदेशको टुंगो नलाग्दासम्म संविधान संशोधनको बाटो रोकिन्छ कि रोकिँदैन शीर्षकमा कृष्ण बहाब र अजय सिंह महराले लेख्नु भएको खबर छ। सर्वोच्च अदालतले प्रतिनिधि सभा नियमावलीको नियम 140(11) सहित नियम 259 अर्को आदेश नभएसम्म कार्यान्वयन नगरी यथास्थितिमा राख्न आदेश दिएपछि अन्तिम आदेश नआएसम्म संविधान संशोधन प्रक्रिया के हुन्छ भन्ने प्रश्न खड़ा भएको उल्लेख गरिएको छ। भित्री पन्नामा ढुंगे बेत्रावती सड़क दलदल र भीरले ट्रयाक खोल्न कठिन शीर्षकमा विमल खतिवड़ाले लेख्नु भएको खबर छ। बाढ़ी आएको 24 दिन बित्दा पनि रसुवा, नुवाकोट र धादिङ सदरमुकाम सड़क सम्पर्कमा नजोडिएको उल्लेख गरिएको छ। ग्यास अभावले रेस्टुरेन्टका मेनु कटौती गरिएको, चिया पसलमै चिया नपाइएको बारेमा पनि प्रकृति दहाल र समर्पण श्रीले खबर लेख्नु भएको छ।
1: साझा खबरमा अब विदेशका खबर। रूसले युरोपेली संघका प्रतिनिधिहरूलाई लक्षित गर्दै आफ्नो प्रवेश निश्चित सूची व्यापक रूपमा विस्तार गरेको छ। मन्त्रालयले जारी गरेको विज्ञप्तीमा युरोपेली संघका संस्था सदस्य राष्ट्र तथा रूस विरोधी गतिविधिलाई समर्थन गर्ने केही युरोपेली राष्ट्रका प्रतिनिधिहरूलाई रूस प्रवेशमा प्रतिबन्ध लगाएको उल्लेख गरिएको हो। मन्त्रालयका अनुसार नयाँ सूचीमा युक्रेनलाई सैन्य सहायता उपलब्ध गराउने निर्णयमा संलग्न व्यक्ति रूसको क्षेत्र राष्ट्रिय अखण्डता कमजोर पार्ने गतिविधिमा संलग्न व्यक्ति, रूस विरूद्ध प्रतिबन्ध लगाउने प्रक्रियामा सहभागी व्यक्ति वा तेस्रो मुलुकसँग रूसको सम्बन्धमा क्षति पुर्याउने गतिविधिमा संलग्न व्यक्तिलाई समेत समावेश गरिने बताइएको छ। यता रूसले युक्रेनबाट गैर कानूनी रूपमा गाभेको दावी गरिरहेका क्षेत्रमा बासिन्दालाई पहिलो पटक आफ्नो संसदीय निर्वाचनमा सहभागी गराएको छ। क्रेमलिनले आफ्नो नियन्त्रणलाई सुदृढ गर्ने प्रयासका रूपमा अघि बढ़ाएको यस कदमले युक्रेनले कड़ा विरोध गरेको समेत अन्तर्राष्ट्रिय संचार माध्यमले उल्लेख गरेका छन्। र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनमा जारी युद्धका कारण रूसमाथि आर्थिक दबाव बढ़ाउने उद्देश्यले ल्याएको नयाँ प्रतिबन्ध सम्बन्धी विधेयकमा हस्ताक्षर गर्नुभएको छ। कंग्रेसका दुवै सदनबाट पारित भएको उक्त कानूनले रूसको ऊर्जा तथा रक्षा क्षेत्र, रूसी अधिकारी र मस्को प्रतिबन्ध छल्न प्रयोग हुने पानी जहाजलाई लक्षित गरिएको छ।
8: साझा खबरमा अब खेल खबर। जापानको नागोया शहरमा भव्य समारोहका बीच 20 एसियन खेलकुद प्रतियोगिता एसियाडको हिजो उद्घाटन भएको छ। मिजुहो एथलेटिक्स संघशालामा जापानका सम्राट नारू हितोले उद्घाटन गर्नुभयो। समारोहमा जापानका राजपरिवारका सदस्यहरू मासाको प्रिन्स आकिशिनो उपस्थित हुनुहुन्थ्यो। यसैगरी 20 एसियाड आयोजक कमिटिका अध्यक्ष ओहोमुरा हिदेकी, ओलम्पिक काउन्सिल अफ एसिया ओसिएका शेख बिन ओजन जो अन बिन हमाद अल थानी लगायतको पनि उपस्थिति रहेको थियो। नेपालको यस पटक स्वर्ण पदकको आशा गरिएको खेल कराँते पनि हो। यसमा पनि कराँतेमा 68 केजी तौलमाथि प्रतिस्पर्धा गर्ने एरिका गुरूङको खेल आइतबार आज छ। पछिल्लो संस्करणमा उहाँले ऐतिहासिक रूपमा नेपाललाई रजत दिलाउनु भएको थियो। नेपालले जापानको नागोया र आइची शहरमा शनिबारदेखि आधिकारिक रूपमा विश्व एसियाली खेलकुद एसियाडमा स्वर्ण सहित दोहोरो पदक जित्ने लक्ष्य राखेको छ। यही दुर्लभ लक्ष्य चुम्ने लक्ष्यका साथ नेपाली टोली जापानमा छ। यो अभियान 3 वर्षदेखि शुरू भएको थियो। नेपाल क्रिकेट संघ क्यानले शनिबार तेस्रो संस्करणको नेपाल प्रिमियर लीग एनपीएलको खेल तालिका सार्वजनिक गरेको छ। क्यानले आगामी 9 कार्तिकदेखि 5 मंगिरसम्म त्रिवे क्रिकेट मैदानमा हुने एनपीएलको उद्घाटन खेलमा साबिक विजेता लुम्बिनी लायन्स र उपविजेता सुदूरपश्चिम रोयल्स बीच हुने जनाएको छ। प्रतियोगिताको उद्घाटन खेल कार्तिक 9 गते दिउँसो 4:30 बजे हुनेछ। पछिल्लो सिजनमा लुम्बिनीले लगातार दोस्रो पटक फाइनल स्थान बनाएको सुदूरपश्चिमलाई हराउँदै पहिलो पटक उपाधि जितेको थियो। ज्ञानले दोस्रो संस्करण प्यारापेट सहित फ्लड लाइटमा आयोजना गरेको थियो। 2 संस्करण पूरा भइसक्दा एनपीएलमा डीआरएसको चर्चा पनि चलिरहेको छ। ज्ञानले दोस्रो संस्करणमै डीआरएस प्रविधि राख्ने कसरत गरेको थियो, तर त्यो सम्भव भएन। यसपटक त्यो संस्करणमा डीएसआरको सम्भावना भएको ज्ञानले जनाएको छ।
1: पश्चिम नेपालका दर्शक खोज्दै निर्देशक निर्माताको निरन्तर भ्रमण र संवाद रिपोर्ट कार्टुन लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
9: एनसेल प्याक किन्नु भयो त? जहिले पनि जहाँ पनि प्याक खरिद गर्नुहोस् अनि 20% क्यास फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस्। शर्तहरू लागू हुनेछन्। एनसेल नेपालकै लागि।
7: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIM।
1: साझा खबरमा अब पश्चिम नेपालमा चलचित्रको बजारको कुरा। नेपाली चलचित्रको बजार विस्तार हुँदै गएपछि कलाकार, निर्माता र निर्देशकको ध्यान पश्चिम नेपालतर्फ केन्द्रित हुन थालेको छ। चलचित्र प्रदर्शन अघि पछि प्रचार प्रसार र दर्शकसँग प्रत्यक्ष संवादका लागि निर्माण टोलीहरू नेपालगंज सहित पश्चिम नेपालका विभिन्न शहरमा पुग्न थालेका छन्। त्यही क्रममा काठमाडौँमा केन्द्रित हुँदै आएको चलचित्रको प्रिमियर यसपटक भने नेपालगंजबाटै गरिएको छ।
10: नेपालगंजमा अहिले 2 सिनेमा हल सञ्चालनमा छन्। पछिल्लो समय नेपाली चलचित्रले राम्रो व्यापार गर्न थालेपछि नेपालगंज पश्चिम नेपालमा चलचित्र प्रदर्शनका लागि महत्वपूर्ण बजारका रूपमा स्थापित हुँदै गएको चलचित्रका निर्माता र कलाकारको गतिविधिबाट भन्न सकिन्छ। असोजमा प्रदर्शनमा आउन लागेको चलचित्र बा एक योद्धाको विशेष प्रदर्शनी नेपालगंजमा गरिएको छ।
11: नमस्ते नेपालगंज, आर यू रेडी टू वाच द मूवी?
10: चलचित्रको नियमित प्रदर्शन अघि विशेष प्रदर्शन गर्ने र दर्शकहरू पनि विशेष व्यक्तित्व रहने अभ्यास सामान्यतया काठमाडौँमा देखिन्थ्यो, तर पश्चिम नेपालका दर्शकले नेपाली चलचित्रलाई दिएको माया र साथका कारण पनि नेपालगंजमा आफूहरू आएको निर्देशक तथा चर्चित संगीतकर्मी हरि लम्साल बताउनुहुन्छ।
3: नेपालगंजका दर्शकहरू नेपाली चलचित्रलाई एकदमै अगाध माया गर्नुहुन्छ भनेर सुनेको थिएँ। वास्तवमा यो खाले माया सबैको नेपाली चलचित्रले पाइरहोस् अझ खुसीको कुरा यति मायालु दर्शकहरूलाई चाहिँ हामीले आफूले एउटा सोचेको बनाएको चलचित्र पहिलोचोटि प्रिमियर गर्न पाउनु आफैमा एकदम खुसीको कुरा र गर्वको कुरा मैले महसुस गरेको छु।
10: नयाँ नेपाली चलचित्र प्रदर्शन अघि र पछि पनि प्रचार प्रसारका लागि कलाकार निर्माता तथा निर्देशकको टोली नेपालगंज दाङ धनगढ़ी लगायतका पश्चिम नेपालका शहरमा अनिवार्य रूपमा पुग्ने गरेका छन्। कलाकार दिव्यदीप पन्त
12: धेरै जस्तो प्रेमियरहरू यस्तो शोहरू काठमाडौँमै सीमित भइराखेको छन्। नेपाली चलचित्रलाई काठमाडौँ बाहिर यस्ता इभेन्टहरू स्पेसली आइराख्न एकदमै जरूरी छ, दर्शकसँग जोड्न जरूरी छ।
10: बाँकेमा धनगढ़ीमा र दाङमा सिनेमा घर छन्। अभिनेत्री सुहाना थापा पश्चिम नेपालका दर्शकको माया बिर्सन नसकिने बताउनुहुन्छ।
13: गर्वशील भइरहेको छ किनभने यही आएर हजुरहरूसँग बसेर हेर्न पाउँदाखेरि आई एम भेरी ग्रेटफुल एन्ड भेरी अनर्ड।
10: काठमाडौँ उपत्यका बाहिर नेपालगंजमा चलचित्रको भव्य प्रिमियर हुनु सकरा र उत्साहजनक रहेको चलचित्र हल सञ्चालक बताउँछन्। नेपालगंज सिने रोयलका सीईओ रितेश श्रेष्ठ:
14: राम्रो मौका पनि हो, हामीले आफ्नो ठाउँलाई प्रस्तुत गर्न, हामी पनि छौँ बाहिर, भ्याली भन्दा बाहिर चाहिँ यसरी नेपालमा चाहिँ भएको छैन, यो चाहिँ पहिलो भएको हुनाले चाहिँ हामी एक्साइटेड छौँ। पूर्णबहादुर सारङ्गीदेखि र पछाडितिर नेपाली फिल्मको चाहिँ बिजनेस एकदमै राम्रो भइसकेको छ होइन, हामीले चाहिँ अब करोड क्लबमा पनि धेरै फिल्महरू अब पुगी पनि सकेका छौँ, व्यापार हिसाबले पनि एकदमै राम्रो छ, धेरै चलिरहेको हिन्दी फिल्मलाई पनि पछाडि पारिसकेको छ नेपाली फिल्मले।
10: नेपालगंजमा चलचित्र हेर्न सुर्खेत बर्दिया लगायतका क्षेत्र तथा भारतीय सीमावर्ती क्षेत्रबाट समेत दर्शक आउने गरेका छन्। निशु जोशी, सीआईएन रेडियो कृष्ण सार एफएम नेपालगंज बाँके।
0: यो रिपोर्ट सँगै हामी साझा खबरको अन्त्यमा आइपुगेका छौं। सामुदायिक रेडियो प्रसारक संघद्वारा संचालित सीआईएनको बिहान छ बजेको साझा खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक:
1: बाढ़ी प्रभावित राखिएको होल्डिङ सेन्टरमा 270 भन्दा बढ़ीलाई रूगाखोकी र ज्वरो, सड़क बगाएपछि कुहिँदे करोटौं र तरकारी, पुननिर्माण र जलवायु न्यायमा साथ खोज्न अर्थमन्त्री न्यूयोर्क, दोहा र बैंकक जाँदै।
0: कांग्रेस 15 महाधिवेशन अन्तर्गत पहिलो दिन 3,000 भन्दा बढ़ी ओडामा अधिवेशन, एमाले अध्यक्ष ओलीको निर्देशनमा नेतृत्व हस्तान्तरणको प्रसंग हटाएर प्रतिवेदन तयार, नेता पौडेल र पोखरेलको असहमति।
1: बंगलादेशमा विद्युत निर्यातको सहमति दिन भारतको ढिलाई, पोखरा विमानस्थलबाट अन्तर्राष्ट्रिय उड़ान हुने भएपछि व्यवसायी उत्साहित, कार्बन व्यापार नियमावली संशोधन, आयोजना अवधि 15 वर्ष।
0: रूसले युरोपेली संघका प्रतिनिधि लक्षित प्रतिबन्ध नीति विस्तार गर्दै, युक्रेनी क्षेत्रमा संसदीय निर्वाचन, अमेरिकाले रूसमाथिको नयाँ प्रतिबन्ध सम्बन्धी विधेयक ल्याउँदै,
1: र जापानमा शुरू विश्व एसियाली खेलकुदमा करातेतर्फ आज एरिका गुरूङले खेल्दै तेस्रो एनपीएलको पहिलो खेल लुम्बिनी र सुदूरपश्चिम बीच हुने।
0: साझा खबरको अन्त्यमा कार्टुन हामीले आशिष खनाल मार्सापले कोत्रोकै शीर्षकमा बनाउनु भएको कार्टुन लिएका छौं। व्यङ्ग गर्न खोजिएको छ राष्ट्रिय स्वतन्त्र पार्टीको सांसद रीमा विश्वकर्मा, जसले राष्ट्रिय स्वतन्त्र पार्टीका विभिन्न सामाजिक सञ्जालमा समाचार वाचन गर्दै हरेक दिन जस्तो राख्ने गरिएको थियो, यद्यपि पछिल्लो समयमा त्यो केही रोकिएको जस्तो देखिन्छ। र ग्रे जोनको रिपोर्ट पनि निकै चर्चा छ, यसबारेमा राष्ट्रपा सभापतिदेखि सांसदहरूलाई समेत पत्रकारले पटक पटक प्रश्न सोध्दै आएका छन्। यहाँ एउटा खुल्ला स्थान जस्तो देखिएको छ, जहाँ राष्ट्रपा सभापति लामिछाने बाहिर निस्कदै गर्दा त्यहाँ पत्रकारहरूले बाटो नै रोकेका छन्। ग्रे जोनको रिपोर्टको बारेमा के हो भन्ने बारेमा सोधेको जस्तो देखिन्छ, र सभापति लामिछाने जस्ता देखिने व्यक्ति केही भन्दैछन्। माथि यस्तो लेखिएको छ: रिमाले वाचन नगरेको समाचार कसरी साँचो हुन्छ त, मलाई यो केही पनि थाहा छैन।
1: हस्त प्राविधिक साथी रवि दितालाई धन्यवाद। अहिलेलाई लीलप्रकाश चन्द्र सन्तोष गर्न विदा भयो। तपाईँको आजको दिन शुभ होस्। नमस्कार।

0: अहिले सुन्दै हुनुहुन्छ रेडियो साइन 89.8 मेगाहर्ज।
1: सहिनो समय सूचक अहिले बिहानको 7 बज्यो।
2: औलो कसरी सर्छ? संक्रमित एनोफिलिस सातको पोथी लामखुट्टेले मानिसलाई टोक्दा औलो रोग सर्दछ।
1: औलोका लक्षणहरू, मुख्य लक्षण काम ज्वरो आउनु हो। ज्वरो एक दिन बिराई वा नियमित आउन सक्छ। ज्वरो आउँदा प्राय जाडो लाग्ने, काप छुट्ने र पसिना आउने हुन्छ। टाउको दुख्ने, थकान, कमजोरी महसुस हुने, वाकवाकी लाग्ने, बान्ता हुने, गम्भीर तथा जटिल औलो भएमा हात जोड्नेहरू दुख्ने, बेहोस हुने, सास फेर्न गाह्रो हुने आदि औलोका लक्षणहरू हुन्।
2: औलोबाट बच्ने उपायहरू। लामखुट्टेको टोकाईबाट बस्नु नै औलो रोगबाट बच्ने उत्तम उपाय हो।
1: लामखुट्टेको टोकाईबाट कसरी बच्ने? झुलको प्रयोग गर्ने, कीटनाशक युक्त झुल अझ बढी प्रभावशाली हुने हुनाले उपलब्ध भएसम्म यसको प्रयोग गर्ने। घरको झ्यालढोकामा जाली लगाउने। औलो सार्ने लामखुट्टेले साँझ र रातिको समयमा बढी टोक्ने हुँदा सकेसम्म साँझ पख घर बाहिर नबस्ने। बाहिर जाँदा वन जंगल अथवा खेतीबारीमा लामखुट्टेको टोकाईबाट बच्न पूरा शरीर ढाक्ने लुगा लगाउने वा शरीरको खुल्ला भागमा लामखुट्टे धपाउने मलमको प्रयोग गर्ने।
3: हेर्नु न नानीको बाबा, कोठामा छोरी रुँदै बसेकी छ। विवाहको समय पनि नजिकै आइसक्यो, के कुरामा चित्त बुझिन पनि।
4: नानी के भयो, किन रोएको? विवाहको समय पनि नजिकै आइसक्यो, तिम्रो यो अवस्था देखेर हामी धेरै चिन्तित छौ। के कुराको चित्त बुझिन छोरी?
5: हेर्नु न बाबा, विवाहमा खिच्ने भिडियो तथा फोटो त जहाँ पायो त्यही खिचेर कहाँ हुन्छ त?
4: ल छोरी, के गर्ने त, कहाँ छ त तिमीले रोजेको खोजेको जस्तो?
5: बाबा, हाम्रै पश्चिम चितवनको साधनगर टाउनमा रहेको निरज फोटो एन्ड भिडियोग्राफी छ नि सनी।
4: ए छोरी, भइहाल्छ नि, तिम्रो इच्छा नै हाम्रो इच्छा हो। तिमी ढुक्क भएर बस, तिम्रो विवाहको लागि फोटो सुट र भिडियोग्राफीको लागि निरज फोटो एन्ड भिडियोग्राफीलाई नै भनिहाल्छु नि। हामी कहाँ उच्च स्तरीय क्यामेराबाट अनुभवी फोटोग्राफरद्वारा कुनै पनि शुभ कार्यको भिडियो सुट गरिनुको साथै हरेक साइजका फोटो लेमिनेसन, फ्ल्याक्स प्रिन्ट, कप प्रिन्ट, टी शर्ट प्रिन्ट गर्नुको साथै फोटो सम्बन्धी सम्पूर्ण काम गरिन्छ। मिरर फोटो एन्ड भिडियोग्राफी, भरतपुर महानगरपालिका, वडा नम्बर 19, शारदनगर टाउन, चितवन।
5: सम्पर्क नम्बर 98-750-82-997,
3: 98-550-10-997।
6: 3 महिना तिर्नुहोस्, 7 महिना चलाउनुहोस्। क्लासिक टेकको 200 Mbps इन्टरनेट 7 महिनाको लागि मात्र ₹5,700। साथै क्यारो टिभी एपमा पाउनुहोस् 200 भन्दा बढी HD र HDTV च्यानलहरू, वाइफाई 6 सहितको सुपर फास्ट इन्टरनेट र IPTV अब क्लासिक टेकमा। आजै जडान गर्नुहोस्, कल गर्नुहोस् 9709184147। शर्तहरू लागू हुनेछन्।
7: आमा, एक गिलास दही खाम न, साह्रै गर्मी हो।

0: आमा मलाई दुध है।
1: होइन आमा, हाम्रो दुध दही किन यति मिठो हुन्छ?
0: किनभने हामीले रोजेका छौँ शुद्धता र विश्वास।
1: कहाँबाट ल्याउनुहुन्छ यो सबै?
0: भरतपुर 10 सिंचाई रोडमा रहेको डेरी मार्टबाट, जहाँ पाइन्छ ताजा दुध, दही, घिउ, पनिर र दुग्धजन्य पदार्थ पाइने एकमात्र ठाउँ।
2: तपाईँको परिवारको स्वास्थ्य हाम्रो प्राथमिकता। डेरी मार्ट, शुद्धताको अर्को नाम। डेरी मार्ट भरतपुर 10 दूरसञ्चार रोड, उत्पादक चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघ चितवन। हाम्रा शाखाहरू भरतपुर 10 इन्द्रेणी टोल, भरतपुर 3 बेलचोक।
3: एसएनपी कम्पनी कार्यालयको अत्यन्त जरुरी सूचना।
4: कम्पनी एन 2063 बमोजिम दर्ता भएका कम्पनीको म्याद भित्र विवरण पेश नगरेको र अध्यावधिक नगरेको कम्पनी प्राली 2083 असोज भित्र आय विवरण पेश गरेमा लाग्ने सम्पूर्ण कर, शुल्क, दस्तुर, जरिवाना निनाहा हुने व्यवस्था भएको हुँदा समयभित्र आफ्नो व्यवसाय नवीकरण गर्न आउनुहुन एसएनपी कम्पनीको कार्यालयद्वारा सूचना जारी गरिएको छ। पुनश्च लाइसेन्स नभएका बिचौलियासँग काम गरी पछि पछुताउनु भन्दा लाइसेन्स भएका आधिकारिक संस्थासँग मात्र काम गरी ढुक्क हुनुहोस्।
3: एसएनपी कम्पनीको कार्यालय भरतपुर बाइपास रोड आन्तरिक राजस्व कार्यालयबाट 200 मिटर पारी मौलाकालिका अस्पताल सँगै। सम्पर्क नम्बर 0556909959, 98550703059 र 98550673059।
5: स्कर्ब टाइफस रोगका लक्षणहरू: धेरै ज्वरो आउनु, कान ज्वरो समेत आउनु, टाउको धेरै दुख्नु, पसिना धेरै आउनु, आँखा रातो हुनु, झाडा पखाला लाग्नु, माइटलले टोकेको ठाउँमा रातो डावर जस्तो दाग देखिनु र पछि गएर कालो दाग बस्नु। स्कर्ब टाइफस रोग लाग्नबाट बच्ने उपायहरू: खेतबारीमा काम गर्दा, वन जंगल झाडीमा जाँदा वा घाँस काट्न जाँदा पूरा शरीर ढाकिने कपडा लगाउने, साथै सम्भव भएसम्म बुट लगाउने, सकेसम्म घाँस बारी वा चौरमा नबस्ने, बस्ने परे गुन्द्री वा दरी ओछ्याएर बस्ने, सम्भव भएसम्म भुइँमा नबस्ने, खाटमा वा अग्लो स्थानमा सुत्ने बस्ने, घर वरपर झाडी घाँस तथा घुर्यान बढ्न नदिने, घर गोठमा मुसा नियन्त्रण गर्ने जस्तै उपयुक्त किसिमले अन्न भण्डारण गर्ने, समयमै उपचार नभएमा कडा खालको श्वास प्रश्वास समस्या जस्तै दम बढ्ने, श्वास फेर्न गाह्रो भई बिरामी चिकित्सित हुने र बिस्तारै शरीरका मुख्य अङ्गहरूले काम गर्न छाड्नुका साथै बिरामीको मृत्यु पनि हुन सक्छ।
6: रेडियो साइनो 89.8 मेगाहर्ज, तपाईँ हाम्रो अटुट साइनो।

कार्यक्रम ज्योतिष वास्तु लिएर सबैलाई आज पनि उपस्थित भइसकेका छु। म ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदी। कार्यक्रम ज्योतिष वास्तुमा हामीले जानकारी दिने गरेका छौं आजका तिथिमिति पञ्चाङ्ग मेषादि बाह्र राशिफल। राशिफल पछि हामीले तपाईँहरूको भूत वर्तमान र भविष्यको विषयमा पनि जानकारी पनि दिने गरेका छौं। पारिवारिक समस्या, वैदेशिक यात्रा, श्रीमान श्रीमतीको दाम्पत्य जीवन, निसन्तानपन सम्बन्धीका समस्या, कालसर्प योगका समस्या, मांगलिक योगका समस्या, पितृदोषका समस्याहरू के कस्तो रहन्छ, भूत वर्तमान र भविष्यको विषयमा, ग्रहदशा र भाग्यको विषयमा जानकारीका लागि 98451 75223 र 98056 75223 नम्बरमा तपाईँले आफ्नो र आफन्तको विषयमा, ग्रहदशा र भाग्यको विषयमा विशेष रूपमा जानकारी पनि हामी तपाईँलाई गर्ने गरेका छौं। कुनै पनि जिज्ञासाहरू रहेका छन् भने तपाईँले हामीलाई सम्पर्क पनि गर्न सक्नुहुन्छ र कार्यक्रम ज्योतिष वास्तु नेपालका विभिन्न जिल्लाहरूबाट, विभिन्न रेडियो स्टेशनबाट तपाईँहरूले प्रत्यक्ष रूपमा एकैसाथ कार्यक्रम ज्योतिष वास्तुलाई सुन्दै आइराख्नु भएको छ। हाम्रो एफएम 94 MHz भरतपुर चितवनबाट, चितवनको पहिलो सामुदायिक रेडियो रेडियो चितवन 94.6 MHz रत्नगर दुई टाढीबाट, रेडियो भरतपुर 105.2 MHz भरतपुर चितवनबाट, इच्छाकामना एफएम 102.4 MHz इच्छाकामना कुरिनटार चितवनबाट, रेडियो साहिनो 89.8 MHz सनौली चितवनबाट, हाम्रो राप्ती एफएम 88.8 MHz भण्डार चितवनबाट, सामुदायिक रेडियो सुनवल 90.7 MHz सुनवल नवलप्रासीबाट, सामुदायिक रेडियो दुधोली एफएम 97.2 MHz दुधोली सिन्धुलीबाट, रेडियो होलेरी एफएम 102.5 MHz सोलेरी रोल्पाबाट, सामुदायिक रेडियो जलजला 96.4 MHz लिबङ रोल्पाबाट, सामुदायिक रेडियो रेडियो मकनपुर 101.3 MHz हेटुडा मकनपुरबाट, रेडियो वर्षा 91.1 MHz मलङ्गवा नगरपालिका सर्लाहीबाट, नारायणी एफएम 103.8 MHz वीरगंज पर्चबाट, सामुदायिक रेडियो रेडियो बिहानी 97.6 MHz नीलकण्ठी धादिङबाट, सामुदायिक रेडियो रेडियो गोर्खा 92.8 MHz गोर्खा बजारबाट, असल साथी रेडियो 98.9 MHz पोखरा कास्कीबाट पनि कार्यक्रम ज्योतिष वास्तु तपाईँले सुनेर साथ र सहयोग भने गरिराख्नु भएको छ। भूत वर्तमान र भविष्यको विषयमा, ग्रह दशा र भाग्यको विषयमा जानकारीका लागि 98451 75223 र 98056 75223 नम्बरमा तपाईँले आफ्नो र आफन्तको विषयमा, ग्रह दशा अनि भाग्यको विषयमा जानकारीका लागि 98451 75223 र 98056 75223 नम्बरमा तपाईँले हामीलाई सम्पर्क पनि गर्न सक्नुहुन्छ। कुनै पनि जिज्ञासाहरू रहेका छन् भने तपाईँले हामीलाई फोन गर्न सक्नुहुन्छ। भूत वर्तमान अनि भविष्यको विषयमा, ग्रह दशा र भाग्यको विषयमा विशेष रूपमा जानकारी भने हामी तपाईँलाई गराउँदैछौ। तपाईँले हामीलाई सम्पर्क भन्ने गर्दै गर्दछ। म भने कार्यक्रमलाई अलिकति अगाडि बढाउँछु आजको तिथिमिति अनि पञ्चाङ्गबाट।

राजमिति 2083 साल असोज महिनाको आज 4 गते र धनुसार इसवीसन 2026 सेप्टेम्बर 20 तारिक शक सम्वत् 1948 नेपाल सम्वत् 1146 रोदे नामक सम्वत् दक्षिणायन शरद ऋतु आज आइतबार रहेको छ। भाद्र शुक्ल पक्ष तिथि रहेको छ। आज नवमी तिथि रहेको छ। 26 घड़ी 16 पला यानि कि दिउँसोको 4:22 तत्प्रान्त दशमी रहनेछ। नक्षत्रमा रहेको छ पूर्व साढा नक्षत्र रहेको छ 56:20। योगमा रहेको छ सौभाग्य योग रहेको छ 26:40। कर्णमा रहेको छ तैतिलह कर्ण रहेको छ 58:45 रहेको छ। चन्द्रमा धनु राशिमा श्री सूर्यनारायण चाहिँ कन्या राशिमा आनन्दादि योगमा आज शुभ योग रहेको छ। आज बिहान सूर्योदय 5:51 भयो भने सारा सूर्यास्त 6:01 हुनेछ र आजको दिनमा घड़ी 12:10 रहनेछ। दिन विशेष रहेको छ। आज अदुख नवमी भनेर पञ्चाङ्गले उल्लेख गरेको छ। यी त भए आजका तिथिमिति पञ्चाङ्ग, यस्तै गरी ग्रह गोचरको विषयमा पनि जानकारी भने म तपाईँलाई गराउनेछु। त्योभन्दा पहिला आजको समय यानि कि आजको शुभ समय, अशुभ समय, लाभ समय के कस्तो रहन्छ भन्ने विषयमा विशेष चर्चा गर्नेछौ। सर्वप्रथम लागौं आजको अशुभ समय यानि कि आजको कालबेला र आजको कालबेलाको समय रहेको छ। बिहानको 11:57 5 सेकेन्डदेखि दिउँसोको 1:28 32 सेकेन्डसम्म आज कालबेला रहनेछ। आजको लाभ बेलाको समय रहेको छ बिहानको 8:54 11 सेकेन्डदेखि बिहानको 10:25 38 सेकेन्डसम्म लाभ बेला। आजको शुभ बेला रहेको छ दिउँसोको 1:28 33 सेकेन्डदेखि दिउँसोको 2:59 59 सेकेन्डसम्म शुभ बेला भनेर पञ्चाङ्गले उल्लेख गरेको छ। यी त भए आजका तिथिमिति पञ्चाङ्ग, यस्तै गरी ग्रह गोचरको विषयमा पनि जानकारी मैले तपाईँलाई गराउनेछु। ग्रह गोचर यानि कि सूर्यादि नवग्रह कुन कुन राशिमा आएर विराजमान रहेका छन्, अहिले यतिखेर जन्मिएका शिशुहरूको नाम राशि के आउँछ होला भन्ने विषयमा पनि जानकारी। सूर्य विशेष गरी कन्या राशिमा, चन्द्रमा धनु राशिमा, मंगल मिथुन राशिमा, बुध कन्या राशिमा, बृहस्पति कर्कट राशिमा, शुक्र तुला राशिमा, शनि मीन राशिमा, राहु कुम्भ राशिमा, यस्तै गरेर केतु भने सिंह राशिमा विराजमान रहेका छन्। अहिले यतिखेर जन्मिएका शिष्यहरूको राशि धनु राशि आउँछ। पूर्व साढाको प्रथम चरण नाम आउँछ भूबाट नाम आउँछ भुवन भूदेव नाम आउँछ मध्यनडी नरगण परेको छ भनेर पञ्चाङ्गले उल्लेख पनि गरिएको छ। यी त भए आजका तिथिमिति पञ्चाङ्ग, यस्तै गरी ग्रह गोचरको विषयमा पनि जानकारी भने मैले तपाईँहरूलाई ग्रह गोचरको विषयमा पनि जानकारी भने गराएँ र अब भने पालो रहेको छ। आजका दिन तपाईँहरूको कहाँ कसरी के गरेर व्यतीत रहन्छ मिसारी 12 राशिफल।

0: मेष राशि उनीहरूको लागि आजको दिन शुभ चिन्तकले साथ दिनेछन् भने भविष्यको लागि कर्म सञ्चय गर्ने समय रहेको छ। सामाजिक कामले नामदाम इनाम दिलाउनेछ। मेहनत गर्दा कीर्तिमनी कामको यस लिने सौभाग्य प्राप्त हुनेछ। आमदामी थोरै भए पनि आवश्यकता पूरा हुँदै जाँदैछन्। परिश्रमको राम्रो प्रतिफल प्राप्त हुनेछ। आध्यात्मिक चेतनाले धर्म कर्म र सेवामूलक काममा पनि प्रवृत्त हुने खालको योग बनि राशि मेषलाई आजको दिनमा विशेष देखिएको छ। वृष राशि उनीहरूका लागि आजको दिन सामान्य कामका लागि धेरै दौडधुप गर्नुपर्नेछ। तत्काल फाइदा नहुने काममा जुट्नु पर्ला। परिबन्धले चुनौती निम्त्याउन सक्छ। ठूलो भागको आशा राख्दा भएको वस्तु सम्बन्धी गुम्न सक्छ। अरूको विषयमा चासो लिँदा व्यर्थमा झमेला व्यवहार पर्ला। स्वास्थ्यको लागि व्यायाम तथा आहार विहारमा ध्यान पुर्याउनुहोला। केही उपलब्धिको स्रोत भने पहिचान गर्न सकिने खालको योग भने राशि वृषलाई आजको दिन विशेष देखिएको छ। मिथुन राशि उनीहरूका लागि आजको दिन सुन्दर पहिरनले व्यक्तित्वमा निरखता आउनेछ। आफन्तसँग रमाइलो भेटघाट हुनेछ। उपहारले उत्साह जगाउनेछ। परिवारजनसँगको साथले उत्साह जगाउनेछ। अप्ठ्यारो परिस्थितिलाई समेत सहज बनाउन सकिन्छ। व्यवसायबाट आमदानी भइरहनेछ। भौतिक वस्तुहरू जुटाउन सकिन्छ। मित्रता र प्रेमको बन्धन कसिलो भएर जानेछ। अतिथिका रूपमा सत्कार समेत प्राप्त हुने खालको योग पनि राशि मिथुनलाई आजको दिन विशेष देखिएको छ। कर्कट राशि उनीहरूका लागि आजको दिन पहिलेको सफलताले हौसला जगाए पनि विवाद तथा मुद्दाहरूमा आफ्नो निकै सजग रहनुपर्नेछ। प्रतिस्पर्धीहरूले अलिक दुःख दिन सक्छन्। पछिको लागि भने विशेष काममा जग बसाउने मौका मिल्नेछ। परिश्रम परे पनि लक्ष्य नजिक पुग्न सकिन्छ। ऋण शत्रु र रोगबाट सजग रहनु पर्ला। विवाद तथा मुद्दाहरूमा आफ्नो पक्ष बढ़िए रहनेछ भने लामो यात्राको प्रक्रिया पनि अघि बढ़ने खालको योग भइ राशि कर्कटलाई आजको दिन विशेष देखिएको छ। सिंह राशि उनीहरूका लागि आजको दिन मेहनत गर्दा विशेष अवसर प्राप्त हुनेछ। लक्ष्य अनुसार समयमै काम सम्पादन हुँदै जानेछन्। अध्ययनको लगावले बौद्ध क्षेत्र फराकिलो बन्दै जानेछ। विद्यामा वृद्धि सहुलियत वा विशेष अवसर प्राप्त हुनेछ। सहपाठीहरूले उसिँदै पुरस्कार प्रशंसा आदि प्राप्त गर्न सकिन्छ। व्यापारमा फाइदा हुनेछ। पशुपालन कृषिमा लाभ मिल्ने र सन्तानको साथले समेत उत्साह समेत जगाउने खालको योग भने राशि सिंहलाई आजको दिन विशेष देखिएको छ। कन्या राशि उनीहरूका लागि आजको दिन काममा धेरै लाभ उठाउन नसके पनि समस्या सुल्झाउँदै जानेछन्। पहिलेका कमजोरी सुधार गर्ने अवसर प्राप्त हुनेछ। भूमि तथा पशुधनबाट लाभ मिल्नेछ। टाढाका आफन्त नजिकिन सक्छन्। तत्कालको फाइदा हेर्दा परिस्थिति बिग्रन सक्छ। पुरानो सम्झौता भंग हुन सक्छ। शुभचिन्तकलाई साथमा लिएर काममा जुट्नुहोला। महत्वाकांक्षी योजना थालनी हुने खालको यो भूमि राशि कन्यालाई आजको दिन विशेष देखिएको छ।
1: के तपाईँ ग्रह दशाको कारणले चिन्तित हुनुहुन्छ? यदि हुनुहुन्छ भने बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका, ज्योतिष ज्ञान सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सङ्गाल्नुभएका ज्योतिषाचार्य पण्डित प्रेम प्रसाद सुवेदीलाई भेट्नुहोस्।
2: हाम्रा सेवाहरू ग्रह दशा हेर्ने, हस्तरेखा हेर्ने, कम्प्युटर प्रविधिबाट चिना बनाउने, घर घडेरीको माटो हेर्ने, वास्तु सम्बन्धी परामर्श, विदेश यात्राको समस्या समाधान, वैवाहिक समस्याको निवारण, पढाइ लेखाइमा पर्ने समस्याको निवारण, नानी बाबुको भविष्य, प्रेम मित्रता पछिको दोष निवारण, काल सर्प योग, राष्ट्रिय रत्न, मांगलिक योग, पितृदोष जस्ता समाधान लगायत अन्य विभिन्न कार्यको लागि शुभ साइक तथा शुभ मुहूर्त निकाल्ने कार्यका लागि सम्झने पर्ने नाम।
3: ज्योतिष तथा वास्तु परामर्श सेवा भरतपुर चितवन। मोबाइल 9845572223, 9805572223। पुनश्च फोनबाट पनि ग्रह दशा र भाग्यको बारेमा जानकारी लिन सक्नुहुनेछ।
0: तुला राशि हुनेहरूका लागि आजको दिन विशेष गरी सिद्धान्तमा मतभेद भए पनि सहयोगीहरूले राम्रो साथ दिनेछन्। काममा मेहनतको फल प्राप्त हुनेछ। सेवामूलक कामबाट प्रतिष्ठा पाइन्छ। प्रयत्न गर्दा राम्रो अवस्था जुट्नेछ। साथीभाइहरूले राम्रो सहयोग जुटाउनेछन्। पछिसम्म लाभ हुने काम प्रारम्भ हुनेछ। भौतिक साधन जुट्नाले दिगो योजना प्रारम्भ होला। वाद विवादले रोकिया काम पुनः प्रारम्भ गर्न पनि सकिने खालको योग भने राशि तुलालाई आजको दिन विशेष देखिएको छ। वृश्चिक राशि उनीहरूका लागि आजको दिन अध्ययन प्रगति हुनेछ भने ज्ञानलाई निखार्ने अवसर प्राप्त हुनेछ। सुगत समाचारले उत्साह जगाउनेछ। आमदमीको स्रोत बढ्नुको साथै दिगो फाइदा हुने काममा सम्झौता गर्ने समय रहेको छ। नयाँ काम प्रारम्भ हुनेछ। मेहनतले सम्मानित स्थान दिलाउन सक्छ। भौतिक र अभिव्यक्तिको तारिफ हुँदै जानेछ। बोलीको प्रभावले आर्थिक क्रियाकलापमा समेत फाइदै फाइदा हुने खालको योग भने राशि वृश्चिकलाई आजको दिन विशेष देखिएको छ। धनुराशि उनीहरूका लागि आजको दिन रमाइलो जमघको बीच स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ। पहिलेको सफलताले थप हौसला जगाउनेछ। नयाँ कामको प्रस्ताव आउँदै जानेछन् भने सहयोगहरू प्रशस्तै मात्रामा भेटिनेछन्। विछोडेका परिवारजनसँग भेटघाट हुनेछ। पहिलेका कमजोरी सुधार्दै जीवनशैलीमा परिवर्तन ल्याउन सकिन्छ। बौद्धिक क्षमताको तारिफ हुँदै जानेछन् भने व्यक्तित्व निखार्ने अवसर समेत प्राप्त हुने खालको योग भने राशि धनुलाई आजको दिन विशेष देखिएको छ। मकर राशि उनीहरूका लागि आजको दिन केही खर्च लागे पनि नयाँ काममा लगानी गर्ने समय रहेको छ। मेहनतले प्रतिस्पर्धीहरू पछि पर्दै जानेछन्। प्रयत्न गर्दा देश विदेशको यात्रा गर्ने अवसर जुट्नेछ। अरूको करकापमा गरिएको काम समेत लाभदायक बन्न सक्छ। पछिको लागि केही वस्तु त्याग्नुपर्ने वा आफन्तजनबाट टाढिनुपर्ने परिस्थिति हुन सक्छ। सहज सफरमा गएको रकमले समेत मनकै फाइदा दिलाउने खालको योग पनि राशि मकरलाई आजको दिन विशेष देखिएको छ। कुम्भ राशि उनीहरूको लागि आजको दिन आयस्रोत राम्रो हुनाले आवश्यक भौतिक साधन जुट्दै जाँदैछन्। सानो कामले पनि राम्रो आमदामी दिलाउनेछ। श्रमको उचित मूल्य पाइन्छ। व्यापारमा राम्रो फड्को मार्ने समय रहेको छ। छोटो समयमै राम्रो उपलब्धि हात लागि हुन सक्छ। रोकियो काम बन्द जानेछन् भने जिम्मेवारी समेत बढ्न सक्छ। पेसा व्यापार व्यवसाय विशेष फाइदा हुनेछ। आमदानी बढ्नाले थप काम गर्न ऊर्जा प्राप्त हुने खालको योग भने राशि कुम्भलाई आजको दिन विशेष देखिएको छ। मीन राशि उनीहरूको लागि आजको दिन विभिन्न अवसर प्राप्त भए पनि नैतिक प्रतिष्ठा जोगाउन अलि सजग रहनु पर्ला। परिस्थिति अनुकूल रहे पनि अरूका लागि बुद्धि र श्रम खर्च गर्नुपर्नेछ। तैपनि प्रतिष्ठित काम गरेर धेरैको मन लोभ्याउन सकिन्छ। विशिष्ट व्यक्तिसँग मित्रता बढ्दै जाँदैछन्। आँट्यो काममा अरूको मुख राख्नाले पछि परिएला। श्रमको उचित मूल्य भए पनि प्रतिफल हात पार्न समय लाग्न सक्ने योग राशि मिनलाई आजको दिन विशेष देखिएको छ।
4: अहिले तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम ज्योतिष वास्तु। मुलुकभरका विभिन्न एफएम रेडियोहरूबाट एकैसाथ हरेक बिहान 7 बजेदेखि 8 बजेसम्म कार्यक्रम ज्योतिष वास्तु, पञ्चाङ्ग, राशिफल, भूत, वर्तमान र भविष्यको पूरा जानकारीको लागि ज्योतिषाचार्य पण्डित प्रेम प्रसाद सुवेदीको साथमा नेपालभर एकैसाथ प्रसारण हुने कार्यक्रम ज्योतिष वास्तु सुन्न नभुल्नुहोला।

0: के तपाईँ ग्रह दशाको कारणले चिन्तित हुनुहुन्छ? यदि हुनुहुन्छ भने बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका, ज्योतिष ज्ञान सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सङ्गाल्नुभएका ज्योतिषाचार्य पण्डित प्रेम प्रसाद सुवेदीलाई भेट्नुहोस्।
1: हाम्रा सेवाहरू ग्रह दशा हेर्ने, हस्तरेखा हेर्ने, कम्प्युटर प्रविधिबाट चिना बनाउने, घर घडेरीको माटो हेर्ने, वास्तु सम्बन्धी परामर्श, विदेश यात्राको समस्या समाधान, वैवाहिक समस्याको निवारण, पढाइ लेखाइमा पर्ने समस्याको निवारण, नानी बाबुको भविष्य, प्रेम मित्रता पछिको दोष निवारण, कालसर्प योग, राष्ट्रिय रत्न, मांगलिक योग, पितृदोष जस्ता समाधान लगायत अन्य विभिन्न कार्यको लागि शुभ साइत तथा शुभ मुहूर्त निकाल्ने कार्यका लागि सम्झने पर्ने नाम।
2: ज्योतिष तथा वास्तु परामर्श सेवा भरतपुर चितवन, मोबाइल 9845572223, 9805572223। पुनः फोनबाट पनि ग्रह दशा र भाग्यको बारेमा जानकारी लिन सक्नुहुनेछ। के तपाईँ ग्रह दशाको कारणले चिन्तित हुनुहुन्छ? यदि हुनुहुन्छ भने सुन्नुहोस् कार्यक्रम ज्योतिष वास्तु। बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका, ज्योतिष शास्त्र सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सङ्गाल्नुभएका, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित ख्यातिप्राप्त ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदीको साथमा कार्यक्रम ज्योतिष वास्तु नेपालभर एकैसाथ हरेक दिन बिहान 7 बजे सुन्न नभुल्नुहोला। पञ्चाङ्ग, दैनिक राशिफल सहित तपाईँको ग्रह सम्बन्धी जानकारी गराउने फरक कार्यक्रम ज्योतिष वास्तु।
3: के तपाईँ भूत, वर्तमान र भविष्यको बारेमा जानकारी लिन चाहनुहुन्छ?
4: यदि चाहनुहुन्छ भने बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका, ज्योतिष शास्त्र सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सङ्गाल्नुभएका, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ख्यातिप्राप्त विभिन्न रेडियो तथा टेलिभिजनमा ज्योतिष वस्तु कार्यक्रम प्रस्तुता ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदीलाई भेट्नुहोस्।
3: हाम्रा सेवाहरू कम्प्युटर प्रविधिद्वारा चिना टिप्पणी बनाउने, हेराउने,
4: वास्तुशास्त्र सम्बन्धी परामर्श,
3: घर घडेरीको माटो परीक्षण,
4: विदेश यात्राको समस्याको समाधान,
3: वैवाहिक समस्याको निराकरण,
4: व्यापार व्यवसायमा भएका बाधा,
3: निसन्तान सम्बन्धीका समस्याहरू,
4: पढाइ लेखाइमा पर्ने समस्याको निवारण,
3: नानी बाबुको भविष्य, प्रेम मित्रता पछिको दोष निवारण,
4: पितृदान,
3: ग्रह अनुसार रत्न र कवच धारण,
4: कुण्डलीमा भएका अनिष्ट योग र ग्रह शान्ति एवं धार्मिक अनुष्ठान वैदिक विधिद्वारा गरिन्छ।
3: सम्पर्क ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदी ज्योतिष तथा वास्तु परामर्श सेवा भरतपुर चितवन, मोबाइल नम्बर 9845572223 र 9805572223। पुनः फोनबाट पनि ग्रह दशा र भाग्यको बारेमा जानकारी लिन सक्नुहुनेछ।
5: आफ्नो अनि आफन्तजनको भूत, भविष्य र वर्तमान जान्ने कार्यक्रम ज्योतिष वास्तु।
6: यो आवाज हो सर्वर रेडियो।

0: सम पछि पुनः स्वागत छ कार्यक्रम ज्योतिष वास्तुमा। र कार्यक्रम ज्योतिष वास्तुमा हामीले जानकारी भने गराइसकेका छौँ। आजका तिथिमिति पञ्चाङ्ग मेषादी बाह्र राशि फलका विषयमा जानकारी भने हामीले तपाईँलाई गराइसकेका छौँ। र अब भने पालो रहेको छ तपाईँको भूत वर्तमान र भविष्यको विषयमा, ग्रह र भाग्यको विषयमा विशेष रूपमा चर्चा र परिचर्चा भने हामी तपाईँहरूसँग गर्नेछौँ। कुनै पनि जिज्ञासाहरू रहेका छन् भने फोन गर्नुहोस्। आफ्नो आफन्तको बारेमा, ग्रह र भाग्यको विषयमा विशेष रूपमा जानकारी भने हामी तपाईँलाई गराउनेछौँ। फोन गर्दा तपाईँले साल, महिना, गते अनि समय चाहिँ तपाईँले हामीलाई जानकारी गराउनुपर्ने हुन्छ। साल, महिना, गते र समयको आधारमा भूत वर्तमान र भविष्यको विषयमा विशेष रूपमा जानकारी भने म तपाईँलाई गराउनेछु। त्यही भएर तपाईँले साल, महिना, गते र समय चाहिँ ठ्याक्कै हामीले जानकारी पनि गराउनुहोला। कोही मित्र आउनु पनि भएको छ कार्यक्रम ज्योतिष वास्तुमा, स्वागत गरौँ। काँडो को बोल्दै हुनुहुन्छ? हजुर नमस्ते। हजुर हजुर, राधे श्याम, काँडो को बोल्दै हुनुहुन्छ? हजुर, कुन ठाउँबाट
1: भन्नुभयो?
0: थापराङ भनेको कुन, गोर्खा? गोर्खाबाट फोन
1: गर्नुभयो?
0: हजुर, कुन जिल्ला पर्छ? ए, चितवन पर्छ। हजुर हजुर, शुभ नाम तपाईँको भन्नुहोस् त? चन्द्रकुमारी चेपाङजी बोल्दै हुनुहुन्छ। अनि कसको बारेमा हेर्न चाहनुहुन्छ त आज?
1: श्रीमानको बारेमा।
0: श्रीमानको जन्ममिति भन्नुहोस् त, कति हो?
1: 2001 साल आचारको।
0: कति साल भन्नुभयो?
1: 2061 साल असारको 22 गते मङ्गलबार।
0: 2061 साल असारको 22 गते मङ्गलबार। अनि समय?
1: समय
0: बिहानको 11 बजेतिर। अनि कति सानै उमेरमा बिहा गर्नुभयो तपाईँहरूले? तपाईँको श्रीमान 61 साल। अनि तपाईँ कति साल हो त तपाईँ?
1: म 63 सालको।
0: 63 सालको। बिहा गर्नुभएको कति समय
1: भयो? 5 वर्ष
0: भइसक्यो। ए, भनेपछि तपाईँले 15 वर्षमा बिहा गर्नुभएको? छिटै बिहा गर्नुभएछ त है? सानो बिहा गर्नुभएछ, ठिक छ, ल, राम्रो छ। सुन्नुहोस् है, ध्यान दिएर, श्रीमती रामानुजाय नमः। तपाईँको श्रीमानजीको चाहिँ 2000 फेरि भन्नुपर्ने भयो तपाईँको श्रीमानको जन्ममिति 2061 साल अनि असारको कति गते भन्नुभयो?
1: 22 गते मङ्गलबार।
0: 22 गते मङ्गलबार। समय कति भन्नुभयो?
1: बिहानको
0: 11 बजे। ल, ठिक छ। जन्मेको त चितवन जिल्लामै हो नि, उहाँ जन्म भएको, उहाँको 2061 साल श्रावण कृष्ण पक्षको मङ्गलबार पञ्चमी तिथिमा जन्म, कुम्भ राशि है। नाम गोपाल नाम आउँदो रहेछ श्रीमानको, नरानको नाम चाहिँ गोपाल भन्ने नाम
1: आउँछ।
0: राशि कुम्भ राशि है, कुम्भ राशि, नाम गोपाल नाम आउँछ। राक्षसी गणमा जन्म, आदिनारी राक्षसी गण परेको छ, घातक परेको छ, तिथिहरू नराम्रो तिथिहरू, घातक तिथिहरू परेको छ। तृतीया, अष्टमी, त्रयोदशी, बिहिबार घातक, नम्बरमा 3 नम्बर, राशिमा कुम्भ राशि घातक छ। कुण्डली असाध्यै राम्रो छ, नराम्रो छैन, अलिकति नाग दोष परेको छ, छिटो रिसाउने बानी छ तपाईँको श्रीमानको। वैदेशिक क्षेत्र, विदेश यात्रा, सरकारी क्षेत्र, सरकारी यात्रा राम्रो देखाउँछ यहाँबाट हेर्दा। अहिले उहाँको
1: ग्रह
0: राम्रो छ, ठिक छ।
1: अनि पशुपालनमा पाल्दा खास पनि गरेको?
0: पशुपालनमा के पाल्नु भएको छ, के पाल्ने विचार गर्नु भएको छ?
1: बाख्रा, कुखुरा, गाई।
0: हुन्छ, बाख्रा पनि हुन्छ, कुखुरा पनि हुन्छ, गाई पनि हुन्छ, भैँसी पनि हुन्छ। कृषि राम्रो छ उहाँको नामबाट, तर अहिले उहाँले अन्त्य 7.5 छ क्या, 7.5 दशा लागेछ उहाँलाई। अहिले उहाँले गरेका कामहरू असफल हुने, रोकावट आउने, झुटो आरोप लाग्ने, पुराना पुराना कुराहरू अहिले निक्लेर यसमा झैझगडा हुने, मनमुटाव हुने होइन, आरोपहरू लाग्ने, यस्ता दशाहरू परेको छ। त्यो भएर अलिकति ठिक छ, राम्रै छ त, त्यस्तो नराम्रो देख्दिनँ मैले यहाँबाट। तपाईँको कुण्डली कस्तो छ हो त्यसमा भएर? गते थाहा छैन,
1: गते मात्रै थाहा छैन मेरो जन्मलाई, त्यो आफ्नो मेरो बाबा पनि थाहा छैन, मम्मीलाई पनि गति मात्रै थाहा
0: छैन। त्यसको लागि चाहिँ अब तपाईँ हाम्रो अफिसमा आउनुपर्छ भारतको चितवनमा, अनि म हेरिदिन्छु है। दशा राम्रा छन् नातिनुहोस्, एकदम राम्रो स्पेसल छ, ग दशा राम्रो छ, भाग्य राम्रो छ, विदेश जाने फलामको काम पनि फाप्छ, उहाँलाई कृषि क्षेत्र पनि राम्रै हुन्छ, उहाँको लागि अलिकति नाक दोष परेको भएर रोकआउट आउने, दुःख हुने, हुन हुन आँटेको काम बिग्रिने, कसैलाई पैसा दियो भने फिर्ता नआउने, कसैसँग पैसा सापटले लियो भने तिर्न नसक्ने हो, यस्तो दशा छ। बुढाबुढीको ग्रह ठिकै छ, अलिक छिटो रिसाउनुहुन्छ उहाँ, रिस चाहिँ अलिक कडा कडा खालको रिस छ घरिघरि है, त्यो अलिअलि जसको पनि भइ नै हाल्छ, चिन्ता नगर्नुहोस्, बुढाबुढी मिलेर बस्नुहोस्। कुनै काम गर्नुभन्दा पहिला एकपटक राम्रोसँग सल्लाह लिएर, सल्लाह गरेर अनि मात्रै सुरुवाती गर्नुहोस् काम कामहरू, बिजनेस व्यापार लगानी गरेर, चिन्ता गर्नु पर्दैन, ठिकै छ, राम्रै छ है। अरू केही सोध्नु छ उहाँको बारेमा? हुन्छ, फोन गर्नुभयो, धेरै धन्यवाद, कार्यक्रम सुन्दै गर्नुहोस् है। हस् नारायण, उहाँले फोन गर्नुभएको थियो हामीलाई आफ्नो सीमाको विषयमा हेर्नको लागि फोन गर्नुभएको, उहाँले चाहिँ 98451 75223 र 98056 75223 नम्बरमा सम्पर्क भने तपाईँले गर्न सक्नुहुन्छ। कोही मित्र आउनुभएको छ कार्यक्रममा, स्वागत गरौँ। काँडोको बोल्दै हुनुहुन्छ, नमस्ते। हेलो
2: हेलो, नमस्ते गुरु।
0: नमस्ते, काँडोको बोल्दै हुनुहुन्छ?
2: काठमाडौँदेखि।
0: काठमाडौँबाट?
2: हजुर।
0: कसको विषयमा हेर्न चाहनुहुन्छ काठमाडौँबाट?
2: छोरीको।
0: छोरीको काठमाडौँ कुन ठाउँमा हुनुहुन्छ अहिले?
2: भक्तपुर।
0: भक्तपुरमा हुनुहुन्छ, कार्यक्रम कतिको सुन्नुहुन्छ भक्तपुरतिर?
2: सुनिराख्नु,
0: सुनिराख्नुहुन्छ।
2: हजुर,
0: छोरीको जन्मति भन्नुहोस् त, छोरीको भन्नुभयो भने हेराउने।
2: हजुर, 2058 साल असार 5 गते,
0: 2058 असार महिनाको 5 गते बिहानको कति बजे?
2: 5 बजे।
0: बिहानको 5 बजे हो?
2: हजुर।
0: के बार पर्छ?
2: मन लगाएर के बार परेको बिर्सिहाल्यो त्यो गुरु। हजुर, 58 साल असार 5 गते
0: मंगलबारै परेको, चिना बनाउनु भएको छ, बनाउनु भएको छैन? बनाउनु पर्यो नि त, त्यही भएर चिना नबनाए रिसाउँछ नि तपाईँको छोरी धेरै, हो कि होइन?
2: हजुर हजुर,
0: एकदम रिस चाहिँ नाकेको टुप्पोमा रहेछ।
2: हजुर, एकदमै रिसाउँछ
0: यिनको। अनि यिनको विवाह दाम्पत्य पनि अलिकति बिग्रिने ग्रह छ, लपसप गर्ने अनि विवाह बिगार्ने ग्रह छ।
2: हजुर,
0: पढ्न फिटिक्कै अल्छी गर्ने, पढ्न मन नलाग्ने, अल्छी गर्ने, पढाइ रोकिने, पढाइ छोड्ने ग्रह छ।
2: हजुर,
0: विदेशतिर राम्रै छ, तर धेरै नराम्रो छैन।
2: हजुर,
0: पूर्णिमाको व्रत आइतबारको दिन नुन नखाने अनि बिहिबारको दिन चोहनि त गर्नुपर्छ।
2: हजुर,
0: नानीको वृष राशि आउँछ, इन्दिरा भन्ने नाम आउँछ।
2: हजुर,
0: यिनको विवाहमा राम्रो छैन, यसको लागि चाहिँ रत्न कवच तुरुन्तै लगाइदिनुपर्छ। अहिले राहु भन्ने
2: ग्रह
0: हुन्छ, विदेश त ठिकै छ त।
2: हजुर,
0: रत्न कवच नलगाइकन विदेश नपठाउनु।
2: हजुर,
0: समस्या हुन्छ। रत्न कवच भन्ने पाउँछ हामीसँग?
2: हजुर
0: हो, त्यो लगाइदिएर मात्रै विदेश पठाउनु है छोरीलाई। अनि एउटा चाँदीको सिक्री भए पनि लाउने, पाउजु भए पनि लाउने है।
2: हजुर,
0: चाँदीको एउटा पूर्णिमाको दिन पारेर लाउनु।
2: हजुर, पूर्णिमाको दिनमा
0: हो, पूर्णिमाको दिन पारेर लाउने।
2: हजुर,
0: त्यसपछि राम्रो हुन्छ, चिन्ता गर्नु पर्दैन।
2: हजुर, विदेश जान लाग्छ, विदेश हुन्छ।
0: हजुर, कुन देश जान आँटे किसिन नानी?
2: क्यानाडा।
0: क्यानाडा जान आँटे किसिन?
2: हजुर।
0: ल, नानीको लागि पनि रत्न कवच लगाइदिएर मात्रै पठाउनु है, फेरि समस्या हुन्छ, उहाँ गएपछि पछुतो हुन्छ।
2: हजुर
0: रत्न कवल, त्यो लागि 10 बजेपछि फोन गरेर अर्डर गर्नु, म बनाएर पठाइदिउँला काठमाडौँ।
2: हजुर
0: नानीलाई लगाइदिनु।
2: हजुर
0: त्यसपछि नानीलाई भन्नु आइतबारको दिन नुन नखाने, त्यसपछि पूर्णिमाको दिन चोखो खाने,
2: एकादशीको
0: दिन व्रत बस्न सकिन्छ भने नसके चोखो खाने, यो तिनवटा काम गर्नुपर्छ रत्न कवल लगाएपछि। त्यसपछि यिनलाई धेरै विदेश पनि फाप्ने, उन्नति प्रगति राम्रो हुने, बुढाबुढीको झै झगडा नहुने, मनमुटाव नहुने, अनि नानीलाई पेट दुख्छ धेरै, पेट दुख्ने समस्याको समाधान पनि भइहाल्छ। त्यही त पेटमा समस्या छ नानीको है।
2: उसको बुवा मम्मीहरूको हाम्रो कस्तो छ सम्बन्ध?
0: तपाईँसँग सम्बन्ध ठिक छ, राम्रै छ, अलिक घमण्डी छिन् के छोरी? ज्वाइँले भन्नुभयो होइन मेरो छोरी घमण्डी छ भनेर, फेरि ज्वाइँले होइन, त्यही भएर तपाईँलाई मात्रै सुटुक्कै भनेको मैले। यो नानीलाई चाहिँ अब रत्न कवच नलगाइकन विदेश नपठाउनु छ है, समस्या हुन्छ, नबिर्सिनु
2: होला।
0: हेरी हेरी पर्छ, धेरै पर्दैन, सस्तै पर्छ। फोन गर्नु 10 बजेपछि फोन गर्नु यही नम्बरमा, म तपाईँलाई कति पर्छ के पर्छ कस्तो खालको लाउनुहुन्छ त्यो हेरी हेरी पर्छ, म बनाएर पठाइदिन्छु काठमाडौँ, तपाईँ भाटै आइपुग्छ, लगाइदिइहाल्नुहोस् तुरन्तै, राम्रो भइहाल्छ है। हुन्छ हस्, फोन गर्नुभयो, धन्यवाद, कार्यक्रम सुन्दै गर्नुहोला।
2: हजुर हस् गुरु,
0: उहाँले फोन गर्नुभएको थियो भक्तपुरबाट छोरीको विषयमा, मैले जे आउँछ ठ्याक्कै भन्दै उहाँलाई ठ्याक्कै मिल्यो, अघि होइन तपाईँको पनि मिल्छ कि मिल्दैन भन्नुहोस् है, मलाई फोन गरेर मैले बोलेका कुरा मिल्नुपर्छ अथवा मिल्नु पर्दैन, मिल्यो अथवा मिलेन, के भयो भन्ने कुरा तपाईँले छ्याङ्ग मलाई भन्नुहोला है। कोही मित्र आउनु भएको छ कार्यक्रममा, स्वागत गरौँ। कहाँबाट को बोल्दै हुनुहुन्छ? हजुर नमस्ते।
3: हजुर नमस्कार।
0: कहाँबाट को बोल्दै हुनुहुन्छ?
3: हजुर म कल्याणदेखि गुरुप्रसाद खड्का।
0: कल्याणबाट गुरुप्रसाद भन्नुभयो?
3: हजुर हजुर।
0: हजुरको कसको विषयमा हेर्न चाहनुहुन्छ?
3: म आफ्नै विषयमा।
0: सल्यान कुन ठाउँबाट फोन गर्नुभएको?
3: म छत्रेश्वरीबाट।
0: छत्रेश्वरी गाउँपालिका?
3: हजुर।
0: अनि जन्मिति भन्नुहोस् त तपाईँको कति हो?
3: 2055 साल।
0: 2055
3: 1 महिना 8 गते।
0: 1 महिना 8 गते।
3: हजुर।
0: वैशाखको 8 गते। जन्मेको समय भन्नु?
3: 5:30 बजे।
0: साँझको 7:30 होइन?
3: हजुर
0: साँझको 7:30। जन्म कुन जिल्ला भएको तपाईँको?
3: सल्यान हो।
0: सल्यान हो, ल सुन्नुहोस् है ध्यान दिएर। श्री गणेश आइनामा श्रीमती रामानुज आइनामा तपाईँको जैने 2055 साल वैशाख कृष्ण पक्षको मंगलबार जन्म भएको रहेछ हो। दशमी तिथिमा जन्म भएको छ। राशि तपाईँको कुम्भ राशि आउँछ। नाम तपाईँको गुणरत्न। के नाम राख्नु भएको छ नारायणमा?
3: मेरो गुरुप्रसाद।
0: हजुर गुरुप्रसाद हुन्छ, राम्रो छ, गुरुप्रसाद गुणरत्न, ठिक छ। अनि तपाईँको बोलाउने नाम चाहिँ के हो त?
3: हजुर
0: तपाईँको नागरिकताको नाम के हो त भनेको?
3: गुरुप्रसाद।
0: ए गुरुप्रसाद हो,
3: हजुर।
0: त्यस्तो त गर्न पाइँदैन थियो, नारायणको नाम र बोलाउने नाम दुईटा नाम राख्नु पर्थ्यो। अब थाहा पाउनुभयो नि, त्यही भएर तपाईँको काम धेरै बिग्रिरहेको छ, रोकिरहेको छ, हरेक कुरामा धेरै रिसाउन मन लाग्छ तपाईँको। अहिले 7:30 छ, मन चञ्चल हुन्छ, परिवारमा मनमुटाव हुन्छ, विवाह चाहिँ पहिलो प्रेमिकासँग सम्बन्ध बिग्रिन्छ, पहिलो श्रीमतीसँग पनि सम्बन्ध बिग्रिने ग्रह छ, विदेशहरू राम्रै छन्, ग्रहण दोष परेको छ, सप्तम माङ्गलिक परेको छ, बहुविवाह योग परेको छ तपाईँको, यसमा चाहिँ ख्याल गर्नु। कालो सर्प योग पनि छ, कालो सर्प योगको रत्न कवच लाउनु भयो भने कमाइ राम्रो हुन्छ, बचत राम्रो हुन्छ, रोकावटहरू हुँदैन। माङ्गलिकको रत्न कवच लाउनु भयो भने बुढाबुढी सम्बन्ध राम्रो हुन्छ, मिठो हुन्छ है। अहिले तपाईँलाई दशा सङ्कटा चढ्या छ, शनि चढ्या छ, 7:30 छ, अहिले दशा त धेरै बिग्रिया छ नि त होइन? त्यस्तो लागेको छैन मेरो ग्रह बिग्रिया छ, जे काम गरे पनि हुँदैन, जे काम गरे पनि हुँदै हुँदैन, अरू काम हुन्छ, मेरो काम किन हुँदैन भन्ने मनमा लागेको छैन? त्यस्तो भएको छ कि छैन? अब यसको लागि चाहिँ उपाय मैले समस्या मैले भने, समस्याको समाधान पनि भने, विवाहमा दाम्पत्यमा बाधा छ, रोकावट छन्, माङ्गलिक रत्न कवच लाउनु, काममा कार्यमा त रोकावट त ग्यारेन्टी छँदैछ, रोकावट धेरै छ, हुन हुन आँटेको काम पनि बिग्रिएको छ क्या सबै कामहरू हो, त्यसको लागि चाहिँ रत्न कवच लाउनुपर्छ, कालेश्वर गएको हामीसँग पाउँछ, सम्पर्क गर्नुहोस् तपाईँलाई इच्छा भयो भने सम्पर्क गर्नुहोस् लाउने, म बनाएर पठाइदिन्छु, लाउनुहोस् राम्रो हुन्छ। अब तपाईँले गर्नुपर्ने कुरा के हो भन्दा मङ्गलबारको दिन व्रत बस्नु, गणेश चौथी मङ्गल चौथीको व्रत बस्नु, एकादशीको दिन व्रत बस्नु, अनि पूर्णिमाको दिन बेलुका चन्द्रमाको पूजा गर्नु, यति गर्नुभयो भने जीवन सजिलो सरल आनन्दमय रहन्छ क्या, बुझ्नु भयो होइन? नभए ग्रह बिग्रिन्छ, अहिले शनि सङ्कट चलेको छ, त्यसपछि राशिमा पनि साढे साथी छ, डबल शनि लाग्यो, यसले त खतम बनाउँछ नि, फेरि दुःख पाइन्छ नि फेरि है। गर्नु अरू केही छ समस्या, जिज्ञासा केही सोध्न मन लागेको छ, अरू केही पनि छैन, यति हो। हुन्छ, फोन गर्नुभयो धेरै धन्यवाद, कार्यक्रम सुन्दै गर्नुहोस् है। उहाँले फोन गर्नुभएको थियो सल्यानबाट, फोन गर्नुभएको थियो सानो स्वरले बोल्नुहुन्छ, अल्छी गरी गरी है, अलिक तगडा रूपले बोल्नुपर्छ है, तपाईँहरू बोल्दाखेरि चाहिँ अल्छी नगर्नुहोस्, बोल्दाखेरि अलिक चर्को स्वरले बोल्नुहोस्, यहाँ सुनिने गरी बोल्नुहोस्, अनि कुरा गर्न मलाई चिना हेर्न भयो, अलिक जाँगर चल्ने तरिकाले बोलिदिनुहोस् भन्नु खोजेको क्या, बुझ्नु भयो होइन? 9845275223 र 9805275223 नम्बरमा सम्पर्क भने तपाईँले गर्न सक्नुहुन्छ। कोही मित्र आउनुभएको छ कार्यक्रममा, स्वागत गरौँ, काठमाडौँको बोल्दै हुनुहुन्छ, नमस्ते। हेलो
4: हेलो
5: हेलो
0: हजुर, कता हराउनु भयो फोन गरेर?
5: हजुर यतै छु।
0: अनि कहाँबाट को बोल्दै हुनुहुन्छ?
4: हजुर
0: हजुर हजुर, को बोल्दै हुनुहुन्छ, कहाँबाट, घरि को बोल्नुहुन्छ, घरि को बोल्नुहुन्छ, के होला?
4: हेटौँडाबाट,
0: हेटौँडाबाट, शुभ नाम तपाईँको भन्नुहोस् त।
4: हेटौँडाबाट हरिप्रसाद पौडेल।
0: हरिप्रसाद पौडेल, हेटौँडा कुन ठाउँबाट बोल्दै हुनुहुन्छ?
4: हजुर
0: हेटौँडाको कुन ठाउँबाट बोल्दै हुनुहुन्छ भनेर सोधेको हो।
4: हेटौँडा 6 नम्बर, रामनगर।
0: रामनगर 6 नम्बर,
4: हजुर।
0: कसको विषयमा हेर्न चाहनुहुन्छ?
4: मेरो आफ्नै विषयमा।
0: तपाईँको जन्ममिति भन्नुहोस् त, कति हो?
4: 2013 साल,
0: 2013
4: माघ 19 गते शुक्रबार,
0: माघको 19 गते शुक्रबार। समय भन्नु?
4: समय थाहा भयो अरे, दिउँसो हो कि या बेलुका, त्यस्तै होला,
6: 4 बजे,
4: बिहान 4 बजे अरे,
0: दिउँसो हो कि बेलुका हो भन्नुभयो, फेरि बिहान 4 बजे भन्नुभयो। नारायणको नाम के आउँछ त तपाईँको?
4: हजुर
0: नारायणको नाम के आउँछ भनेर सोध्यो।
4: नारायणको नाम श्रावनाथ भनेको थियो।
0: हजुर हजुर, अब 19 गते बिहान होइन?
4: हजुर।
0: अब श्रावनाथ आयो, कुम्भ राशि आयो भने हेरौँ, नभए के हेरायो र?
4: हजुर हो, अब कुम्भ राशि नै होला।
0: 2013 साल माघ शुक्ल पक्षको शुक्रबारको दिन जन्म, परिवार तिथिमा जन्म, कुम्भ राशि, नाम तपाईँको गुरुप्रसाद गुणरत्न भन्ने नाम आउँछ है।
4: श्रावनाथ भन्ने नारायणमा नारायण
0: चिना
4: बनाएको छ
0: हो, चिन्हमा हेर्नुहोस् त कति बजे हो, त्यहाँ लेखा हुन्छ नि त, बजे फरक पर्यो भने त अनि फरक परिहाल्छ नि।
4: खोइ त्यही 4 बजे भने जस्तो लागेछ,
0: भने जस्तो लागेर त हुँदैन नि त हजुर, भने जस्तो लागेर भयो भने त सजिलो भइहाल्छ नि मलाई पनि हो कि।
4: हो 4 बजे नै हो रे,
0: अब 4 बजे हो भने त मिल्दैन नि त, तपाईँको चिना र यो त मिल्नु पर्छ नि, बिहानको 4 बजे होइन, यो कन्फर्म हो कि तपाईँको जन्ममिति फरक पर्यो होइन?
4: जन्ममिति 19 गते नै हो, माघ 19 गते
0: हो, समय फरक पर्यो नि त है, समय फरक पर्यो। अब कसरी हेर्ने तपाईँको, मैले कसरी हेर्ने त ल भन्नुहोस् त। अब तपाईँको चिनामा नाम एउटा छ, यहाँ नाम अर्को निक्लिएको छ, चिनाको नाम र चिनाको जन्म समय र मलाई दिनुभएको जन्म समय एउटै हो भने नाम फरक पर्दैन है। अब तपाईँले चिनाको एकपटक फोटो खिचेर मेसेन्जरमा पठाउनु, हेर्नु एकपटक जन्म मिति समय कति छ लेखेको हुन्छ त्यहाँ,
4: त्यसमा चाहिँ अब श्रावनाथ नै भनिएको छ.
0: जन्म समय कति बजे देखाएको छ चिना हेर्नुहोस् न त. त्यहाँ भनेको छ श्रावनाथ, यहाँ आउँछ गुणरत्न. अनि मिल्दैन नि त, मेल खाए त नखाएपछि मैले भन्ने कुरा पनि फरक पर्छ.
4: हजुर,
0: त्यही भएर अप्ठ्यारो हुन्छ नि मलाई पनि.
4: त्यहाँ मेरो छोराको चाहिँ हेरौँ न त.
0: अब अरूको त हेर्न मिलेन, पालो सकियो तपाईँको. लड्याङ मर्याङ लड्याङ मर्याङ गएर पालो सकिहाल्नुभयो.
4: हजुर, ए
0: पटक पटक फोन गर्नु है. उहाँले फोन गर्नुभएको थियो हामीलाई, हेटौँडाबाट फोन गर्नुभएको थियो. उहाँको घरमा चिना छ भनेपछि चिना हेर्नु पर्यो नि, जन्म समय थाहा छैन भनेपछि. हो कि होइन त भन्नुहोस् त. चिनामा लेखेको हुन्छ कति छ भनेर, अथवा चिनामा लेखेको जन्ममिति समय थाहा पाउनु भयो भने फोटो खिच्नुहोस्, राम्रो बुझिने गरी फोटो खिच्नुहोस्. अनि फोटो खिचेर पठाउनुहोस् मोबाइलमा, मेरो म्यासेन्जरमा पठाउनुहोस्. मेरो म्यासेन्जरमा फेसबुक आइडी मेरो नाम तपाईँलाई थाहा छँदैछ, प्रेम प्रसाद सुवेदी भन्ने नाम थाहा छ होइन, अङ्ग्रेजीमा लेखेको छ है. फेरि प्रेम प्रसाद सुवेदी चाहिँ अङ्ग्रेजीमा लेखेको छ. अनि प्रोफाइल फोटो चाहिँ एउटा हातको हत्केलामा जङ्गलमा पाउने थाकलको दाना राखेको फोटो छ होइन. फलो गर्नु, फलो गरेर मात्रै हुँदैन फेरि है, फलो गर्नुहोस्. त्यही फलो सँगसँगै यतापट्टि म्यासेन्जरको चित्र छ, त्यो चित्र यसो म्यासेन्जर सुन्नुभयो भने राधे राधे लेखेर पठाउनुहोस्। त्यसपछि म पनि तपाईँलाई यताबाट रिप्लाई गर्छु, तपाईँले म साथी भइयो सधैँभरिको लागि. अनि जेसुकै समस्या भयो भने तपाईँले त्यहाँबाट पनि सल्लाह भने लिन सक्नुहुन्छ. कोही मित्र आउनुभएको छ कार्यक्रममा, स्वागत गरौँ. कहाँबाट को बोल्दै हुनुहुन्छ? हजुर नमस्ते.
6: हजुर नमस्कार.
0: कहाँबाट को बोल्दै हुनुहुन्छ?
6: म सुनलदेखि कमला पौडेल.
0: कमला पौडेल सुनलबाट.
6: हजुर हजुर.
0: कसको विषयमा हेर्न चाहनुहुन्छ?
6: मेरै लागि.
0: आफ्नै लागि हो.
6: हजुर.
0: जन्ममिति भन्नुहोस् त कति हो तपाईँको?
6: 2052 साल सात महिना 25 गते.
0: 52 साल कार्तिक महिनाको 25 गते
6: शनिबार दिउँसो 2 बजे.
0: दिउँसोको 2 बजे शनिबार है.
6: हजुर.
0: जन्म कहाँ आएको तपाईँको?
6: मेरो मुम्बई नवलपरासी जिल्ला.
0: नवलपरासीमै पर्छ.
6: हजुर
0: है, ध्यान दिएर. श्री गणेश आयनमा श्रीमती रामानुज आयनमा 2052 साल मङ्सिर कृष्ण पक्षको शनिबार चौथी भन्ने तिथिमा जन्म, मिथुन राशि पर्दो रहेछ. आद्राको दोस्रो चरण नाम आउँदो रहेछ तपाईँको, घनदेवी घनकुमारी नाम आउँदो रहेछ है.
6: हजुर.
0: आदिनारी नरगण परेको छ तपाईँको. घातक तिथिहरू छ द्वितीय सप्तमी द्वादशी, सोमबार घातक, नम्बरमा 4 नम्बर राशिमा धनु राशि घातक छ. तपाईँलाई अलिकति पेटमा नसामा समस्या, आँखामा टाउकोमा समस्या, अलिकति पितृदोष परेको छ. घरमा जति सुकै मिलाउन खोज्यो भने मिल्दै मिल्दैन कुरा, विचार मिल्दैन. कमाएको धन पनि त्यत्तिकै नासिएर सकिन्छ, बचत गर्न सकिँदैन भन्ने कुरा देखिया छ त्यहाँ तपाईँको.
6: आइतबारको
0: दिन नुन नखानुहोस् तपाईँले है. आइतबारको दिन नुन नखानुहोस्, सुखो गर्नुहोस्, शुद्ध भोजन गर्नुहोस्, राम्रो हुन्छ. विदेश असाध्यै राम्रो छ. फलामका कामहरू, फलाम सम्बन्धीका कामहरू राम्रो हुन्छ तपाईँको लागि. चाहिँ सूर्यको पूजाहरू गर्नुहोस्, सूर्य भक्त हुनुहोस्, राम्रो हुन्छ. श्रीमान श्रीमतीको ग्रह मिल्दै मिल्दैन, मेल खाँदैन भन्छ यसले है. हेर्दाखेरि चाहिँ अब तपाईँको 2052 सालको मान्छे तपाईँ, अहिले ग्रह तपाईँलाई सङ्कटा चलेको छ, शनि चलेको छ. 36 वर्षसम्म सङ्कटा, 35 वर्ष 4 महिनासम्म शनि ग्रह चलेको छ तपाईँको लागि. चाहिँ अलिकति सावधान तपाईँ हुनु पर्यो, अरू त्यस्तो नराम्रो छैन. ठिकै, समस्या जिज्ञासा के छ त भन्नुहोस् त.
6: मेरो नेपालमा केही गर्दा हुन्छ कि वैदेशिक यात्रा राम्रो हुन्छ भन्न बुझ्नु मन लाग्यो.
0: नेपालमा पनि गर्दा हुन्छ, विदेश पनि फापेकै छ त. राम्रो छैन. नेपालमा के गर्न खोज्नु भएको भन्नुहोस् त, हुन्छ कि हुँदैन भन्छु.
6: मैले त के अघि सोचिसके होइन, कर्मीहरू जान्छु अलि नि, त्यही भएर धनुराशिलाई कटिङहरू.
0: कटिङ भनेको सिलाइ कटाइ?
6: सिलाइ कटिङ. सिलाइ कटिङ,
0: सिलाइ कटाइ खोल्नु घाटा लाग्यो मेरो जिम्मा भयो भयो. अब सिलाइ कटाइको पसल खोल्नु टेलर, घाटा लाग्यो मेरो जिम्मा भयो है.
6: त्यही भएर
0: तर तपाईँले
6: कवच
0: सुन्नु न सुन्नु, तपाईँले रत्न कवच लाउनु. अनि रत्न कवच लाएर आइतबारको दिन नुन नखानु है तपाईँले सिलाइ कटाई खोल्नु घाटा लागे सबै लगानी गरेको म तिर्ने भए तर दिन राम्रो चाहियो फेरि आफ्नो मर्जीले खोल्न पाइएन होइन मैले दिन निकालिदिन्छु कुन दिन गर्ने के गर्ने भन्ने पहिला सुरुमा रत्नको बजाउने कोसिस गर्नु सिलाइ कटाईबाट फाइदै फाइदा हुन्छ अब होइन सिलाइ कटाई गर्दिनँ म अब कृषितिरै जान्छु कृषितिरै लाग्छु भन्नुहुन्छ भने भैँसी पालन गर्नु फाइदा हुन्छ घाटा लाग्दैन होइन भैँसी पालनबाट पनि फाइदा घाटा लाग्दै लाग्दैन झ्याप्प भैँसी जब 1.5-2 लाख भैँसी किन्नु एउटा दुईवटा अनि मजाले दुध बेच्नु सिलाइ कटाई जतिको पैसा पनि भइहाल्छ होइन अब त्यो विचार गर्नु होला अरू के गर्न विचार छ ल भन्नु सिलाइ कटाई त हुने भयो तपाईँलाई फाइदा
6: यस्तै अन्त त्योभन्दा अगाडि विदेशको कस्तो छ एउटा
0: विदेश पनि हुन्छ एप्लाई गर्नुहोस् रत्न कवच लाउनु अनि त्यसै 2-4 हप्ता आए शनि के अरे आइतबारको दिन नहाने सूर्यलाई पूजा गर्नु त्यसपछि एप्लाई गर्नु भिसा लागिहाल्छ होइन तपाईँको आफ्नो दक्षता आफ्नो क्षमता अनुसारको देश एप्लाई गर्नु पर्यो होइन भिसा लाग्छ समस्या आउँदैन गर्नुहोस् तपाईँलाई जे गरे पनि हुने ग्रह छ तर तपाईँ रिसाउनु भएन रिस चाहिँ नाकाको टुप्पा बोकेर हिँड्नु भएको छ अनि रिस उठ्नु भनेको शत्रु लाग्नु हो ग्रह बिग्रिने हो क्या बहिनी कुरा बुझ्नु रिसाउनु भएन मुसुमुसु हाँस्नु भयो रिस उठे पनि काम अगाडि बढाउनु सबैभन्दा राम्रो विदेश जानुभन्दा पनि राम्रो परिवारसँग बस्न पाइयो छोराछोरीसँग बस्न पाइयो चाडपर्व मनाउन पाइयो सिलाइ कटाई गर्नुहोस् न सिलाइ कटाई गर्नु राम्रै हुन्छ बिस्तारै बिस्तारै बिस्तारै बिस्तारै गर्नुहोस् बिजनेस भनेको बिजनेस हो जागिर भनेको जागिर हो विदेशमा गएर गर्ने भनेको तपाईँले बसुन्जेलसम्म मात्रै कमाउने हो विदेश छोडेर आएपछि फेरि जिरो हो कि होइन त्यही भएर बिस्तारै बिस्तारै गर्नुहोस् सिलाइ कटाई गर्नुहोस् तपाईँले वर्ष दिनमा 2 कर्मचारी राख्नुहुन्छ सिलाइ कटाईमा अब त्यहाँभन्दा अरू के चाहियो हो कि होइन भन्नुहोस् त त्यो गर्नु ठिक छ नानी ग्रह राम्रा छन् भाग्य राम्रा छन् अलिकति ग्रह बिग्रिएको छ यो आइतबारको दिन नुन नखाने सूर्यको पूजाहरू गरे काम तपाईँले अब आइतबार आज हो आजदेखि सुरु गर्नुहोस् राम्रो हुन्छ फलिफाप हुन्छ समस्या आउँछ है त हुन्छ उहाँले फोन गर्नुभएको थियो हामीलाई विशेष गरी आफ्नो विषयमा हेर्नको लागि चाहिँ नवलपरासीबाट फोन गर्नुभएको थियो सुनौलबाट उहाँको विषयमा छर्लङ्ग पारिदिएँ मैले उहाँलाई चाहिँ है अब मैले ग्यारेन्टी पनि गरिदिएँ मलाई यो गर्नुहोस् त्यो गर्नुहोस् भनेर मैले भने अनुसार अनुरूप गर्नु चाहिँ पर्यो गर्दै नगरेर मलाई केही पनि भएन मेरा ग्रह बिग्रे भने रोएर कराएर त हुँदै हुँदैन हामीले भाग्य छ भन्नेमा डोकामा दुध दोहोरे अडिँदैन कर्म गर्नुपर्छ कर्म नगरिकन त हुँदै हुँदैन कुनै पनि हालतमा है कर्म गर्नुहोस् मैले भने अनुरूप कर्म गर्नुहोस् तपाईँलाई धोका हुँदैन तपाईँलाई घाटा हुँदैन तपाईँले बिजनेस व्यापार गरिराख्नु भएको छ बेच्नुपर्ने अवस्था आएको छ भने नबेच्नुहोस् 1 महिना धानिनुहोस् मलाई फोन गर्नुहोस् तपाईँले म सल्लाह दिन्छु मैले सल्लाह जे दिन्छु त्यसमा ठ्याक्क मानेर क्या होइन ठ्याक्कै मान्नुपर्छ मान्न लटपटक गर्न पाइँदैन मान्नुहोस् तपाईँलाई राम्रो भइहाल्छ समस्या आउँदैन भन्दै आजको लागि चाहिँ कार्यक्रम ज्योतिष वास्तुको समय अवधि सकिएको जानकारी मलाई प्राविधिक मित्रबाट पनि इसारा भएको छ भोलि बिहान ठिक 7 बजे म कार्यक्रम लिएर फेरि पनि उपस्थित हुने नै छु तबसम्म लागि प्राविधिक मित्रका साथै म ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदीलाई बिदा दिनुहोस् नमस्कार शुभ दिन।

0: के तपाईँ भूत वर्तमान र भविष्यको बारेमा जानकारी लिन चाहनुहुन्छ?
1: यदि चाहनुहुन्छ भने बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका ज्योतिष शास्त्र सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सङ्गाल्नुभएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ख्याति प्राप्त विभिन्न रेडियो तथा टेलिभिजनमा ज्योतिष वस्तु कार्यक्रम प्रस्तुता ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद त्रिवेदीलाई भेट्नुहोस्।
0: हाम्रा सेवाहरू कम्प्युटर प्रविधिद्वारा चिना टिप्पणी बनाउने, हेराउने,
1: वास्तुशास्त्र सम्बन्धी परामर्श,
0: घर घडेरीको माटो परीक्षण,
1: विदेश यात्राको समस्याको समाधान,
0: वैवाहिक समस्याको निराकरण,
1: व्यापार व्यवसायमा भएका बाधा,
0: निसन्तान सम्बन्धीका समस्याहरू,
1: पढाइ लेखाइमा पर्ने समस्याको निवारण,
0: नानी बाबुको भविष्य, प्रेम मित्रता, पछिको दोष निवारण,
1: पितृदान,
0: ग्रह अनुसार रत्न र कवच धारण,
1: कुण्डलीमा भएका अनिष्ट योग र ग्रह शान्ति एवं धार्मिक अनुष्ठान वैदिक विधिद्वारा गरिन्छ।
0: सम्पर्क ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदी ज्योतिष तथा वास्तु परामर्श सेवा भरतपुर चितवन। मोबाइल नम्बर 9845725223 र 9806575223। पुनश फोनबाट पनि ग्रह दशा र भाग्यको बारेमा जानकारी लिन सक्नुहुनेछ।

0: Vay öyle. Sondaymışa. Radyo Sayını 89.8 MHz.
1: Sahino Samay Sutan. Ahile Bihanaku 8 Bajyo. It's 8 AM.
2: हेर्नु न नानीको बाबा, कोठामा छोरी रुँदै बसेकी छ। विवाहको समय पनि नजिकै आइसक्यो, के कुरामा चित्त बुझेन कुन्नी?
3: नानी के भयो, किन रोएको? विवाहको समय पनि नजिकै आइसक्यो, तिम्रो यो अवस्था देखेर हामी धेरै चिन्तित छौँ। के कुराको चित्त बुझिन छोरी?
4: हेर्नु न बाबा, विवाहमा खिच्ने भिडियो तथा फोटो त जहाँ पायो त्यही खिचेर कहाँ हुन्छ त?
3: ल छोरी, के गर्ने त, कहाँ छ त तिमीले रोजेको खोजेको जस्तो?
4: बाबा, हाम्रै पपिङ स्टोनको साधनगर टाउनमा रहेको मिरर फोटो एन्ड भिडियोग्राफी छ नि सनी।
3: ए छोरी, भइहाल्छ नि, तिम्रो इच्छा नै हाम्रो इच्छा हो। तिमी ढुक्क भएर बस, तिम्रो विवाहको लागि फोटोसुट र भिडियोग्राफीको लागि मिरर फोटो एन्ड भिडियोग्राफीलाई नै भनिहाल्छु नि। हामी कहाँ उच्च स्तरीय क्यामेराबाट अनुभवी फोटोग्राफरद्वारा कुनै पनि शुभ कार्यको भिडियो सुट गरिनुको साथै हरेक साइजका फोटो लेमिनेसन, फ्ल्याक्स प्रिन्ट, कप प्रिन्ट, टी सर्ट प्रिन्ट गर्नुको साथै फोटो सम्बन्धी सम्पूर्ण काम गरिन्छ। मिरर फोटो एन्ड भिडियोग्राफी, भरतपुर महानगरपालिका, वडा नम्बर 19, शारदा नगर टाउन, चितवन।
4: सम्पर्क नम्बर 98 450 82 997,
2: 98 550 10 997।
5: डेंगू ज्वरो एसिड जातको पोथी लामखुट्टेको टोकाईबाट मानिसमा सर्ने फरुवा रोग हो। प्राय घर वरिपरि बस्ने एसिड लामखुट्टेले दिनमा टोक्ने गरेको पाइन्छ। खास गरी बरसातको पानी, प्लास्टिकका भाँडाहरू, टिनका डब्बाहरू, ड्रमहरू, थोत्रा वा पुराना टायर, गमला, कुलरमा जम्मा भएको सफा पानी, खुल्ला पानीको ट्याङ्की आदिमा फूल पार्दछ। यो लामखुट्टेले फूल पारेको एक हप्तापछि लार्वा हुँदै वयस्क लामखुट्टे तयार भई मानिसलाई रोग सार्न सक्दछ। डेंगू ज्वरोको लक्षणहरू। डेंगू ज्वरोको मुख्य लक्षण भनेको 81 उच्च ज्वरो आउनु हो। यो ज्वरो 5 देखि 7 दिनसम्म रहन सक्छ। ज्वरो साथसाथै निम्न लक्षणहरू पनि देखा पर्दछ। असाध्यै टाउको दुख्ने, आँखाको गेडी तथा आँखाको पछिल्लो भाग दुख्ने, ढाड जोड्ने तथा मांसपेशीहरू दुख्ने, शरीरमा बिमिरा आउने, धेरै ज्वरो आई माथिका लक्षणहरू मध्ये 2 वा 2 भन्दा बढी लक्षण देखा परेको खण्डमा डेंगू ज्वरो भएको शंका गर्न सकिन्छ। वाकवाकी लाग्ने

0: बान्ता हुने, पेट दुख्ने, नाक वा घिजाबाट रगत बग्ने, रक्तस्राव हुने वा शरीरमा रगत जमेको चक्का देखा पर्ने, बेहोश हुने आदि खतराका लक्षणहरू पनि देखा पर्न सक्छ। डेंगू ज्वरोबाट बच्ने उपायहरू: लामखुट्टेको टोकाईबाट बच्ने, घर आँगन वरिपरि सरसफाई गर्ने र पानी जम्न नदिने, खाली बट्टा, टिन, ड्रम, टायर आदिमा पानी जम्न नदिने, खाने पानीको ट्याङ्की राम्ररी ढक्कन लगाएर राख्ने, गमला फुलदानीमा रहेको पानी हप्तामा दुई पटक फेर्ने र पानी सुक्न दिने, पूरै शरीर ढाक्ने गरी पूरा बाहुला भएको लुगा लगाउने, झ्याल ढोकामा लामखुट्टे नछिर्ने जाली लगाउने, सुद्धा झुल प्रयोग गर्ने, स्थानीय तहको सहभागितामा लामखुट्टेको लार्भा खोज र नष्ट गरी अभियान सञ्चालन गर्ने। यस सम्बन्धी थप जानकारीको लागि नजिकको स्वास्थ्य संस्थामा सम्पर्क गरौ।
1: 3 महिना पिर्नुहोस्, 7 महिना चलाउनुहोस्। क्लासिक टेकको 200 Mbps इन्टरनेट 7 महिनाको लागि मात्र ₹5,700। साथै क्यारो टिभी एपमा पाउनुहोस् 200 भन्दा बढी HD र SDTV च्यानलहरू, Wi-Fi 6 सहितको सुपर फास्ट इन्टरनेट र IPTV अब क्लासिक टेकमा। आजै जडान गर्नुहोस्, कल गर्नुहोस् 9709184147। शर्तहरू लागू हुनेछन्।
2: लौ न लौ लौ, चट्याङ पर्न आटो सबैजना यता आओ त यता, यो ठुलो रुखको फेदमा बसौ।
3: हुन्न हुन्न, चट्याङ पर्दा रुखको फेदमा बस्नु हुँदैन, त्यहाँ त झन् जोखिम हुन्छ।
4: हो र?
3: हो नि, चट्याङ पर्दा रुख मुनि र बिजुलीको खम्बा वा अग्लो ठाउँमा बस्नु हुँदैन, सुक्खा ठाउँ र घरभित्र झ्याल ढोका लगाएर बस्नुपर्छ।
4: अनि चट्याङबाट जोगिन अरू के गर्नुपर्छ?
3: चट्याङ पर्दा वा पर्ने सम्भावना हुँदा टेलिभिजन, फ्रिज, कम्प्युटर, वासिङ मेसिन, माइक्रो ओभन जस्ता विद्युतीय सामग्रीमा जोडेको तारको स्विच बन्द गर्नुपर्छ। यदि विद्युत बन्द गरिएन भने चट्याङ पर्न सक्ने सम्भावना उच्च रहन्छ।
4: चट्याङ परे जोखिम कुन कुन समयमा बढी हुन्छ त्यो पनि भनिदिनुहोस् न।
3: धेरै जस्तो चट्याङ चैतदेखि जेठ महिनामा र सामान्यतय दिउँसो 3 बजेपछि बढी पर्ने सम्भावना हुनाले यो समयमा सचेत रहनुपर्छ।
5: नेपाल सरकार, विज्ञापन बोर्ड।
0: जापानिज इन्सेफ्लाइटिस, क्युलेक्स गाँठको पोथी लामखुट्टेको टोकाईबाट मानिसमा सर्ने कीटजन्य सरुवा रोग हो। यो लामखुट्टे, सुँगुर, बंगुर, हाँस जस्ता पशु पक्षीलाई टोकेपछि मानिसबाट मानिसमा सर्दैन। लक्षणहरू: अचानक उच्च ज्वरो आउनु, बेसरी टाउको दुख्नु, बान्ता हुनु, शरीर काम्नु, घाँटी अर्रो हुनु, बेहोश हुनु। यो रोग लागेपछि पक्षघात हुने, अपाङ्ग हुने र अन्त्यमा मृत्यु समेत हुन सक्दछ। त्यसैले यो रोगको कुनै पनि लक्षण देखिन साथ बिरामीलाई जति सक्दो चाँडो नजिकको अस्पतालमा लैजानु पर्दछ।
6: यो रोगबाट बच्ने उपायहरू: लामखुट्टेको टोकाईबाट बच्ने, घर वरिपरि पानी जम्ने खाल्टा खुल्टी पुर्ने, बाल बालिकालाई यो रोग विरुद्धको खोप लगाइदिने, सुँगुर, बंगुर, हाँस जस्ता घर पालुवा पशु पक्षीलाई व्यवस्थित तरिकाले घरदेखि टाढा राखी पाल्ने, सम्भव भएसम्म घरको झ्याल ढोकामा मसिनो जाली हाल्ने, बागमती प्रदेश सरकार, स्वास्थ्य मन्त्रालय, स्वास्थ्य निर्देशनालय, जनस्वास्थ्य कार्यालय, चितवन।
7: हेर्नु न नानीको बाबा, कोठामा छोरी रुँदै बसेकी छ, विवाहको समय पनि नजिकै आइसक्यो, के कुरामा चित्त बुझिन पनि।
8: नानी के भयो, किन रोएको? विवाहको समय पनि नजिकै आइसक्यो, तिम्रो यो अवस्था देखेर हामी धेरै चिन्तित छौ, के कुराको चित्त बुझिन छोरी?
9: हेर्नु न बाबा, विवाहमा खिच्ने भिडियो तथा फोटो त जहाँ पायो त्यही खिचेर कहाँ हुन्छ त?
8: ल छोरी, के गर्ने त, कहाँ छ त तिमीले रोजेको खोजेको जस्तो?
9: बाबा, हाम्रै पसिङटोनको साधनगर टाउनमा रहेको निरल फोटो एन्ड भिडियोग्राफी छ नि सनी।
8: ए छोरी, भइहाल्छ नि, तिम्रो इच्छा नै हाम्रो इच्छा हो, तिमी ढुक्क भएर बस। तिम्रो विवाहको लागि फोटो सुट र भिडियोग्राफीको लागि निरल फोटो एन्ड भिडियोग्राफीलाई नै भनिहाल्छु नि। हामी कहाँ उच्च स्तरीय क्यामेराबाट अनुभवी फोटोग्राफरद्वारा कुनै पनि शुभ कार्यको भिडियो सुट गरिनुको साथै हरेक साइजका फोटो लेमिनेसन, फ्ल्याक्स प्रिन्ट, कप प्रिन्ट, टी शर्ट प्रिन्ट गर्नुको साथै फोटो सम्बन्धी सम्पूर्ण काम गरिन्छ। मिरर फोटो एन्ड भिडियोग्राफी, भरतपुर महानगरपालिका, वडा नम्बर 19, शारदनगर टाउन, चितवन।
9: सम्पर्क
10: सम्पर्क नम्बर 9845-82-997
11: 9850-10-997
12: रेडियो साइनो 89.8 MHz तपाईँ हाम्रो अटुट साइनो
13: होइन है दिदी, कतै हिँड्नुभयो यस्तो थोत्रो पुरानो डिस्प्ले फुटेको मोबाइल लिएर?
14: मेरो मोबाइल देखेर जहिले जिस्काउँछ यो कान्छाले। अब भनेको जस्तो राम्रो मोबाइल बनाउने ठाउँ हुन पाएन हाम्रो चनौली बजारमा।
13: ए दिदी, त्यसै म तपाईँलाई जिस्काउँछु त। ल यता सुन्नुहोस्, हाम्रै चनौली बजारमा रहेको कृष्ण इलेक्ट्रोनिक्स एन्ड मोबाइल हाउसमा डिस्प्ले फुटेका मोबाइलहरू एक्सचेन्ज हुन्छ नि। ल हेर्नुहोस् त, मैले नि पुरानो मोबाइल लिएर नयाँ एक्सचेन्ज गरेर ल्याएको। अनि अर्को कुरा नि दिदी, नयाँ मोबाइल किन्दा राम्रो खालको एयरफोन, मोबाइल कभर, मोबाइल ग्लास, लगभग 1200-1500 पर्ने मोबाइल एसेसोरिज उपहार स्वरूप पाइन्छ नि। साथै घडी, मोबाइलका चार्जर, कभर ग्लास, एयरफोन सँगै इलेक्ट्रोनिक सामान पनि सुपथ मूल्यमा पाइन्छ।
14: ए हो र, त्यसो भए म त हिँडिहाले कृष्ण इलेक्ट्रोनिक्स एन्ड मोबाइल हाउसमा पुरानो मोबाइल दिएर नयाँ मोबाइल ल्याउँछु। हजुर, विगत 20 वर्षदेखि तपाईँ हाम्रै चनौली बजारमा दक्ष एवं अनुभवी जनशक्तिहरूद्वारा सम्पूर्ण मोबाइल घडी मर्मत गरिनुका साथै सुपथ मूल्यमा बिक्री वितरण पनि गरिन्छ। सम्पर्क कृष्ण इलेक्ट्रोनिक्स एन्ड मोबाइल हाउस, भरतपुर बेस चनौली, चौतारा आडैमा। प्रोप्राइटर कृष्ण न्यौपाने। मोबाइल 9845-0496-86। नसर्ने रोग रोकथाम तथा नियन्त्रणका उपायहरू: धुम्रपान तथा सुर्तीजन्य पदार्थको सेवन नगर्ने, क्यान्सर, मुटु रोग, दीर्घ श्वास प्रश्वास अवरोध सम्बन्धी रोग, मधुमेह हुने सम्भावना बढाउने प्रमुख कारक तत्व चुरोट, बिडी, गुटखा, खैनी, ई सिगरेट, हुक्का जस्ता सुर्तीजन्य पदार्थको सेवन नै हो। अरूले गरेको धुम्रपानको धुवाले धुम्रपान नगर्ने व्यक्तिको स्वास्थ्यमा पनि खराब असर गर्छ। धुम्रपान गर्ने व्यक्तिलाई हृदयघातको खतरा लगभग 3 गुणा बढी हुन्छ।
15: मदिराको सेवन नगर्ने: रक्सी, बियर, वाइन, जाँड जस्ता मदिराको सेवन गर्दा हृदयघात, कलेजो सम्बन्धी रोग, पेट वा आन्द्रामा घाउ हुने, क्यान्सर र मानसिक असन्तुलन जस्ता समस्याहरू हुन सक्छन्। मदिराको सेवनले घरेलु हिंसा, अपराध र दुर्घटनालाई बढाउँछ।
14: शारीरिक रूपमा सक्रिय रहने: योग गर्ने, हिडुल गर्ने, दौड़ने, साइकल चलाउने, पौडी खेल्ने आदि पसिना आउने गरी कम से कम 30 मिनट नियमित रूपमा व्यायाम गर्ने, शरीरको तौल बढी भए घटाउने, स्वस्थ तौल कायम गरी तन्दुरुस्त रहने,
15: नुन र चिनीको प्रयोग कम गर्ने, नुनिलो गुलियो र चिल्लो खानेकुरा खानाले क्यान्सर, मुटु रोग र मधुमेह हुने जोखिमलाई बढाउँछ। खानामा नुनको प्रयोग कम गर्ने, दिनको 5 ग्राम भन्दा कम खाने, गुलियो पेय पदार्थ, मिठाई, चकलेट जस्ता खानेकुराहरू कम खाने, चिया र कफीमा चिनी कम हालेर खाने, शुद्ध र सफा पानी पिउने, एक दिनमा कम्तीमा 2 लिटर पानी पिउने,
14: सन्तुलित खाना खाने, क्यान्सर, मुटु रोग, मधुमेह र दीर्घ श्वास प्रश्वास अवरोध सम्बन्धी रोग लाग्नबाट बच्न अन्न, दाल, ढेडागुडी, दुध, दही, माछा, बोसो नभएको मासु, अण्डा, हरियो सागसब्जी र फलफूल सन्तुलित मात्रामा खाने, मौसमी ताजा फलफूल र सागसब्जी दैनिक प्रशस्त 4-5 पटक खाने, खानासँग नुन नहालेको सलाद नियमित खाने,
15: मानसिक तनावको व्यवस्थापन गर्ने, ध्यान तथा योग गर्ने, रिसलाई नियन्त्रण गर्ने, परिवार तथा साथीभाइसँग पर्याप्त मात्रामा समय बिताउने, घर तथा कार्यालयमा तनावमुक्त वातावरण सिर्जना गर्ने, घुमफिर र रमाइलो गर्ने,
14: उच्च रक्तचाप तथा नसर्ने रोगका अन्य जोखिमहरूलाई व्यवस्थापन गर्ने, उच्च रक्तचाप भएमा नियमित जाँच र उपचार गरी नियन्त्रणमा राख्ने, रगतमा चिनीको मात्रा बढेको, मधुमेह भएमा नियमित जाँच र उपचार गरी नियन्त्रणमा राख्ने, रगतमा चिल्लोपना बढेको, उच्च कोलेस्ट्रोल भएमा नियमित जाँच र उपचार गरी नियन्त्रणमा राख्ने, मोटोपना घटाई स्वस्थ तौल, उचाइ अनुसारको तौल कायम गर्ने।
15: आत्महत्या रोकथामका लागि निशुल्क हेल्पलाइन नम्बर 1166 चौबिसै घण्टा सेवा उपलब्ध छ।
14: बागमती प्रदेश सरकार, स्वास्थ्य मन्त्रालय, स्वास्थ्य निर्देशनालय हेटौडा र स्वास्थ्य कार्यालय चितवन।
10: अब तपाईँको दैनिक जीवनलाई अझ सहज बनाउँदै नेपाली पात्रो एप्लिकेशन,
16: नेपाली तिथि नीति तथा पञ्चाङ्गको जानकारी,
10: नेपाली चाड पर्व तथा शुभ साइतको विस्तृत विवरण,
16: तपाईँको दैनिक साप्ताहिक मासिक तथा वार्षिक राशिफल,
10: स्थानीय राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ताजा समाचार,
16: नेपाली एफएम तथा अनलाइन रेडियोहरू,
10: नेपाली विनिमय दर, सुनचाँदीको दर रेट, मौसम तथा सरकारी विधाहरू साथमा अन्य धेरै सुविधाहरू आजै डाउनलोड गर्नुहोस्। नेपाली पात्रो, हाम्रो समय हाम्रो गौरव।
17: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो साइलेंस 89.8 मेगाहर्ज।
18: नमस्कार, स्वागत छ तपाईलाई कार्यक्रम सहकारी दर्पणमा। म कार्यक्रम संचालक पुनम मगर। बागमती प्रदेश सहकारी तथा गरीबी निवारण मन्त्रालयको सहयोग सिर्जना संचार केन्द्रको उत्पादनमा तयार गरिएको रेडियो रिपोर्ट सहकारी दर्पणमा तपाईलाई फेरि पनि स्वागत छ। भक्तपुरमा रहेको सामुदायिक रेडियो रेडियो साहिनो, यस्तै गरी रेडियो शिवशक्ति सँगै इच्छा कामना गाउँपालिकाको इच्छा कामना एफएम र मकवानपुरमा रहेको रेडियो मकवानपुरबाट तपाईले यो कार्यक्रमलाई प्रत्यक्ष रूपमा सुन्न सक्नुहुन्छ। कार्यक्रम सहकारी दर्पणमा विभिन्न क्षेत्रको सहकारी अभियन्ताहरूसँग, संचालकहरूसँग, शेयर सदस्यहरूसँग हामी कार्यक्रममा प्रत्यक्ष कुराकानी गर्ने गर्छौं। सँगै सहकारीको पछिल्लो अवस्थाको बारेमा पनि हामी कार्यक्रममा अवगत गराउँछौ नै। कार्यक्रम सहकारी दर्पण तपाईँ यति बेला सुनिरहनु भएको छ। सहकारीको प्रेरक अनुभव जानकारीको विशेष प्रस्तुति लिएर हामी आइसकेका छौं। किसानका ओरपरको नमूनाको शीत भण्डार हो पश्चिम चितवनको चनौली बजारमा रहेको देशकै नमूना चितवन चनौली शीत भण्डार। आज हामी कार्यक्रम सहकारी दर्पणमा चितवन चनौली शीत भण्डारको बारेमा कुराकानी गर्छौं। पश्चिम चितवनको भरतपुर 18 स्थित चनौलीमा 2069 सालमा वृहत शीत गृह बनाउनको लागि बागमती प्रदेशकै ठूलो शीत भण्डार निर्माण गरिएको छ। चितवन चनौली शीत भण्डार चितवनका 28 सहकारी संस्थाहरू संगठित भई गठन भएको चनौली शीत भण्डार सहकारी संस्थाले उक्त शीत भण्डार निर्माण गरेको हो। सरकार, सहकारी संस्था र किसानहरूको त्रिपक्षीय लगानीमा पीपीसीपी मोडलमा बनेको शीत भण्डार निर्माण गरिएको शीत भण्डार झण्डै एक दशक पछि विक्रम सम्बत 2078 साल फागुन 30 गतेदेखि आफ्नो सेवा सुचारू गर्न सफल भयो। यो शीत भण्डार यस क्षेत्रमा नै सञ्चालन गर्ने सोच कसरी र किन आयो त भन्ने सम्बन्धमा संस्थापक अध्यक्ष सामाजिक व्यक्तित्व तीर्थ रेग्मीसँग हामी यसरी कुराकानी गर्छौ। सुनौ संस्थापक अध्यक्षका कुरा।
19: अब यो शीत भण्डार मैले आफ्नै भिजनबाट चाहिँ सुझाएको हो। साथीहरूको सहयोगमा यसलाई स्थापना गरियो 2071 सालमा र यसलाई स्थापना गर्नुको मूल उद्देश्य भनेको यहाँका किसानहरू, यहाँका जनताहरूले गरेका तरकारी बाली अथवा अन्य बालीहरू लगायतका समयमा भाव नपाउने, पछि गएर चाहिँ महँगो हुने र किसान मर्कामा पर्ने भएको हुनाले यहाँबाट कोल्ड स्टोर भयो भनेदेखिलाई चाहिँ यसलाई भाव नपाउँदाखेरिमा समयमा ल्याएर यहाँ स्टोरेज गर्ने र जति बेला भाव हुन्छ त्यति बेला चाहिँ बिक्री गर्ने र किसानहरूले त्यसको मुनाफा लिन सक्ने किसिमको चाहिँ दृष्टिकोणबाट मैले यसलाई यहाँ परिचालन गर्नु पर्यो भनेर लागेको हो र यसलाई 7 वर्ष बनाउनु लाग्यो। एउटा कोअपरेटिभ मोडेलको हो, यसलाई यो राष्ट्रिय खम्बा भन्छ नि तिन चार नीतिहरूको त्यो अनुरूप पनि हो, सहकारी अनि प्राइभेट पब्लिस भनेर त्यो पनि हो। र यसको स्थापना कालमा हामीले ठुलो सङ्घर्ष गर्नु पर्यो, ठुलो सङ्घर्ष गर्नुका बावजुद धेरै दरधुलको बावजुद यसलाई निर्माण गर्न सक्षम भइयो, निर्माण भइसकेको छ अहिले। र अहिले दुई तिन वर्ष जति भयो यसको स्टोरेज हामीले गरेका छौँ र किसानहरूले फाइदा लिएका छन् र साथसाथै कोल्ड स्टोरले पनि फाइदा लिन सुरु गरेको छ। अब यो लगानी पहिला हामीसँग 5 पैसा पनि थिएन, 5 पैसाको बजेट नभइकन यसलाई सुरुवात गर्ने भनेर दृढ विश्वास गरियो र यसलाई हामीले इजाजत लिइसकेपछि, विभागबाट इजाजत लिइसकेपछि अनि यो ब्याङ्किङ आधारमा चाहिँ गर्न पर्यो, हामीसँग पैसा त भएन भनेर हामी त्यतापट्टि लाग्यो। त्यो पनि के भन्दाखेरिमा जग्गा मैले दिएको हो, त्यो अहिले जहाँ भनेको छ त्यसमा 7 कट्ठा जमिन मैले दिएको हो, मेरो आफ्नै जग्गा दिएको हो र त्यति बेला पास गरेको चाहिँ थिएन। तर त्यो जग्गाको लालपूजा नभइकन फाइनेन्सबाट पनि वित्तीय संस्थाबाट पनि केही पनि चाहिँ हामीलाई सुविधा दिनु रहन्छ, त्यही लालपूजा राखेर लिनुपर्ने हुँदो रहेछ। त्यही अब लालपूजा लिनलाई पास गर्नलाई संस्थासँग पैसा थिएन, संस्थाको म आफै अध्यक्ष भएको हुनाले र जग्गा पनि मेरै भएको हुनाले मैले संस्थाबाट पैसा नलिइकन 5 पैसा नै नलिइकन मैले चाहिँ जग्गा पास गरेँ संस्थाको नाममा, पछि लिँदा भनेर साथीहरूसँग सल्लाह गरेर र त्यही लालपूजा लगाएर राखेर हामीले चाहिँ त्रिवेणी ब्याङ्कबाट सुरुमा त्रिवेणी ब्याङ्कबाट चाहिँ फाइनान्स गराएर त्यहाँ काम सुरु गरियो। त्यति बेलाको चाहिँ अब यो के भन्छ डिपिआरमा आएको पैसा चाहिँ 13,50,00,000 हो त्यति बेलाको 71 सिलसिलामा। अब अहिले आउँदा आउँदै यसको लगभग 20 करोड खर्च भइसकेको छ र अब जब कम्प्लिट भयो भने पनि हुन्छ, साधारण कुराहरू अब त्यो पार्किङ गर्ने ठाउँमा पिच गर्ने अथवा मजाले लगाउने भन्ने कुराहरू चाहिँ बाँकी नै छ, नत्र भने अरू कोल्ड स्टोर चाहिँ सम्पन्न भएर चल्न लागेको 3 वर्ष भयो। 3 वर्षमा अब यो पहिलो वर्ष त हामीलाई त्यति धेरै भएन, दोस्रो वर्ष भनेको गत सालमा यति फुल भयो कि भरेङमा पनि त्यो चाहिँ राख्ने ठाउँ थिएन, त्यसरी हामीले फुल गरायौँ। हाम्रो अब अध्यक्ष अहिले आएर सूर्यमणि पौडेल हुनुहुन्छ, उहाँकै सक्रियतामा त्यो त्यसरी फुल भयो, जसबाट हामीले 1,05,00,000 मुनाफा निकाल्न सक्यौँ गत सालमा। र अहिले पनि अब त्यही हिसाब किताबको चाहिँ प्याक हुँदैछ, हामीले 65 कि 45 गाडीहरू चाहिँ ठुला गाडीहरूमा चनाको एग्रिमेन्ट भइसकेको छ, चना आइरहेको छ, त्यस्तै किसानका आलुहरू आइरहेका छन्, गाँधहरू आइरहेका छन्, राजमाहरू आइरहेका छन्। त्यसले गर्दा मलाई लाग्छ यो साल पनि हामी फुल फ्लेजमा त्यसलाई चलाउँछौँ र हाम्रो त्यति बेला 7.5 करोड चाहिँ ऋण थियो, हामी ऋणमा थियौँ र अहिलेसम्म आउँदाखेरिमा अब लगभग 2,25,00,000 अझै ऋण बाँकी छ, सम्भवतः अहिलेको आमदानी र अब आउने आगामी सालको आमदानीले हामी क्लियर हुन्छौँ कि जस्तो लागेको छ। हामीले अहिले त्यो सेयर पनि खुलाइरहेका छौँ खुलाउन त, तर चाहिँ आह्वान गरेका छौँ तर आइरहेका छैनन्। आयो भनेदेखि हामी जति सुन्दर छिटो यो चाहिँ यो ऋणबाट चाहिँ ब्याङ्कको ऋणबाट चाहिँ क्लियर हुने सोच संस्थाले बनाएको छ, त्यही अनुरूप काम भइरहेको छ। बढी यो के भयो भनेदेखि एउटा त कन्स्ट्रक्सन पिरियडै हाम्रो लामो भयो, त्यो हामीसँग पैसाको अभावले गर्दाखेरिमा लामो हुन गयो। अब सँगै नै वर्षैपछि चाहिँ यसको त्यो बढ्दै जाने, र मेटेरियलको पैसाहरू बढ्दै जाने, अनि पछि लेबरहरूको पैसा बढ्दै जाने, इन्जिनियरहरूको पैसा बढ्दै जाने, सम्पूर्ण उसमा पैसा बढ्दै जाने गएर यसको मूल्य हामीले अहिलेसम्म आउँदाखेरिमा लगभग हामीले अहिले 19 करोड समथिङमा चाहिँ अब अहिले तयारी भयो, त्यो विभिन्न किसिमको चाहिँ अब यो यति लामो पिरियडमा नौ वर्ष भयो भनौँ न, अहिले नौ वर्षको पिरियडमा आउँदाखेरिमा यसको चाहिँ त्यो ब्याज बढ्ने अनि पछिलाई चाहिँ लेबर चार्ज बढ्ने र मेटेरियल बढ्ने यी ढिलासोसिएको कारणहरूले पैसाकै कारणले गर्दाखेरिमा नि बढ्दै गएर अहिले साढे 19 करोड जतिमा चाहिँ हाम्रो कम्प्लिट भयो। बनाउनु त यो कहिले पनि सजिलो स्थिति रहन्छ, यसो यसो बनाइरहन पर्ने हुँदो रहेछ र पनि अहिले लगभग हामीले चाहिँ तयारी गरिसक्यौँ भन्ने पक्षमा हामी छौँ। यसद्वारा शान्तिमा कामहरू अझै बाँकी छ र हामीले ऋण पनि धेरै जस्तो ऋण तिरिसकेको कुरो पनि म जानकारी गराउन चाहन्छु। अब 2 करोड 25 लाख मात्रै हामीसँग ऋण तिर्नुपर्ने बाँकी छ, अरू हामीले ऋण तिरिसकेको छ।
20: अब यहाँका स्थानीय जनताहरू यो शीत भण्डार सञ्चालन भएपछि सबै जनताहरू उत्सुक छन्, खुसी छन्, होइन?
21: कस्तो पाउनु भएको छ?
19: एकदमै खुसी छन्। हामीले हुन त यो हाम्रो अलिकति ठुलै स्किमको भयो, 2500 म्याट्रिक टनको हो यो, यो भनेको ठुलै हुँदो रहेछ। हामीले एउटा इलामको लागि यदि आलु ल्याएर हाल्यो भने 400 रुपियाँको आलु जानु रहेछ, त्यति ठुलो हुँदो रहेछ, त्यसले गर्दा त्यो भर्न पनि गाह्रो। र किसानहरूले सुरुको वर्षमा थोरथोरै ल्याउनु भएको थियो, अहिले किसानहरूमा त्यो चलारकता बढेको छ। आलु खेती गर्ने, गाजर खेती गर्ने, अनि यो चाहिँ के अरे राजमाहरू सबै कुराहरूमा अब किसानहरूको मन गएको छ र उहाँहरूले कहिले त गोलमिडा पनि ल्याउनु भयो, कहिले फ्रुट्सहरू ल्याउनु, सुन्तला पनि ल्याउनु भयो, स्याउ पनि ल्याउनु भयो र त्यसरी चाहिँ अहिले किसानहरूको चाहिँ बढेको छ र फाइदा पनि लिइरहनु भएको छ र किसानले चाहेको जति चाहिँ आफूलाई के अरे चाहिँ उ चाहिँ गर्न पाइरहेका छन्।

कार्यक्रम सहकारी दर्पण तपाईँ बेला सुनिरहनु भएको छ। बागमती प्रदेश सहकारी तथा गरीबी निवारण मन्त्रालयको सहयोगमा तयार पारिएको यो कार्यक्रमलाई सृजना संसार केन्द्रले उत्पादन गरेको हो। रेडियो रिपोर्ट कार्यक्रम सहकारी दर्पण तपाईँ बेला सुनिरहनु भएको छ। यो कार्यक्रमलाई तपाईँले भरतपुरमा रहेको सामुदायिक रेडियो रेडियो साहिनोबाट पनि सुन्दै आइरहनु भएको छ। त्यस्तै गरी रेडियो शिवशक्तिबाट पनि सुनिरहनु भएको छ भने इच्छा कामना गाउँपालिकामा रहेको इच्छा कामना एफएमबाट पनि तपाईँले यो कार्यक्रमलाई प्रत्यक्ष रूपमा सुन्दै आइरहनु भएको छ भने कार्यक्रम सहकारी दर्पणलाई मकवानपुरमा रहेको रेडियो मकवानपुरबाट पनि तपाईँले सुनिरहनु भएको छ।

विभिन्न क्षेत्रको सहकारी अभियन्ताहरू सँगसँगै हामी सहकारीको विषयमा नै कार्यक्रम सहकारी दर्पण अन्तर्गत कुराकानी गर्छौ। कार्यक्रममा विभिन्न सहकारीहरूमा आबद्ध हुनुभएको व्यक्तिहरू, संचालकहरू, शेयर सदस्य संग पनि रहेर हामी कुराकानी गर्छौ। कार्यक्रम सहकारी दर्पण तपाईँ बेला सुनिरहनु भएको छ। कार्यक्रम सहकारी दर्पणलाई तपाईँले इन्टरनेटको माध्यमबाट पनि संसारको जुन सुकै कुनाबाट सुन्दै आइरहनु भएको छ, जसको लागि जुन जुन रेडियोबाट यो कार्यक्रम प्रसारण भइरहेका छन् ती रेडियोहरूको अनलाइनबाट तपाईँले यो कार्यक्रमलाई प्रत्यक्ष रूपमा सुन्न पनि सक्नुहुन्छ। कार्यक्रम सहकारी दर्पण तपाईँ बेला सुनिरहनु भएको छ। झण्डै 17 करोड़को लगानीमा निर्माण भएको शीत भण्डार 2500 मेट्रिक टन क्षमताको रहेको छ। 7 कट्ठा क्षेत्रफलमा निर्मित शीत भण्डार लिफ्ट सहित 5 तले भवनको छ। सबै तलामा सबै प्रकारका तरकारी तथा फलफूल भण्डारण गर्न सकिने व्यवस्था समेत मिलाइएको छ। हाल यहाँ किसानहरू आफ्ना उत्पादन आलू, गाजर, फर्सी लगायतका तरकारी भण्डारण गर्ने गरेका छन्। त्यस क्षेत्रका किसान आफ्नो प्रयोजनका लागि पनि आलू उत्पादन गर्ने र बिउ आलू साथै पछि उपभोगको लागि आलूलाई शीत भण्डारमा भण्डारण गर्ने गरेका छन्। यसरी आफ्नै गाउँ घरमा आलू भण्डारण गर्न पाउँदा भरतपुर 18 का कृषक साह्रै खुशी हुनुहुन्छ। सुनौ उहाँको भनाई।

0: सिजनमा ल्याएर राखेपछि अनि हामीले आफ्नो इच्छा अनुसार समय अनुसार लान पाइराख्ने. अब अहिलेको लागि अहिले म यहाँ आएको त खानी आलु भनेर राखिएको थियो, बिउ आलु छुट्टै छ, अब खानी आलुलाई लिएर जाउँ भनेर आएको. तर यो शीत भण्डारले धेरै भनौँ सुविधा फाइदाजनक पनि दिएको छ, अब सुविधा पनि दिएको छ सबै कृषकहरूलाई. अब इच्छा अनुसार समय अनुसार आउन पाइयो, उहाँ घरमा अब जथाभावी कुहिएर खेर जाने भएन, यहाँ ल्याएर राखेपछि अब समय समयमा आएर लिएर जान पाइयो. यो शीत भण्डार यहाँ यो चनौलीको शीत भण्डारले गर्दा धेरै खुसीदायक छ,
1: धेरै फाइदा भएको छ,
0: धेरै फाइदा पनि भएको छ र खुसी पनि लाग्छ.
1: होइन
0: मैले त यहाँ खास आलु मात्रै हो, तर म जस्तै अरू अब किसानहरू अब कृषकहरू जुन खेती यो तरकारीहरू नै गर्ने व्यवसाय भनौँ न लिएर गर्नुभएकालाई पनि यहाँ धेरै सुविधा छ. किन भन्दा उहाँहरूले लापरवाही तरकारीहरू विसर्जन भएर त्यसरी विसर्जनमा पनि आफ्नो इच्छा अनुसार निकाल्दै लाँदै बेच्दै गर्न पाउने भए. अब मैले त अब यो खास आलु मात्रै हो सिजनमा आलु लिएर आउने.
2: अर्का भरतपुर 26 का किसानले पनि केही वर्षदेखि चनौली शीत भण्डारमा नै आफ्नो लागि भने उत्पादन भएको आलु भण्डारण गर्दै आउनु भएको छ. उहाँलाई पनि आलु भण्डारण गर्न शीत भण्डार आउने क्रममा हाम्रो टीमले भेट्यौं. उहाँले पहिला घरमा आलु कुहिएर फाल्नु पर्ने झन्झट रहेको तर शीत भण्डारमा राखेसँगै यो झन्झट हटेको बताउनुभयो. बेलामा आलुलाई सधैँ महँगामा किन्नु पर्थ्यो, अहिले भने समस्या भएको छैन. कृषिजन्य उत्पादन सुरक्षित तरिकाले भण्डारण गरी बेमौसममा समेत उपयोग गर्न पीपीसीपी मोडलको आधुनिक उपकरण सहितको शीत भण्डार निर्माण गरिएको शीत भण्डारका अध्यक्ष सूर्यमणि पौडेलले बताउनुभयो. किसानहरूलाई सुपथ मूल्यमा सेवा दिँदै कृषि प्रणाली मार्फत समृद्धि ल्याउने मुख्य उद्देश्य सहित शीत भण्डार निर्माण गरिएको उहाँ बताउनुहुन्छ. उहाँका अनुसार किसानहरूले चलन चल्तीको मूल्य भन्दा 10-15% कममा भण्डारण गर्न पाइरहेका छन्। सिजन अनुसार फलफूल तरकारी बिउ बिजन खाद्यान्न कृषिजन्य सामग्रीहरू भण्डारण गर्ने गरिएको छ, जसले गर्दा पूर्वी चितवनको कठारदेखि पश्चिम चितवनको मेघौली जितपुर दक्षिण चितवनको माडीका कृषकहरूले पनि सेवा लिइरहेका छन्। बाहिरी जिल्लाका कृषकहरू व्यावसायिक कृषकहरू पनि आकर्षित गर्न केही सहुलियतको व्यवस्था समेत गरिएको अध्यक्ष पौडेलले बताउनुभयो.
3: सालमा एउटा सहकारी मोडलबाट शीत भण्डार सञ्चालन गर्ने भनेर स्थापना गर्ने प्रक्रियामा गयौँ. सिलसिलामा मैले यसको चाहिँ यो शीत भण्डार बन्नको लागि 2070 सालमा टेन्डर प्रक्रिया मार्फत हामीले निर्माण व्यवसाय पनि छोड गर्यौं. संजोगले हामीसँग त्यति बेला आर्थिक अभावका कारणले गर्दा हामीले 5 वर्षमा निर्माण सम्पन्न गर्ने भनेको कुरा कम्तीमा 77 सालमा आउँदा पनि हामीले यसलाई निर्माणलाई पूरा गर्ने समय अवस्था देखिएन. त्यसपछि हामीले एउटा नयाँ मोडलबाट हामीले यहाँ सबै किसिमका साथीहरूलाई जुटाउनु पर्छ र कम्तीमा पनि साथीहरूको लगानी 1 लाख जति भयो भने एउटा व्यावसायिक मोडल भएको हुनाले भयो भने यसलाई चाहिँ एउटा ऊर्जा दिन सकिन्छ भनेपछि त्यस पश्चात 1 वर्षभित्रमा यसले एउटा उल्लेखनीय रूपमा सेयरको दायरा वृद्धि गर्न सफल भयो र यसका औजारा निर्माणका काम पनि सम्पन्न भयो र 78 सालमा यसलाई एउटा प्रारम्भिक चरणमा परीक्षणको रूपमा सञ्चालन गरियो र 79-80 देखि यसलाई लगभग हामी सञ्चालनमा लिइरहेका छौँ र गत वर्षबाट हामी एउटा यसलाई पूर्ण रूपमा सञ्चालित पनि भएर आएका छौँ, यसलाई फुल पेटमा सञ्चालन गर्न सफल भएका छौँ. यसले स्पेसली चितौं अनुभव पश्चिम चितौं यो बढी लाभान्वित हुने मौका पाएको छ. यहाँ आधी पनि किसानहरू एक बोरा आलुको लागि बजारसम्म धाइरहनु पर्ने अवस्थालाई अहिले निर्धारित गरेको छ। बेलुका 7-8 बजीसम्म पनि उसले आफ्नो सामान सहजै निकाल्न पाएको छ, बिहान 8 बजी आएर भण्डार गर्न पाएको छ। यहाँ मौसम रूपमा केही छोटो समयका लागि तरकारीहरू पनि स्टोर गर्न सकिन्छ, गाजर, चुकन्दर, स्याउहरू र फलफुलमा अहिले हामीले यसो स्याउ र मात्रै रहेको छ, अन्य चिज रहेको छैन। आँपलाई पनि राख्न सकिन्छ तर आँप त्यति लामो समय नजाने, किन हामीसँग ठुल्ठुलो कोठाहरू छ, च्याम्बरहरू छ, त्यसले गर्दा एक बोरा आँप लिएर आएर त्यो एउटा कोठा मात्रै राख्न सक्ने अवस्था हामी कहाँ छैन। त्यो कारणले गर्दा हामीले सिमिलर टाइपको आलुलाई जाने च्याम्बर जे छ त्यही टेम्परेचरमा रहने चिजहरूलाई एक ठाउँमा स्टोर गर्न सक्ने अवस्था भएको कारणले गर्दा हामीले सानो सानो कोठाहरू बनाएका छौँ। स्टोर त गर्न सकिन्छ तर त्यसलाई जति समयसम्म बढी लान सकिन्छ, मान्नुहोस् 4 महिना यसको डेलिभर छ भने हामीले त उहाँहरूलाई 2 महिनामा तपाईँले आफ्नो सामान निकाल्नुहोस् है, 2 महिनाभित्र मार्केटमा पठाइसके तापक्रम बनाउनुहोस् भनेर अनुरोध गर्छौँ। किन हामीसँग एकै किसिमको तापक्रम भएको हुनाले त्यसलाई चाहिँ छुट्टै तापक्रम दिन त्यो 10 क्विन्टल मात्र आएर सम्भव भएन। हाम्रो एउटा कोठामा कम्तीमा पनि 300 टन अट्छ एउटा कोठामा, कसैले तपाईँको 100 किलो 200 किलो ल्याएर राखेर त्यो कोठाभरिको 4-3 दिन कुरा नै आएन। त्यो कारणले गर्दा हामीले त्यसको मात्रै सामान राखेर त्यसलाई बिजुली चलाइरहने कुरा पनि आएन। यी कारणले गर्दाखेरि कतिपय कुराहरूलाई हामीले भन्यासलाई लान सक्दैनौँ। त्यसले गर्दा हामीले सिमिलर टाइपका कोर्सहरूलाई एउटै टेम्परेचरमा लाने गरेका छौँ र अर्को यहाँ गेडागुडीहरू पनि हामीले भण्डारा गर्छौँ, जस्तै सिजन अनुसार केराउ भयो, चना भयो, बुढी भयो, मकै भयो, यी चिजहरू पनि हामीसँग स्टोरेज हुन्छ। चितवनले एउटा गहनाको रूपमा यसलाई पश्चिम चितवनमा भरतपुर महानगरपालिकाले एउटा गहनाको रूपमा यसलाई उपयोग गर्न सकेको छ र गर्नुपर्छ र यस्ता चिजहरूलाई यस्ता चिजहरू जो कृषिसम्म एकदम डाइरेक्टली सरकार राख्छन्, प्रत्यक्ष सरकार राख्छन्, जसले गर्दा जनताले प्रत्यक्ष रूपमा कृषिमा लागेका मानिसहरूले लाभ हुन्छ, उपभोक्ताले लाभ पाउँछ, ती कुराहरूलाई स्थानीय निकायले आफ्नो संरक्षणमा राखेर लान सक्यो भने अझ बढी प्रभावकारी हुन्छ। जो कृषि पेसामै लाग्नु भएको छ उहाँहरूलाई स्थानीय निकाय मार्फत उहाँहरूले यहाँ स्टोरेज गर्न आए बापत उहाँहरूलाई छुट दिने त्यो कुरा स्थानीय निकायमै साझेदारी भयो भने उत्पादन वृद्धिमा अझ बढी प्रभावकारी हुन सक्छ यस्ता श्री भण्डार भन्ने कुरा मैले विश्वास लिएको छु।
2: शीत भण्डारमा हाल 52 वटा सहकारी संस्था तथा 1005 व्यक्तिको शिविर रहेको छ। चितवनका किसान सँगै व्यापारीले पनि उपयोग गर्दै आएको यस शीत भण्डारले चितवनका किसान सँगै फलफूल तथा तरकारी व्यवसायीलाई धेरै नै फाइदा पुर्याएको छ। किसानले उत्पादन गरेका फलफूल तथा तरकारी भण्डारण गर्न नपाउँदा बिग्रिएर जाने समस्याको अन्त्य एकातिर हुन सकेको छ भने बेमौसममा समेत भण्डार गरिएको तरकारी तथा फलफूल उपभोग गर्ने, बिक्री वितरण गरी थप आमदानी लिन सक्ने आधार शीत भण्डारले दिएको छ। मध्यमाञ्चल विकास कार्यक्रम अन्तर्गत निर्माण गरिएको शीत भण्डार हाल प्रदेश सरकार सहकारी विभागको मातहतमा रहेको छ। पश्चिम चितवनलाई तरकारी उत्पादनको राम्रो क्षेत्र समेत मानिन्छ। यस क्षेत्रमा नै रहेको यस केन्द्रबाट धेरै कृषकहरूले लाभ लिन सकिरहेका छन्। नीतिगत नै यसका केही प्रावधानहरू राखेर यस्ता कृषिसँग आधारित केन्द्रहरूलाई राज्यले प्राथमिकतामा राख्नै पर्छ। सहुलियत दर, अनुदान जस्ता प्याकेजहरू ल्याउन सक्यो भने यस्ता केन्द्रको निर्माणले सार्थकता पनि पाउन सक्छ। आजको कार्यक्रम सहकारी दर्पणबाट विदा लिनुपर्ने बेला भइसकेको छ। सहकारी संघको नारा, दिगो सदस्य संघ संस्था सुदृढ तथा सक्षम संघर्षले सार्थकता पाओस्। फेरि अर्को बसाईमा भेटिनेछौ। बागमती प्रदेश सहकारी तथा गरिबी निवारण मन्त्रालयको सहयोग सिर्जना संचार केन्द्रको उत्पादनमा तयार गरिएको रेडियो रिपोर्ट कार्यक्रम सहकारी दर्पण आजको लागि यति नै। सहकारी दर्पण तपाईले रेडियो साहिनो त्यस्तै गरी रेडियो शिवशक्ति इच्छा कामनामा रहेको इच्छा कामना एफएम र मकवानपुरमा रहेको रेडियो मकवानपुरबाट एकसाथ सुन्दै आइरहनु भएको छ। कार्यक्रम सहकारी दर्पणबाट अब विदा माग्नु पर्ने बेला भइसकेको छ। यो समयसम्म कार्यक्रम सुनेर साथ पुर्याउनु हुने तपाईँप्रति विशेष आभार व्यक्त गर्दै प्रविधिबाट साथ पुर्याउनु हुने प्राविधिक मित्रलाई विशेष धन्यवाद दिँदै कार्यक्रमबाट विदा हुन्छौ। नमस्कार, तपाईँको प्रत्येक पल शुभ रहोस्।

0: Radio Simon 89.8 MHz.
1: साहिनो समय सूचक अहिले बिहानको 9 बज्यो इट्स 9 AM.
2: तपाईं अहिले सुन्दै हुनुहुन्छ रेडियो साइनो 89.8 MHz.
3: खरो विषयमा दरो बहस नेपाली बहस यस नेपाली बहसका साथमा प्रीति तयारी चल्छौ. 5.8

आदरणीय श्रोता नमस्कार. आजको नेपाली बहसबाट खेम बम उपस्थित भइसकेको छु. नेपाली बहस देशभरिका 350 बढी रेडियो र एफएम स्टेशनहरूबाट एकैसाथ प्रत्यक्ष रूपमा प्रसारण भइरहेको छ. काठमाडौँ उपत्यका रेडियो नारायण 99.1 MHz पनि यतिखेर सुनिराख्नु भएको छ भने डिजिटल प्लेटफर्मका विभिन्न माध्यमहरूबाट हामीले सुनिराख्नु भएको छ. फेसबुक पेजमा नेपाली नेटवर्क सर्च गर्नुभयो भने हामी प्रत्यक्ष रूपमा आइरहेका छौं र युट्युबमा नेपाली नेटवर्क टिभी मार्फत पनि प्रत्यक्ष रूपमा प्रसारण भइरहेको छ. धेरै नेपालीहरूले मन पराउने कार्यक्रम नेपाली बहसलाई आज हामी विशेष बनाउन चाहन्छौ किनभने आदरणीय श्रोता आज नेपाली रेडियो नेटवर्कको स्थापना दिवस पनि हो. स्थापना भएको 10 वर्ष पूरा गरेर 11 वर्षमा प्रवेश गरेको छ र यसले नेपाली बहसलाई निरन्तर रूपमा सञ्चालन गरिरहेको छ. जनताका आवाजहरूलाई नेपाली रेडियो नेटवर्कले उठाइरहेको छ. जनमानसमा नेपाली रेडियो नेटवर्क अगाडि आइ पनि रहेको छ र रेडियोको महत्वको विषयको कुरा गर्ने हो भने रेडियोलाई सजिलो छ सुन्नका निम्ति. पढ्न पनि पर्दैन र अरूले पढेको सुन्न सजिलो छ. यात्रा गर्दा सुन्न सकिन्छ. घरमै केही काम गरिराख्दाखेरि रेडियो ट्युन गर्नुभयो भने रेडियो सुन्न सकिन्छ. त्यसैले गर्दाखेरि रेडियोको उपादेयताको विषयलाई आज हामी बहस गर्न चाहन्छौ. रेडियोको उपादेयता कहिल्यै पनि कम हुने अवस्था छैन किनभने यसलाई परिष्कृत गर्न सकिन्छ. तर रेडियोको उपादेयतालाई हामी कम गर्न सक्दैनौ. जस्तो नेपालमा टेलिभिजनको अवस्था जुन स्तरमा खस्किरहेको छ र डिजिटल प्लेटफर्म तरलाई युज गरिरहेका छन् अहिले, तर नेपाली रेडियो नेटवर्कको कुरा गर्ने हो भने वा रेडियोको समग्र कुरा गर्ने हो भने यसको कार्यान्वयनको पक्ष, यसले दिने सूचनाहरू, यसले दिने संचार, यसले प्रवाह गर्ने सूचनाहरूलाई सहित जनतासँग सहज पहुँच सहजताका साथ पहुँच पुर्याउन पनि सजिलो छ. हामीलाई देशभरिबाट सुन्नुहुन्छ हाम्रा श्रोताहरू. हिमाल, पहाड़, तराई समिश्रित श्रोताहरू पनि हुनुहुन्छ किनभने नेपाली रेडियो नेटवर्कलाई धेरैले माया पनि गर्नुभएको छ र अझ भनौं नेपाली बहसलाई अझ धेरैले माया गर्नुभएको छ. हामी करेन्ट अफेयरमा कुराकानी पनि गर्ने गर्दछौ र नेपाली बहसमा विभिन्न विषयहरूलाई हामी उठान पनि गर्ने गर्दछौ. त्यसैले गर्दाखेरि नेपाली बहसले आज नेपाली रेडियो नेटवर्कले पनि आज 10 वर्ष पूरा गरेर 11 वर्षमा प्रवेश गरेको छ. यसको यस उपलक्ष्यमा सम्पूर्ण टीमलाई म हार्दिक बधाई पनि भन्न चाहन्छु नेपाली बहसका तर्फबाट र हाम्रा श्रोताहरू, हाम्रा दर्शकहरू, हामीलाई मन पराउने श्रोताहरू तपाईँहरू सबैलाई पनि म धेरै धेरै धन्यवाद दिन चाहन्छु किनभने हामीलाई नेपाली रेडियो नेटवर्कको फेसबुक पेजमा गएर तपाईँहरूले सर्च गरेर त्यहाँ पनि शुभकामना दिन सक्नुहुन्छ र विशेष गरी नेपाली बहसलाई यहाँले हरेक क्षेत्रबाट, हरेक ठाउँबाट सुन्नु पनि भएको छ. यसको विषयमा पनि आज हामी चर्चा गर्न चाहन्छौ र अहिले देशको पछिल्लो परिस्थितिको स्थितिलाई नजिकबाट निहाल्यो भने आज संविधान दिवस पनि हो, असोज 3 गते, र विशेष गरी अब यो संविधानलाई कसरी कार्यान्वयन गर्ने, असोज 3 गतेको आजको दिनलाई कसरी चाहिँ सम्झिने भन्ने विषय पनि आज महत्वपूर्ण विषय छ किनभने संघीयताको जस लिन पनि होडबाजी छ. तर संघीयता कार्यान्वयन भयो कि भएन, संघीयता कार्यान्वयनको पक्ष चाहिँ कस्तो छ, बलियो पक्ष छ कि छैन भन्ने विषयलाई पनि आज हामी उठान गर्न चाहन्छौ किनभने संविधानले सबैलाई समेटेको छ, सबैका हकलाई चाहिँ समेटेको छ. तर आजको दिनलाई हामीले हेर्ने हो भने निकै ठूलो मेहनतपछि, निकै ठूलो परिश्रमपछि, निकै ठूलो सबैको सत्प्रयासपछि चाहिँ संविधान जारी भएको छ. संघीय गणतन्त्र नेपालको संविधान संविधान सभाबाट जारी भएको 11 वर्ष पूरा भएको छ. यसको पूर्ण कार्यान्वयन भने अझै हुन सकिरहेको छैन. 72 असोज 3 गते जारी

राख्ने, संविधान राजनैतिक उतार चढ़ाव आर्थिक बोझ र केन्द्रमुखी मानसिकताका कारण पटक पटक संकटमा पर्दै पनि आएको छ र संविधानले परिकल्पना गरेका धेरै संयन्त्रहरू अझै पनि अलपत्र र निष्क्रिय छन् तर कानून बन्न सकेका छैनन्। आजको बहसमा हामी यस विषयमा पनि चर्चा र परिचर्चा गर्नेछौ। आदरणीय श्रोता, र यो संविधान दिवसलाई नजिकबाट हामीले निहाल्दाखेरि संविधानको विशेष गरी संविधानलाई कार्यान्वयन गर्न केही चुनौतीहरू छन्, केही जटिलताहरू त छन्, तर संविधान कार्यान्वयनका निम्ति चाहिँ सबैको सत्प्रयास हुनुपर्छ। नेपालमा लोकतन्त्र गणतन्त्र हुनुपर्छ। आदरणीय श्रोता, नेपाली रेडियो नेटवर्कको यो दशकको यात्रालाई हामीले नजिकबाट निहाल्यौं भने निकै ठूला उतार चढ़ावहरू छन्। सँगै संविधान दिवसकै अवसर पारेर पनि यो रेडियोको स्थापना पनि भयो। हामीले हरेक मुद्दाहरूलाई, जनताका मुद्दाहरूलाई खबरदारी पनि गर्दै आएका छौं। आजको नेपाली बहसमा यस विषयमा बहस गर्दैछौ र नेपाली बहस छोटो विस्तारमा छौ। विस्तारपछि पुनः उपस्थित हुनेछौं।

0: akkant opan, aktív egy anikárobát, szacíl egy szanga. Bici life easy, van naudai haredin, global smart plus life kopes ma banking.
1: सपना तपाईको साथ हाम्रो नेपाल बैंक सवारी कर्जा नेपाल बैंकको बबाल नाडा फेस्टिभल मात्र 4.94% सर्वाधिक न्यून वार्षिक ब्याज दरमा सेवा शुल्क मात्र 0.5% रु 3,00,000 निशुल्क लाइफ टाइम क्रेडिट कार्ड सुविधा कर्जा अवधि 5 वा 7 वर्षसम्म सरल प्रक्रिया तथा छिटो स्वीकृति सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने यो अफर भाद्र 9 देखि असोज 15 गतेसम्म मात्र लागू हुनेछ सातै दिन 24 घण्टा 01-597-1222 कल गर्नुहुन वा नजिकको नेपाल बैंकको शाखामा सम्पर्क गर्न सक्नुहुनेछ
2: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड नेपालको पहिलो बैंक
1: कृषि विकास बैंक लिमिटेडको केवाईसी विवरण अध्यावधिक गर्ने सम्बन्धी अत्यन्त जरूरी सूचना आदरणीय ग्राहक महानुभावहरू बैंकिङ कारोबारलाई सुरक्षित व्यवस्थित तथा प्रभावकारी बनाउनको लागि आफ्नो केवाईसी अर्थात ग्राहक पहिचान विवरण अध्यावधिक गर्नुहुन अनुरोध छ साथै तपाईँको नाम ठेगाना मोबाइल नम्बर पेसा व्यवसाय पारिवारिक विवरण वा अन्य व्यक्तिगत विवरण परिवर्तन भएको छ भने आफ्नो पाएक पर्ने स्थानको जुनसुकै बैंक शाखामा गई समयमै जानकारी गराई केवाईसी विवरण अध्यावधिक गर्नुहुन समेत अनुरोध छ कृषि विकास बैंक लिमिटेड केन्द्रीय कार्यालय रामसाहा पथ
3: काठमाडौँ
4: नेपालमा सर्वाधिक डाउनलोड गरिएको हाम्रो पात्रो एप तपाईँका लागि सधैँ सजिलो सबै सजिलो तपाईँ पनि डाउनलोड गर्नुहोस् किनकि यसमा सबै छ
5: अब तपाईको दैनिक जीवनलाई अझ सहज बनाउँदै नेपाली पात्रो एप्लिकेशन
6: नेपाली तिथि नीति तथा पञ्चाङ्गको जानकारी
5: नेपाली चाडपर्व तथा शुभ साइतको विस्तृत विवरण
6: तपाईको दैनिक साप्ताहिक मासिक तथा वार्षिक राशिफल
5: स्थानीय राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ताजा समाचार
6: नेपाली एफएम तथा अनलाइन रेडियोहरू
5: नेपाली विनिमय दर सुनचाँदीको दर रेट मौसम तथा सरकारी विधाहरू साथमा अन्य धेरै सुविधाहरू आजै डाउनलोड गर्नुहोस् नेपाली पात्रो हाम्रो समय हाम्रो गौरव
7: हरो विषयमा सरो बहस नेपाली बहस यस नेपाली बहसका साथमा हामी तयारी चल्छौ ग्लोबल आर्मी ब्याङ्क सबैका लागि ब्याङ्क
1: इस होम इन्टरनेट
8: यतिखेर हाम्रो बेसमा पूर्व प्रधानमन्त्री झलनाथ खनाल हुनुहुन्छ पूर्व प्रधानमन्त्रीज्यू नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बहसमा म यहाँलाई स्वागत पनि गर्न चाहन्छु र नेपाली बहसको आज 10 वर्ष पूरा भएर 11 वर्ष पनि पूरा भएको छ यस उपलक्ष्यमा यहाँलाई धेरै धेरै स्वागत पनि छ र के भन्नुहुन्छ
9: धन्यवाद सर तपाईँको यो नेपाली बहस 10 वर्ष पुगेको उपलक्ष्यमा मेरो हार्दिक शुभकामना छ देश जनता राष्ट्रका आवाजहरूलाई राम्ररी मुखरित गर्न सक्नुहोस् देशलाई सही दिशामा अगाडि बढाउनुको लागि प्रेरित गर्न सक्नुहोस् यो नेपाली बहस रेडियोको महाधिक
8: अब प्रधानमन्त्रीज्यू के छ भने यो संविधान दिवसकै अवसर पारेर जसरी नेपाली रेडियो नेटवर्क चाहिँ शुरूआत भयो यसको अलिकति सजिलो छ किनभने देश र जनताको बारेमा हामीले प्रश्नहरू उठाउने गरेका छौं र धेरै व्यक्तिहरूलाई चाहिँ हामीले बिहान बिहानै खबरदारी पनि गर्छौं कि जवाफ पनि लिन्छौं यहाँले पनि यो देशको शासन सत्ता लामो समयसम्म सम्हाल्नुभयो अहिले कम्युनिष्टको राजनीति एउटा फरक धारणा चाहिँ अगाडि बढ़िरहेको एउटा परिस्थिति छ त्यसमा कुरा गरौंला तर संविधान जारी भएको आजको दिनलाई चाहिँ यहाँले कसरी सम्झिनुहुन्छ
9: अब नेपालमा लामो समय त सम्बन्ध एउटा कुनै शासन रह्यो र 2007 सालपछि बिस्तारी अब संविधानहरू बनाउने प्रक्रिया अगाडि बढ्यो तर जनताले संविधान बनाउन पाएका थिएनन् 62-63 को परिवर्तनपछि जनताले पहिलो पटक संविधान सभाबाट संविधान बनाएका छन् र यो संविधान हामी नेपाली जनता यो घोषणा गर्दछौं भन्ने वाक्यबाट यसको प्रस्तावना शुरू भएको छ र यो पहिलो पटक गरिएको यो बडो ऐतिहासिक घोषणा हो र संविधान जनताले बनाएको संविधानको रूपमा अगाडि आएको छ र अहिले यो संविधान चाहिँ हुन त संविधान जहिलेसुकै पनि समय सापेक्ष नै हुन्छन्, तिनीहरू त साझा दस्तावेजको रूपमा प्रस्तुत भएका हुन्छन्। अब कैयौं राजनीतिक शक्तिहरूका आधारमा मतभिन्नताहरू पनि हुन्छ, तर संविधान बनाउँदाखेरि साझा आधार भोगेर बनाइएको हुन्छ। यो संविधान पनि त्यसरी नै हामीले निर्माण गरेको हो। अब यो करिब 10 वर्ष पुगेको अवस्थामा संविधानलाई सीमावलोकन गर्न जरुरी छ, तर अहिले उडन ठेउलाहरू यो चाहिँ संविधान संशोधन गर्नुपर्छ भनेर चक्कर लगाइरहेका छन्। यसरी चक्कर लगाएर संविधान संशोधन हुँदैन। संविधान संशोधन गर्ने आफ्नै संविधानभित्रै रहेका अन्तर्निहित प्रक्रियाहरू छन्, त्यो प्रक्रियाहरूको अवलम्बन नगरिकन संविधान संशोधनको हल्ला मात्र गर्ने कुराले केही पनि हुनेवाला छैन। हरेक संविधानमा सकारात्मक र नकारात्मक पक्षहरू हुन्छन्। हामीले संविधानको ती सकारात्मक पक्षहरूको दृढतापूर्वक समर्थन गर्नुपर्छ। अहिले अब यो अनावश्यक हल्लाले संविधान गणतन्त्र राष्ट्रियता माथि नै खतरा पैदा हुने हो कि भन्ने खालका त्रासहरू जनतामा देखिन्छ। त्यसो हुनाले हामीले यो संविधानलाई विगतका पार्टीहरूले पनि संविधानको ठिक ढङ्गले उपयोग गर्न सकेनन्, उनीहरूले त्यसलाई उपयोग गरेर संविधानमा हामीले आफै लेखेको संविधानका भाग चारमा जुन ढङ्गले हामीले नेपाली समाजको सामाजिक आर्थिक रूपान्तरण गर्ने एउटा मार्गचित्र नै त्यहाँ राखेका छौँ, त्यो कुरालाई बिल्कुलै व्यवस्था गरेर देश सञ्चालन गर्ने जुन प्रयत्नहरू भए यी दुष्प्रयत्नहरूले गर्दा देशमा जाने अब यी जेएमजी आन्दोलन अनि त्यसका नाउँमा चाहिँ महाविध्वंस जस्ता कुराहरू पनि यो देशमा प्रकट भए, त्यति मात्र होइन संविधानलाई आफै पुवाल पारेर असंवैधानिक रूपले चाहिँ सरकारहरू गठन गर्ने आदि खालका प्रक्रियाहरू पनि अगाडि बढे। यी नकारात्मक अनुभवहरूबाट सिक भई हामीले आजको यो संविधानलाई समाजवादमुखी भनेर जुन भनेका छौँ त्यो संविधान समाजवादमुखी दिशामा यो संविधानलाई अझै परिष्कृत परिमार्जित गरेर लानुपर्नेछ। तर त्यसको लागि पहिलो काम त सीमावलोकन हुनु पर्यो। सीमावलोकन नै नभइकन संशोधनका आदिका हल्लाहरू जुन चलिएका छन् छन् तिनीहरू छन् बिल्कुलै अनावश्यक र औचित्यहीन हल्लाहरू।
8: होइन, अब अहिले यो संविधान संशोधनका लागि चाहिँ अहिलेको राजनीतिक दल राष्ट्रिय स्वतन्त्र पार्टी लगायतका दलहरूले चाहिँ एउटा राष्ट्रिय सहमति र एकता गर्ने गरी जुन किसिमको एउटा खाका र मोडालिटी तयार पार्न सक्नुपर्ने थियो त्यसका विषयमा होमवर्क गृह कार्य त भइ नै रहेको होला, तर कलाकार असीम शाहको नेतृत्वमा चाहिँ संविधानको मस्यौदा कार्यदल एउटा जुन आयोग चाहिँ निर्माण भएको छ त्यसले केही रूपमा काम कारवाही गरि नै रहेछ। तर हिजो अस्ति मात्रै लाग्छ मलाई सर्वोच्च अदालतले संविधान संशोधन गर्दाखेरि चाहिँ राष्ट्रिय सभा र प्रतिनिधि सभाको दुई तिहाईले बहुमतबाट नै पारित हुनुपर्ने कुनै पनि मसौदाहरू कुनै पनि मुद्दाहरू कानून निर्माणका लागि भनेर जुन एउटा आदेश र फैसला गरेको छ, यो अहिलेको भइरहेका गतिविधिहरूबाट डराएर वा चाहिँ संविधानको रक्षकका रूपमा सर्वोच्चले यो फैसला गरेको हुनसक्छ वा चाहिँ के हुनसक्छ प्रभु प्रधानमन्त्री?
9: अहिलेको संविधानमा जुन प्रकारका प्रावधानहरू हामीले बनाएका छौँ हिजो संविधान निर्माण गर्दाखेरि तिनै कुराहरूलाई सर्वोच्च अदालतले संरक्षण गरे र यो पक्षमा सर्वोच्च अदालतलाई हामीले धन्यवाद दिनुपर्छ। अलि उडन ठेउलो तरिकाबाट चाहिँ संविधानलाई संशोधन गर्नुपर्छ भनेर जुन हल्ला चलाइएको थियो त्यो हल्ला अहिले अलिकति शान्त भएको छ र त्यसरी संविधान संशोधन हुँदैन। पहिला एकदमै जिम्मेवार निकाय मार्फत संविधानको सीमावलोकन हुन्छ। सीमावलोकन गर्नु भनेको चाहिँ संविधान संशोधन गर्नुको लागि सीमावलोकन हुँदैन। सीमावलोकन गर्नु भनेको चाहिँ संविधानमा कमी कमजोरी छन् कि छैनन् भनेर खोज्ने कुरा हो। कमी कमजोरी देखियो भने पो संशोधन हुन्छ त। सीमावलोकन गर्दा मानु होइन संविधान एकदम ठिक छ भने देखियो भने संशोधन गर्नु पर्छ र पर्दैन। त्यसो हुनाले पहिलो काम भनेको सीमावलोकन गर्ने जरुरत छ। हर 10 वर्षमा संविधान को सीमावलोकन गरिनु औचित्यपूर्ण हुन्छ। त्यसो गरेर मात्रै संविधानलाई चाहिँ परिष्कृत गर्दै आम जनता र राष्ट्रको हित अनुकूलको संविधान बनाएर लिएर जान सकिन्छ।
8: तर अब संविधान अकाट्य छैन, यसलाई चाहिँ परिमार्जित गर्नुपर्छ, अपरिवर्तनीय त होइन यो, किनभने परिवर्तन त गर्न सकिन्छ, तर संविधान संशोधनका नाममा अर्थात् यो कार्यान्वयनका चरणका कुराहरू गर्ने हो भने चाहिँ आज संघीयताको जसले नै होडबाजी धेरै चलिरहेछ, तर यो संविधान निर्माण भइसकेको 10 वर्ष पनि पूरा भएको छ, तर यसका कतिपय प्रावधानहरू प्रोभिजनहरू चाहिँ परिवर्तन गर्नुपर्छ भन्ने आवाज उठेका बेला चाहिँ यो स्वाभाविक रूपमा परिवर्तन त गर्न सकिने दस्तावेज हो नि त होइन?
9: यी कुराहरूमा पनि त अब भेद कुरा गरेर हुँदैन, अमूर्त कुरा गरेर हुँदैन, अब कुन कुन कुरा हो त संशोधन गर्नुपर्ने, केले चाहिँ अप्ठ्यारो पारेको छ अहिले? जस्तो अस्ति अब नेपाली कंग्रेस र एमालेको सरकार थियो, करिब पिटिआई गाउँमा त्यो सरकार थियो, त्यसले 7 बुटी सहमति गरेर त्यो सरकार बनायो, त्यो 7 बुटी सहमतिको पहिलो नम्बर पनि संविधान संशोधन गर्छौ, नत्र भने बहुमत ल्याउनै नसकिने भयो यो संविधानबाट भनेका होइन त उनीहरूले, तर 1 वर्ष नपुग्दै उनीहरूको भनाइ धुजा भिजा खरानी धुलो भयो, यही संविधानबाट चाहिँ 2/3 बहुमत पनि आउँदो रहेछ त, बहुमतले हुन सकिन्न भन्ने उनीहरूको भनाइ थियो होइन? त्यसो हुनाले यो यस्ता खालको मौसमी कुराहरूको आधारमा चल्ने जुन हाम्रो देशका नेताहरू छन्, देशलाई दूरगामी ढङ्गले नहेर्ने, राष्ट्रको दूरगामी हिसाबले युथको पक्ष पोषण नगर्ने, आफ्ना नीति व्यक्तिगत गुटगत युथको नीति चाहिँ सोच्ने कारणले गर्दा यी सबै बिग्रिँदै आएका हुन्। त्यस कारणले अब यस्ता खालका प्रवृत्तिहरूबाट पनि सुरक्षित भएर देशलाई एउटा अलिक दूरगामी हिसाबले चाहिँ कसरी सुविधाएर लाने, कसरी देशको संरक्षण गर्न लाने भन्ने कुरा सोच्नुपर्छ। अब त विकास र निर्माणकै अवधारणामा पनि यो के अरे भोटेपछि बाढीपछिमा पछिको अवधिमा हामीले नयाँ ढङ्गले सोच्नुपर्ने समेत स्थिति उत्पन्न भएको छ। त्यसो हुनाले यस्ता कुरालाई ध्यानमा राखिकन संविधान संशोधन संशोधन संशोधन भनेर केही अर्थ छैन।
8: तर अब संविधान कार्यान्वयनको चरणमा छ कि छैन, संविधानका प्रोभिजनहरूलाई चाहिँ अहिलेसम्म करिब 10 वर्षसम्म चाहिँ राजनीतिक दलहरूले नेतृत्वमा आएका दलहरूले चाहिँ यसलाई कार्यान्वयन गर्न सके कि सकेनन्, यसको मूलमर्म संघीयताको मूलमर्मलाई अङ्गीकार गर्न सकियो कि सकेन पूर्व प्रधानमन्त्री?
9: अब यो संविधानका एकदमै आधारभूत कुराहरू चाहिँ लागू नै गर्दा छैनन् पार्टीहरू, ठूला पार्टीहरू भन्ने जुन अहिले पनि अलिअलि भनिन् भन्ने गरिन्छ, ती हुन त अहिले त साना भए होइन, तर उनीहरूले के गर्नै सकेनन् भन्दा संविधानको भाग 4 जसले यो देशको चाहिँ एक किसिमको रोड म्याप जस्तो त्यो संविधानमा राखिएको छ र सामाजिक आर्थिक रूपान्तरण गर्ने, त्यसमा भूमि सुधार गर्ने, कृषि क्रान्ति गर्ने, औद्योगिकरण गर्ने, शिक्षा क्षेत्रमा व्यापक रूपान्तरण गर्ने, मुलुकको राष्ट्रियतालाई सुदृढ गर्ने, विदेश नीतिलाई सन्तुलित ढङ्गले अगाडि बढाउने जस्ता कुराहरू त्यो संविधानको भाग 4 छन्। त्यो भाग 4 अहिलेसम्म यो बीचमा यो संविधान घोषणा भइसकेपछि सत्तामा पुगेर शासन हाँक्ने कुनै पनि मान्छेले मलाई लाग्छ पढेका पनि छैन
8: संविधानलाई, होइन
9: संविधानलाई त्यो लागू गर्ने कुरा त परिरहोस् उनीहरूले पढ्दा पनि पढेन। अब अहिलेको
8: अहिले नयाँ आएका राजनीतिक दलहरूले पढे संविधान, त्यसो भए
9: हजुर
8: अहिले आएकाहरूले पनि पढे संविधान राम्रोसँग,
9: अहिले अहिले आएकाहरूको बारेमा भन्दैछु, अहिले आएकाहरूले एउटा नीति कार्यक्रम ल्याए, बजेट ल्याए, यो संविधानका मर्म र भावना अनुरूप छैन, बरु त्यसको विपरीत छ। जस्तो अब अर्थमन्त्रीले जुन प्रकारको घोषणा गर्ने संसदमै गरे म कमी छैन आदि इत्यादि भन्नुको साथ सबै समाजवाद उन्मुख अर्थतन्त्र निर्माण गर्ने कुरा त्यो संविधानको घोषित नीति हो नि त, त्यो घोषित नीतिका विरुद्ध चाहिँ आफूलाई उभ्याउने खालको कुरा गरे त्यो त संविधानको मर्म र भावना विपरीत कुरा।
8: तर अब अहिले आएको राजनीतिक दल राष्ट्रिय स्वतन्त्र पार्टी यसका बारेमा चाहिँ धेरै विषयहरू चाहिँ छन्, जनताले आशा भरोसा पनि गरेको स्थिति पनि छ, द ग्रे जोनको रिपोर्ट पनि यहाँले हेर्नुभयो होला, साथै नेपालमा राजनीतिक दल निर्माण चाहिँ कसैको स्वार्थमा कसैको चाहनामा वा कसैले लगानी गरेर हुन्छन् र भने यो पत्याउने आजको दिनमा
9: अब अमेरिकनहरू अमेरिकी समाजमा उनीहरूले प्रकाशित गर्ने गरेको त्यो ग्रे जोन भन्ने जुन पत्रिका छ त्यो पत्रिकाले विभिन्न जिल्लामा अब भित्र सिआइएहरूले निकट योजना षड्यन्त्र आदिहरूलाई झन् त्यसलाई एक्सपोज गर्ने काम गरिरहेका पटक पटक र त्यसले अब यी नेपालमा पनि तिनजी आन्दोलन कसरी भयो, सत्ता पलट कसरी भयो, आदि कुराहरूको बारेमा त बडो रहस्यमय कहानी चाहिँ त्यसले अगाडि ल्याएको छ. अब त्यो कहानी कस्तो सही हो कि होइन, त्यसमा सम्बन्धित भएका मानिसहरू संलग्न भएका हुन् कि होइनन्, त्यसको बारेमा त यति चिजहरू आइसकेपछि अब नेपालको चाहिँ आधिकारिक ठाउँबाट संसदबाट आदिबाट त्यसको छानबिन हुनुपर्छ. त्यो छानबिन गरेर यो होइन भने, यो होइन यो प्रकारको खजिलको कुरा हो भन्नु पर्यो, होइन भने त जिम्मेवारी लिनु पर्यो नि त. यदि अब देशभित्र त्यो प्रकारको चाहिँ क्रियाकलापहरू गरिन्छ विदेशीहरूको इच्छारामा निर्देशनमा उनीहरूको योजनामा र त्यस्ता मान्छेहरू चाहिँ अहिले अब सत्तामा पुगेका छन् भनेर साँच्चै कुरा हो भने त त्यो त डरलाग्दो कुरा हो नि देशको लागि. त्यसो हुनाले यस्तो कुराहरूमा गम्भीर रूपले लिनुपर्ने आवश्यकता छ र यथार्थ कुरा जनताले थाहा पाउनु पर्यो. यस्ता चिजहरूभित्र नहुने, षड्यन्त्रमूलक ढङ्गले हुने, पारदर्शी ढङ्गले चाहिँ नहुने, अनि देखाउने कुरा देखाउने देखाउने दाँत एउटा हुने, चपाउने दाँत अर्को हुने जस्तो स्थिति राजनीतिक शक्तिहरूले चाहिँ गर्न मिल्दैन.
8: अब नेपालमा हरेक किसिमका क्रान्तिहरू भए, हरेक किसिमका परिवर्तनहरू भए, नेपाल शान्त कहिले हुन्छ? नेपालमा चाहिँ किन स्थिरता कायम हुन सक्दैन? नेपाल किन विकसित हुन सक्दैन? नेपालमा किन यस्ता विभिन्न पटकका कन्ट्रोभर्सीहरू आज तपाईँले देखिराख्नु भएको छ? यो नजिकको छिमेकीमा ब्रिक्स सम्मेलन भयो होइन, तर त्यहाँ चाहिँ अब नेपालको चाहिँ उपस्थिति हुन सकेन, रहन सकेन. अब प्रधानमन्त्रीज्यू न्युयोर्क त जाँदै हुनुहुन्छ, यो राष्ट्र महासभा संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन, हामी नजिकका छिमेकीसँगको हाम्रो समग्रता वा सम्बन्ध कस्तो छ? र अमेरिका प्रधानमन्त्री जाँदै गर्दाखेरि उहाँले चाहिँ लिन सक्ने स्ट्यान्ड, अर्थात उहाँ चाहिँ संयुक्त राष्ट्रसंघको सभामा चाहिँ उपस्थित हुन सक्ने र उहाँको चाहिँ त्यो किसिमको कन्फिडेन्स बोली चाहिँ कस्तो रहनुपर्छ? उहाँ सक्नुहुन्छ कि सक्नुहुन्न?
9: अब पहिलो कुरा, आजको विश्व बडो तीव्र गतिले बदलिरहेको छ. एकातिर उथल पुथल पनि जारी छ, अर्कोतिर विराट परिवर्तन पनि एकदम मुखरी भएर अगाडि बढ्दैछ. यस क्रममा विश्व अब बहुत ध्रुवीकरणको दिशातर्फ अगाडि बढिरहेको छ. अब करिब विश्व अब बहुत ध्रुवीकरण भइसक्यो. यस गरिकन अब ब्रिक्सको यो नयाँ दिल्ली सम्मेलन पछि भन्ने हो भने संसार चाहिँ अब बहुत ध्रुवीकृत भयो भनेर घोषणा गर्दा हुन्छ. त्यसो हुनाले अब कुनै एउटा महाशक्तिले संसारभरि मेरो प्रभुत्व छ, म चाहिँ अनेक प्रकारका यो कलर रेगुलेसन गरेर आफ्ना पपेट सरकार बनाएर चलाउन सक्छु, अरू एउटा मिलिटरीको पावरको आधारमा चलाउन सक्छु, माइटी ड्राइभ भन्ने यो जमाना अब समाप्त भयो. यद्यपि कतिपय त्यही प्रवृत्तिहरूमा अहिले पनि छन् केही शक्तिहरू, तर अब दुनियाँ बदलिएको अवस्थामा छ. अब हिजो एक जमानामा दुईटा महाशक्ति भन्ने गर्थ्यौं, अब सोभियत संघको विघटनपछि एक मात्र महाशक्ति भन्ने गर्थ्यौं अमेरिकालाई, होइन. अब त्यो चिज सिद्धियो, अब दुनियाँ बहुत विकरणतर्फ गयो भन्नुको अर्थ दुनियाँ मोर पहिले भन्दा बढी एउटा लोकतान्त्रिकरणतर्फ गएको छ. त्यसो हुँदाखेरि नेपालले अबको अवस्थामा चाहिँ कुनै एउटा टाढाको चाहिँ कथित मित्रको पछि लाग्ने खालको कुराहरू गर्यो भने नेपालले आफ्नो अस्तित्वमाथि खतरा ल्याउँछ. त्यसो हुनाले हामीले दुईटा छिमेकीसँगको सम्बन्धलाई जहिले पनि सुमधुर बनाउन सक्ने गर्छ. अब दुवैका आफ्ना आफ्ना खालका विशेषताहरू छन्, त्यो विशेषताहरूको आधारमा आफूले डिल गर्न सक्नुपर्छ. समस्याहरू कसैसँग अलिक बढी छन्, कसैसँग कम छन्, त्यसो हुनाले ती कुरालाई पनि ध्यानमा राखेर राष्ट्रिय हितलाई सर्वोपरि राखेर हामीले हाम्रो परराष्ट्र नीतिलाई सञ्चालन गर्न सक्नुपर्छ. र यो परराष्ट्र नीति अब एक वा अर्को पक्षतिर अडेस लागेर हुँदैन. अब यो अनेकौं ध्रुवहरू विकसित भइसकेको अवस्थामा चाहिँ हामीले ती सबै पक्षहरूसँग चाहिँ एकदम बहुपक्षीय सम्बन्ध कसरी विकास गरेर लिएर जान सक्छौ र राष्ट्रिय हितलाई सर्वोपरि राखेर ती सम्बन्धहरूलाई कसरी नेपालको एउटा चाहिँ उन्नयनको नीति प्रयोग गर्न सक्छौ, त्यो हिसाबले हाम्रो परराष्ट्र नीति नै अब नयाँ ढङ्गले निर्माण गर्नुपर्ने, त्यसमा पुनर्संरचना गर्नुपर्ने अब आवश्यकता छ. त्यस कारण त्यो आवश्यकता बुझेको भए मलाई लाग्छ त्यो ब्रिक्स सम्मेलनमा आग्रह अनुरोध गरेर पनि सम्भवतः नेपालका प्रधानमन्त्री जाने थिए, तर अब सम्भवतः अब यो नयाँ सरकार के क्रियाकलापहरूले हुनुपर्दछ, बङ्गलादेशलाई बोलायो तर नेपाललाई बोलाउँदा पनि बोलायो, निन्दा पनि गरेन। त्यसो हुनाले अब यो सरकारको चाहिँ कूटनीतिक सम्बन्ध कसरी जानेछ कसरी जान्छ भन्ने कुरामै प्रश्न चिन्हहरू उठिरहेका छन्। यो कुरामा उनीहरूले ध्यान दिन सक्नुपर्छ। अब न्युयोर्कमा जाँदाखेरि पनि प्रधानमन्त्री कतिको तयारीका साथ जानुभएको छ होइन, अथवा जानुहुने हो, त्यो कुरा पनि नेपाली जनताले बडो गम्भीरतापूर्वक हेरिरहेका छन् होइन। आवश्यक सबै विशेषज्ञहरू राम्रोसँगले अध्ययन गरेर अहिले अब यो भोटेको त्रिशुलीमा आएको छन् र महाविपत्ति हो यो, महाविपत्ति हाम्रो एउटा राष्ट्रिय विपत्ति मात्र होइन, यो चीन र नेपालको एउटा रिजनल विपत्ति मात्र होइन, यो विश्व विपत्ति हो, यो विश्वको धरातलबाट चाहिँ सिर्जना भएको छ। खास गरिकन यो कार्बन उत्सर्जन 250 वर्षदेखि यो पश्चिमा औद्योगिक मुलुकहरूले जुन ढङ्गले यो कार्बन उत्सर्जन गरे व्यापक रूपले वायुमण्डलमा, त्यसले गर्दाखेरि यो ग्लोबल वार्मिङ एकदम बढेको बढेकै छ, पृथ्वी तातिएको तातिएको छ, त्यसले गर्दा हिमाल पग्लिरहेको छ, अब हिमालमा चाहिँ ठुल्ठुला तालहरू निर्माण भइरहेका छन्, पुरै पिगलेर ती विस्फोट हुन सक्छन् र महाविपत्ति चाहिँ नेपालमा आउँछ। किनभने नेपालको शिरमा पूर्वदेखि पश्चिमसम्म हिमालहरू छन्, त्यहाँबाट नदीहरू नेपालमा आउँछन्, त्यस कारणले त्यो नदीको चाहिँ डबरे दाहिने बस्ने त्यसका बेसिनहरूमा बस्ने हामी नेपालीहरूलाई ठुलो खतरा आइरहेको छ। यो खतरा भनेको हामी आफै निम्त्याएको खतरा होइन, हामी चाहिँ कार्बन उत्सर्जन गर्दै नगर्ने मुलुक हौ भन्दा हुन्छ, तर जसले कार्बन उत्सर्जन गरिरहेका छन् यो विपत्ति ल्याइरहेका छन् त उनीहरू जिम्मेवार छन्। त्यो उनीहरूको जिम्मेवारीलाई ठिक ढङ्गले चाहिँ बोध गराउन सक्ने क्षमता अहिलेको प्रधानमन्त्रीसँग हुनुपर्छ, त्यो छ कि छैन, अब त्यो कुरा चाहिँ उहाँले न्युयोर्कमा गएर गतिविधि गर्ने क्रममा हामीले देख्छौँ। त्यस कारणले म चाहिँ उहाँलाई चाहिँ तपाईँको यो लोकप्रिय रेडियो मार्फत पनि के आग्रह गर्न चाहन्छु अहिलेको प्रधानमन्त्रीलाई भने, अब त्यहाँ गएर बोल्ने कुरा त राष्ट्रिय हितको कुरा हुन्छ, अब राष्ट्रिय हितलाई सर्वोपरि राखेर यो समस्या खास गरिकन अरू पनि थुप्रै समस्याको बारेमा हामीले बोल्नुपर्ने आवश्यकता हुन्छ संयुक्त राष्ट्र सङ्घमा पुगेपछि, र यो समस्या जो अहिलेको यो महाविपत्ति छ यसको कारण के हो र यसको समाधान के हो भन्ने बारेमा चाहिँ नेपालले एउटा स्पष्ट भिजन दिनेर अन्तर्राष्ट्रिय समुदायलाई यस्तो खालको कुराहरूमा चाहिँ सहयोग गर्न सक्ने वातावरण निर्माण गर्ने काममा पहल कदमी लिन सक्नुपर्छ। अब त्यो के हुन्छ थाहा छैन, अब त्यो गर्नुहोस् भन्ने मेरो चाहिँ आग्रह सुझाव छ।
8: हस् प्रभु प्रधानमन्त्रीज्यू, यहाँको महत्वपूर्ण समय र सुझावका लागि म धेरै धेरै धन्यवाद दिन चाहन्छु। नमस्कार। उहाँ हुनुहुन्थ्यो पूर्व प्रधानमन्त्री झलनाथ खनाल। आदरणीय श्रोता, नेपाली बहसमा छोटो विश्राम लिन्छु, विश्रामपछि पुनः उपस्थित हुनेछौ।
3: भनिन्छ नि, नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो, जे पनि बचत गरिहाल, बिस्तारै यो बानी स्वभाव बन्दै गयो। बाबालाई पनि ब्याङ्कमा खातै खोलिनु पर्ने भयो, अन्त महिनाभरिमा कुत्रिके भरायो, बाबासँग ब्याङ्क गएर जम्मा गरायो, समयसँगै हुर्किँदै गयो, बचत पनि थरी थरी चिन्ह लाग्यो। जिन्दगी नहो सधैँ किन एक नास हुन्थ्यो, तर पनि मन ढुक्क हुन्थ्यो, किनकि मेरो खाता थियो नबेल ब्याङ्कमा, मेरो बाबादेखि मेरी छोरी सारी सबैलाई सरेको छ मेरो जस्तै लाग्यो।
10: तपाईँको नबेल ब्याङ्कमा खाता छ कि छैन त?

एलजी ले ल्यायो नयाँ एलजी एसेन्सियल सिरिज, अब किफायती मूल्यमा रेफ्रिजरेटर, वासिङ मसिन, एसी को कम्प्लिट रेन्ज, 10 वर्षको वारेन्टी सहित 0% नो कस्ट इएमआई, नागरिकता भए पुग्छ, हरेक घरको खुसी, घर घरमा एलजी, एलजी लाइफ गुड।

0: हो, अब विदेशबाट पठाएको पैसा सिधै खल्ती वालेटमा,
1: नेपालको कुनै पनि बैंक खातामा वा 45,000 भन्दा बढी आइएमई काउन्टर मार्फत
0: आफन्तको हात हातमा पुर्याउन आइएमई गरौ।
1: 25 वर्षदेखि सारा नेपालीको विश्वास,
0: आइएमई गरौ,
2: आइएमई गरौ, आइएमई गरौ।
3: इगो बारखरी कथा 2083 नेपाली साहित्य साधकका सम्मानमा बारखरी मिडिया आह्वान गर्दछ अहिलेसम्मकै ठूलो कथा लेखन प्रतियोगिता।
4: प्रथम पुरस्कार 2,00,000,
3: द्वितीय पुरस्कार 1,00,000,
4: तृतीय पुरस्कार 60,000,
3: टाइटल स्पोन्सर इगो,
4: कल्चरल इनिशिएटिभ अफ सूर्य नेपाल गाथा,
3: सपोर्टेड बाई एनआईएमबी ब्याङ्क,
4: नाटा सिक्युरिटी,
3: सिटी एक्सप्रेस मनी ट्रान्सफर,
4: युनाइटेड अजोर्स इन्सुरेन्स,
3: यति एयरलाइन,
4: वेदालय,
3: प्रमिसिङ पार्टनर फाइन प्रिन्ट,
4: इम्प्लिमेन्टिङ पार्टनर करुणा फाउन्डेसन नेपाल।
3: कथा पठाउनका लागि parkharibooks@gmail.com।
4: कथा पठाउने अन्तिम मिति 2083 असोज 3 गते।
5: ए भति, तँ त एकाएक शाकाहारी भइस रे, कमजोर होला है कमजोर।
6: ल काका, भेजिटेरियन हुँदैमा कमजोर भइन्छ र? बजारमा जति पनि ताजापिलो खानेकुरा छँदैछ नि,
5: जे पाए त्यही खालस् अनि रोगले समात्ला।
6: कहाँ काका पनि, अहिले बजारमा अर्ग्यानिक पोसिलो र स्वादिलो च्याउहरूको राजा च्याउ आएको छ। न रोगको डर, न त पैसा नै धेरै लाग्ने।
7: आजकल मेरो भान्सामा नै राजा च्याउ नै पाक्छ।
8: स्वादिलो पोसिलो र अर्ग्यानिक च्याउ भनेकै राजा च्याउ, एनसीए ग्रुटेकको उत्पादन।
5: आहा, राजा च्याउ त साँच्चीकै च्याउको राजै रहेछ नि।
9: हरो विषयमा सरो बहस, नेपाली बहस, यस नेपाली बहसका साथमा कृति तयारी चल्छौ। ग्लोबल फाइबर ब्याङ्क, सबैका लागि ब्याङ्क,
10: इस होम इन्टरनेट। यतिखेर हाम्रो बेसमा वरिष्ठ पत्रकार ऋषि धमला मिसँग जोडिनु भएको छ। धमलाजी, नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बसमा म यहाँलाई स्वागत गर्न चाहन्छु। नमस्कार, गुड मर्निङ।
11: थ्याङ्क यू सो मच खेमबमजी।
10: अब नेपाली रेडियो नेटवर्कको 10 वर्ष पुरा भएर 11 वर्षमा प्रवेश गरेको छ। नेपाली बस पनि निरन्तर रूपमा, अनवरत रूपमा अगाडि बढ़िरहेको छ। यहाँले पनि नेपाली बस सञ्चालन गर्नुभयो। आज रेडियोको वार्षिक उत्सवको अवसरमा चाहिँ के शुभकामना दिन चाहनुहुन्छ दर्शक श्रोतालाई?
11: अब नेपाली रेडियो नेटवर्कको 10 वर्ष र नेपालमा संविधान जारी भएको 12 वर्षको म कुरा गर्न चाहन्छु। हामीले हाम्रो देशको लोकतन्त्र, विधिको शासन, कानून राज्यको पक्षमा, औद्योगिक स्वतन्त्रको पक्षमा व्यापक रूपमा उत्थान गरेका मुद्दाहरू र देशको राजनीति, आर्थिक, सामाजिक, कूटनीतिक क्षेत्रमा हामीले उठान गरेका मुद्दाहरू र भूमि मान्छेहरूको एजेन्डालाई हामीले कसरी चाहिँ अगाडि बढ़ायौं र पीड़ितहरूलाई हामीले कसरी न्यायको लागि हामीले पहल गर्यौं भन्ने बारेमा केही कुराहरू म भन्न चाहन्छु। छेमजी, नेपाली रेडियो नेटवर्क स्थापनाको कुरा गर्ने हो भने आजभन्दा 10 वर्ष अगाडि म हाम्रो जीवन भण्डारी, अमृत अधिकारी र दुर्गा जी हामी मिलेर एउटा सहमतिका साथ अब जानुपर्छ, नेपालमा रेडियोको भविष्य छ, रेडियो चाहिँ अगाडि बढाउनुपर्छ भनेर दुर्गा रायमाझी लगायत हामी सबै साथीहरू बसेर लामो छलफल गरेर नेपाली रेडियो नेटवर्कको स्थापना भएको हो। नेपाली रेडियो नेटवर्कको स्थापना हुँदाखेरि हाम्रो एउटा संकल्प थियो कि नेपालमा रेडियोको प्रभावकारिता छ, रेडियोलाई व्यवसायिकतामा लानुपर्छ, रेडियोलाई चाहिँ आवाजविहीनहरूको आवाज बनाएर लिएर जानुपर्छ र नेपालमा रेडियो चाहिँ एउटा सशक्त संचारको माध्यम हो र अझै पनि रेडियोको जनतामा पहुँच छ, प्रभाव छ र रेडियो सुन्ने मान्छेहरूले देशको हरेक घटनाक्रमलाई राम्रोसँगले निहाल्न पनि सक्छन् र उनीहरू बिहान ताजा सूचना चाहन्छन् र ताजा राजनीतिक घटनाक्रम पनि उनीहरू रेडियोमार्फत उनीहरूले जसरी सूचना लिइराखेका छन् त्यसलाई अगाडि बढाउनु पर्छ भनेर हामीले अभियान सुरु गर्यौँ। श्रीमनजी, म अमृतजी, हामी सबै मिलेर, दुर्गा राय मान्छे सबै मिलेर जसरी रेडियो स्थापना भयो नेपाली रेडियो नेटवर्कमा, त्यतिखेर मलाई याद छ तत्कालीन प्रधानमन्त्री ले एकपटक भन्नुभएको थियो हाम्रो रेडियोको बारेमा, सुशील कोइरालाले पनि भन्नुभएको थियो, उहाँ त स्वागत भइसक्नु भएको छ। उहाँको भनाइ के थियो भन्दाखेरि नेपालमा रेडियोको महत्व छ, तपाईँले रेडियो चाहिँ जसरी सुचारू गर्नुभएको छ, अगाडि बढाउनु भएको छ, सञ्चालन गर्नुभएको छ, यो एकदम राम्रो कुरा हो भनेर सुशील कोइरालाले भन्नुभएको कुरा अहिले पनि म बिर्सन्छु र उहाँले मलाई एकदम त्यो याद गराउनु भएको थियो। सुशील कोइरालाले के भन्नुभएको थियो भन्दाखेरि तपाईँहरूले अगाडि बढ्दाखेरि एकदम व्यापक रूपमा ध्यान दिनुहोस्, रेडियोलाई व्यवसायिकता नै गर्नुहोस्, म रेडियो सुन्ने प्रत्येक दिन हाम्रो नेपाली बहस र नेपाली रेडियो सुन्ने मान्छे सुशील भइहाल्छ र त्यतिखेर हामीले रेडियो ल्याइसकेपछि धेरै पूर्व प्रधानमन्त्रीहरू झलनाथ खनाल केपी शर्मा ओली माधव कुमार नेपाल प्रचण्ड सबैले भन्नुभयो हामीलाई के भन्नुभयो भने नेपालमा रेडियोको प्रभावकारी त छैन तपाईँले रेडियोहरू चाहिँ जसरी अगाडि बढाउनु भएको छ देशभरिको रेडियो सञ्जाल हो नि त नेपाली रेडियो नेटवर्क भनेर त आज तपाईँलाई थाहा छ 300 बढी रेडियो हामीसँग जोडिएको छ देशभरि होइन अब म तपाईँलाई कतातिर लिएर जान चाहन्छु भन्दाखेरि के भने
12: रेडियोको सजिलो छैन
11: भूमिका नेपाली रेडियो नेटवर्कको उपयोगिता र यसले दिन खोजेको सन्देश आज किन हामी एकदम सशक्त भयौँ त संचार माध्यममा नेपाली रेडियो नेटवर्क आज किन उत्कृष्ट भयो त किन व्यावसायिकता यसले चाहिँ अङ्गीकार गरेछ अथवा नेपालको रेडियोको इतिहासमा नेपाली रेडियो नेटवर्क नेपाली बस अथवा 5:30 बेलुका 8:30 यसले अगाडि बढाएका यसले उठान गरेका मुद्दाहरू पत्केका समाचारहरूको कुरा गर्न चाहन्छु छिमेकीमा।
12: अब नेपाली रेडियो नेटवर्कले जसरी चाहिँ आफ्नो गतिलाई अनवरत रूपमा अगाडि बढाइरहेको छ, आजको दिनमा रेडियोको प्रभावकारिताको विषय, रेडियोको उपादेयताको विषय, आम जनमानसमा चाहिँ रेडियो प्रतिको विश्वासको विषय, अझ भन्दा नेपाली रेडियो नेटवर्कको विश्वासको विषय, किनभने तपाईँले लामो सहयात्रा गर्नुभएको छ नेपाली रेडियो नेटवर्कसँग, अहिले पनि सँगै हुनुहुन्छ, यसको जनताले चाहिँ कतिको विश्वास गरेका छन् यो रेडियो प्रति, अहिलेको यो हाम्रो नेपाली बहस प्रति दर्शकहरूले श्रोताहरूले चाहिँ कसरी हेरिरहेका छन्?
11: अब मैले पाएको सूचना र तथ्याङ्कको आधारमा भन्न चाहन्छु, म जुन किसिमको सूचनाहरू छ तथ्याङ्कको कुरा गर्ने हो भने अहिलेसम्म नेपालको इतिहासमै सबभन्दा बढी सुन्ने कार्यक्रम नेपाली बहस छ। मैले सर्वे गरेको छु, म गाउँ गाउँमा पुग्छु होइन, पछिल्लो समय पनि म करिब करिब 45 जिल्ला मैले घुमेको छु, यो निर्वाचनपछि 305 स्थानीय तहमा पुगेको छु। त्यहाँ पुग्दाखेरि पनि रेडियोको प्रभावकारिता नेपाली बस र नेपाली रेडियो नेटवर्कै म कुरा गर्न चाहन्छु, एउटा भुइँ मान्छेदेखि किसानदेखि गरिब निम्का मजदुरदेखि होइन सम्पन्न वर्ग जो आर्थिक रूपमा पनि सम्पन्न वर्ग हुने खाने वर्गदेखि एउटा जनता क्या किसानले ले पनि नेपाली रेडियो नेटवर्क र नेपाली बहस सुनेको म देख्छु। उनले चाहिँ के भन्छन् भन्दाखेरि नेपाली बहस र नेपाली रेडियो नेटवर्कको चाहिँ अहिले जनताको मात्रै एजेन्डा उठान गरेको छ, सही सूचना दिएको छ। जस्तो अब शुभ समाचार भनेर हामी बिहान दिन्छौँ, पहिलो समाचार बिहान 5:30 त्यो समाचार सबै सुनेको हुन्छ, किनभने राम्रो कुरा पनि हामी देखेका छौँ र हामीले चाहिँ अब देश बनाउनुपर्छ, त्यसमा विकास हुनुपर्छ, देशमा सम्पन्नता हुनुपर्छ, जनता खुसी हुनुपर्छ, जनताका समस्याहरू उठान गर्नुपर्छ। हामी कहिले पनि छन् पूर्वाजी भाइ, हाम्रो रेडियोको एउटा मूल मर्म र भावना भनेको तटस्थता, निष्पक्षता, व्यवसायिकतामा हामी विशेष रूपमा अगाडि बढ्यौँ र हामीले सबै रेडियोहरूसँग सहकारी गऱ्यौँ। देशभरिको रेडियोसँग हाम्रो जुन सहकारी छ, मित्रवत जुन एउटा सम्बन्ध छ, देशभरिका रेडियोहरूले नेपाली रेडियो नेटवर्कलाई जसरी आत्मसात गरेर सहकारी गरेर स्वीकारेर नेपाली रेडियो नेटवर्कले चाहिँ पस्केका विषयवस्तुहरूलाई उहाँले जसरी आफ्नो रेडियोमा बजाउनुहुन्छ, त्यो सबभन्दा ठुलो कुरा हो। किन भन्दाखेरि नेपाली बहस त अधिकांश देशभरिकै रेडियोले प्रसारण गरेको हुन्छ। किनकि मैले के भन्न खोजेको छु भन्दाखेरि रेडियोको इतिहास हामीले कुट्याउने हो भने तारानी प्रसाद कोइरालाले जसरी रेडियो नेपालको स्थापना गर्नुभयो र रेडियो नेपालको स्थापना भइसकेपछि अहिलेसम्म नेपालमा चाहिँ अब रेडियोहरूको ठुलो भूमिका चाहिँ जनताले पनि देखेका छन् र जनताले पनि रेडियो नै बढी सुन्छन्। कुना काप्रामा, गाउँघरमा, म कडानीमा जाँदाखेरि नै किन नहोस् र विभिन्न ठाउँमा जाँदाखेरि अथवा संसारको माध्यमको पहुँच नपुग्ने ठाउँमा रेडियो पुगेको हुन्छ ला आजको दिनमा, किन सजिलो छ रेडियो, किनभने रेडियो सुन्नको लागि सजिलो छ। रेडियो अब तपाईँलाई थाहा छ मोबाइलमै अहिले सुन्न सकिन्छ, अब तपाईँले अहिले बोलिरहँदाखेरि देशभरिका अधिकांश जनताले रेडियो सुनिरहँदाखेरि म के भन्न चाहन्छु भन्दाखेरि नेपाली रेडियो नेटवर्कलाई हामीले अब अगाडि बढाउनको लागि जुन किसिमको संकल्प राखेका छौँ, यो व्यावसायिक रेडियो नै हो है, अस्तर पाउनुहोस् यो आवाज, यिनीहरूको आवाजलाई नै हामीले आत्मसात गरेर हामी एउटा सशक्त संचारको माध्यम हो भन्ने कुरा हामीले जस्ताइ गरेका छौँ। सरकारी छ, म सबै रेडियोका सञ्चालकहरू र त्यहाँ काम गर्ने मित्रहरूलाई पनि भन्न चाहन्छु, नेपाली रेडियो नेटवर्क र रेडियोको बीचको एउटा सहकारीले आज देशमा हाम्रो प्रभाव झन् बढेको छ।
12: होइन, तपाईँ त संस्थापक अध्यक्ष पनि हो नि त, होइन, नेपाली रेडियो नेपाली रेडियो नेटवर्कको यहाँ संस्थापक अध्यक्ष पनि हो, तर आजको स्थितिमा आइरहँदाखेरि चाहिँ, अहिलेको अवस्थामा आइरहँदाखेरि चाहिँ, अब संविधान जारी पनि भएको दिन अब को उपलक्ष्यमा चाहिँ यहाँले रेडियो जसरी स्थापना गर्नुभयो, आज संविधानको गति, संविधानको कार्यान्वयनको पक्ष, संघीयताको कार्यान्वयनको पक्षलाई चाहिँ कसरी लिनुभएको छ?
11: अब संविधानको कार्यान्वयनमा रेडियोको भूमिका छैन, हामीले संविधान जारी भएकै दिन किन नेपाली रेडियो नेटवर्क ल्यायौँ त भन्दाखेरि, नेपालमा संविधान सभाबाट जारी भएको संविधान, यो संविधान भनेको उत्कृष्ट संविधान हो, यो संविधान भनेको जनताको संविधान हो, जनताले बनाएको संविधान हो। त्यसैले गर्दाखेरि यो संविधानमा भएका क्रमै कमजोरीलाई हटाएर संविधान संशोधन गरेर यो संविधान सबैको लागि सर्वस्वीकार्य बनाउनु पर्छ भन्ने हाम्रो एउटा एजेन्डा हो नेपाली रेडियो नेटवर्कको। किन भन्दाखेरि संविधान भनेको पुराण होइन, वेद होइन, यसलाई संविधान समय अनुकूल बनाउँदै लिएर जानुपर्छ र संविधान संशोधन पनि गर्नुपर्छ। तर आजको दिनमा यो संविधान बचाउनको लागि मैले जेली आन्दोलनमा खेलेको भूमिका आज तपाईँलाई म स्मरण गराउन चाहन्छु। भनौ 25 गते रिपोर्टर्स क्लबमा आजको अहिलेको केही मन्त्री सुजन गुरुङ र जेलीहरू सबै आउनुभएको थियो, त्यहाँ यो संविधान फाल्ने कि यो संविधान राख्ने भन्ने बहस सुरु भयो। सुन्नुहोस् है, मैले प्रश्न रूपमा आज लाखौं जनतालाई भन्न चाहन्छु, यो नयाँ कुरामा भन्न गइरहेको छु, र मैले सुजनजीलाई के भन्यो भने उहाँले मलाई बोलाउनु भयो, के गर्नुभयो यो संविधान फाल्ने कि राख्ने, मैले पनि संविधान राख्नुपर्छ, यो संविधान आज यो देशको जनताको संविधान हो, यो संविधान फाल्यो भने देशमा संकट आउँछ, त्यसैले यो संविधानलाई बरु संविधान संशोधनको प्रक्रियामा लिएर जानुपर्छ, त्यसैले यो संविधान राखेर जाँदाखेरि देशले विकास पाउँछ, राजनीतिक संकट संविधान हुन्छ भनेर मैले उहाँलाई भने। अनि उहाँले प्रधानमन्त्री बारेमा आजको त्यतिखेर महानगरपालिकाको मेयर हुनुहुन्थ्यो, उहाँलाई र भन्नुभयो के गर्ने, यो संविधानभित्रैबाट हाम्रो समस्याको संविधान खोज्ने कि संविधान फाल्ने, अनि प्रधानमन्त्रीले पनि भन्नुभयो संविधान अहिले नफालौ, संविधानभित्रैबाट समस्याको संविधान खोजौँ भन्नुभयो। त्यसपछि मलाई याद छ गृहमन्त्री सबै गुरुङले सैनिक मुख्यालयको प्रधान सेनापतिलाई पनि कुरा गरेको मलाई थाहा छ है, त्यतिखेर अशोकनाथ सिंहदेवलाई पनि मैले फोन गरेको मलाई थाहा छ, त्यतिखेर यो संविधानको बारेमा मैले भनिराखेको छु कि यो संविधान राख्ने कि नराख्ने भन्ने जेनीहरूको चाहना के थियो भने, अब विद्रोह नै भइसकेपछि संविधान पनि फाल्नुपर्छ, कतिपयको भनाइ थियो यो संविधान फालेर नयाँ संविधान बनाउनुपर्छ र नयाँ संविधान बनाएर जानुपर्छ भन्ने व्यापक रूपमा त्यहाँ जेनीहरूको बिचमै मतहरू आइराख्दाखेरि गृहमन्त्री सुजन गुरुङले भन्नुभयो अब संविधान राख्नुपर्छ, यही संविधानबाट समस्याको संविधान खोज्नुपर्छ भनेर रिपोर्टर्समा बोल्नुभयो। मैले उहाँलाई स्थलमा भने संविधानबाट मात्रै समस्याको संविधान खोज्नुपर्छ है, यो संविधान फाल्यो भने देशमा ठुलो संकट आउँछ, दुर्गतातिर जान चाहन्छ, जान्छ मूल भनेर मैले प्रश्न भनेको थिएँ। र राष्ट्रपति रामचन्द्र पौडेललाई पनि त्यो कुरा थाहा छ, र त्यतिखेरको राष्ट्रपतिको राजनीति सल्लाहकार सुनिल थापालाई पनि त्यो कुरा थाहा छ, सुनिल थापाले त मलाई पश्चात्मा भन्नु पनि भएको छ, किन भन्दाखेरि जब वार्ता सुरु भयो राष्ट्रपति कहाँ सुजन गुरुङ जानुभएको थियो, सुजन गुरुङले पश्चात्मा त्यहाँ भन्नुभयो यो संविधान भित्रीबाट समस्या संविधान खोज्नुपर्छ भन्ने ऋषि धमलाको पनि भनाइ आएको छ भनेर उहाँले भन्नुभएको थियो मिटिङमा। सुन्नुहोस् मैले पश्चात्मा आज त मलाई यो संविधान दिवसको दिन यो संविधान जनताले भएको संविधान ठुलो वैधानिकबाट प्राप्त संविधान हो यो हाम्रो देशमा, किन भन्दाखेरि 62-63 सालको जनआन्दोलनपछि हाम्रो देशमा अन्तरिम संविधान बन्यो र अन्तरिम संविधान पछि संविधान सभाको निर्वाचन भयो, दुई पटक नेपालमा संविधान सभाको निर्वाचन भइसकेपछि 2072 असोज 3 गते यो जारी भएको संविधान हो, यो संविधानको 12 वर्ष। अब संविधान संशोधन आजको आवश्यकता हो, किन भन्दाखेरि यो संविधान सबै पक्षको हुनुपर्छ, सबै वर्गको हुनुपर्छ, यो संविधान सबै जात जातिको हुनुपर्छ, सबै लिङ्गहरूको हुनुपर्छ, किन भन्दाखेरि यो संविधानलाई हामीले सर्वस्वीकार्य बनाउनै पर्छ, फेरि यो संविधान संविधानको मूल मर्म र भावना चाहिँ हामीले संशोधन गर्न
12: सक्दैनौँ।
11: सार्वभौमताको बारेमा, व्यवस्थाको बारेमा, जस्तो लोकतन्त्रको बारेमा, लोकतन्त्र भनेको सर्वस्वीकार्य भयो नि त
12: अहिलेको अवस्थामा, अहिलेको सरकारले सबैलाई मिलाएर चाहिँ राष्ट्रिय एकता गरेर संविधान संशोधन गर्न सक्ने सम्भावनालाई कसरी हेर्नुहुन्छ जान्दै?
11: होइन, अब यो सरकारले सबैलाई मिलाएर यो सबभन्दा चाहिँ शक्तिशाली सरकार हो, दुईटै मतको सरकार हो, यो सरकारले सबै पक्षलाई मिलाएर लिएर जानुपर्छ। सरकार भनेको देशको जनताको अभिभावक हो, त्यसैले जनताको जनचाहना अनुसार यो सरकार अगाडि बढ्नुपर्छ, यो सरकारले राष्ट्रिय सहमति जुटाउनुपर्छ, कुनै पनि शक्तिलाई निषेध गरेर यो सरकार अगाडि बढ्न सक्दैन, यो संविधानलाई यो सरकारले मानिसकेको छ, यो संविधानलाई मानेर यो सरकार गइसकेको छ, यो संविधानको विकल्प छैन भनेर राष्ट्रिय सत्ता पार्टीको नेताहरूले, सभापति रविजीले, प्रधानमन्त्री बालेन्द्र शाहले भन्नुभएको छ, स्पष्ट रूपमा र संहिता पनि उहाँले चाहिन्छ भनेर भनिसक्नु भएको छ। मधेसको अलि दलका नेताहरूलाई भेट्दाखेरि संहिताको विकल्प हामीले खोजेका छैनौँ भनेर स्वयं प्रधानमन्त्री बताइसक्नु भएको छ। तर अब संहिताको बारेमा भारतको बहस सुरु भएको छ। संहिता त राख्ने त अधिकार दिने संहिता राखेर के गर्ने? अहिले कुनै पनि प्रदेशले अधिकार पाएको छैन। एउटा ऐन कानून उनीहरूले बनाउन सक्दैनन्। ऐन कानून केन्द्रले अथवा संघीय सरकारले बनाएर दिएको छैन। सत्ता संशोधन गरेर प्रदेशलाई प्रदेश सरकारलाई अधिकार सम्पन्न बनाउनुपर्छ। त्यतिर अहिलेको सरकारको ध्यान भएको छैन र प्रदेश सरकारले एउटा प्रहरी सल्लाह गर्न सक्दैन, एउटा कर्मचारी राख्न सक्दैन। त्यस्तो अवस्थामा प्रदेश सरकारलाई अथवा भनियो भने संहितालाई समय अनुकूल बनाउनुपर्छ। संहिताको बारेमा व्यापक बहस भएको छ। खेमजी यहाँले संविधान संशोधन गर्नुपर्छ भन्ने पक्षमा छु र आज संविधान दिवसको अवसरमा सम्पूर्ण आमाबुवा दाजुभाइ दिदीबहिनीलाई शुभकामना दिँदै म के भन्न चाहन्छु भन्दाखेरि नेपाली रेडियो नेटवर्क मार्फत अहिलेको अवस्थामा यो सरकारले दल सङ्घ अथवा भनियो संसद भएका दल र संसद बाहिर भएका दलहरू सब सबैसँग छलफल गरेर सहकार्य गरेर राष्ट्रिय सहमति कायम गरेर संविधान संशोधनको एजेन्डालाई अगाडि बढाउनुपर्छ। त्यसमा हरेक संविधानका छन् तपाईँलाई थाहा छ धाराहरू राम्रोसँग सूक्ष्म रूपमा अध्ययन गरेर कुन चाहिँ धारा संशोधन गर्दा ठिक हुन्छ जनताको चाहना हुन्छ। किनभने आज हामीले कानूनविदहरूसँग पनि व्यापक रूपमा छलफल गर्नुपर्छ, संविधानविदहरूसँग पनि छलफल गर्नुपर्छ, समाजका हरेक तर तबकासँग चाहिँ छलफल गरेर संविधान संशोधनको एजेन्डालाई अगाडि बढाउनुपर्छ। संविधान संशोधन भनेको एउटा पार्टीले बहुमतले दुईटै मात्रै चाहेर हुँदैन, यो राष्ट्रिय सहमतिकै साथ अगाडि बढ्नुपर्छ र सर्वस्वीकार र संविधान हामीले आजको दिनमा यही संविधानलाई बनाउन सक्छौँ। अर्को संविधान अब हाम्रो देशमा ल्याएर बनाएर समस्याको समाधान हुँदैन। त्यसैले गर्दा यही संविधानलाई संविधानको रूप बनाउने, यही संविधानलाई संशोधन गर्ने, यही संविधानलाई सर्वस्वीकार्य बनाउने, यही संविधानमा देखेका छन् कि समस्याहरू सबै तल अब संविधानको लागि चाहिँ संविधान संशोधनमा चाहिँ राष्ट्रिय सहमति जुटाएर सबै शक्ति एक ठाउँमा उभिएर लोकतन्त्र विधिको शासन र कानुन राज्य अभिवृद्धि स्वतन्त्र चाहने शक्तिहरू एक ठाउँमा उभिएर हाम्रो देशको अहिले राष्ट्र संकटमा परेको बेलामा राष्ट्रिय सहमति अनिवार्य आवश्यकता छ। तपाईँले हेर्नु भएको छ नेपाल आज ठूलो चाहिँ विपदमा परेको छ, यो राष्ट्रिय विपत्ति हो। अब यसको संविधानको लागि पनि हामीले विदेशीहरूसँग सहयोग लिनुपर्छ। नेपाललाई आज हामीले बचाउनु छ, नेपाललाई संकट परेको छ भनेर धेरैले भनेको छ। राजनीतिक रूपमा पनि आर्थिक रूपमा पनि सामाजिक रूपमा पनि हामी जुन धरातलमा छौँ हाम्रो देशको अर्थतन्त्र चलायमान भएको छैन। केन्द्रीय अर्थतन्त्रमा समस्या छ, आज मान्छेले रोजगारी पाएका छैन, रोजगारीमा समस्या छ। यो संविधानले त के भनेको छ भने एउटा परिकल्पना गरेर यो संविधान बनाउँदाखेरि म आजको दिन छ नि चाहिँ यो संविधान निर्माण प्रक्रियामा सहभागी व्यक्तिहरूलाई सम्झान चाहन्छु। जस्तो सुशील कोइराला, सुभाष चन्द्र नेमान, जो हाम्रो बिच हुनुहुन्न, उहाँले ठुलो भूमिका निर्वाह गरेको यो संविधान सभाबाट संविधान ल्याउनको लागि सुन्छ। त्यसपछि अब पुराना दलका नेताहरूको पनि भूमिका छ। त्यतिखेर उहाँले प्रचण्ड केपी शर्मा ओली, शेरबहादुर देउवा अथवा काङ्ग्रेसका अहिलेका सभापति गगन थापा, सबैको भूमिका छ है संविधान सभाबाट नयाँ संविधान ल्याउनको लागि। सबैको भूमिका छ, महत्वपूर्ण भूमिका छ। त्यसैले गर्दा यो संविधानलाई आज सबैले मानेको छ, यो संविधान नमान्ने व्यक्ति छैन। तपाईँलाई थाहा छ तर असहमति धेरैको छ यो संविधानप्रति। त्यसमा चाहिँ अब राष्ट्रिय सहमति जुटाएर संविधान संशोधन गरेर जानुपर्छ, त्यसले नै निकास दिन्छ। र राजावादीहरूको पनि भनाइ छ यही संविधानबाट नेपाललाई हिन्दू राष्ट्र पनि बनाउन सकिन्छ संविधान संशोधन गरेर। सुन्छ है, सबै पक्ष मिल्यो भने त यो संविधान संशोधन गरेर नेपाललाई हिन्दू राष्ट्र पनि बनाउन सकिन्छ भने राजावादीहरूको पनि भनाइ छ। सुन्छ है, काङ्ग्रेसकै केही नेताहरूको पनि भनाइ छ। त्यसैले यो संविधान संशोधन गरेर देशलाई निकास दिने हो, देशमा विकास गर्ने हो, देशमा पनि आर्थिक सम्पन्नता र अब एकदम नेपाली नागरिक खुसी हुने हामीले अवस्था सिर्जना गर्ने हो। खेमजी
12: हस् धवलाजी, यहाँको महत्वपूर्ण समय र संवादका लागि म यहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। नमस्कार। उहाँहरू नेपाली रेडियो नेटवर्कका संस्थापक अध्यक्ष एवं वरिष्ठ पत्रकार ऋषि धवला, आधुनिक श्रोता, नेपाली बसमा छोटो विषयपछि पुनः उपस्थित हुनेछ।
13: सुरक्षित भविष्यको लागि जीवन बीमा गरौं। जीवन बीमाका लागि राष्ट्रिय जीवन बीमा कम्पनी नै रोजौं। न्यून बीमा शुल्कमा अधिक बोनस दर रहेको नेपाल सरकारको पूर्ण स्वामित्व प्राप्त एकमात्र जीवन बीमा कम्पनी, बीमाको क्षेत्रमा विश्वसनीय नाम राष्ट्रिय जीवन बीमा कम्पनी, साबिकको राष्ट्रिय बीमा संस्थान, प्रधान कार्यालय रामशाह पथ, काठमाडौँ।

0: नेपालको एकमात्र डीटीएच सेवा डिश हो,
1: डिश हो खुशीको कनेक्सन।
0: खरो विषयमा जरो बहस, नेपाली बहस,
1: यस नेपाली बहसका साथमा प्रीति तयारी चौचौ
2: ग्लोबल फाइनेंस बैंक सबैका लागि बैंक
3: होम इन्टरनेट। आज नै श्रोता, नेपाली रेडियो नेटवर्कको दशौं वर्ष पूरा भएर एघारौं वर्षमा हामी प्रवेश गरेका छौं र आज वार्षिक उत्सवको अवसरमा चाहिँ धेरै श्रोता दर्शक विज्ञापनदाताहरूलाई पनि हामी शुभकामना दिन चाहन्छौ। यसै उपलक्ष्यमा शुभकामनाका लागि हामीसँग नेपाली कंग्रेसका नेता डाक्टर चन्द्र भण्डारी जोडिनु भएको छ। डाक्टर साहब, नेपालीहरूले धेरै सुनेका छन् नेपाली बसमा, म यहाँलाई स्वागत गर्न चाहन्छु। नमस्कार, गुड मर्निङ।
4: धन्यवाद
3: डाक्टर साहब। आज नेपाली रेडियो नेटवर्कसँग तपाईँ परिचित हुनुहुन्छ, नजिकबाट हेर्नु पनि भएको छ, हामी सँगसँगै धेरै पटक यहाँसँग मैले संवाद पनि गरेको छु। नेपाली रेडियो नेटवर्कको आज स्थापना दिवसको अवसरमा यहाँको सन्देश के छ?
4: मलाई आज धेरै खुसी लागेको छ। रेडियो नेपाल, रेडियो
3: नेपाली रेडियो नेटवर्क,
4: नेपाली रेडियो नेटवर्क स्थापनाका निम्ति सबैभन्दा पहिले जीवन र हाम्रो
3: अमृत अधिकारी जीवन भण्डारी संस्थापक अध्यक्ष ऋषि धमला, त्यसै गरी हाम्रो दुर्गा रायमा,
4: उहाँ दुईजना र दुर्गाजी मसित आइसकेपछि एउटा रेडियो हामीहरूलाई सचेत गराउनलाई, जानकारी दिनलाई, सूचित गराउनलाई नेपाली समाजलाई भनेर हामीले सुरुवात गरेका हौं। र यसमा धेरै साथीहरूलाई मैले फोन गरेर हामीले यो सहयोग गरेको र यसमा धेरैको योगदान छ। त्यसपछि यसले यति राम्रो काम गर्यो, ऋषि धमलाजीले यसलाई सुरु गर्नुभयो। बिहानदेखि साँझसम्म उहाँले धेरै ठूलो मेहनत गरेर, पछि मात्रै उहाँ टेलिभिजनमा जानुभएको, मेहनत गरेर यसले नेपाली जनतालाई सूचित गर्यो र नेपालका धेरै व्यक्तिहरूले यसलाई सुन्नुभयो। बिहानमा त्यति बेला रेडियोहरू एफएमहरू कम थिए, यसैलाई सुनेर धारणाहरू बनाउनु हो। त्यस कारणले अहिले नेपाली समाजलाई रूपान्तर गर्न, सुचोचित गर्नका निम्ति यसको धेरै ठूलो योगदान छ।
3: तर अहिले अब आज संविधान दिवस पनि, संविधान दिवसकै अवसर पारेर चाहिँ नेपाली रेडियोको स्थापना हुँदै गर्दाखेरि आजको संविधानको स्थिति, संविधानको कार्यान्वयनता, यसका जटिलता र अहिले संघीयताको कार्यान्वयनको पक्षलाई चाहिँ डाक्टर साहबले कसरी हेर्नुभएको छ?
4: हामीले नेपालको संविधान बनाउँदा त्यस बेलाको परिस्थिति, हामीले सशस्त्र द्वन्द्वबाट हामीले नेपाललाई समाधान गर्नुपर्ने स्थिति थियो। त्यस समयमा माओवादीहरूको हाई साउन्डिङ थियो, त्यसमा कुराहरूलाई हामीले राख्नुपर्छ। किनभने त्यति बेला यति धेरै मानिसहरू मारिएका थिए, विस्थापित भएका थिए, जोसुकै मारिए पनि, जसको रहत भए पनि नेपालीको रहत भएको थियो। त्यो अवस्थाबाट हामीले नेपालमा रहत रोक्नका निम्ति, मान्छे मारिदिँदै पर्ने कार्यलाई रोक्नका निम्ति हामीले संविधान निर्माण गरेका थियौँ। र त्यो संविधान निर्माण गर्ने बेलामा दुई तिनवटा कुरा चुनौती थिए। एउटा आन्तरिक चुनौती थियो, दोस्रो चाहिँ बाह्य चुनौती थियो। ती दुइटैलाई पनि हामी म्यानेज गर्यौं। तर संविधान बनाउँदाखेरि विभिन्न वर्ग, समुदाय, जात सबैको अधिकारको प्रति संरक्षण गरेको छ। तर यसमा कस्तो गर्नुहुन्छ भने त्यति बेला हामीले आर्थिक रूपले यसलाई थाम्न सक्छौ कि सक्दैनौ भन्ने कुरा हामीले नजरअन्दाज गर्दाखेरि व्यवहार यसले बढाइदिएको छ। दोस्रो कुरा, हामी कहाँ कमजोरी भयो भने यो दुईचोटि भन्दा प्रधानमन्त्री नहुने व्यवस्था गरिदिएको भए एउटै व्यक्तिहरूका सिन्डिकेट हुने थिएन र मानिसमा असन्तुष्टि हुने थिएन र यसरी मान्छेले परिवर्तन भइरहन्छ, अर्को आउँछ भन्दा आशा गर्छ। त्यही नै हामीले संविधान निर्माणमा कमजोरी गरेका छौँ। होइन भने अहिलेको 21 शताब्दीमा 21,922,000 भोटले ल्याउनेले जित्ने, 21,900 हार्ने गर्दाखेरि हारेको प्रतिनिधित्व हुन सकेन, जितको मात्रै प्रतिनिधित्व भएको जित सिस्टम थियो। त्यसलाई चाहिँ धेरै मत ल्याउनेहरूको पनि प्रतिनिधित्व हुन पर्छ भनेर बनाएको अत्यन्त साइन्टिफिक हो यो। तर अहिले मानिसहरूका धर्मका कुरा, राजतन्त्रका कुराहरू, धेरै कुरा उठाए उठिरहेका छन्। तर पनि केही कमी कमजोरीहरू हाम्रा संविधानमा थिए, जुन लेख्ने हुन्नथ्यो, कुनै कुनै प्रभावित होला। किनभने नेपाल एउटा यस्तो देश रहेछ कि मेजर तहमा बसेका व्यक्तिहरू कता कता ठुला वृक्षका साना फल जस्तो लाग्छ मलाई आफूले हेर्दाखेरि। त्यसमा शब्दमा कुनै कुरा मिस्टेक भएको छ होइन भने यसले अब यसलाई सानो बनाउने यसलाई कसरी राम्रा व्यक्तिहरू छनौट भएर आउन सक्छ भन्ने त्यसलाई निर्वाचन प्रणालीमा फेरि हामीले बसेर छलफल गऱ्यौँ यसो हावा तरिकाले होइन कि यदि गम्भीर लङ टर्म असर गर्ने भने यसलाई हामीले अहिले गराउन सक्छौँ. मैले सदनमा पनि भनेको छु कि अहिले चाहिँ चाहे विकासको संरचनामा होस् चाहे संस्कृतिमा होस् चाहे तपाईँलाई संविधानमा होस् रिफर्म फर्म र ट्रान्सफर्मको कुरा पनि मैले सदनमा उठाएको थिएँ. हाम्रो त त्यस बेला कसैले मतलब गरेनन् तर एक महिनापछि इन्डियाको पार्लियामेन्टमा मोदीजीले यही शब्द उठाउनु रिफर्म फर्म र ट्रान्सफर्मको कुरा उठाउनु तर त्यति बेलाको लिडरसिपले सुनेन. त्यति बेलाको लिडरसिपले संविधान बनाएको थियो आफूमा परिपक्व थियो कि उसले रिभाइज गरेन. अहिलेको लिडरसिपले चाहिँ संविधान बदल्न पर्छ भनेर भन्छ तर संविधान बदल्दाखेरि आउने चुनौती उसलाई थाहा छैन. त्यस कारण यो हामी अहिले अप्ठ्यारोमा छ
3: र जाँदा जाँदै डाक्टर साहब अब यसको कार्यान्वयनको जटिलता कस्तो छ अहिले सरकारले कार्यान्वयन गर्ने राष्ट्रिय एकता र सहमति गर्न सक्ने सम्भावना चाहिँ कतिको देख्नु भएको छ?
4: एउटा कुरा के सोच्छु भने एक थोरै पुरानो लिडरहरू अहिले पनि यो सरकारलाई सहयोग गर्ने तयार छ. उनीहरूको अभिव्यक्ति कति कति बेला मान्छेका शब्द चयनमा गल्ती भयो होला तर पनि सबैले सरकारलाई सहयोग गरिरहेको छ. सरकारले पनि पुराना नेताहरूलाई मैले हेर्दै हेर्दिन भन्नु हुँदैन माओिस्ट कसेर पनि यो विकासको मोडलको बारेमा त्यसपछि उसको तपाईँलाई संविधानका बारेमा विगतका कमी कमजोरीहरू के रहेछ तपाईँलाई के कमी कमजोरी रहे त हामीले नयाँले के ग्रहण गर्ने भन्ने कुरा संवादको छैन अभाव मैले देखिरहेको छु. तथापि अहिले मैले धेरै कुरा भन्न चाहन्न तर संवाद गर्ने जति धेरै संवाद गर्यो जति धेरै कुराहरू गर्यो त्यसले निष्कर्ष निकाल्छ. त्यस कारण काम पनि गर्ने संवादमा पनि जाने गर्नुपर्छ अहिलेको सरकार
3: भन्ने
4: मलाई लाग्छ. मलाई शुभ हजुरलाई संविधान दिवसको पनि यो रेडियोको चाहिँ आजको स्थापना दिवसको पनि एकदम प्रगतिको चाहिँ शुभकामना संविधान दिवसको पनि.
3: मैले छोटो जोड्न खोजेको थिएँ डाक्टर साहबलाई समय दिनुभयो यहाँलाई म धेरै धेरै धन्यवाद दिन चाहन्छु. नमस्कार डाक्टर साहब.
4: हजुर धन्यवाद.
3: र यतिखेर हामीसँग प्रत्यक्ष रूपमा जोडिनु भएको छ वरिष्ठ अधिवक्ता एवं नेपाली कंग्रेसका निर्वाचन समितिका केन्द्रीय संयोजक प्रेम बहादुर खड्का. खड्काजी नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बसमा म यहाँलाई स्वागत गर्न चाहन्छु. नमस्कार गुड मर्निङ प्रेम खड्काजी. हामीलाई सुन्दै हुनुहुन्छ. नमस्कार स्वागत छ यहाँलाई नेपाली बसमा. नेपाली कंग्रेसको अधिवेशन शुरू हुँदैछ र नेपाली रेडियो नेटवर्कको स्थापना दिवस पनि हो. यस अवसरमा के भन्न चाहनुहुन्छ शुरूमा?
5: अब शुरूमा त यो नेपाली नेटवर्कको जुन आज स्थापना दिवस होस् यसले सफलता प्राप्त गरोस् यसले उन्नति गरोस् जनताको चाहिँ मानव अधिकारको संरक्षणमा यो अग्रसर हुन सकोस् र अहिले भइ पनि राखेको छ. फेरि आजैबाट हाम्रो नेपाली काङ्ग्रेसको 15 महाधिवेशनको वडा
3: स्तरबाट नेपाली कंग्रेसको अधिवेशन शुरू हुँदैछ र नेपाली रेडियो नेटवर्कको स्थापना दिवस पनि हो. यस अवसरमा के भन्न चाहनुहुन्छ शुरूमा?
5: अब शुरूमा त

0: जिल्ला सात प्रदेश सबै ठाउँको वडा अधिवेशनको आजबाट सुरु हुँदैछ। यो चाहिँ वडा अधिवेशन भनेको नेपाली काङ्ग्रेसको जग हो। यो चाहिँ नेपाली काङ्ग्रेसको चाहिँ यो संवैधानिक सर्वोच्चता कायम गर्ने खुड्किलो पनि हो, त्यसले सफलता प्राप्त गरोस्, तपाईँहरूको पनि शुभकामना हामीले प्राप्त गरौँ भन्ने कुराको निर्णय
1: चाहन्छु। महाधिवेशन आजबाट सुरु हुँदैछ, नेता कार्यकर्ताहरू धेरै पुग्नु
2: समय सूचक अहिले बिहानको 10 बज्यो 8:10 AM

नेपाली काँग्रेसको राजधानी आज देशभरका 31 जिल्लामा हुँदैछ। आज रसुवा नुवाकोट र धादिङ जिल्ला बाहेक अन्य 31 जिल्लाको अधिवेशन हुन लागेको हो। अरू 43 जिल्लामा भने हिजो नै सम्पन्न भइसकेको निर्वाचन समितिका सदस्य सचिव राजु कटवालले जानकारी दिएका छन्। कुनै अवरोध र विवाद बिना अधिवेशनहरू सम्पन्न भएको समेत उनले बताएका छन्। असोज 15 गतेदेखि समानान्तर अधिवेशन गर्न लागेका कांग्रेसका पूर्व सभापति शेरबहादुर देउवाको गृह जिल्ला डडेलधुरामा पनि आज अधिवेशन हुन लागेको छ। डडेलधुरा कांग्रेस सभापति भीमबहादुर साउदले सातवटै पालिकाका 52 वडामा अधिवेशन गर्न लागि जानकारी दिएका छन्। उनका अनुसार शनिबार कुनै पनि वडामा अधिवेशन भएको छैन भने 52 वडामा आज अधिवेशन हुँदैछ। कांग्रेसले आगामी असोज 16 देखि 19 गतेसम्म हुन गइरहेको 15 केन्द्रीय महाधिवेशन अन्तर्गत हिजो ओडा अधिवेशन उत्साहप्रद रूपमा शुरू भएको छ। अधिवेशनको कार्यक्रम अन्तर्गत टापले जुङ पाँच थर शंखुवासभा धनकुटा सोलुखुम्बु उदयपुर झापा मोरङ महोत्तरी रामेछाप काभ्रे पलाञ्चोक सिन्धुपाल्चोक चितवन भक्तपुर ललितपुर काठमाडौँ गोर्खा कास्की लगायतका जिल्लामा हिजो अधिवेशन सम्पन्न भएको जनाइएको छ भने हिजो र आज गर्न मिल्ने गरी तय भएको वडा अधिवेशनबाट वडा कार्य समिति र क्षेत्रीय प्रतिनिधि चयन गर्ने व्यवस्था रहेको समेत निर्वाचन समितिका सदस्य सचिव कटवालले जानकारी दिएका छन्। सुदूरपश्चिम प्रदेशमा मुख्यमन्त्री तथा मन्त्री परिषद कार्यालय सहित 7 मन्त्रालय छन्। अहिले मुख्यमन्त्री तथा मन्त्री परिषद कार्यालय सहित 4 मन्त्रालय सचिव विहीन हुने अवस्थामा पुगेको छ। प्रमुख सचिव र अन्य 2 मन्त्रालयमा सचिव छैनन् भने अर्थ मन्त्रालयका सचिव पनि सरुवा भएका छन्। तर अहिलेसम्म उनले रमाना भनी लिएका छैनन्। प्रदेश सचिव डाक्टर हेमराज रेग्मीको सरुवा भएपछि सामाजिक विकास मन्त्रालयमा देवराज जोशी आएका थिए। उनी पनि 1 महिनामै सरुवा भए भने त्यसपछि अहिलेसम्म मन्त्रालय सचिव विहीन अवस्थामा रहेको छ। भौतिक पूर्वाधार विकास मन्त्रालयका सचिव विष्णु भण्डारी र आर्थिक मामिला तथा योजना मन्त्रालयका सचिव राजेन्द्र हमालको पनि भर्खरै सरुवा भएको छ। गृह मन्त्रालयले 2 सहसचिवको सरुवा गरेको छ। गृहमन्त्री सुदन गुरूङ स्तरीय निर्णयबाट 2 सहसचिवको सरुवा गरिएको हो। मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेका अनुसार सिराहाका प्रमुख जिल्लाधिकारी सुरेन्द्र पौडेललाई मन्त्रालयमा तानिएको छ। उनलाई अहिले मन्त्रालयको अतिरिक्त समूहमा राखिएको छ। त्यस्तै मन्त्रालयको विपद तथा द्वन्द व्यवस्थापन महाशाखाका प्रमुख सुरेश पन्थीलाई कर्मचारी प्रशासन महाशाखाको प्रमुखमा सरुवा गरिएको छ। यो महाशाखा मन्त्रालयको शक्तिशाली महाशाखा अन्तर्गत पर्दछ। धनकुटाको ताङखुवाबाट धरान जाँदै गरेको जीप दुर्घटनामा परेको छ। को 1624 नम्बरको जीप धनकुटाको 6 थर जोरपाटी गाउँपालिका 3 बनचरीमा अनियन्त्रित भई आइतबार बिहान दुर्घटनामा परेको हो। धनकुटा प्रहरी नायब उपरीक्षक हेमन्त भण्डारी छेत्रीका अनुसार दुर्घटनामा परि एकजनाको घटनास्थलमै मृत्यु भएको छ। मृतकको पहिचान भने खुल्न सकेको छैन। 11 जना सवार जीपमा अनेकै घाइते भएको र दुर्घटनाको जानकारी पाउन साथ प्रहरी टोली घटनास्थल पुगेको छ। थप विवरण भने आउन बाँकी रहेको प्रहरीले जनाएको छ। सड़क अप्ठ्यारो भएका कारण अनियन्त्रित भएर जीप दुर्घटनामा परेको हुन सक्ने बताइएको छ। जीप सड़कभन्दा करिब 100 मिटर तल खसेको छ।

0: हो अब विदेशबाट पठाएको पैसा सिधै खल्ती वालेटमा
1: नेपालको कुनै पनि बैंक खातामा वा 45,000 भन्दा बढी आईएमई काउन्टर मार्फत
0: आफन्तको हात हातमा पुर्याउन आईएमई गरौं
1: 25 वर्षदेखि सारा नेपालीको विश्वास
0: आईएमई गरौं
2: यो आवाज हो नेपाली रेडियो नेटवर्कको जो तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर
3: अब बाँकी खबर सप्तरीको डाक्नेश्वरी नगरपालिका छ फतेपुरबाट करिब 20 क्विन्टल गाजा प्रहरीले बरामद गरेको छ डाक्नेश्वरी नगरपालिका छ फतेपुर टोलमा भण्डारण गरिराखिएको अवस्थामा उक्त परिमाणको गाजा बरामद भएको सप्तरी प्रहरीले जनाएको छ गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय सप्तरीबाट खटिएको टोलीले भोला सदा र मंगल मुखियाको घरमा खानतलासी गरेको थियो सो क्रममा भोला सदाको घरबाट 56 बोका र मंगल मुखियाको घरबाट 8 बोका गरी जम्मा 64 बोका गाजा जस्तो देखिने पदार्थ बरामद गरिएको हो बरामद पदार्थसहित दुवैजनालाई नियन्त्रणमा लिए जिल्ला प्रहरी कार्यालय सप्तरीमा ल्याइराखिएको प्रहरीले जनाएको छ प्रहरीका अनुसार घटनाबारे थप अनुसन्धान भइरहेको छ संयुक्त राष्ट्र संघको एकाइसौं महासभामा सहभागी हुन परराष्ट्र मन्त्री शिशिर खनाल आज न्यूयोर्क प्रस्थान गर्दै हुनुहुन्छ महासभाको उच्च स्तरीय सत्रमा सहभागी जनाउन परराष्ट्र मन्त्री शिशिर खनालको नेतृत्वमा नेपाली टोली आज अमेरिकाको न्यूयोर्क प्रस्थान गर्न लागेको हो प्रधानमन्त्री पालेन्द्र शाह नेतृत्वमा नेपाली प्रतिनिधि मण्डल भने यही असोज 6 गते मंगलबार त्यसतर्फ प्रस्थान गर्नेछ परराष्ट्र मन्त्रालयका अनुसार परराष्ट्र मन्त्री खनालले महासभाको उच्च स्तरीय सत्र अन्तर्गत आयोजना हुने विभिन्न उच्च स्तरीय बैठक मन्त्री स्तरीय कार्यक्रम तथा साइड इभेन्टमा सहभागिता जनाउनुहुनेछ भदौ 10 गते रसुवाको भेटुकोशी र त्रिशुली नदीमा आएको विनाशकारी बाढ़ीका कारण बेपत्ता भएका मानिसहरू जीवितै फर्किने सम्भावना करिब सकिएको सेनाले जनाएको छ माथिल्लो त्रिशुली एक जल विद्युत आयोजनाको सुरुङभित्र शनिबार थप 11 जनाको शव भेटिएसँगै यस क्षेत्रमा जीवित मानिस भेटिने आशा निराशामा परिणत भएको हो आयोजनाका प्रतिनिधि र सुरक्षाकर्मी सहितको संयुक्त उद्धार टोलीले अडिएट 3 टनेलको जालीभित्र अल्झिएको र बाक्लो हिलोमा दबेको अवस्थामा शनिबार शवहरू बाहिर निकालेको आयोजनाले जानकारी दिएको छ यसअघि शुक्रबार दिउँसो 13 र 5 शव यही क्षेत्रबाट निकालिएको थियो यसरी लगातार शवहरू मात्र फेला पर्न थालेपछि विपदको चपेटामा परेका श्रमिक र स्थानीय बासिन्दाको मृत्यु भएको पुष्टि हुँदै गएको छ भदौ 10 गतेको त्यो रात भेटेपछि र त्रिशुली नदीको किनारमा रहेको बस्ती र जल विद्युत आयोजनाका लागि निकै कालो रात बनेर आएको थियो अविरल वर्षासँगै उर्लिएको बाढ़ीले नदी किनारका भौतिक संरचनालाई तहस नहस बनाइदियो पानीको सतह अचानक बढ़दा सुरुङहरूभित्र लेदो र पानी भरिन पुग्यो जसले गर्दा भित्र काम गरिरहेका कामदारहरू बाहिर निस्कन पाएनन् बाढ़ी आएको 24 दिनसम्म पनि उद्धारकर्मीहरू विभिन्न जल विद्युत आयोजनाका सुरुङ र भूमिगत विद्युत गृहमा फँसिरहेका मानिसको खोजीमा निरन्तर खटिएका छन् तर जति धेरै दिन बित्दै गयो त्यति नै मानिसहरू सकुशल भेटिने सम्भावना क्षीण हुँदै गएको उद्धारमा संलग्न अधिकारीहरूले स्वीकार गरेका छन् उपल्लो डोल्पाका 3 स्थानीय तहका बासिन्दालाई चीन प्रवेशका लागि 340 सीमा पास वितरण गरिएको छ गाउँ गाउँमै पुगेर पास वितरण गरिए पनि चीनसँग जोडिएका सीमा नाका नियमित All right.

0: by iLabs on the Nuncha Radio Final 89.8 MHz.
1: Miami Entertainment, Prostit Gordasa.
2: अन्तर्राष्ट्रिय बजारको उतार चढावले आगामी दिनमा मूल्यमा थप परिवर्तन आउन सक्ने अनुमान गरिएको छ।
3: ओए छोरा, लडेर नबसै। तिमीले संसार सुन्यौ? सुनको भएको त आकाशीय छ नि। मैले तिमीहरूलाई पढाउँदा ओर्दा भएको सम्पत्ति सक्यो, र आफै नसकोहरू अब बिहार म सक्छु नि।

0: रेडियो साइनो 89.8 मेगाहर्ज तपाई हाम्रो अटुट साइनो
1: डेंगू ज्वरो एसिड जातको पोथी लामखुट्टेको टोकाईबाट मानिसमा सर्ने करुवा रोग हो। प्राय घर वरिपरि बस्ने एसिड लामखुट्टेले दिनमा टोक्ने गरेको पाइन्छ। खास गरी बरसातको पानी प्लास्टिकका भाँडाहरू टिनका डब्बाहरू ड्रमहरू थोत्रा वा पुराना टायर गमला कुलरमा जम्मा भएको सफा पानी खुल्ला पानीको ट्याङ्की आदिमा फूल पार्दछ। यो लामखुट्टेले फूल पारेको एक हप्तापछि लार्वा हुँदै वयस्क लामखुट्टे तयार भई मानिसलाई रोग सार्न सक्दछ। डेंगू ज्वरोको लक्षणहरू डेंगू ज्वरोको मुख्य लक्षण भनेको 81 उच्च ज्वरो आउनु हो। यो ज्वरो 5-7 दिनसम्म रहन सक्छ। ज्वरो साथसाथै निम्न लक्षणहरू पनि देखा पर्दछ। असाध्यै टाउको दुख्ने, आँखाको गेडी तथा आँखाको पछिल्लो भाग दुख्ने, ढाड जोड्ने तथा मांसपेशीहरू दुख्ने, शरीरमा बिमिरा आउने, धेरै ज्वरो आई माथिका लक्षणहरू मध्ये 2 वा 2 भन्दा बढी लक्षण देखा परेको खण्डमा डेंगू ज्वरो भएको शंका गर्न सकिन्छ। वाकवाकी लाग्ने, बान्ता हुने, पेट दुख्ने, नाक वा गिजाबाट रगत बग्ने, रक्तस्राव हुने वा शरीरमा रगत जमेको चक्का देखा पर्ने, बेहोस हुने आदि खतराका लक्षणहरू पनि देखा पर्न सक्छ। डेंगू ज्वरोबाट बच्ने उपायहरू लामखुट्टेको टोकाईबाट बच्ने, घर आँगन वरिपरि सरसफाई गर्ने र पानी जम्न नदिने, खाली बट्टा टिन ड्रम टायर आदिमा पानी जम्न नदिने, खाने पानीको ट्याङ्की राम्ररी ढक्कन लगाएर राख्ने, गमला फुलदानीमा रहेको पानी हप्तामा 2 पटक फेर्ने र पानी सुक्न दिने, पूरै शरीर ढाक्ने गरी पूरा बाहुला भएको लुगा लगाउने, झ्याल ढोकामा लामखुट्टे नछिर्ने जाली लगाउने, सुद्धा झुल प्रयोग गर्ने, स्थानीय तहको सहभागितामा लामखुट्टेको लार्भा खोज र नष्ट गरी अभियान सञ्चालन गर्ने। यस सम्बन्धी थप जानकारीको लागि नजिकको स्वास्थ्य संस्थामा सम्पर्क गरौं।
2: औलो कसरी सर्छ? संक्रमित एनोफिलिस जातको पोथी लामखुट्टेले मानिसलाई टोक्दा औलो रोग सर्दछ।
1: औलोका लक्षणहरू मुख्य लक्षण कामजोरो आउनु हो। ज्वरो एक दिन बिराई वा नियमित आउन सक्छ। ज्वरो आउँदा प्राय जाडो लाग्ने, काप छुट्ने र पसिना आउने हुन्छ। टाउको दुख्ने, थकान कमजोरी महसुस हुने, वाकवाकी लाग्ने, बान्ता हुने, गम्भीर तथा जटिल औलो भएमा हात जोड्नेहरू दुख्ने, बेहोस हुने, सास फेर्न गाह्रो हुने आदि औलोका लक्षणहरू हुन्।
2: औलोबाट बच्ने उपायहरू लामखुट्टेको टोकाईबाट बस्नु नै औलो रोगबाट बच्ने उत्तम उपाय हो।
1: लामखुट्टेको टोकाईबाट कसरी बच्ने? झुलको प्रयोग गर्ने, कीटनाशक युक्त झुल अझ बढी प्रभावशाली हुने हुनाले उपलब्ध भएसम्म यसको प्रयोग गर्ने, घरको झ्याल ढोकामा जाली लगाउने। औलो सार्ने लामखुट्टेले साँझ र रातिको समयमा बढी टोक्ने हुँदा सकेसम्म साँझ पख घर बाहिर नबस्ने, बाहिर जाँदा वन जंगल अथवा खेतीबारीमा लामखुट्टेको टोकाईबाट बच्न पूरा शरीर ढाक्ने लुगा लगाउने वा शरीरको खुल्ला भागमा लामखुट्टे धपाउने मलमको प्रयोग गर्ने।
3: हेर्नु न नानीको बाबा, कोठामा छोरी रुँदै बसेकी छ। विवाहको समय पनि नजिक आइसक्यो, के कुरामा चित्त बुझिन पनि।
4: नानी के भयो, किन रोएको? विवाहको समय पनि नजिकै आइसक्यो, तिम्रो यो अवस्था देखेर हामी धेरै चिन्तित छौ। के कुराको चित्त बुझिन छोरी?
5: हेर्नु न बाबा, विवाहमा खिच्ने भिडियो तथा फोटो त जहाँ पायो त्यही खिचेर कहाँ हुन्छ त?
4: ल छोरी, के गर्ने त, कहाँ छ त तिमीले रोजेको खोजेको जस्तो?
5: बाबा, हाम्रै पश्चिम चितवनको साधनगर टाउनमा रहेको निरज फोटो एन्ड भिडियोग्राफी छ नि सानी।
4: ए छोरी, भइहाल्छ नि, तिम्रो इच्छा नै हाम्रो इच्छा हो। तिमी ढुक्क भएर बस, तिम्रो विवाहको लागि फोटो सुट र भिडियोग्राफीको लागि मिरर फोटो एन्ड भिडियोग्राफीलाई नै भनिहाल्छु नि। हामी कहाँ उच्च

0: करी क्यामेराबाट अनुभवी फोटोग्राफरद्वारा कुनै पनि शुभ कार्यको भिडियो सुट गरिनुको साथै हरेक साइजका फोटो लेमिनेसन फ्ल्याक्स प्रिन्ट कप प्रिन्ट टी शर्ट प्रिन्ट गर्नुको साथै फोटो सम्बन्धी सम्पूर्ण काम गरिन्छ। मिरर फोटो एन्ड भिडियोग्राफी भरतपुर महानगरपालिका वडा नम्बर 19 शारदा नगर टाउन चितवन।
1: सम्पर्क नम्बर 98 450 82 997
2: 98 550 10 997।
3: के तपाईँ ल्यापटप कम्प्युटरको खोजीमा हुनुहुन्छ?
4: विगत 10 वर्षदेखि सम्पूर्ण ब्रान्डका ल्यापटप कम्प्युटर फोटोकपी प्रिन्टर सिसी क्यामेरा पाइने एकमात्र पसल लजिक कम्प्युटर भरतपुर बीच सनौली बजार चितवन प्रोप्राइटर लोकनाथ लामिछाने मोबाइल 98 550 52 454 98 455 20 454 इमेल lok.logic2@gmail.com।
3: पुनश्च हामी कहाँ फायर एन्ड सेक्युरिटी अलार्म सिस्टम इन्टरकम एन्ड एटेन्डेन्ट साथै एएमसीमा पनि काम गरिन्छ। लोजिक कम्प्युटर अ कम्प्लिट आइटी सोल्युसन।
5: होइन दिदी, कतै हिँड्नुभयो यस्तो छोत्रो पुरानो डिस्प्ले फुटेको मोबाइल लिएर?
6: मेरो मोबाइल देखेर जहिले डिस्काउन्छ यो कान्छाले। अब भनेको जस्तो राम्रो मोबाइल बनाउने ठाउँ हुन पाएन हाम्रो चनौली बजारमा।
5: हे दिदी, त्यसै म तपाईँलाई डिस्काउन्छु त। ल यता सुन्नुहोस्, हाम्रै चनौली बजारमा रहेको कृष्ण इलेक्ट्रोनिक्स एन्ड मोबाइल हाउसमा डिस्प्ले फुटेका मोबाइलहरू एक्सचेन्ज हुन्छ नि। ल हेर्नुहोस् त, मैले नि पुरानो मोबाइल लिएर नयाँ एक्सचेन्ज गरेर ल्याएको। अनि अर्को कुरा नि दिदी, नयाँ मोबाइल किन्दा राम्रो खालको एयरफोन, मोबाइल कभर, मोबाइल ग्लास, लगभग 1200-1500 पर्ने मोबाइल एसेसोरिज उपहार स्वरूप पाइन्छ नि। साथै घडी, मोबाइलका चार्जर, कभर ग्लास, एयरफोन सँगै इलेक्ट्रोनिक सामान पनि सुपथ मूल्यमा पाइन्छ।
6: ए हो र, त्यसो भए म त हिँडिहाले कृष्ण इलेक्ट्रोनिक्स एन्ड मोबाइल हाउसमा पुरानो मोबाइल दिएर नयाँ मोबाइल ल्याउँछु। हजुर, विगत 20 वर्षदेखि तपाईँ हाम्रै चनौली बजारमा दक्ष एवं अनुभवी जनशक्तिहरूद्वारा सम्पूर्ण मोबाइल घडी मर्मत गरिनुका साथै सुपथ मूल्यमा बिक्री वितरण पनि गरिन्छ। सम्पर्क कृष्ण इलेक्ट्रोनिक्स एन्ड मोबाइल हाउस भरतपुर बीच चनौली चौतारा आडैमा प्रोप्राइटर कृष्ण न्योपाने मोबाइल 98 450 0 49 86।
7: जापानिज इन्सेफ्लाइटिस क्युलेक्स गाँतको पोथी लामखुट्टेको टोकाईबाट मानिसमा सर्ने किटजन्ने सरुवा रोग हो। यो लामखुट्टे सुँगुर बंगुर हाँस जस्ता पशु पक्षीलाई टोकेपछि मानिसबाट मानिसमा सर्दैन। लक्षणहरू: अचानक उच्च ज्वरो आउनु, बेस्तरी टाउको दुख्नु, बान्ता हुनु, शरीर काम्नु, घाँटी अर्रो हुनु, बेहोश हुनु। यो रोग लागेपछि पक्षघात हुने, अपाङ्ग हुने र अन्त्यमा मृत्यु समेत हुन सक्दछ। त्यसैले यो रोगको कुनै पनि लक्षण देखिन साथ बिरामीलाई जति सक्दो चाँडो नजिकको अस्पतालमा लैजानु पर्दछ।
8: यो रोगबाट बच्ने उपायहरू: लामखुट्टेको टोकाईबाट बच्ने, घर वरिपरि पानी जम्ने खाल्टा खुल्टी पुर्ने, बाल बालिकालाई यो रोग विरुद्धको खोप लगाइदिने, सुँगुर बंगुर हाँस जस्ता घर पालुवा पशु पक्षीलाई व्यवस्थित तरिकाले घरदेखि टाढा राखी पाल्ने, सम्भव भएसम्म घरको झ्याल ढोकामा मसिनो जाली हाल्ने, बागमती प्रदेश सरकार, स्वास्थ्य मन्त्रालय, स्वास्थ्य निर्देशनालय, जनस्वास्थ्य कार्यालय चितवन।

0: ऐकलंय तुमच्या रेडिओ सायलेंस 89.8 मेगाहर्ट्झ।
1: औलो कसरी सर्छ? संक्रमित एनोफिलिस सापको पोथी लामखुट्टेले मानिसलाई टोक्दा औलो रोग सर्दछ।
2: औलोका लक्षणहरू, मुख्य लक्षण काम ज्वरो आउनु हो। ज्वरो एक दिन बिराई वा नियमित आउन सक्छ। ज्वरो आउँदा प्राय जाडो लाग्ने, काँप छुट्ने र पसिना आउने हुन्छ। टाउको दुख्ने, थकान, कमजोरी महसुस हुने, वाकवाकी लाग्ने, बान्ता हुने। गम्भीर तथा जटिल औलो भएमा हात जोड्नेहरू दुख्ने, बेहोस हुने, सास फेर्न गाह्रो हुने आदि औलोका लक्षणहरू हुन्।
1: औलोबाट बच्ने उपायहरू। लामखुट्टेको टोकाईबाट बच्नु नै औलो रोगबाट बच्ने उत्तम उपाय हो।
2: लामखुट्टेको टोकाईबाट कसरी बच्ने? झुलको प्रयोग गर्ने, कीटनाशक युक्त झुल अझ बढी प्रभावशाली हुने हुनाले उपलब्ध भएसम्म यसको प्रयोग गर्ने। घरको झ्याल ढोकामा जाली लगाउने। औलो सार्ने लामखुट्टेले साँझ र रातिको समयमा बढी टोक्ने हुँदा सकेसम्म साँझ पख घर बाहिर नबस्ने। बाहिर जाँदा वन जंगल अथवा खेतीबारीमा लामखुट्टेको टोकाईबाट बच्न पूरा शरीर ढाक्ने लुगा लगाउने वा शरीरको खुल्ला भागमा लामखुट्टे धपाउने मलमको प्रयोग गर्ने।
3: 3 महिना पिर्नुहोस्, 7 महिना चलाउनुहोस्। क्लासिक टेकको 200 Mbps इन्टरनेट 7 महिनाको लागि मात्र ₹5,700। साथै क्यारो टिभी एपमा पाउनुहोस् 200 भन्दा बढी HD र HDTV च्यानलहरू, वाइफाई 6 सहितको सुपर फास्ट इन्टरनेट र IPTV अब क्लासिक टेकमा। आजै जडान गर्नुहोस्। कल गर्नुहोस् 9709184147। शर्तहरू लागू हुनेछन्।
4: लौ चट्याङ पर्ने आटो सबै जाने यता आऊ त, यता यो ठुलो रुखको फेदमा बसौ।
5: हुन्न हुन्न, चट्याङ पर्दा रुखको फेदमा बस्नु हुँदैन, त्यहाँ त झन् जोखिम हुन्छ।
6: हो र?
5: हो नि, चट्याङ पर्दा रुख मुनि र बिजुलीको खम्बा वा अग्लो ठाउँमा बस्नु हुँदैन। सुक्खा ठाउँ र घरभित्र झ्याल ढोका लगाएर बस्नुपर्छ।
6: अनि चट्याङबाट जोगिन अरू के गर्नुपर्छ?
5: चट्याङ पर्दा वा पर्ने सम्भावना हुँदा टेलिभिजन, फ्रिज, कम्प्युटर, वासिङ मेसिन, माइक्रो ओभन जस्ता विद्युतीय सामग्रीमा जोडेको तारको स्विच बन्द गर्नुपर्छ। यदि विद्युत बन्द गरिएन भने चट्याङ पर्न सक्ने सम्भावना उच्च रहन्छ।
6: चट्याङ पर्ने जोखिम कुन कुन समयमा बढी हुन्छ त्यो पनि भनिदिनुहोस् न।
5: धेरै जस्तो चट्याङ चैतदेखि जेठ महिनामा र सामान्यतया दिउँसो 3 बजेपछि बढी पर्ने सम्भावना हुनाले यो समयमा सचेत रहनुपर्छ।
7: नेपाल सरकार, विज्ञापन बोर्ड।
8: हेर्नु न नानीको बाबा, कोठामा छोरी रुँदै बसेकी छ, विवाहको समय पनि नजिकै आइसक्यो, के कुरामा चित्त बुझेन कुन्नी?
9: नानी के भयो, किन रोएको? विवाहको समय पनि नजिकै आइसक्यो, तिम्रो यो अवस्था देखेर हामी धेरै चिन्तित छौ, के कुराको चित्त बुझेन छोरी?
10: हेर्नु न बाबा, विवाहमा खिच्ने भिडियो त सपोर्ट त जहाँ पायो त्यही खिचेर कहाँ हुन्छ त?
9: ल छोरी, के गर्ने त, कहाँ छ त तिमीले रोजेको खोजेको जस्तो?
10: बाबा, हाम्रै पश्चिम चितवनको साधनगर टाउनमा रहेको मिरर फोटो एन्ड भिडियोग्राफी छ नि सनी।
9: ए छोरी, भइहाल्छ नि, तिम्रो इच्छा नै हाम्रो इच्छा हो, तिमी ढुक्क भएर बस। तिम्रो विवाहको लागि फोटो सुट र भिडियोग्राफीको लागि मिरर फोटो एन्ड भिडियोग्राफीलाई नै भनिहाल्छु नि। हामी कहाँ उच्च स्तरीय क्यामेराबाट अनुभवी फोटोग्राफरद्वारा कुनै पनि शुभ कार्यको भिडियो सुट गरिनुको साथै हरेक साइजका फोटो लेमिनेसन, फ्ल्याक्स प्रिन्ट, कप प्रिन्ट, टी सर्ट प्रिन्ट गर्नुको साथै फोटो सम्बन्धी सम्पूर्ण काम गरिन्छ। मिरर फोटो एन्ड भिडियोग्राफी, भरतपुर महानगरपालिका, वडा नम्बर 19, शारदनगर टाउन, चितवन।
11: सम्पर्क नम्बर 9875082997,
12: 9855010997।
13: साहिनो समय सूचक, अहिले मध्याह्नको 12 बज्यो। It's 12 PM।
14: रेडियो साइनो 89.8 MHz। तपाईँ हाम्रो अटुट साइनो।

0: एलजी ले आयो नया एलजी एसेंशियल सीरीज अब किफायती मूल्य में रेफ्रिजरेटर वॉशिंग मशीन एसी को कंप्लीट रेंज 10 वर्ष को वारंटी सहित 0% नो कॉस्ट ईएमआई नागरिकता भाई पुग्छ हर एक घर को खुशी घर घर में एलजी एलजी लाइफ्स गुड
1: यो आवाज हो नेपाली रेडियो नेटवर्कको तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर
2: काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 99.1 ठाउँ ठाउँका रेडियो स्टेशनहरू र नेपाली नेटवर्क .com एकैसाथ प्रसारण भइरहेको नेपाली खबर शुरू गरौं। रासोपाको सचिवालय बैठक सम्बन्धी खबरबाट सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाको सचिवालय बैठक आज बस्ने भएको छ। रासोपाका प्रवक्ता जगदीश खरेलका अनुसार सभापति रवि लामिछानेको अध्यक्षतामा समसामयिक विषयमा छलफल गर्न बैठक बस्न लागेको हो। पार्टी केन्द्रीय कार्यालय घण्टीघर वनस्थलीमा बैठक बस्नेछ। बैठकमा रसुवाबारी त्यसपछिको पुननिर्माण सरकार सञ्चालन र पार्टीको भूमिका लगायतका विषयमा छलफल हुने नेताहरूले बताएका छन्। नेपाली कांग्रेसको वडा अधिवेशन आज देशभरका 31 जिल्लामा हुँदैछ। आज रसुवा नुवाकोट र धादिङ जिल्ला बाहेक अन्य 31 जिल्लाको वडा अधिवेशन हुन लागेको हो। अरू 43 जिल्लामा पनि हिजो नै सम्पन्न भइसकेको निर्वाचन समितिका सदस्य सचिव राजु कटवालले जानकारी दिएका छन्। कुनै अवरोध र विवाद बिना अधिवेशनहरू सम्पन्न भएको उनले बताएका छन्। असोज 15 गतेदेखि समानान्तर अधिवेशन गर्न लागेका कांग्रेसका पूर्व सभापति शेरबहादुर देउवाको गृह जिल्ला डडेलधुरामा पनि आजै अधिवेशन हुन लागेको छ। डडेलधुरा कांग्रेस सभापति भीमबहादुर साउतले सातवटे पालिकाका 52 वडामा अधिवेशन गर्न लागि जानकारी दिएका छन्। उनका अनुसार शनिबार कुनै पनि वडामा अधिवेशन भएको छैन भने 52 वडामा आज अधिवेशन हुँदैछ। कांग्रेसले आगामी असोज 16-देखि 19 गतेसम्म हुन गइरहेको 15 केन्द्रीय महाधिवेशन अन्तर्गत हिजो वडा अधिवेशन उत्साहप्रद रूपमा शुरू गरेको हो। अधिवेशनको कार्यक्रम अन्तर्गत तापले जुन पाथर सुनका सभा धनकुटा सोलुखुम्बु उदयपुर छापा मोरङ गरी 43 जिल्लाका 3,396 वडामा अधिवेशन पश्चात निर्वाचन सम्पन्न भएको कांग्रेसको निर्वाचन समितिले जनाएको छ। हिजो र आज गर्न मिल्ने गरी तय भएको वडा अधिवेशनबाट वडा कार्य समिति र क्षेत्रीय प्रतिनिधि चयन गर्ने व्यवस्था रहेको समेत बताइएको छ। त्यस्तै नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले गगन थापाको नेतृत्वमा भइरहेको कांग्रेसको महाधिवेशनमा आफू सहभागी नहुने बताएका छन्। पछिल्लो समय सामाजिक सञ्जाल र केही संचार माध्यममा आफूलाई लिएर भइरहेका विभिन्न टिप्पणीहरूको खण्डन गर्दै उनले आफ्नो अनुपस्थितिको कारण पनि सार्वजनिक गरेका छन्। खड्काले विशेष महाधिवेशनबाट निर्वाचित नेतृत्वको वैधानिकतामाथि आफूहरूले सर्वोच्च अदालतमा प्रश्न उठाउँदै आएको समेत स्मरण गराएका छन्। गत प्रतिनिधि सभा निर्वाचनमा पनि यही कारणले आफू उम्मेद्वार नबनेको उल्लेख गर्दै खड्काले अहिले फेरि त्यस्तै परिस्थिति दोहोरिएकाले महाधिवेशनमा सहभागी नहुने निर्णय लिएको बताएका हुन्। उनले सर्वोच्च अदालतको डिभिजन बेन्चको निर्णय विरूद्ध आफूहरू पुनरावलोकनमा गएको र पूर्ण इजलासले मुद्दाको गम्भीरता बुझेर निष्ठा दिएको भए पनि महाधिवेशन रोक्न जारी नगरिएको पछिल्लो आदेशले दुखी तुल्याएको समेत बताएका छन्। देशको वर्तमान विषम परिस्थितिमा लोकतन्त्रको इतिहास बोकेको सबैभन्दा पुरानो पार्टी विभाजन हुनुले मुलुकको लोकतन्त्रमै गम्भीर दुष्प्रभाव पार्ने समेत उनले चिन्ता व्यक्त गरेका छन्। नेकपा एमालेको निर्वाचन समीक्षा र पार्टी पुनर्गठनका लागि कार्यदल बाहिरबाट नेता प्रदीप गेवालीले लेखेको प्रतिवेदन निकास दिने किसिमको नभएको भन्दै नेताहरूले असन्तुष्टि जनाएका छन्। उपाध्यक्ष रामबहादुर थापा र महासचिव शंकर पोखरेलको दुवै प्रतिवेदन सम्पादन गरेर सबैलाई मान्य हुने गरी गेवालीले प्रतिवेदन ल्याउने आश गरेको पुनर्गठन पक्षधर नेताहरूले पुनर्गठन नै आवश्यक नभएको आशयको प्रतिवेदन लेखेपछि असन्तुष्टि बढ़ेको हो। कार्यदलका तर्फबाट यसअघि महासचिव शंकर पोखरेलले तयार पारेको 65 पेजको प्रतिवेदनमा स्पष्ट रूपमा पार्टी पुनर्गठन आवश्यक

0: भएको र गत चुनावमा भएको हारको जिम्मेवारी लिँदै अध्यक्ष केपी शर्मा ओलीले मार्ग प्रशस्त गर्नुपर्ने उल्लेख थियो। त्यसलाई कार्यदल संयोजक थापा तथा अध्यक्ष केपी शर्मा ओली सहितका नेताहरूले अस्वीकार गर्ने अवस्था आएपछि पुनः दुवै प्रतिवेदन सम्पादन गर्न थापा सहित उपाध्यक्ष विष्णु पौडेल र शंकर पोखरेललाई जिम्मा दिएको थियो। तीन नेतालाई जिम्मा दिएपछि पुनर्गठनको विपक्षमा थापा अल्पमतमा परेका थिए। त्यसपछि उनले पुनः ओलीलाई गुहारेका थिए। असोज एक गते कार्यदलका केही सदस्य सहित अध्यक्ष ओलीको निवास गुण्डीमा भएको छलफलमा अध्यक्ष ओलीले नेता गेवालीलाई मध्यमार्गी प्रतिवेदन बनाउन निर्देशन दिएका थिए। तर गेवालीले पनि अध्यक्ष ओलीकै गुणगान गाउँदै ओलीलाई क्रान्तिकारी नेताको संज्ञा दिनका साथै जेएनसी आन्दोलनलाई विदेशी षड्यन्त्र र अल्गोरिदमलाई दोष दिएर पार्टी पुनर्गठनको विषय नै ओझेलमा पारेर प्रतिवेदन लेखेका थिए। सोही प्रतिवेदन गेवालीले शनिबार कार्यदलका नेताहरूलाई अध्ययनका लागि वितरण गरेका थिए। आइतबार बिहानदेखि अर्थात आज बिहानदेखि एमाले पार्टी कार्यालय च्यासोङमा गेवाली थापा र पोखरेलका तीनवटै प्रतिवेदनमाथि छलफल भइरहेको छ। कार्यदलको बैठकपछि आज एमाले सचिवालय बैठक पनि बस्दैछ। राजनैतिक विश्लेषक भरत दाहाल पक्राउ परेका छन्। उनलाई मोरङको बेलबारीबाट नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ। मोरङ प्रहरी प्रमुख एसपी कवित कटुवालले साइबर ब्यूरोमा परेको जुरीका आधारमा दाहाललाई नियन्त्रणमा लिएको बताएका छन्। उनले भनेका छन् साइबर ब्यूरोको अनुरोधमा पक्राउ गरेका हुन्। आवश्यक कार्यवाहीका लागि ब्यूरोलाई जिम्मा लगाइने समेत उनले बताएका छन्। उनका विरूद्ध ब्यूरोले काठमाण्डु जिल्ला अदालतबाट पक्राउ अनुमति लिएको समेत बताइएको छ। एक कार्यक्रमका सिलसिलामा दाहाल मोरङ पुगेका थिए। उनलाई जहाजबाट काठमाण्डु पठाउने तयारी भइरहेको समेत एसपी कटुवालले बताएका छन्। हामीसँग खबर अझै बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।
1: भनिन्छ नि, नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो। जिम्मे पनि बचत गरिहाल्यो। बिस्तारै यो बानी स्वभाव बन्ने भयो। बाबालाई पनि ब्याङ्कमा खातै खोलिनु पर्ने भयो। अनि त महिनाभरिमा खुत्रुके भरायो, बाबासँग ब्याङ्क गएर जम्मा गरायो। समयसँगै हुर्किँदै गयो, बचत पनि थरी थरी चिन्न लाग्यो। जिन्दगी नहो सधैँ किन एकनास हुन्थ्यो र, तर पनि मन ढुक्क हुन्थ्यो किनकि मेरो खाता थियो नोबेल ब्याङ्कमा। मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी।
2: तपाईँको नबिल ब्याङ्कमा खाता छ कि छैन त?

0: कृषि विकास बैंक लिमिटेडको केवाईसी विवरण अध्यावधिक गर्ने सम्बन्धी अत्यन्त जरूरी सूचना। आदरणीय ग्राहक महानुभावहरू, बैंकिङ कारोबारलाई सुरक्षित, व्यवस्थित तथा प्रभावकारी बनाउनको लागि आफ्नो केवाईसी अर्थात ग्राहक पहिचान विवरण अध्यावधिक गर्नुहुन अनुरोध छ। साथै तपाईँको नाम, ठेगाना, मोबाइल नम्बर, पेसा, व्यवसाय, पारिवारिक विवरण वा अन्य व्यक्तिगत विवरण परिवर्तन भएको छ भने आफ्नो पाएक पर्ने स्थानको जुनसुकै बैंक शाखामा गई समयमै जानकारी गराई केवाईसी विवरण अध्यावधिक गर्नुहुन समेत अनुरोध छ। कृषि विकास बैंक लिमिटेड, केन्द्रीय कार्यालय, रामशाह पथ,
1: काठमाडौँ।
2: बंगालको खाड़ीमा विकसित भइरहेको न्यूनचापीय प्रणालीका कारण यही असोज 8 देखि 12 सम्म नेपालमा वर्षाको गतिविधि बढ़न सक्ने केही मौसम विद्हरूले पूर्वानुमान गरेका छन्। केही स्थानमा अत्याधिक वर्षा हुन सक्ने भन्दै उनीहरूले पूर्व तयारी र सतर्कतामा जोड़ दिएका छन्। त्रिभुवन विश्वविद्यालयका जल तथा मौसम वेद डाक्टर विनोद पोखरेलले विभिन्न पूर्वानुमान मोडेलको अध्ययनबाट 8 देखि 12 असोजसम्म देशभर वर्षा हुने सम्भावना देखिएको बताएका छन्। उनले केही मोडेलले उक्त अवधिमा 400 मिलिमिटर भन्दा बढ़ी र कतिपय अवस्थामा 741 मिलिमिटरसम्म वर्षा हुन सक्ने देखाएको सामाजिक सञ्जालमा उल्लेख गरेका छन्। वर्षा देशभर समान रूपमा नभई निश्चित स्थानमा बढ़ी केन्द्रित हुन सक्ने उनको अनुमान छ। पोखरेलका अनुसार भारतको उत्तर पश्चिमी क्षेत्रमा मनसून बाहिरिन थालेपछि त्यहाँबाट आउने सुक्खा हावाले बंगालको खाड़ीबाट आउने न्यूनचापीय प्रणालीको गतिलाई प्रभावित गर्न सक्छ। उनका अनुसार त्यसको सम्भावित प्रभाव नेपालतर्फ पर्न सक्ने भएकाले नेपालका केही क्षेत्रमा ठूलो वर्षा हुन सक्ने जोखिम छ। संयुक्त राष्ट्रसंघको महासभाको 81 औं अधिवेशनमा नेपालको प्रतिनिधित्व गर्दै प्रधानमन्त्री बालेन्द्र शाहले सम्बोधन गर्ने तय भएको छ। लामो अनिलपछि महासभामा आफै उपस्थित हुने निर्णय प्रधानमन्त्रीले गर्नुभएको हो। आफू सहभागी हुने भएपछि उहाँले विभिन्न प्रदेशबाट आफूले भोगेका समस्याबारे एजेण्डा पठाउन आग्रह गर्नुभएको थियो। त्यस्तै गण्डकी प्रदेशले 15 बुदामा जलवायु एजेण्डा पठाएको छ। हिमालयन जलवायु न्यायलाई जलवायु वित्तको सिद्धान्तका रूपमा स्थापित गर्ने, पर्वतीय क्षेत्रका लागि समर्पित जलवायु वित्तीय व्यवस्था गर्ने, हिमालयन जलवायु कूटनीतिको केन्द्रमा क्षति तथा नोक्सानलाई वैज्ञानिक प्रमाणका आधारमा राख्ने लगायतका एजेण्डा गण्डकी प्रदेशले दिएको छ। उपल्लो डोल्पाका 3 स्थानीय तहका बासिन्दालाई चीन प्रवेशका लागि 340 वटा सीमा पास वितरण गरिएको छ। गाउँ गाउँमै पुगेर पास वितरण गरिए पनि चीनसँग जोड़िएका सीमा नाका नियमित रूपमा कहिले खुल्छन् भन्ने विषय पनि अझै अनियोलमा छ। तारकाङसोङ, चेफोक्सुङ्डो, डोल्पो, बुद्ध गाउँपालिकाका बासिन्दालाई सीमा पास वितरण गरिएको हो। 3 स्थानीय तहमध्ये छार्का ताङसोङ गाउँपालिकामा 92 वटा पास वितरण भएका छन् भने बाँकी पास चेफोक्सुङ्डो र डोल्पो बुद्ध गाउँपालिकाका बासिन्दालाई वितरण गरिएको छ। गत 10 भदौको र सबटेको सिधारीका कारण छेद विच्छेद भएको सड़क सम्पर्क पुनर्स्थापित गर्ने प्रयास जारी छ। दलदले माटो पन्साउँदै र चट्टानयुक्त क्षेत्र खुस्रिँदै सड़क सम्पर्क पुनर्स्थापित गर्न सड़क विभागका कर्मचारी तथा सुरक्षाकर्मी सक्रिय छन्। भदौ 10 गते भटेको सीमा आएको बाढ़ीले नुवाकोट, रसुवा, धादिङ क्षेत्रमा पर्ने सड़क पुल गाउँ बजार क्षेत्र तहस पारेको थियो। हाल डोजर र एक्सकाभेटर प्रयोग गरी ढुङ्गे बेत्रावती खण्डमा सड़क सम्पर्क पुनर्स्थापित गर्ने प्रयास भइरहेको छ। धनकुटाको छत्तर गौबाडी गाउँपालिका 3 बन्चरे स्थित भित्री सड़क खण्डमा आज बिहान टाटा सुमो गाड़ी दुर्घटना हुँदा 1 जनाको घटनास्थलमै मृत्यु भएको छ भने 10 जना घाइते भएका छन्। काजी नानीबाट धनकुटातर्फ आउँदै गरेको को 1-6-2-4-9-4 नम्बरको गाड़ी आइतबार बिहान अन्दाजी 8:15 बजेतिर ब्रेक फेल भई सड़कबाट करिब 50 मिटर तल खसेको प्रहरीले जनाएको छ। दुर्घटनामा परि छत्तर जोरपाटी गाउँपालिका 3 की 60 वर्षीय सुकमाया लिम्बुको घटनास्थलमै मृत्यु भएको छ। प्रहरीले सबै घाइतेहरूलाई उपचारका लागि जिल्ला अस्पताल धनकुटा पठाएको छ। पृथ्वी राजमार्ग अन्तर्गत धादिङको चौरौदी कृष्णवीर क्षेत्रमा नयाँ ट्र्याक खोलेर गाड़ी चल्न थालेपछि गाड़ीको चाप पनि बढ़न थालेको छ। बाढ़ी लगत्तै अवरूद्ध कृष्णवीरको सड़क वैकल्पिक मार्ग खोलेर गएको असोज 1 गतेदेखि सञ्चालनमा आएको हो। सँगै 3 हप्ता यातायात प्रभावित भएकोमा अहिले सहज बन्दै गएको छ। घटेको श्री त्रिशुली नदीको बाढ़ीका कारण कृष्णवीर क्षेत्रमा कटान र पहिरोले पृथ्वी राजमार्ग अवरूद्ध थियो। हामीसँग खबर अझै बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।
0: सपना तपाईको साथ हाम्रो नेपाल बैंक सवारी कर्जा नेपाल बैंकको बबाल नाडा फेस्टिभल मात्र 4.94% सर्वाधिक न्यून वार्षिक ब्याज दरमा, सेवा शुल्क मात्र 0.5% रु 3 लाख सम्मको निशुल्क लाइफ टाइम क्रेडिट कार्ड सुविधा, कर्जा अवधि 5 वा 7 वर्षसम्म, सरल प्रक्रिया तथा छिटो स्वीकृति, सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने। यो अफर भाद्र 9 देखि असोज 15 गतेसम्म मात्र लागू हुनेछ। सातै दिन 24 घण्टा 01-597-1222 कल गर्नुहुन वा नजिकको नेपाल बैंकको शाखामा सम्पर्क गर्न सक्नुहुनेछ।
3: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।

0: अब विदेशबाट पठाएको पैसा सिधै खल्ती वालेटमा,
1: नेपालको कुनै पनि बैंक खातामा वा 45,000 भन्दा बढी आईएमई काउन्टर मार्फत
0: आफन्तको हात हातमा पुर्याउन आईएमई गरौ।
1: 25 वर्षदेखि सारा नेपालीको विश्वास,
0: आईएमई गरौ।
2: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
3: अब विदेशका खबर। यमनमा इरान समर्थित हुती विद्रोहीहरूले साउदी अरबको राजधानी रियादका साथै देशको लाल सागर तटमा रहेको पावर प्लान्टमा ड्रोन र ब्यालिस्टिक क्षेपास्त्र प्रहार गरिएको दावी गरेका छन्। उता साउदी अधिकारीहरूले शनिबार रियादतर्फ प्रहार गरिएको ब्यालिस्टिक क्षेपास्त्र रोकेर नष्ट गरिएको बताएका छन्। यद्यपि उनीहरूले अन्य कुनै आक्रमण वा हताहतको पुष्टि भने गरेनन्। यसअघि शनिबार रियादको अन्तर्राष्ट्रिय विमानस्थल नजिकै इन्धन ट्याङ्कीबाट कालो धुवा निस्किरहेको देखिएको थियो, जसले गर्दा उडान केही समयका लागि अवरूद्ध समेत भएका थिए।
2: अब विदेशका खबर। यमनमा इरान समर्थित हुती विद्रोहीहरूले साउदी अरबको राजधानी रियादका साथै देशको लाल सागर तटमा रहेको पावर प्लान्टमा ड्रोन र ब्यालिस्टिक क्षेपास्त्र प्रहार गरिएको दावी गरेका छन्। उता साउदी अधिकारीहरूले शनिबार रियादतर्फ प्रहार गरिएको ब्यालिस्टिक क्षेपास्त्र रोकेर नष्ट गरिएको बताएका छन्। यद्यपि उनीहरूले अन्य कुनै आक्रमण वा हताहतको पुष्टि भने गरेनन्। यसअघि शनिबार रियादको अन्तर्राष्ट्रिय विमानस्थल नजिकै इन्धन ट्याङ्कीबाट कालो धुवा निस्किरहेको देखिएको थियो, जसले गर्दा उडान केही समयका लागि अवरूद्ध समेत भएका थिए। त्यस्तै इरानले अमेरिकासँग वार्ता अघि बढ़ाउन तीनवटा प्रमुख शर्त अघि सारेको जनाएको छ। इरानका सर्वोच्च राष्ट्रिय सुरक्षा परिषदका सचिव मोहसेन रेजाईका अनुसार कतार र पाकिस्तानका मध्यस्थता मार्फत अमेरिका समक्ष आफ्ना शर्तहरू पठाइएको छ र अब अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रतिक्रियाको प्रतीक्षा गरिएको छ। अब खेल खबर। घरेलु भूमिमा जारी विश्व एसियाली खेलकुदमा आयोजक जापानले स्वर्ण पदक सहित उत्कृष्ट शुरूआत गरेको छ। पुरूष व्यक्तिगत ट्रायथलमा टाकुमी होजोले स्वर्ण पदक जित्दै आइची नागोया एसियाडको पहिलो स्वर्ण जापानलाई दिलाएका हुन्। 30 वर्षीय होजोले आइतबार भएको प्रतिस्पर्धामा 52:56 निर्धारित दूरी पूरा गरे। उनले चीनको झाङ सिरुईलाई 9 सेकेण्डले पछि पार्दै स्वर्ण जितेका हुन्। कजाकिस्तानका अरलाल जाना बायनले 25 सेकेण्ड पछि पार्दै काश्य पदक समेत हात पारेका छन्। त्यस्तै जापानको आइची नागोयामा आयोजना भएको विश्व एसियाली खेलकुद प्रतियोगिताको हिजोको औपचारिक उद्घाटन समारोहमा नेपालका तर्फबाट बक्सर चन्द्रबहादुर थापा मगर र महिला कबड्डी खेलाड़ी मानमती विष्टले राष्ट्रिय झण्डा बोकेर मार्च पास गरेका छन्। यसपटकको एसियाली खेलकुदमा नेपालबाट 21 खेलमा 135 खेलाड़ी सहभागी छन्। राष्ट्रिय खेलकुद परिषद राखेपका अनुसार नेपाली टोलीमा 57 महिला 78 पुरूष खेलाड़ी रहेका छन् भने नेपाली खेलाड़ीले एथलेटिक्स, बक्सिङ, कराते, तेक्वान्दो, पौड़ी लगायतका खेलहरूमा सहभागिता जनाउने समेत बताइएको छ। जादा जादा नेपाली खबरमा मुख्य मुख्य खबरका शीर्षकहरू पुनः एकपटक। राज्यसभाको सचिवालय बैठक बस्दै कांग्रेस कोडा अधिवेशन आज 31 जिल्लामा हुँदै फेरि देउवातिरै ढल्किए पूर्णबहादुर, चमत्कार नभई पार्टी फुट्ने दावी। एमाले सचिवालय र पार्टी पुनर्गठन कार्यदलको बैठक जारी। कृष्णवीर क्षेत्रमा नयाँ ट्र्याक खोलेर गाड़ी चल्न थालेपछि चाप बढ़्यो। राजनीतिक विश्लेषक भरत दाहाल बेलबारीबाट पक्राउ। 8 असोजदेखि भारी वर्षाको चेतावनी, सजगता अपनाउन आग्रह। राष्ट्रसंघमा प्रस्तुत गर्न प्रधानमन्त्रीलाई गण्डकी प्रदेशले पठायो 15 बुँदे जलवायु एजेण्डा। धनकुटामा गाड़ी दुर्घटना, 1 जनाको मृत्यु, 10 घाइते। रसुवा नुवाकोट सड़क सम्पर्क पुनर्स्थापित गर्ने प्रयास जारी। साउदीमा ब्यालिस्टिक मिसाइल प्रहार गरिएको हुतीको दावी, अमेरिकाले जारी गर्यो चेतावनी। अमेरिकासँग वार्ताका लागि इरानका 3 शर्त, ट्रम्पको जवाब कुर्दै। र एसियाडको उद्घाटन समारोहमा चन्द्रबहादुर र मानमतीले बोके नेपालको झण्डा। एसियाली खेलकुदमा जापानलाई पहिलो स्वर्ण। हवस् त नेपाली खबर अहिलेलाई यति नै। 1 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौ। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला। नमस्कार।

रेडियो एनआरएन 99.1 तीन महीना तिर्नुहोस् सात महीना चलाउनुहोस् क्लासिक टेकको 200 Mbps इन्टरनेट सात महिनाको लागि मात्र रु 5,700 साथै क्यारो टिभी एपमा पाउनुहोस् 200 भन्दा बढी एचडी र एसडी टिभी च्यानलहरू वाइफाई 6 सहितको सुपर फास्ट इन्टरनेट र आइपिटिभी अब क्लासिक टेकमा आजै जडान गर्नुहोस् कल गर्नुहोस् 9709184147 शर्तहरू लागू हुनेछ

0: सुरक्षित भविष्यको लागि जीवन बीमा गरौं। जीवन बीमाका लागि राष्ट्रिय जीवन बीमा कम्पनीले रोजौं। न्यून बीमा शुल्कमा अधिक बोनस दर रहेको नेपाल सरकारको पूर्ण स्वामित्व प्राप्त एकमात्र जीवन बीमा कम्पनी, बीमाको क्षेत्रमा विश्वसनीय नाम राष्ट्रिय जीवन बीमा कम्पनी, साबिकको राष्ट्रिय बीमा संस्थान, प्रधान कार्यालय रामशाहपथ काठमाडौँ।
1: रेडियो एनआरएन 99.1
2: नेपाली रेडियो नेटवर्क, रेडियो एनआरएन 99.1 मा यो म्युजिक मस्ती।

Subscribe now and press the bell icon.

Subscribe now and press the bell icon, never miss an update.

0: सुना सङ्गीत मनोरञ्जनको अतिसाहिनो यो हो पश्चिम चितवनको आवाज सामुदायिक रेडियो साहिनो साहिनो साहिनो 89.8 मेगाहर्ज
1: राजी बैकुर्दा

0: question. रेडियो साइनो 89.8 मेगाहर्ट्ज तपाईँ हाम्रो अटुट साइनो
1: साइनो समय सूचक अहिले दिउँसोको एक बज्यो 1 PM

0: खोजेका छौ शुद्धता र विश्वास।
1: कहाँबाट ल्याउनुहुन्छ यो सबै?
0: भरतपुर 10 सिसाइ रोडमा रहेको डेरी मार्टबाट, जहाँ पाइन्छ ताजा दुध, दही, घिउ, पनिर र दुग्धजन्य पदार्थ पाइने एकमात्र ठाउँ।
2: तपाईँको परिवारको स्वास्थ्य हाम्रो प्राथमिकता। डेरी मार्ट, शुद्धताको अर्को नाम। डेरी मार्ट भरतपुर 10 दूरसञ्चार रोड, उत्पादक चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघ चितवन। हाम्रा शाखाहरू भरतपुर 10 इन्द्रेणी टोल, भरतपुर 3 बेलचोक।
3: मैयादेवी कन्या कलेजको स्नातक तह प्रथम वर्षको भर्ना सम्बन्धी सूचना।
4: विश्वविद्यालय अनुदान आयोगबाट QAA प्राप्त एसकेकोकी उत्कृष्ट कलेज मैयादेवी कन्या कलेजमा स्नातक तह BBS BEd प्रथम वर्षमा बिहानी सत्रको लागि भर्ना खुलेको जानकारी गराइन्छ।
3: कलेजका विशेषताहरू:
4: पर्याप्त सुविधा सहित आफ्नै भवन,
3: मल्टिमिडिया, ई लाइब्रेरी तथा पुस्तकालय सुविधा,
4: पर्याप्त छात्रवृत्ति व्यवस्था,
3: अङ्ग्रेजी र नेपाली माध्यममा पठन पाठन।
4: प्रिन्सिपल मैयादेवी कन्या कलेज भरतपुर 10 चितवन। सम्पर्क नम्बर 0656-493-495।
0: चैते धानमा नेक ब्लास्टको समस्या।
2: चितवन जिल्लाको रत्ननगर र खैरहनी नगरपालिकामा लगाइएको चैते धानमा नेक ब्लास्ट घाटी मरुवाको समस्या देखिएको छ। एक किसिमको ढुसी जन्ने रोग हो। यो रोगको मुख्य लक्षण भनेको बाला मुन्तिरको डाँठमा कालो धब्बा देखिने, बालामा पोषण नपुग्ने, बाला सुक्ने र अन्तमा बाला भाँचिने हुन्छ।
0: रोगको लागि अनुकूल मौसम:
2: अत्याधिक सापेक्षित आर्द्रता, शीत र नाइट्रोजन मलको बढी प्रयोगमा यो रोग हावाको माध्यमबाट निकै तीव्र गतिमा फैलिन्छ। समाधानका उपायहरू:
0: रोग प्रतिरोधात्मक जातहरू जस्तै चैते 2, हर्दीनाथ 1, कुमल 2, कुमल 5, कुमल 6 र कुमल 7 लगाउने।
2: खेतमा पानी जमाइराख्ने:
0: वेबिस्टिन वा डेरो साग 2-3 ग्राम प्रति केजी बिउका दरले बिउ उपचार गरी ब्याज राख्ने।
2: ट्राइसाइक्लाजोल 75%, WP 0.75 ग्राम प्रति लिटर पानीमा वा कासुगामाइसिन 3%, SL 1.5 मिलिलिटर प्रति लिटर पानीमा वा हेक्साकोनाजोल 5%, EC 2 ग्राम प्रति लिटर पानीमा मिसाई 15 दिनको फरकमा 2-3 पटक छर्कनुहोस्।
5: औलो कसरी सर्छ? संक्रमित एनोफिलिस 7 पोथी लामखुट्टेले मानिसलाई टोक्दा औलो रोग सर्दछ।
2: औलोका लक्षणहरू: मुख्य लक्षण काम ज्वरो आउनु हो। ज्वरो एक दिन बिराई वा नियमित आउन सक्छ। ज्वरो आउँदा प्राय जाडो लाग्ने, काख छुट्ने र पसिना आउने हुन्छ। टाउको दुख्ने, थकान, कमजोरी महसुस हुने, वाकवाकी लाग्ने, बान्ता हुने। गम्भीर तथा जटिल औलो भएमा हात जोड्नेहरू दुख्ने, बेहोस हुने, सास फेर्न गाह्रो हुने आदि औलोका लक्षणहरू हुन्।
5: औलोबाट बच्ने उपायहरू: लामखुट्टेको टोकाइबाट बस्नु नै औलो रोगबाट बच्ने उत्तम उपाय हो।
2: लामखुट्टेको टोकाइबाट कसरी बच्ने? झोलको प्रयोग गर्ने कीटनाशक युक्त झोल अझ बढी प्रभावशाली हुने हुनाले उपलब्ध भएसम्म यसको प्रयोग गर्ने। घरको झ्यालढोकामा जाली लगाउने। औलो सार्ने लामखुट्टेले साँझ र रातिको समयमा बढी टोक्ने हुँदा सकेसम्म साँझ पख घर बाहिर नबस्ने। बाहिर जाँदा वन जंगल अथवा खेतीबारीमा लामखुट्टेको टोकाइबाट बच्न पूरा शरीर ढाक्ने लुगा लगाउने वा शरीरको खुल्ला भागमा लामखुट्टे धपाउने मलमको प्रयोग गर्ने। डेङ्गु ज्वरो एसिड जातको पोथी लामखुट्टेको टोकाइबाट मानिसमा सर्ने सरुवा रोग हो। प्राय घर वरिपरि बस्ने एसिड लामखुट्टेले दिनमा टोक्ने गरेको पाइन्छ। खास गरी बरसातको पानी प्लास्टिकका भाँडाहरू, टिनका डब्बाहरू, ड्रमहरू, थोत्रा वा पुराना टायर, गमला, कुलरमा जम्मा भएको सफा पानी, खुल्ला पानीको ट्याङ्की आदिमा फूल पार्दछ। यो लामखुट्टेले फूल पारेको एक हप्तापछि लार्वा हुँदै वयस्क लामखुट्टे तयार भई मानिसलाई रोग सार्न सक्दछ। डेंगु ज्वरोको लक्षणहरू: डेंगु ज्वरोको मुख्य लक्षण भनेको 81 उच्च ज्वरो आउनु हो। यो ज्वरो 5-7 दिनसम्म रहन सक्छ। ज्वरो साथसाथै निम्न लक्षणहरू पनि देखा पर्दछ: असाध्यै टाउको दुख्ने, आँखाको गेडी तथा आँखाको पछिल्लो भाग दुख्ने, ढाड जोड्ने तथा मांसपेशीहरू दुख्ने, शरीरमा बिमिरा

0: हुने धेरै ज्वरो आई माथिका लक्षणहरू मध्ये दुई वा दुई भन्दा बढी लक्षण देखा परेको खण्डमा डेंगू ज्वरो भएको शंका गर्न सकिन्छ। वाकवाकी लाग्ने, बान्ता हुने, पेट दुख्ने, नाक वा गिजाबाट रगत बग्ने, रक्तस्राव हुने वा शरीरमा रगत जमेको चक्का देखा पर्ने, बेहोश हुने आदि खतराका लक्षणहरू पनि देखा पर्न सक्छ। डेंगू ज्वरोबाट बच्ने उपायहरू: लामखुट्टेको टुकाईबाट बच्ने, घर आँगन वरिपरि सरसफाई गर्ने र पानी जम्न नदिने, खाली बट्टा, टिन, ड्रम, टायर आदिमा पानी जम्न नदिने, खाने पानीको ट्याङ्की राम्रै ढक्कन लगाएर राख्ने, गमला फुलदानीमा रहेको पानी हप्तामा दुई पटक फेर्ने र पानी सुक्न दिने, पूरै शरीर ढाक्ने गरी पूरा बाहुला भएको लुगा लगाउने, झ्याल ढोकामा लामखुट्टे नछिर्ने जाली लगाउने, सुद्धा झुन प्रयोग गर्ने, स्थानीय तहको सहभागितामा लामखुट्टेको लार्भा खोज र नष्ट गरी अभ्यास सञ्चालन गर्ने। यस सम्बन्धी थप जानकारीको लागि नजिकको स्वास्थ्य संस्थामा सम्पर्क गरौ।
1: स्ट्रोक टाइफस रोगका लक्षणहरू: धेरै ज्वरो आउनु, कान ज्वरो समेत आउनु, टाउको धेरै दुख्नु, पसिना धेरै आउनु, आँखा रातो हुनु, झाडा पखाला लाग्नु, माइतले टोकेको ठाउँमा रातो डावर जस्तो दाग देखिनु र पछि गएर कालो दाग बस्नु। स्ट्रोक टाइफस रोग लाग्नबाट बस्ने उपायहरू: खेतबारीमा काम गर्दा, वन जंगल झाडीमा जाँदा वा घाँस काट्न जाँदा पूरा शरीर ढाकिने कपडा लगाउने, साथै सम्भव भएसम्म बुट लगाउने, सकेसम्म घाँसबारी वा चौरमा नबस्ने, बस्ने परे गुन्द्री वा दरी ओछ्याएर बस्ने, सम्भव भएसम्म भुइँमा नबस्ने, खाटमा वा अग्लो स्थानमा सुत्ने बस्ने, घर वरपर झाडी घाँस तथा घुर्यान बढ्न नदिने, घर गोठमा मुसा नियन्त्रण गर्ने जस्तै उपयुक्त किसिमले अन्न भण्डारण गर्ने, समयमै उपचार नभएमा कडा खालको श्वास प्रश्वास समस्या जस्तै दम बढ्ने, श्वास फेर्न गाह्रो भई बिरामी चिकित्सक हुने र बिस्तारै शरीरका मुख्य अङ्गहरूले काम गर्न छाड्नुका साथै बिरामीको मृत्यु पनि हुन सक्छ।
2: ए लौ न लौ लौ, चट्याङ पर्न आँट, सबैजना यता आउ त, यता यो ठुलो रुखको फेदमा बसौ।
3: हुन्न हुन्न, चट्याङ पर्दा रुखको फेदमा बस्नु हुँदैन, त्यहाँ त झन् जोखिम हुन्छ।
4: हो
3: नि, चट्याङ पर्दा रुख मुनि र बिजुलीको खम्बा वा अग्लो ठाउँमा बस्नु हुँदैन, सुक्खा ठाउँ र घरभित्र झ्याल ढोका लगाएर बस्नुपर्छ।
4: अनि चट्याङबाट जोगिन अरू के गर्नुपर्छ?
3: चट्याङ पर्दा वा पर्ने सम्भावना हुँदा टेलिभिजन, फ्रिज, कम्प्युटर, वासिङ मेसिन, माइक्रो ओभन जस्ता विद्युतीय सामग्रीमा जोडेको तारको स्विच बन्द गर्नुपर्छ। यदि विद्युत बन्द गरिएन भने चट्याङ पर्न सक्ने सम्भावना उच्च रहन्छ।
4: चट्याङ पर्ने जोखिम कुन कुन समयमा बढी हुन्छ त्यो पनि भनिदिनुहोस् न।
3: धेरै जस्तो चट्याङ सयदेखि डेढ महिनामा र सामान्यतय दिउँसो तीन बजेपछि बढी पर्ने सम्भावना हुनाले यो समयमा सचेत रहनुपर्छ।
5: नेपाल सरकार, विज्ञापन बोर्ड,
6: रेडियो साइनो 89.8 मेगाहर्ज। तपाईँ हाम्रो अटुट साइनो।

0: रेडियो साइनो 89.8 मेगाहर्ज तपाईं हाम्रो अटुट साइनो
1: कति सक्दिन हिँड्न कति दिन लाग्छ अन्त
2: आज गएर देउराली बस्ने हो अन्नपूर्ण बेस क्याम्प पुग्न त अझ दुई दिन लाग्छ साथी
1: हो र
2: यसको हिँडाइले त चार दिन जानु

झन् काफ्रेको गीत सुन्न पाइन्छ होला भनेर मन पराएको त गल्ती पो गरे नि क्या गाउँदै पाउँदैन त्यो अस्ति रुचाउँदाखेरि।

जाति दोधर्म परे के गर्नु के गर्नु देखाउने माया भगाउने माया चाहिँ सम्झाउनु भन्छु राजले भगाउ

यो सुसना संगीत मनोरञ्जनको अटचाहिनो यो हो पश्चिम चितवनको आवाज सामुदायिक रेडियो साहिनो साहिनो साहिनो 89.8 मेगाहर्ट्ज

0: Mucha Radio Silent 89.8 MHz.
1: सहिनो समय सूचक अहिले दिउँसोको 2 बज्यो 8:02 PM
2: रेडियो साइनो 89.8 मेगाहर्ज तपाईँ हाम्रो अटुट साइनो।
3: के तपाईँ ल्यापटप कम्प्युटरको खोजीमा हुनुहुन्छ?
4: विगत 10 वर्षदेखि सम्पूर्ण ब्रान्डका ल्यापटप कम्प्युटर फोटोकपी प्रिन्टर सिसी क्यामेरा पाइने एकमात्र पसल लजिक कम्प्युटर भरतपुर बीच सनौली बजार चितवन प्रोप्राइटर लोकनाथ लामिछाने मोबाइल 98552454 98455204 इमेल lok.logic2@gmail.com
3: पुनश्च हामी कहाँ फायर एन्ड सेक्युरिटी अलार्म सिस्टम इन्टरकम एन्ड एटेन्डेन्ट साथै एएमसीमा पनि काम गरिन्छ। लोजिक कम्प्युटर अ कम्प्लिट आइटी सोलुसन।
5: होइन दिदी, कतै हिँड्नुभयो यस्तो थोत्रो पुरानो डिस्प्ले फुटेको मोबाइल लिएर?
6: मेरो मोबाइल देखेर जहिले जिस्काउँछ यो कान्छाले। अब भनेको जस्तो राम्रो मोबाइल बनाउने ठाउँ हुन पाएन हाम्रो चनौली बजारमा?
5: हे दिदी, त्यसै म तपाईँलाई जिस्काउँछु त। ल यता सुन्नुहोस्, हाम्रै चनौली बजारमा रहेको कृष्ण इलेक्ट्रोनिक्स एन्ड मोबाइल हाउसमा डिस्प्ले फुटेका मोबाइलहरू एक्सचेन्ज हुन्छ नि। ल हेर्नुहोस् त, मैले नि पुरानो मोबाइल लिएर नयाँ एक्सचेन्ज गरेर
3: साथै एएमसीमा पनि काम गरिन्छ। लोजिक कम्प्युटर अ कम्प्लिट आइटी सोलुसन।
5: होइन दिदी, कतै हिँड्नुभयो यस्तो थोत्रो पुरानो डिस्प्ले फुटेको मोबाइल लिएर?

0: मोबाइल एक्सेसोरिज उपहार स्वरूप पाइन्छ नि। साथै घडी, मोबाइल का चार्जर, कभर ग्लास, एयरफोन सँगै इलेक्ट्रोनिक सामान पनि सुपथ मूल्यमा पाइन्छ।
1: ए हो र, त्यसो भए म त हिँडिहाले कृष्ण इलेक्ट्रोनिक्स एन्ड मोबाइल हाउसमा पुरानो मोबाइल दिएर नयाँ मोबाइल ल्याउँछु। हजुर, विगत 20 वर्षदेखि तपाईँ हाम्रै चनौली बजारमा दक्ष एवं अनुभवी जनशक्तिहरूद्वारा सम्पूर्ण मोबाइल घडी मर्मत गरिनुका साथै क्षिपथ मूल्यमा बिक्री वितरण पनि गरिन्छ। सम्पर्क कृष्ण इलेक्ट्रोनिक्स एन्ड मोबाइल हाउस, भरतपुर बेस चनौली चौतारा आडैमा। प्रोप्राइटर कृष्ण नेउपाने। मोबाइल 9845509486।
2: हेर्नु न नानीको बाबा, कोठामा छोरी रुँदै बसेकी छ। विवाहको समय पनि नजिकै आइसक्यो, के कुरामा चित्त बुझिन पनि।
3: नानी के भयो, किन रोएको? विवाहको समय पनि नजिकै आइसक्यो, तिम्रो यो अवस्था देखेर हामी धेरै चिन्तित छौ। के कुराको चित्त बुझिन छोरी?
4: हेर्नु न बाबा, विवाहमा खिच्ने भिडियो तथा फोटो त जहाँ पायो त्यही खिचेर कहाँ हुन्छ त?
3: ल छोरी, के गर्ने त, कहाँ छ त तिमीले रोजेको खोजेको जस्तो?
4: बाबा, हाम्रै पश्चिम स्टोनको साधनगर टाउनमा रहेको निरल फोटो एन्ड भिडियोग्राफी छ नि सनी।
3: ए छोरी, भइहाल्छ नि, तिम्रो इच्छा नै हाम्रो इच्छा हो। तिमी ढुक्क भएर बस, तिम्रो विवाहको लागि फोटो सुट र भिडियोग्राफीको लागि मिरर फोटो एन्ड भिडियोग्राफीलाई नै भनिहाल्छु नि। हामी कहाँ उच्च स्तरीय क्यामेराबाट अनुभवी फोटोग्राफरद्वारा कुनै पनि शुभ कार्यको भिडियो सुट गरिनुको साथै हरेक साइजका फोटो, लेमिनेसन, फ्ल्याक्स प्रिन्ट, कप प्रिन्ट, टी सर्ट प्रिन्ट गर्नुको साथै फोटो सम्बन्धी सम्पूर्ण काम गरिन्छ। मिरर फोटो एन्ड भिडियोग्राफी, भरतपुर महानगरपालिका, वडा नम्बर 19, शारदानगर टाउन, चितवन।
4: सम्पर्क नम्बर 9845082997,
2: 9855010997।
1: नसर्ने रोग रोकथाम तथा नियन्त्रणका उपायहरू, धुम्रपान तथा सुर्तीजन्य पदार्थको सेवन नगर्ने, क्यान्सर, मुटु रोग, दीर्घ श्वास प्रश्वास अवरोध सम्बन्धी रोग, मधुमेह हुने सम्भावना बढाउने प्रमुख कारक तत्व चुरोट, बिडी, गुटका, खैनी, ई सिगरेट, हुक्का जस्ता सुर्तीजन्य पदार्थको सेवन नै हो। अरूले गरेको धुम्रपानको धुवाले धुम्रपान नगर्ने व्यक्तिको स्वास्थ्यमा पनि खराब असर गर्छ। धुम्रपान गर्ने व्यक्तिलाई हृदयघातको लगभग 3 गुणा बढी हुन्छ।
5: मदिराको सेवन नगर्ने, रक्सी, बियर, वाइन, जाँड जस्ता मदिराको सेवन गर्दा हृदयघात, कलेजो सम्बन्धी रोग, पेट वा आन्द्रामा घाउ हुने, क्यान्सर र मानसिक असन्तुलन जस्ता समस्याहरू हुन सक्छन्। मदिराको सेवनले घरेलु हिंसा, अपराध र दुर्घटनालाई बढाउँछ।
1: शारीरिक रूपमा सक्रिय रहने, योग गर्ने, हिडुल गर्ने, दौड़ने, साइकल चलाउने, पौडी खेल्ने आदि पसिना आउने गरी कम से कम 30 मिनट नियमित रूपमा व्यायाम गर्ने, शरीरको तौल बढी भए घटाउने, स्वस्थ तौल कायम गरी तन्दुरुस्त रहने,
5: नुन र चिनीको प्रयोग कम गर्ने, नुनिलो गुलियो र चिल्लो खानेकुरा खानाले क्यान्सर, मुटु रोग र मधुमेह हुने जोखिमलाई बढाउँछ। खानामा नुनको प्रयोग कम गर्ने, दिनको 5 ग्राम भन्दा कम खाने, गुलियो पेय पदार्थ, मिठाई, चकलेट जस्ता खानेकुराहरू कम खाने, चिया र कफीमा चिनी कम हालेर खाने, शुद्ध र सफा पानी पिउने, एक दिनमा कम्तीमा 2 लिटर पानी पिउने,
1: सन्तुलित खाना खाने, क्यान्सर, मुटु रोग, मधुमेह र दीर्घ श्वास प्रश्वास अवरोध सम्बन्धी रोग लाग्नबाट बच्न अन्न, दाल, गेडागुडी, दूध, दही, माछा, बोसो नभएको मासु, अण्डा, हरियो सागसब्जी र फलफूल सन्तुलित मात्रामा खाने, मौसमी ताजा फलफूल र सागसब्जी दैनिक प्रशस्त 4-5 पटक खाने, खानासँग नुन नहालेको सलाद नियमित खाने,
5: मानसिक तनावको व्यवस्थापन गर्ने, ध्यान तथा योग गर्ने, रिसलाई नियन्त्रण गर्ने, परिवार तथा साथीभाइसँग पर्याप्त मात्रामा समय बिताउने, घर तथा कार्यालयमा तनावमुक्त वातावरण सिर्जना गर्ने, घुमफिर र रमाइलो गर्ने,
1: उच्च रक्तचाप तथा नसर्ने रोगका अन्य जोखिमहरूलाई व्यवस्थापन गर्ने, उच्च रक्तचाप भएमा नियमित जाँच र उपचार गरी नियन्त्रणमा राख्ने, रगतमा चिनीको मात्रा बढेको, मधुमेह भएमा नियमित जाँच र उपचार गरी नियन्त्रणमा राख्ने, रगतमा चिल्लोपना बढेको, उच्च कोलेस्ट्रोल भएमा नियमित जाँच र उपचार गरी नियन्त्रणमा राख्ने, मोटोपना घटाई स्वस्थ तौल, उचाइ अनुसारको तौल कायम गर्ने,
5: आत्महत्या रोकथामका लागि निशुल्क हेल्पलाइन नम्बर 1111

0: छमा 24 घण्टा सेवा उपलब्ध छ। बागमती प्रदेश सरकार, स्वास्थ्य मन्त्रालय, स्वास्थ्य निर्देशनालय, हेटौडा, जनस्वास्थ्य कार्यालय, चितवन।
1: अब तपाईको दैनिक जीवनलाई अझ सहज बनाउँदै नेपाली पात्रो एप्लिकेशन,
2: नेपाली तिथि नीति तथा पञ्चाङ्गको जानकारी,
1: नेपाली चाड पर्व तथा शुभ साहित्यको विस्तृत विवरण,
2: तपाईको दैनिक साप्ताहिक मासिक तथा वार्षिक राशिफल,
1: स्थानीय राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ताजा समाचार,
2: नेपाली एफएम तथा अनलाइन रेडियोहरू,
1: नेपाली विनिमय दर, सुनचाँदीको दर रेट, मौसम तथा सरकारी विधाहरू, साथमा अन्य धेरै सुविधाहरू आजै डाउनलोड गर्नुहोस्। नेपाली पात्रो, हाम्रो समय हाम्रो गौरव।
0: जापानिज इन्सेफ्लाइटिस क्युलेक्स जातको पोथी लामखुट्टेको टोकाईबाट मानिसमा सर्ने किटजन्ने सरुवा रोग हो। यो लामखुट्टे, सुँगुर, बंगुर, हाँस जस्ता पशु पक्षीलाई टोकेपछि मानिसबाट मानिसमा सर्दैन। लक्षणहरू: अचानक उच्च ज्वरो आउनु, बेसरी टाउको दुख्नु, बान्ता हुनु, शरीर काम्नु, घाँटी अर्रो हुनु, बेहोश हुनु। यो रोग लागेपछि पक्षघात हुने, अपाङ्ग हुने र अन्त्यमा मृत्यु समेत हुन सक्दछ। त्यसैले यो रोगको कुनै पनि लक्षण देखिन साथ बिरामीलाई जति सक्दो चाँडो नजिकको अस्पतालमा लैजानु पर्दछ।
3: यो रोगबाट बच्ने उपायहरू: लामखुट्टेको टोकाईबाट बच्ने, घर वरिपरि पानी जम्ने खाल्टा खुल्टी पुर्ने, बाल बालिकालाई यो रोग विरुद्धको खोप लगाइदिने, सुँगुर बंगुर हाँस जस्ता घर पालुवा पशु पक्षीलाई व्यवस्थित तरिकाले घरदेखि टाढा राखी पाल्ने, सम्भव भएसम्म घरको झ्याल ढोकामा मसिनो जाली हाल्ने। बागमती प्रदेश सरकार, स्वास्थ्य मन्त्रालय, स्वास्थ्य निर्देशनालय, जनस्वास्थ्य कार्यालय, चितवन।
4: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो साइलेंस 89.8 मेगाहर्ट्ज।

0: रेडियो साइनो 89.8 मेगाहर्ज तपाईं हाम्रो अटुट साइनो
1: डेंगु ज्वरो एसिड दाँतको पोथी लामखुट्टेको टोकाईबाट मानिसमा सर्ने करुवा रोग हो। प्राय घर वरिपरि बस्ने एसिड लामखुट्टेले दिनमा टोक्ने गरेको पाइन्छ। खास गरी बरसातको पानी, प्लास्टिकका भाँडाहरू, टिनका डब्बाहरू, ड्रमहरू, थोत्रा वा पुराना टायर, गमला, कुलरमा जम्मा भएको सफा पानी, खुल्ला पानीको ट्याङ्की आदिमा फूल पार्दछ। यो लामखुट्टेले फूल पारेको एक हप्तापछि लार्वा हुँदै वयस्क लामखुट्टे तयार भई मानिसलाई रोग सार्न सक्दछ। डेंगू ज्वरोको लक्षणहरू। डेंगू ज्वरोको मुख्य लक्षण भनेको एकासी उच्च ज्वरो आउनु हो। यो ज्वरो 5 देखि 7 दिनसम्म रहन सक्छ। ज्वरो साथसाथै निम्न लक्षणहरू पनि देखा पर्दछ। असाध्यै टाउको दुख्ने, आँखाको गेडी तथा आँखाको पछिल्लो भाग दुख्ने, ढाड जोड्ने तथा मांसपेशीहरू दुख्ने, शरीरमा बिमिरा आउने, धेरै ज्वरो आई माथिका लक्षणहरू मध्ये 2 वा 2 भन्दा बढी लक्षण देखा परेको खण्डमा डेंगू ज्वरो भएको शंका गर्न सकिन्छ। वाकवाकी लाग्ने, बान्ता हुने, पेट दुख्ने, नाक वा गिजाबाट रगत बग्ने, रक्तस्राव हुने वा शरीरमा रगत जमेको चक्का देखा पर्ने, बेहोश हुने आदि खतराका लक्षणहरू पनि देखा पर्न सक्छ। डेंगू ज्वरोबाट बच्ने उपायहरू। लामखुट्टेको टोकाईबाट बच्ने, घर आँगन वरिपरि सरसफाई गर्ने र पानी जम्न नदिने, खाली बट्टा, टिन, ड्रम, टायर आदिमा पानी जम्न नदिने, खाने पानीको ट्याङ्की राम्ररी ढक्कन लगाएर राख्ने, गमला फुलदानीमा रहेको पानी हप्तामा 2 पटक फेर्ने र पानी सुक्न दिने, पूरै शरीर ढाक्ने गरी पूरा बाहुला भएको लुगा लगाउने, झ्याल ढोकामा लामखुट्टे नछिर्ने जाली लगाउने, सुद्धा झुल प्रयोग गर्ने, स्थानीय तहको सहभागितामा लामखुट्टेको लार्भा खोज र नष्ट गरी अभियान सञ्चालन गर्ने। यस सम्बन्धी थप जानकारीको लागि नजिकको स्वास्थ्य संस्थामा सम्पर्क गरौ।
2: ए लौ न लौ लौ चट्याङ पर्न आँटो सबैजना यता आऊ त यता यो ठुलो रुखको फेदमा बसौ।
3: हुन्न हुन्न चट्याङ पर्दा रुखको फेदमा बस्नु हुँदैन, त्यहाँ त झन् जोखिम हुन्छ।
4: हो र
3: हो नि, चट्याङ पर्दा रुख मुनि र बिजुलीको खम्बा वा अग्लो ठाउँमा बस्नु हुँदैन। सुक्खा ठाउँ र घरभित्र झ्याल ढोका लगाएर बस्नुपर्छ।
4: अनि चट्याङबाट जोगिन अरू के गर्नुपर्छ?
3: चट्याङ पर्दा वा पर्ने सम्भावना हुँदा टेलिभिजन, फ्रिज, कम्प्युटर, वासिङ मेसिन, माइक्रो ओभन जस्ता विद्युतीय सामग्रीमा जोडेको तारको स्विच बन्द गर्नुपर्छ। यदि विद्युत बन्द गरिएन भने चट्याङ पर्न सक्ने सम्भावना उच्च रहन्छ।
4: चट्याङ पर्ने जोखिम कुन कुन समयमा बढी हुन्छ त्यो पनि भनिदिनुहोस् न।
3: धेरै जस्तो चट्याङ चैतदेखि जेठ महिनामा र सामान्यतय दिउँसो 3 बजेपछि बढी पर्ने सम्भावना हुनाले यो समयमा सचेत रहनुपर्छ।
5: नेपाल सरकार विज्ञापन बोर्ड।
6: 3 महिना तिर्नुहोस्, 7 महिना चलाउनुहोस्। क्लासिक टेकको 200 Mbps इन्टरनेट 7 महिनाको लागि मात्र ₹5,700। साथै क्यारो टिभी एपमा पाउनुहोस् 200 भन्दा बढी HD र SD टिभी च्यानलहरू, वाइफाई 6 सहितको सुपर फास्ट इन्टरनेट र IPTV अब क्लासिक टेकमा। आजै जडान गर्नुहोस्, कल गर्नुहोस् 9709184147। शर्तहरू लागू हुनेछन्।
0: रेडियो साइन 89.8 मेगाहर्ज।
7: साहिनो समय सूचक अहिले दिउँसोको 3 बज्यो 83 PM।

सर्वोच्चका प्रवक्ता एवं सह रजिस्ट्रार अर्जुन कोइरालाका अनुसार चाइना ल सोसाइटीको आयोजनामा हुन गइरहेको चाइना फोरम अन इन्टरनेशनल लिगल को अपरेशन 2026 कार्यक्रममा सहभागी हुन पर्दा न्यायाधीश शर्मा सहितको भ्रमण दल त्यसतर्फ प्रस्थान। नेपालको सूचना प्रणाली संचार सञ्जाल र संस्थागत समन्वय र राष्ट्रिय तयारीको परीक्षण भएको विचार व्यक्त गर्दै संचार मन्त्री तिमिल सिन्हाले पछिल्ला वर्षहरूमा डिजिटल रूपान्तरणलाई मुख्यतया सुविधा दक्षता र आधुनिकरणसँग जोडेर हेर्ने गरिएको बताउनु भएको छ। भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले 42 उपसचिवको सरूवा गरेको छ। मन्त्रालयको यही असोज 2 गतिको निर्णयबाट उपसचिवको अन्तर मन्त्रालय सरूवा भएको हो। सिंहदरबारमा काम गरिरहेको उपसचिवको बैतडी धनकुटा सप्तरी हुँदै विभिन्न जिल्लाका नगरपालिका तथा जिल्ला समन्वय समितिमा सरूवा गरिएको छ। हामीसँग खबर अझै बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

लाई सरुवा भएको हो। सिंहदरबारमा काम गरिरहेको उप सचिवको बैतडी धनकुटा सप्तरी हुँदै विभिन्न जिल्लाका नगरपालिका तथा जिल्ला समन्वय समितिमा सरुवा गरिएको छ। हामीसँग खबर अझै बाँकी छन्।

0: हो अब विदेशबाट पठाएको पैसा सिधै खल्ती वालेटमा
1: नेपालको कुनै पनि बैंक खातामा वा 45,000 भन्दा बढी आईएमई काउन्टर मार्फत
0: आफन्तको हात हातमा पुर्याउन आईएमई गरौं
1: 25 वर्षदेखि सारा नेपालीको विश्वास
0: आईएमई गरौं
2: नेपाली खबरमा अब बाँकी खबरहरू सिरान्सो गाउँपालिका दुई थालाजुङमा आज बिहान भएको जीप दुर्घटनामा एक वृद्धाको मृत्यु भएको छ सातजना घाइते भएका छन् भर्चकबाट चित्रे पोखरीतर्फ जाँदै गरेको दुर्घटना हुँदा जीपले च्यापेर थालाजुङ काउले कि 81 वर्षीय लालमाया गुरूङको मृत्यु भएको थालुङजुङका वडा अध्यक्ष खुशीमान गुरूङले जानकारी दिनुभयो जापानमा जारी 20

0: प्रचण्डले न्यायको खोजीमा रहेका आन्दोलनका घाइतेहरूलाई ठूलो राहत हुने अपेक्षा गरिएको छ। सरकारले साउन एक गतेदेखि लागू गरेको विद्युतीय ड्राइभिङ लाइसेन्स तथा सवारी दर्ता प्रणाली ईडीएलभीआरएस मार्फत सवारी चालक अनुमति पत्र लाइसेन्स छपाईको काम शुरू गरेको छ। पूर्वाधार विकास मन्त्रालय अन्तर्गतको यातायात व्यवस्था विभागले सेवक राईको चाप र लामो समयदेखि देखिँदै आएको लाइसेन्स छपाई सम्बन्धी समस्यालाई सम्बोधन गर्न नयाँ प्रणाली मार्फत छपाईको काम शुरू गरेको हो। नयाँ प्रणालीले नयाँ लाइसेन्स लिने तथा पुरानो लाइसेन्स नवीकरण गर्ने प्रक्रियालाई थप छिटो सहज र सेवामुखी बनाउनेछ। मा अपलोड भएको सेवाग्राहीको विवरण सिधै सुरक्षण मुद्रणमा पुग्ने र सुरक्षण मुद्रणले लाइसेन्स छपाई गरी हुलाक मार्फत सम्बन्धित यातायात व्यवस्था सेवा कार्यालयमा पठाउने व्यवस्था गरिएको छ। यसबाट लाइसेन्स छपाई तथा वितरणमा देखिँदै आएको पुरानो समस्या समाधान हुने मन्त्रालयले जनाएको छ। ड्यूटीमा रहेका सशस्त्र प्रहरी नायब निरीक्षक शैल लक्ष्मण प्रसाद यादवको हत्या गरी फरार भएका मुख्य अभियुक्त 22 महिनापछि सिराहाबाट पक्राउ परेका छन्। 2081 मंगसिर 16 गते मदिरा तस्करी रोक्ने क्रममा टाटा सफारी गाड़ीले ठक्कर दिएर शैल यादवको हत्या गरी भारत भागेका भारतीय नागरिक 37 वर्षीय मोहम्मद कुरवान मुन्सरीलाई प्रहरीले पक्राउ गरेको हो। नेपाल भारत सीमा क्षेत्र स्थित बरियाटार पट्टीबाट पक्राउ गर्ने क्रममा अभियुक्तहरूले प्रहरीमाथि नै गोली प्रहार गरेका थिए। प्रहरीले आत्मरक्षाका लागि चलाएको जवाबी गोली लागेर मुख्य अभियुक्त कुरबान घाइते भएका छन् भने उनको बायाँ हात र दाहिने खुट्टामा गोली लागेको छ। हाल उनलाई प्रहरीले नियन्त्रणमा लिए पारदर्शिक अस्पताल सिरेहामा उपचारका लागि भर्ना गरेको छ। हामीसँग खबर अझै बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।
1: भनिन्छ नि, नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो।

0: जम्मा गरायो, समय सँगै घटिँदै गयो, बचत पनि थरी थरी चिन्ह लगाइयो। जिन्दगी नहुन सधैँ किन एक नास हुन्थ्यो, तर पनि मन भुक्क हुन्थ्यो, किनकि मेरो खाता थियो मोबाइल ब्याङ्कमा। मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी।
1: तपाईँको नबिल ब्याङ्कमा खाता छ कि छैन त?

0: व्यवस्थित तथा प्रभावकारी बनाउनको लागि आफ्नो केवाईसी अर्थात ग्राहक पहिचान विवरण अध्यावधि गर्नुहुन अनुरोध छ। साथै तपाईँको नाम, ठेगाना, मोबाइल नम्बर, पेशा, व्यवसाय, पारिवारिक विवरण वा अन्य व्यक्तिगत विवरण परिवर्तन भएको छ भने आफ्नो पाएक पर्ने स्थानको जुनसुकै ब्याङ्क शाखामा गई समयमै जानकारी गराई केवाईसी विवरण अध्यावधि गर्नुहुन समेत अनुरोध छ। कृषि विकास बैंक लिमिटेड, केन्द्रीय कार्यालय, रामशाह पथ,
1: काठमाडौँ।
2: जलवायु परिवर्तन तथा वातावरण सम्बन्धी कूटनीतिक प्रयासलाई थप संस्थागत र प्रभावकारी बनाउने उद्देश्यले परराष्ट्र मन्त्रालयले पहिलो पटक वातावरण कूटनीतिक शाखा स्थापना गरेको छ। मन्त्रालयले गरेको संगठन तथा व्यवस्थापन सर्वेक्षण ओएनएएम का आधारमा संयुक्त राष्ट्रसंघ तथा विस्तृत संघ संस्था र महाशाखा अन्तर्गत रहने गरी उक्त शाखा खड़ा गरिएको हो। उपसचिवले नेतृत्व गर्ने यो शाखाले जलवायु तथा वातावरण सम्बन्धी अन्तर्राष्ट्रिय कूटनीतिक पहलमा सहजीकरण गर्नुका साथै सम्बन्धित राष्ट्रिय निकायहरूसँग समन्वय गर्नेछ। नेपालले अन्तर्राष्ट्रिय मञ्चमा जलवायु परिवर्तनको प्रभावबारे उठाउँदै आएका विषयलाई समन्वित र दीर्घकालीन रूपमा अघि बढ़ाउन नयाँ संरचना तयार पारिएको हो। परराष्ट्र मन्त्री शिशिर खनालले जलवायु कूटनीतिलाई अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी जनाउने विषयमा मात्र सीमित नराखी दीर्घकालीन प्राथमिकताका रूपमा अघि बढ़ाउनुपर्ने बताउनुभयो। प्रधान न्यायाधीश डाक्टर मनोज कुमार शर्मा आज चीन भ्रमणका लागि त्यसतर्फ प्रस्थान गर्नुभएको छ। चार दिन भ्रमणका लागि उहाँ चीन जानुभएको हो। सर्वोच्चका प्रवक्ता एवं सह रजिस्ट्रार अर्जुन करेलाका अनुसार चाइना ल सोसाइटीको आयोजनामा हुन गइरहेको चाइना फोरम अन इन्टरनेशनल लीगल को अपरेशन 2026 कार्यक्रममा सहभागी हुन प्रधान न्यायाधीश शर्मा सहितको भ्रमण दल त्यसतर्फ प्रस्थान गरेको हो। उक्त भ्रमण दलमा प्रधान न्यायाधीश डाक्टर शर्माकी धर्मपत्नी उषा शर्मा मुख्य रजिस्ट्रार विमल पौडेल र उप रजिस्ट्रार राजेन्द्र पौडेल समेतको सहभागिता रहेको जनाइएको छ। नेकपा एमालेमा आन्तरिक विवाद उत्कर्षमा पुगेको बेला आज दिउँसो बस्ने भनिएको सचिवालय बैठक बिना निष्कर्ष स्थगित भएको छ। दिउँसो 1 बजेका लागि बोलाइएको बैठक 3 बजेलाई सारिएपछि अध्यक्ष केपी शर्मा ओली पार्टी कार्यालय च्यासलमा जम्मा आधा घण्टा मात्रै बसेर बाहिरिएका छन्। पार्टीभित्र महासचिव शंकर पोखरेलले नेतृत्व छान्नुपर्ने अडान नछोडेका कारण ओली पछिल्लो समय गहिरो दबावमा छन्। पार्टीका सबै संरचनामा अल्पमतमा पर्दै गएका उनले आफ्नो बचाउका लागि केन्द्रीय सदस्य प्रदीप ले मार्फत विशेष प्रतिवेदन समेत तयार गरेका छन्। राष्ट्रपति सांसद अमरेश सिंहले माटो र पानी बोकेर मेची महाकाली पदयात्रा गर्ने घोषणा गरेका छन्। समाजलाई जोड्न र मधेसका मुद्दा बुझ्न यो यात्रा गर्न लागेको बताउँदै उनले जनकपुरको गंगासागरबाट गाग्रोमा माटो र पानी बोकेर यात्रा शुरू गर्ने र माघे संक्रान्तिमा महाकाली नदीमा विसर्जन गर्ने जानकारी दिएका छन्। पदयात्राको क्रममा उनी आफै कम बोलेर दैनिक 5 घण्टा हिँड्ने र 7 घण्टा जनताका कुरा सुन्नेछन्। मधेसका शिक्षा र स्वास्थ्य र सड़क सिंचाई सुरक्षा र सरसफाईका लागि मुख्य एजेण्डा बनाएका सिंहले वर्तमान सरकारले मधेसलाई प्राथमिकतामा नराखेको गुनासो समेत गरेका छन्। नियमित गस्तीमा रहेको प्रहरी टोलीले सप्तरीको डाक्नेश्वरी नगरपालिका 6 फतेपुरबाट 20 क्विन्टल गाँजो सहित 2 जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले आज बिहान भोला सदा र मंगल मुखियाको घर तलाशी गरी सो परिधानमा गाँजा बरामद गरेको केन्द्रीय प्रहरीले जनाएको छ। सदाको घरबाट 56 र मुखियाको घरबाट 8 गरी 64 पोका गाँजा बरामद गरिएको जनाइएको छ। जेएनजी आन्दोलनका क्रममा काठमाडौँको केन्द्रीय कारागार जगन्नाथ देवल सुदाराबाट फरार भएका एक कैदीलाई प्रहरीले झापाको तमकबाट पक्राउ गरेको छ। पक्राउ पर्नेमा ताप्लेजुङको सिङदिङवा गाउँपालिका 2 हुसे सागुका 27 वर्षीय राजकुमार लिम्बू रहेको प्रहरीले जनाएको छ। जबरजस्ती करौनी मुद्दामा कैद सजाय भोगिरहेका लिम्बू गत वर्ष भदौ 24 गते भएको जेएनजी आन्दोलनका क्रममा कारागारबाट फरार भएका थिए। फरार भएपछि दमक नगरपालिका 6 लुकीछुपी बस्दै आएको अवस्थामा उनलाई इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले शनिबार राति पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता रंजन अगुलेले बताउनुभयो। सिरानचो गाउँपालिका 2 थालाङजुङमा आज बिहान भएको जीप दुर्घटनामा 1 वृद्धाको मृत्यु भएको छ भने 7 जना घाइते भएका छन्। भन्चेकबाट चित्रे पोखरीतर्फ जाँदै गरेको दुर्घटना हुँदा दिपले च्यापिएर थाङलुजुङ काउलेकी 81 वर्षीय लालमाया गुरूङको मृत्यु भएको थाला जुनका वडा अध्यक्ष खुशीमान गुरूङले जानकारी दिनुभयो। हामीसँग खबर अझै बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।
0: सपना तपाईको साथ हाम्रो नेपाल बैंक सवारी कर्जा नेपाल बैंकको बबाल नाडा फेस्टिभल मात्र 4.94% सर्वाधिक न्यून वार्षिक ब्याज दरमा सेवा शुल्क मात्र 0.5% रु 3 लाखसम्मको निशुल्क लाइफ टाइम क्रेडिट कार्ड सुविधा कर्जा अवधि 5 वा 7 वर्षसम्म सरल प्रक्रिया तथा छिटो स्वीकृति सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने यो अफर 9 देखि असोज 15 गतेसम्म मात्र लागू हुनेछ। सातै दिन 24 घण्टा 01-597-1222 कल गर्नुहुन वा नजिकको नेपाल बैंकको शाखामा सम्पर्क गर्न सक्नुहुनेछ।
1: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड नेपालको पहिलो बैंक।

कृषि विकास बैंक लिमिटेडको केवाईसी विवरण अध्यावधिक गर्ने सम्बन्धी अत्यन्त जरूरी सूचना। आदरणीय ग्राहक महानुभावहरू, बैंकिङ कारोबारलाई सुरक्षित

0: नेपालको एकमात्र डिटिएच सेवा डिस्क
1: देश हो खुशीको कनेक्सन
0: यो आवाज हो नेपाली रेडियो नेटवर्कको तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर
2: नेपाली खबरमा अब विदेशका खबर सन् 1997 हङकङको चीनलाई हस्तान्तरण भएपछि त्यसपछिको संक्रमणकालीन शुरूआती वर्षमा नेतृत्व गरेका हङकङका पहिलो प्रमुख कार्यकारी तुङ ची हाओवाको आइतबार राजकीय सम्मानका साथ अन्त्येष्टि गरिएको छ। अन्त्येष्टि समारोहमा चीनिया अधिकारी तथा हङकङका राजनीतिक नेताहरू सहभागी भएका थिए। सन् 1997 बेलायतबाट चीनलाई हस्तान्तरण गरिएपछि हङकङमा आयोजना गरिएको यो तेस्रो राजकीय अन्त्येष्टि हो। सन् 1997 देखि 2005 हङकङको प्रमुख कार्यकारी रहेका तुङको 89 वर्षको उमेरमा सेप्टेम्बर 8 निधन भएको थियो। इरानसँगको युद्धमा अमेरिकाको सैन्य खर्च आकाशिएको छ। अमेरिकी सेन्ट्रल कमाण्डका अनुसार सेप्टेम्बर 3 यो युद्धमा अमेरिकी खर्च 43.60 अर्ब डलर करिब 58 खर्ब रूपियाँ पुगेको छ। फेब्रुअरी 28 शुरू भएको यो सैन्य दण्डमा महिनामै 3 अर्ब डलर भन्दा बढ़ी खर्च भइरहेको छ। कुल खर्च मध्ये सबैभन्दा ठूलो हिस्सा 28.10 अर्ब डलर हतियार तथा क्षेपास्त्र खरिदमा खर्च भएको छ। प्लास्टिएट र थार जस्ता प्रतिरोधी क्षेपास्त्रको अत्यधिक प्रयोगले अमेरिकाको आफ्नै भण्डारणमा दबाव बढ़ेको छ भने साउदी अरब लगायतका क्षेत्रमा पनि क्षेपास्त्रको अभाव देखिएको छ। इरानी आक्रमणबाट मध्य पूर्वका विभिन्न देशमा रहेका अमेरिकी सैन्य अखड़ाका सयौं संरचना ध्वस्त भएका छन् भने युद्धमा 18 अमेरिकी सैनिकको मृत्यु र 830 भन्दा बढ़ी घाइते भएका छन्। आर्थिक भार ठिङ्न नहम्मे परेपछि अमेरिकी प्रशासनले संसद समक्ष थप 95 अर्ब डलरको बजेट प्याकेज माग गरेको छ। युद्ध लम्बिँदै जाँदा यसले विश्वव्यापी अर्थतन्त्र र तेलको आपूर्तिमा समेत गम्भीर असर पार्ने चेतावनी दिएको छ। अब खेल खबर विश्व एसियन गेम्स अन्तर्गत महिला कराटेको कुमिने विधामा नेपालकी एरिका गुरूङ सेमी फाइनलमा पराजित भएकी छन्। सेमी फाइनलमा कजाखस्तानकी सफिया बेरुसेभासँग 2-1 पराजित भएकी हुन्। एरिकाले गत संस्करणको एसियन गेम्समा नेपालका लागि ऐतिहासिक रजत पदक जितेकी थिइन्। महिला 68 किलोमाथिको तौल समूहमा प्रतिस्पर्धा गरेकी एरिका सेमी फाइनलमा कजाखस्तानकी सफिया बेरुत सेवासँग 2-1 पराजित भएकी हुन्। एसियाडको तयारीमा क्रममा विश्व वैधतामा पनि बेरुस सेवा यस विधायकी शीर्ष खेलाड़ीका रूपमा रहेकी थिइन्। खेलकुदमा आयोजक जापानले स्वर्ण पदक सहित उत्कृष्ट शुरूआत गरेको छ। अब जाँदा जाँदै नेपाली खबरका मुख्य खबरका शीर्षकहरू पुनः एकपटक। बंगालको खाड़ीमा बन्ने चक्रवातको प्रभाव नेपालमा 4-5 दिन पर्न सक्ने। 8-7 भारी वर्षा हुन सक्ने मौसमविदको चेतावनी। धान काट्ने बेला किसानलाई सतर्कता अपनाउन आग्रह। त्रिशुली 1 सुरुङबाट निकालेका 24 शव अझै शनाखत भएनन्। प्रहरीले आफन्तको खोजीमा। सरकारले जिन्जी आन्दोलनका घाइतेहरूलाई निशुल्क कामले सहायता उपलब्ध गराउने। नयाँ प्रणालीबाट लाइसेन्स सभा शुरू। सेवा गराएको विवरण अब सिधै सुरक्षण मुद्रणमा पुग्ने। सशस्त्रका सहीको हत्याका अभियुक्त 22 महिनापछि पक्राउ। इरान युद्धको लागत बढ्दै अमेरिकी सेनाको खर्च 43.60 अर्ब डलर। हङकङका पूर्व नेता तुङ ची हाओवाको राजकीय सम्मानका साथ अन्त्येष्टि। र विश्व एसिया गेम्समा जापानले जित्यो पहिलो स्वर्ण पदक। नेपालकी कराते स्टार एरिका गुरूङ पदविहीन। कजाखस्तानकी सफिया बेरुसेभासँग पराजित। हस्त नेपाली खबर अहिलेलाई यति नै। अपराह्न 4 नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौ। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला। नमस्कार।

0: समूह र सरकारलाई बलियो बनाउने नीति अपनाउनु पर्दछ। अब खबर सन्तोषी रावलबाट।
1: फेसका बाढ़ीमा बेपत्ता भएका विमितका परिवारले जीवन बीमाको रकम पाउन 12 वर्ष कुर्न पर्नु भएको छ। नेपाल बीमा प्राधिकरण र जीवन बीमा संघले विशेष व्यवस्था गरी स्थानीय तहको सिफारिशका आधारमा दावी भुक्तानी गर्ने तयारी गरेका छन्। प्राधिकरणका अनुसार स्थानीय सरकारले बेपत्ता नागरिकलाई मृत्यु सरह सिफारिश गरेपछि बीमा कम्पनीले एक दुई दिनमै रकम भुक्तानी गर्ने व्यवस्था मिलाइँदैछ। मुलुकी देवानी संहिता 2074 अनुसार सामान्य अवस्थामा 12 वर्षसम्म बेपत्ता व्यक्ति जीवित रहेको प्रमाण नभई मृत घोषित गर्न सकिने व्यवस्था छ। तर रसुवा बाढ़ीको विशेष परिस्थितिलाई ध्यानमा राख्दै सो अवधि भन्दा अगावै बीमा दावी भुक्तानी गर्ने विषयमा प्राधिकरण र बीमा कम्पनीबीच छलफल भइरहेको छ। हालसम्म रसुवा बाढ़ी सम्बन्धी जीवन बीमामा करिब 100 देखि 150 वटा दावी गरेको जनाइएको छ। बीमा कम्पनीहरूले परेको दावीलाई प्राथमिकताका साथ छिटो भुक्तानी गरिरहेका छन्। भुटेकोशी र त्रिशुली नदीमा आएको बाढ़ीपछि विस्थापितलाई राखिएका होल्डिङ सेन्टरमा सुरक्षित खानेपानीको अभाव देखिएको छ। खानेपानी र सरसफाईमा समस्या देखिएसँगै विस्थापितमा झाडा पखाला रुगा खोकी र ज्वरोका बिरामी बढ़न थालेका छन्। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका अनुसार हालसम्म होल्डिङ सेन्टरमा रहेका 88 जनामा झाडा पखाला देखिएको छ। नुवाकोट रसुवा धादिङ र काठमाण्डुमा रहेका होल्डिङ सेन्टरमा धेरै मानिस एकै ठाउँमा बस्नुपर्ने भएकाले पानीजन्य तथा सरुवा रोग फैलिने जोखिम बढ़ेको हो। मन्त्रालयले होल्डिङ सेन्टरमा सुरक्षित खानेपानीको व्यवस्था गर्नुपर्नेमा जोर दिँदै विस्थापितलाई पानी उमालेर वा शुद्धिकरण गरेर मात्र पिउन आग्रह गरेको छ। मन्त्रालयका सहायक प्रवक्ता डाक्टर समीर कुमार अधिकारीले सीआईएमसँग भन्नुभयो,
2: भोटेपछि बाढ़ीपछि अस्थायी रूपमा शिविरमा बस्नुभएको व्यक्तिहरूले अथवा आफ्नै वरिपरि आफ्नै वासस्थानमा बस्नुभएको व्यक्तिहरूले विशेष रूपमा पानीको सरसफाई, खानेकुराको सरसफाई, खानेकुराको भण्डारण, शौचालय प्रयोग लगायतका विषयमा विशेष ध्यान दिनुपर्ने। खाना बनाउनुभन्दा अगाडि, खाना खानु पूर्व, शौचालय गएर आएपछि राम्रोसँग अनिवार्य रूपमा साबुन पानीले हात धुने, सरसफाई गर्ने कुरा गर्नुपर्छ। अनिवार्य रूपमा शौचालयको मात्रै प्रयोग गर्ने कुरा गर्नुपर्छ। शुद्ध निर्मलीकरण गरिएको पानीहरूको मात्रै प्रयोग गर्नुपर्ने हुन्छ। खानेकुराहरू पनि विशेष रूपमा अलिक सावधानी अपनाएर बनाउनु पर्ने, भण्डारण गर्नुपर्ने, पाकेको कुराहरूलाई त्यसै अनुसार भण्डारण गर्नुपर्ने, काटेको कुराहरूलाई त्यसै अनुसार भण्डारण गर्नुपर्ने, दुईटै खाना एकै ठाउँमा मिसाएर एकै ठाउँमा नजिक हुने गरी भण्डारण गर्न पनि हुँदैन। यो कुराहरू ख्याल गर्न सक्यौँ भने हामी जोखिमबाट बच्न सक्छौँ।
1: बाढ़ी प्रभावित क्षेत्रमा हैजा तथा पानीजन्य रोगको जोखिम न्यूनीकरणका लागि हैजा विरूद्धको खोप अभियान समेत सञ्चालन गरिएको छ। अभियानमा हालसम्म 50,467 जनाले खोप लगाइसकेका छन्। संयुक्त राष्ट्र संघको 81 महासभामा सहभागी हुन परराष्ट्र मन्त्री शिशिर खनाल सहितको टोली आइतबार अमेरिकाको न्यूयोर्क प्रस्थान गरेको छ। महासभाको उच्चस्तरीय सत्र अन्तर्गत मन्त्री खनालले विभिन्न उच्चस्तरीय बैठक तथा मन्त्री स्तरीय भेलामा सहभागी जनाउनुहुनेछ। वहाँले विभिन्न देशका समकक्षी तथा विशिष्ट व्यक्तिसँग द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रम समेत रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ। यसैबीच नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री बालेन्द्र शाह पर्सी अमेरिका जाने कार्यक्रम छ। प्रधानमन्त्री शाहको नेतृत्वमा 14 सदस्यीय प्रतिनिधि मण्डल महासभामा सहभागी हुनेछ। यसैबीच परराष्ट्र मन्त्रालयले जलवायु तथा वातावरण सम्बन्धी कूटनीति प्रयासलाई संस्थागत बनाउन पहिलो पटक वातावरण कूटनीति शाखा स्थापना गरेको छ। मन्त्रालयको संगठन तथा व्यवस्थापन सर्वेक्षणका आधारमा संयुक्त राष्ट्र संघ तथा विशिष्टीकृत संस्था महाशाखा अन्तर्गत उक्त शाखा रहने व्यवस्था गरिएको हो। शाखाले जलवायु परिवर्तन तथा वातावरण संरक्षण सम्बन्धी कूटनीति कामलाई प्रभावकारी बनाउन भूमिका खेल्नेछ। आज राति देशका अधिकांश स्थानमा मेघगर्जन र चट्याङसहित पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। हाल कोशी, बागमती, गण्डकी र कर्णालीका हिमाली क्षेत्रमा केही स्थानमा तथा लुम्बिनी र सुदूरपश्चिमका हिमाली क्षेत्रमा एक दुई स्थानमा हल्कादेखि मध्यम पानी परिरहेको छ। यस्तै कोशी, बागमती र गण्डकीका पहाड़ी क्षेत्रका केही स्थानमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका पहाड़ी क्षेत्रमा एक दुई स्थानमा चट्याङसहित वर्षा हुने अनुमान गरिएको छ। कोशीको तराई क्षेत्रमा समेत चट्याङ सहित वर्षाको सम्भावना रहेको मौसमविद डेभिड ढकालले सीआईएमसीले बताउनुभयो।
3: आज राति कुरो गर्नु पर्दाखेरि विशेष गरी कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशको हिमाली भूभागका थुप्रै स्थानमा तथा लुम्बिनी सुदूरपश्चिम प्रदेशको हिमाली भूभागको

0: म चाहिँ मुगरुङ चट्याङ मध्यमसम्म वर्षा हुन्छ त्यसो मलाई देखिएको छ भने कोशी बागमती र गण्डकी प्रदेशको पहाड़ी भुवाको थोरै स्थानमा तथा लुम्बिनी कर्णाली सुदूरपश्चिम प्रदेशको पहाड़ी भुवाको एक दुई स्थानमा चाहिँ मेघगर्जन चट्याङ मध्यमसम्म वर्षाको सम्भावना देखिन्छ। कोशी प्रदेशको तराई भुवाको एक दुई स्थानमा मेघगर्जन चट्याङ मध्यमसम्म वर्षाको सम्भावना देखिएको छ भने अन्य तराई भूभागहरूमा चाहिँ वर्षा हुने जस्तो देखिँदैन। भोलि र पश्चिम पूर्वाञ्चलमा विशेष गरी कोशी बागमती गण्डकी र लुम्बिनी प्रदेशको भोलिको दिनमा चाहिँ एक दुई स्थानहरूमा भारी वर्षाको सम्भावना देखिएको छ।
1: महाशाखाका अनुसार आज साँझसम्म मकवानपुरको सिलाङ्गीमा सबैभन्दा धेरै 37.4 मिलिमिटर वर्षा मापन भएको छ। सरकारले साउन एक गतेदेखि लागू गरेको विद्युतीय ड्राइभिङ लाइसेन्स तथा सवारी दर्ता प्रणाली ईडीएलभीआरएस मार्फत सवारी चालक अनुमति पत्र लाइसेन्स छपाईको काम शुरू भएको छ। नयाँ प्रणाली मार्फत सेवाग्राहीको विवरण सिधै सुरक्षण मुद्रणालयमा पुग्ने र छपाईपछि हुलाक मार्फत सम्बन्धित यातायात व्यवस्था सेवा कार्यालयमा पठाइने व्यवस्था गरिएको छ। भटेकोशी बाढ़ीमा पनि ज्यान गुमाएकाहरूमध्ये हालसम्म 1451 जनाको शव फेला परेको छ। नेपाल प्रहरीका अनुसार फेला परेका शव पहिचानका लागि डीएनए नमूना संकलन गरी हालसम्म 1292 शव व्यवस्थापन गरिएको प्रहरीले जनाएको छ। शव व्यवस्थापनका लागि मृतकका 1286 र आफन्तका 1997 गरी कुल 3283 डीएनए नमूना संकलन गरिएको राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका सहायक प्रवक्ता राम बहादुर केसीले सीआईएमसँग बताउनुभयो।
2: पछिल्लो अपडेट हेर्दाखेरि यो चाहिँ 4 बजीसम्मको अपडेट अनुसार शव फेला परेको जम्मा संख्या 1451 जना रहेको छ। त्यो मध्ये अहिलेसम्म जम्मा 110 शवहरू सनाकत भई सम्बन्धित व्यक्तिहरूले चाहिँ परिवारले चाहिँ बुझिसक्नु भएको छ। त्यस्तै गरेर अहिले पनि यो जस्तै 5000 भन्दा बढी मान्छेहरू विमुक्ता हुनुहुन्छ। उहाँहरूको खोजी कार्य जारी पनि छ र अब यो घटना घटेको पनि गरेको 3 हप्ताभन्दा बढी भइसकेको सन्दर्भमा अब खोज दान व्यवस्थापनलाई चाहिँ कहिलेसम्म यसलाई निरन्तर दिने यसको बिच स्ट्राटेजी के हुने भन्ने विषयमा आज कमान्ड पोस्टमा पनि विभिन्न टेमबाट छलफल भएको छ र एकपल्ट फिल्ड भिजिट गरेर अवस्था हेरेर चाहिँ त्यसलाई निरन्तरता लिने नदिने भन्ने सन्दर्भमा चाहिँ निर्णय गर्ने भन्ने विषयमा पनि मनसुख पत्रकारले कमान्ड पोस्टमा चाहिँ छलफल भएको छ। त्यस्तै गरेर अहिले चाहिँ अहिले पनि अब 20,000 भन्दा बढी सुरक्षाकर्मी चाहिँ यो 10 गतेदेखि अहिलेसम्म नियमित रूपमा चाहिँ खरिराख्नु भएको थियो। अहिले पनि केही चाहिँ फिल्डमा नै हुनुहुन्छ।
1: पहिचान नभएका 1362 शवको विवरण प्रहरीको वेबसाइटमा अपलोड गरिएको छ। यसैबीच आज बसेको राष्ट्रिय स्वतन्त्र पार्टी रासपाको सचिवालय बैठकले भोटेकोशी बाढ़ी पीड़ितको खोजी उद्धार राहत पुनस्थापना तथा पुननिर्माणलाई प्रभावकारी बनाउन सरकारको ध्यान आकर्षण गराउँदै पहिचान हुन नसकेको शवको शीघ्र डीएनए परीक्षण र लामो समयदेखि बेपत्ता व्यक्तिका परिवारलाई कानूनी प्रक्रिया मार्फत मृत्यु प्रमाणपत्र उपलब्ध गराउन आग्रह गरेको छ। बैठकले संयुक्त राष्ट्र संघीय महासभामा सहभागी हुने नेपाली टोलीलाई भोटेकोशी विपद बदलितो राजनीतिक परिस्थिति समृद्धि तथा अन्तर्राष्ट्रिय सम्बन्धका विषयमा नेपालको धारणा प्रभावकारी रूपमा प्रस्तुत गर्न निर्देशन दिएको प्रवक्ता जगदीश खरेलले जानकारी दिनुभयो।
3: भोटेकोशीको बाढ़ीपछिको जुन सन्दर्भको स्थिति भएको छ र त्यस पछाडि खोजी उद्धार राहतको सन्दर्भमा के कति र कसरी काम भइरहेको छ भनेर सरकारबाट प्रतिनिधित्व गर्नुभएका पार्टीका समेत पदाधिकारी तथा सदस्यहरूसँग समेत काम कारवाहीको बारेमा समीक्षा भएको छ र उहाँहरूले खोजी उद्धार र राहतको काम चाहिँ प्रभावकारी ढंगले अगाडि बढेको र अझै पनि खोजीका केही कामहरू र राहतका कामहरू अगाडि बढ़िरहेको र पुनस्थापना तथा पुननिर्माणको पनि तयारी सँगसँगै भइरहेको जानकारी दिनुभएको छ र भोटेकोशी बाढ़ीबाट प्रभावितहरूको सन्दर्भमा अब जे जति जसरी गर्नुपर्ने हो त्यसमा कुनै पनि कमजोरीहरू नहोस् भन्ने पार्टीले चाहिँ आग्रह गरेको छ।
1: देशमा डेंगू संक्रमितको संख्या 5238 पुगेको छ। इपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको तथ्याङ्क अनुसार 5238 जनामा डेंगू संक्रमण देखिएको हो। 2082 पुस 17 2083 भाद्र 30 गते जनवरी 1 सेप्टेम्बर 15 2026सम्मको पाक्षिक विश्लेषण अनुसार देशका 74 जिल्लाबाट यो संख्यामा डेंगू संक्रमण तथ्याङ्क सार्वजनिक भएको हो। देशका विभिन्न भागमा संक्रमण देखिए पनि झापा बागलुङ सुनसरी पाल्पा कास्की र दाङ लगायतका जिल्लाहरू संक्रमण तीव्र गतिमा बढ़िरहेको छ। साझा खबरमा अब खेल खबर। जापानमा चलिरहेको विश्व संस्करणको एसियाली खेलकुद अन्तर्गत महिला भलिबलमा नेपालले किर्गिस्तानसँग 3-0 सोझो सेटमा हराएको छ। आज भएको वर्गीकरण चरणको खेलमा नेपालले पहिलो सेट 25-20, दोस्रो सेट 25-16 र तेस्रो सेट 25-20 जित्यो। अब नेपालले 9औंदेखि 12औं स्थानका लागि हङकङसँग खेल्नेछ। नेपाल पदक जित्ने होडबाट बाहिरिसकेको छ। त्यस्तै जापानमा चलिरहेको 19औं संस्करणको एसियाली खेलकुद अन्तर्गत महिला क्रिकेटको उपाधिका लागि भारत र श्रीलंका खेल्नुभएका छन्। आज भएको पहिलो सेमीफाइनलमा श्रीलंकाले पाकिस्तानलाई 8 विकेट र भारतले बंगलादेशलाई 114 रनले हराउँदै फाइनलमा पुगेका हुन्। अब स्वर्ण पदकका लागि भारत र श्रीलंका बीच खेल पर्सि मंगलबार हुनेछ।
4: बालबालिका डराउँदा वा तर्सिँदा कसरी सम्झाउने?
5: विश्वास दिलाउनु पर्यो कि नडरा नडरा भनेर मात्रै होइन, उसलाई आभास गराउनु पर्यो कि हामीले साँच्चै मदद गरेको छौं।
4: विज्ञको सुझावसँगै आवश्यक जानकारी सहितको विषय श्रृंखला मिलीजुली नेपाली अनि बालबालिका र किशोर किशोरीको सवालमा हाम्रो पालो लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
1: बाढ़ी प्रभावित क्षेत्रमा मरेका पशुको व्यवस्थापन र घाइते पशुको उपचार चुनौतीपूर्ण बनेको छ। यस्तो अवस्थामा किसानले के गर्नु?
6: मरेका पशुपन्छीबाट रोग फैलिन सक्ने हुँदा पानीको स्रोत भन्दा केही टाढा गहिरो खाडल खनी गाड्नुपर्छ। यसरी गाड्दा निसंक्रमणका लागि चुनाको प्रयोग गर्नुपर्छ। पशुपन्छी बीमा गरिएको छ भने क्षतिको फोटो तथा भिडियो खिचेर राख्नु पर्दछ र क्षति सम्बन्धी विवरण तुरन्त बीमा कम्पनीमा जानकारी गराउनुपर्छ। पशुको दाना पानी, पशुपन्छीको लागि सफा पानीको व्यवस्था गर्नुहोस् र आवश्यकता अनुसार प्राविधिकको सल्लाहमा पानीलाई निर्मलीकरण गरी प्रयोग गर्नुहोस्। भिजेको ओसिलो ढुसी परेको दाना पराल खुवाउनु हुँदैन। पशुपन्छीलाई एकै पटकमा धेरै दाना नखुवाउ। दानाहरूको भण्डारण गर्दा सुक्खा ठाउँमा ओस नभएको, हावा खेल्ने र भुइँबाट माथि उठाई मात्र राख्नुपर्छ। पशुपन्छीलाई एकै पटकमा धेरै दाना नखुवाउनुहोस्।
1: पशु स्वास्थ्य, धादुते, तर्चरे, लम्पी स्किन, पटकी लगायतका संक्रामक रोगहरू फैलन सक्नुहुँदा रोकथामका लागि पशु चिकित्सक वा पशु स्वास्थ्य प्राविधिकको सल्लाहमा खोपको प्रयोग गर्नुपर्छ।
6: नेपाल सरकार, पशु सेवा विभाग, संयुक्त राष्ट्र संघीय खाद्य तथा कृषि संगठन एफएओ तथा अकोराब सीआईएनद्वारा जनहितका लागि जारी सन्देश।
7: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
4: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाण्डुमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। साझा खबरमा अब मिलीजुली नेपाली सुशीला श्रेष्ठबाट।
1: बाढीपछि रसुवाको आमा छदिङ्गो गाउँपालिकाको विभिन्न वडाहरू पुग्ने सड़क बन्द छ। अहिले हेलिकप्टरबाट राहत सामग्री वडा वडामा पुर्याउने काम भइरहेको छ। गर्भवती र सुत्केरी महिलाका लागि चाहिँ विशेष व्यवस्था गरिएको उपाध्यक्ष चन्द्रिका तामाङको भनाइ छ।
8: मनाजी खेती चाहिँ हाम्रो पानी गाउँमा 200 49 तिनमा 1 लाखको ढेवा गर्ने अन्तिम लेबर जलाउने कार्यक्रम पनि बनाएका छौँ। पानीकाले काश्मीर खर्च भनेर 50,000 सुकाउने योजना बनाएको छ। यता हुनु भएका ट्रिटमेन्ट भएकाहरूलाई पनि प्रत्येकजनालाई 25,000 भन्ने सुकेरी खर्च पनि दिने योजना बनाएको छौँ। हामीले
1: आमा छोटिङ्गो गाउँपालिका रसुवाका उपाध्यक्ष चन्द्रिका तामाङ भोटेकोसीमा आएको बाढीपछि पालिका मा भइरहेको राहत तथा उद्धारका बारे बताउँदै बालबालिकालाई बा आमा स्वास्थ्य कर्मी उद्धारमा खटिएका व्यक्तिहरूको काख वा छातीमा राख्दा सुरक्षित महसुस गर्ने चिकित्सकहरूको भनाइ छ। तपाईँले ख्याल गर्नै पर्ने कुरा चाहिँ बालबालिकालाई डराउने अनि तर्साउने काम चाहिँ गर्नुहुँदैन। बाल मुटुरोग विशेषज्ञ डाक्टर नारायण बहादुर बस्नेत।
5: नानीलाई ठुलो भएपछि अँगालो हार्ने उसलाई साथ दिने र भन्ने हामी छ भन्नासाथ उसको मानसिक ठुलो बल मिल्छ. हामीले अरूलाई पनि याद गरेको छौँ किन ऊ आमाबाट विछोड भइरहेको होला परिवारबाट अथवा घरबाट उसको परिचितबाट ऊ त टाढा भइरहेको हुन्छ त्यसको उसमा डर त्रास बढी हुन्छ. त्यसले गर्दा त्यो डर त्रास हटाउनको लागि उसलाई हेरचाह गर्ने हामी जे जति व्यक्तिहरू छौँ चाहे उसको बाबामा होस् अरू छरछिमेकीको पनि होस् उनीहरूलाई छेउमा बसेर जान अत्याउने डराउने नगरिकन यसरी उसलाई हामीले विश्वास दिलाउनु पर्यो कि नडरा नडरा भनेर मात्रै होइन उसलाई आभास गराउनु पर्यो कि हामीले साँच्चै मदत गरेको छौँ.
1: बाई मुटु रोग विशेषज्ञ डाक्टर नारायण बहादुर बस्नेत, तपाईँले चाहिँ आफ्ना बाल बालिका डराउँदा वा तर्सिँदा कसरी सम्झाउने गर्नुभएको छ? हाम्रो पैसा नलाग्ने आइभीआर नम्बर 01-5268-661 मा फोन गरेर आफ्नो अनुभव सुनाउन सक्नुहुनेछ. बारीपछि फोहोर पानी र दूषित हावाले गाई वस्तुलाई पनि विभिन्न रोग लाग्न सक्छ. बेलैमा उपचार गरिएन भने पशुधनको नोक्सानी हुन सक्ने पशु स्वास्थ्य चिकित्सकहरूको भनाइ छ.
9: बाढी प्रभावित क्षेत्रमा चाहिँ यो पशुपन्छीका विभिन्न महामारी जन्य संक्रमणहरू हुन सम्भावना हुन्छ. हरेक पालिकामा चाहिँ पशु सेवा शाखाहरू हुन्छ, त्यो शाखाहरूमा चाहिँ खोपहरू उपलब्ध हुन्छ. उहाँहरूसँग समन्वय गरे पछाडि यदि त्यहाँ खोप उपलब्ध छ भने उहाँले तुरन्त लगाइदिनुहुन्छ, छैन भने पशु विभागसँग समन्वय गरेर रोगको जोखिम भएको क्षेत्रमा चाहिँ खोप कार्यक्रमहरू चाहिँ सरकारी निकायहरूले चाहिँ विशेष गरी पशु शाखाहरूले चाहिँ सञ्चालन गर्नुहुन्छ. खोरेत, भ्यागुते, चर्चारे, पर्के, किराको टोकाबाट शरीरमा निस्किने रोगहरू, यस्ता खालका रोगहरूको जोखिम चाहिँ उच्च हुन्छ. अनि विभिन्न खालको यो बाह्य र आन्तरिक परजीवी चुकाहरूको पर्ने सम्भावना पनि अत्याधिक हुन्छ. त्यसले गर्दा किसानले चाहिँ पशु स्वास्थ्य कर्मीहरूलाई, पशु चिकित्सकहरूलाई, भेटनरी डाक्टरहरूलाई चाहिँ नजिक जो हुनुहुन्छ खबर गरिदिनु भयो भने चाहिँ उहाँहरूले हेरेर प्राविधिक साथीहरूले चाहिँ नमुना सङ्कलन गरेर हाम्रो अहिले बाढी प्रभावित भएको क्षेत्रको हिसाबबाट चाहिँ सबैभन्दा नजिक काठमाडौँमा केन्द्रीय पशुपन्छी कमिसन प्रयोगशाला छ, त्यो प्रयोगशालामा ल्याएर नमुना जाँचेर रोगको एकीकृत पहिचान चाहिँ गर्न सकिन्छ र पशु अनुसार चाहिँ उपचार गर्नुपर्ने हुन्छ.
1: बाढी वा विपदपछि नयाँ नयाँ खालका रोगका लक्षणहरू देखा पर्ने भएकाले जति सक्दो छिटो नजिकका पशु स्वास्थ्य प्राविधिक लाई खबर गर्न सुझाव दिँदै हुनुहुन्थ्यो पशु स्वास्थ्य चिकित्सक डाक्टर सुरेन्द्र कार्की. आजलाई मिलिजुली नेपाली यति नै, अर्को अंकमा फेरि भेटौला.
4: तपाईं सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाण्डुमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ. बाढ़ी प्रभावित क्षेत्रका बालबालिकाको लागि मनोपरामर्श र पोषणमा विशेष कार्यक्रम आवश्यक.
10: बाल संरक्षणको दृष्टिकोणबाट पोषण, बालमैत्री स्थानीय शासनको दृष्टिकोणबाट पोषणमैत्री शासनको दृष्टिकोणबाट अनि पाउने सेवा सुविधाको कुरा गर्ने अनि बाल संवेदनशील सामाजिक सुरक्षाको दृष्टिकोणबाट पनि हेरिनु पर्यो.
4: हाम्रो पालो लगायतका सामग्री बाँकी नै छन्, सीआईएनको साझा खबर सुन्दै गर्नुहोला.
11: तीन महिना तिर्नुहोस्, सात महिना चलाउनुहोस्. क्लासिक टेकको 200 एमबीपीएस इन्टरनेट सात महिनाको लागि मात्र रु 5,700. साथै क्यारो टीवी एपमा पाउनुहोस् 200 भन्दा बढी एचडी र एसडी टीवी च्यानलहरू, वाईफाई 6 सहितको सुपर फास्ट इन्टरनेट र आईपी टीवी. अब क्लासिक टेकमा आजै जडान गर्नुहोस्, कल गर्नुहोस 9709184147. शर्तहरू लागू हुनेछन्.
12: सीता जहाँ बाहिर पसलमा केही खाएर आइहाल, अहिले फेरि ढिलो होला नि.
13: रामिला सुन न, म त अब प्याकेटमा राखेका रेडीमेड खानेकुराहरू नखाने. आमाले भन्नुभएको पोषणको हिसाबले यस्ता खानेकुरा त खतरा आउँदो रहेछ नि. यी आमाले घरमै बनाइदिएको खाजा ल्याएकी छु. ओहो, तिमी त घरको खाने भएछौ नि.
14: के को सरसल्लाह हो दुईजनाको?
13: होइन कि सर, रमिलालाई मैले भनेको प्याकेटमा राखेका चिल्लो पिरो चिजहरू स्वास्थ्यका लागि हानिकारक हुन्छन् भनेर.
14: सही भन्यो शीतल, जंक फूडमा चिनी, नुन र अस्वस्थ चिल्लो धेरै हुन्छ. यसमा भिटामिन, खनिज, फाइबर र प्रोटिन पर्याप्त नहुने भएका कारण शरीरलाई आवश्यक पोषण पुग्दैन. धेरै नुन र अस्वस्थ चिल्लोले रक्तचाप बढाउने डाक्टरहरू पनि बताउँछन्।
13: ए हो र राम सर, म पनि अब बजारिया बनी बना खाना छोड्न सक्छु होला र?
14: अवश्य सक्छौ. यसका लागि घरमा पाइने फलफूल, तरकारी, दाल, अण्डा, चिउरा मिसाएर खाजा बनाउन सकिन्छ नि. यसरी घरकै खाजा खाइरह्यो भने बानी परिहाल्छ नि.
15: विद्यालयमा जंक फूडलाई निरुत्साहित गरौं, पोसिलो खाजालाई प्रोत्साहन गरौं,
4: विद्यालय वरिपरि जंक फूड बिक्री हुने गतिविधिको निगरानी गरौं। हाम्रो सानो प्रयासले बालबालिकाको स्वास्थ्य सुरक्षित बनाउन सक्छ। ओल्ड भिजन इन्टरनेशनल नेपाल र अकोराब सीआईएन।
7: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
4: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। बाढ़ी प्रभावित क्षेत्रका बालबालिकाको लागि मनोपरामर्शका लागि विभिन्न प्रयत्नहरू भइरहेको अवस्था छ। मनोपरामर्शमा विशेष कार्यक्रमको आवश्यकता। साझा खबरमा अब हाम्रो पालो। हाम्रो पालोमा आज बालबालिकाको पोषण र संरक्षणको बारेमा हामी कुराकानी गर्दैछौ बालबालिका शान्ति क्षेत्र अभियान सिजबका अध्यक्ष तिलोत्तम पौडेलसँग।
15: बालबालिका शान्ति क्षेत्र राष्ट्रिय अभियानको सदस्य संस्था जागृति बाल तथा युवा सरकार नेपालले पनि त्यहाँ गएर भोलिपल्टबाटै गएर अब यो यहाँ मनोविमर्शको कुराहरू कोअर्डिनेसनको कुराहरूमा चाहिँ त्यो संवेदनदारी भूमिका निर्वाह गर्नको लागि लागिराख्नु भएको थियो।
4: तपाईँ बालबालिकाको क्षेत्रमा लागेको हिसाबले त्यहाँ हेर्दाखेरि अनुगमन गर्दाखेरि यस्तो बेलामा चाहिँ बालबालिका सुत्केरी महिलाहरूको पोषणको अवस्था कस्तो हुँदो रहेछ, के कुराहरू राहतमा पुग्दो रहेछ?
15: विशेष गरी बालबालिकाको कुरा, बालबालिकालाई चाहिँ कसरी रोक्ने उनीहरूले बाबुआमा खोजिरहेको हुन्छन्, बाबुआमा भएका त सँगै हुने भयो, नभएकाले चाहिँ बाबुआमा खोजिरहेको छन् मेरा बाबुआमा खोइ भन्ने र त्यो राखेको चाहिँ अब सेल्टरहरूबाट पनि बाहिर निस्कने, आफै हिँड्न खोज्ने, रुने, कराउने, चिच्याउने, हाम्रो बाबुआमा खै भन्ने खालको बालबालिकालाई थियो। गाउँघरमा जे पाइन्थ्यो चाउचाउ बिस्कुट फ्रुटी यस्तो चाहिँ लाने बाँध्ने, हुन त अब त्यो पोषणको दृष्टिकोणले त्यो खाने विषय होइन, खानेकुरा होइन तिनीहरू, तर पनि आपतकालीन अवस्थामा चाहिँ त्यो प्रयोग भएको थियो जसले र बिस्तारै बिस्तारै त्यसलाई नेपाल सरकारका तिनटै तहका सरकारहरू, हामी नागरिक संघ संस्था, संचारकर्मीहरूले बिस्तारै अब यो बेलामा चाहिँ अब यो हिजो अस्तिको कुरो चाहिँ आपतकालीन थियो तर अब यो आपतकालीन विषयबाट अब हामी बिस्तारै बुद्धहरू अगाडि बढ़ाएका छौँ। अब चाहिँ पोषणयुक्त खानेकुरामै जोड़ दिउँ, हामीले संघ संस्थाहरूले दिने खानेकुराहरू पनि अब पोषणयुक्त हिरोमै जोड़ दिउँ भन्ने खालको पहिरोले हुन थालिसकेको छ। बिस्तारै अहिले पोषणका कुराहरूलाई पहिलो दोस्रो दिनको तुलनामा चाहिँ केही इम्प्रुभ भएको मात्रै हो। अझै पनि राहत गाउँतिर उठिरहेछ, अब त्यहाँ त अब रातभन्दा पनि अब दिगो कसरी गर्ने कुराहरू जोडिया छ। यतातिर अझै पनि चाउचाउ बिस्कुट उठाउने अनि गाडीमा राख्ने, अब हाम्रो उद्योग वाणिज्य संघ, हाम्रो सामाजिक संघ संस्था, हाम्रा युथ क्लब र स्कूलमा बालबालिकाहरूले पनि रसुवाको बाढ़ीको बेलामा हामीले सहयोग गर्न पर्दैन र अन्त अन्त जिल्लाबाट पनि अझै पनि, अनि उठाउँदाखेरि पनि व्यापारीहरूले पैसा दिनभन्दा त आफ्नो पसलमा भएको एक कार्टुन दुई कार्टुन चाउचाउ दिन, बिस्कुट दिन, फ्रुट दिन सजिलो भयो भनेर त्यसरी उठाइरहेका छन्। हामी सिजप, जेसीवाईसीएन, हामी अरू पीस हिमालयन, अरू हामी संस्थाहरू मिलेर काम पनि गरिरहेका छौँ, कारितास जर्मनीले त्यहाँ रसुवामा काम पनि गरिरहेका छौँ। हामीले चाहिँ त्यस्तो सामाजिक सञ्जालमा देख्यौँ भने चाहिँ तत्काल चाहिँ यो सामान, यो पोषणयुक्त सामान मात्र पठाउनुहोस् भनेर भनिरहेको छ। यो बाल मैत्रीको दृष्टिकोणबाट, पोषण मैत्रीको दृष्टिकोणबाट पनि र स्वास्थ्य यी सबै दृष्टिकोणबाट पनि यो कुरामा ध्यान दिनु भन्ने हिसाबले हामी त्यसलाई पहिरोले चाहिँ गरिरहेका छौँ। हाम्रा चाहिँ नीति, हाम्रा खाद्य वस्तुहरू जो बाहिरबाट गएका छन् यसको गुणस्तरीयता यो त नाफाको दृष्टिकोणले बनाइएको हो, त्यसले गर्दा त्यसतर्फ पनि ध्यान दिनुपर्ने हामी त भन्ने पनि गरेका छौँ। हामीले त एउटा परिपत्र पनि गरेका छौँ सबै संघ संस्थाहरूलाई चाहिँ हाम्रो तर्फबाट, तपाईँहरूले चाहिँ विज्ञप्ति मार्फत, सिजपले त विज्ञप्ति मार्फतै यो पोषणयुक्त कुराहरू गर्नुहोस् भनेको छ। अब जेसीवाईसीएनले पनि यो पोषणयुक्त खानेकुराहरू चाहिँ सहयोग गर्नेले, खानेले यसमा ध्यान दिनु भनेकै छौँ हामीले। सरकारले पनि त्यो कुरामा जोड दिएको छ, तथापि यी सबै हामी सबैले सोच्नु पर्यो। यो सचेतना सँगसँगै चाहिँ के छ भने पोषण, हामीले मनोविमर्श कुराहरू गर्दै गर्दाखेरि चाहिँ बच्चालाई चाहिँ भुलाउन पर्यो भने चाहिँ चकलेट दिएर, मिठाई दिएर चाहिँ हामीले भुलाउने अथवा उनीहरूको कुरा सुन्ने त सँगसँगै बरु त्योभित्र पनि ओट्स दिने हो कि अलिकति चाहिँ खानेकुराहरू पनि बरु कसैले दिँदै हुनुहुन्छ भने चाहिँ म कार्यक्रम मार्फतै भन्न चाहन्छु, तपाईँहरूले बच्चालाई केही कुरा काजु किसमिस लगिदिनुहोस् बरु, अब हामी त्यहीको कुरा गर्न सक्दैनौँ भने पनि अलिकति बेटर के छ भन्ने कुराहरू गर्नु पर्यो। अनि न त त्यसो गरिएन भने चाहिँ अब यतातिर चाहिँ नि त्यो प्रदूषणको कुरा छ, अर्कोतिर बालबालिकाहरूलाई मेन्टल हेल्थको प्रब्लम छ किनभने बाबुआमा गुमाछन्, परिवार गुमाछन्, केही नगुमाएका मान्छेहरू छन् भने पनि जग्गा जमिन त तलतिर त गुमाएका छन्, अनि त्यसपछि गएर स्कूलका साथीहरू गुमाएका छन्, शिक्षकहरू गुमाएका छन्, अनि उनीहरूलाई चाहिँ ऊ बिहानै दिउँसै बेलुका त्यही याद आइराख्छ, चाहिँ त्यसले पनि खान मन नलाग्ने, चिन्ता हुने, डराउने, राति उठेर हिँड्ने खालका समस्याहरू पनि देखिया छन्। तर यो सबै कुराहरू गर्दै गर्दा चाहिँ
10: यो यी समग्र कुरालाई बाल संरक्षणको दृष्टिकोणबाट पोषण बालमैत्री स्थानीय शासनको दृष्टिकोणबाट पोषणमैत्री शासनको दृष्टिकोणबाट अनि पाउने सेवा सुविधाको कुरा गर्ने अनि बाल संवेदनशील सामाजिक सुरक्षाको दृष्टिकोणबाट पनि हेरिनु पर्यो। अब जन्मदर्ता चाहिँ बालबालिकाहरूको त जन्मदर्ता छैन, कोही बचेका बालबालिकाहरूको पनि अभिभावकहरूको पनि आफ्नो छोरा त छैन नि त, सबै गुमिया छ नि त। अब उनीहरूको आइडेन्टिटीमा काम गर्नु पर्यो, राज्यले सहयोग गर्दाखेरि त फेरि मृत्यु दर्ता चाहियो हेर्नुहोस्, अथवा चाहिँ बच्चाको जन्मदर्ता चाहियो, केही न केही त चाहियो नि। त्यसको निम्ति यस्तो विपदको बेलामा चाहिँ के गर्ने भन्ने खालको छुट्टै व्यवस्था नहुन सक्छ। शिक्षा मन्त्रालयले हामीले एउटा कार्यक्रम भनेर चाहिँ उहाँहरूको आएको छ, प्रदेश सरकारले 12 कतिसम्म हाम्रो जिम्मा भयो भनेर बोल्नु भएको छ, अनि त्यसपछि गएर राष्ट्रिय बाल अधिकार परिषद अनि महिला बाल बालिका मन्त्रालयले चाहिँ शेष घले लगायतको सँगै हामी यति सहयोग गर्छौं भनेर उहाँहरू बोल्नु भएको छ। उहाँहरू सबैको लक्ष्य त बाल बालिकालाई सहयोग गर्ने हो भने यस्ता कुरालाई एकीकृत प्याकेज बनाएर क्याटेगोरी गरेर बुवा आमा नभएका, बाबु आमा मध्ये एकजना भएका, परिवारमा बेपत्ता भएका, खेतीपातीहरू चाहिँ सबै नष्ट भएका का परिवारका बालबालिकाहरू अथवा अरू पनि नट बालबालिका मात्रैको कुरा होइन, समग्र हो, पोषणको विषय र विपदको विषय सबैको हो, ज्येष्ठ नागरिकसम्मको कुरा भयो यो चाहिँ, यसलाई चाहिँ समग्र मात्रा हेर्नु पर्यो। त्यसरी मान्छेले चाहिँ यो बेलामा चाहिँ मेरो छोराछोरी छैनन्, अब तिमीले दुःख पाएछौ, मेरो घरमा बस, काम गर, मैले तिमीलाई लान्छु, पालन पोषण गर्छु भनेर चाहिँ बाल श्रमिक बनाउने सम्भावना हुन सक्छ। अब ठिकै छ, अब तिम्रो अब 14-15 कि भइरहेछौ, अब तिमीले बाबुआमा पनि गयो, यसो ल ठिकै छ, ल म होइन बरु मसँग बिहा गर भनेर फकाई फकाई फकाई फुलाइ गएर बाल विवाह पनि हुनसक्छ। हामीले हेर्दाखेरि चाहिँ यी सबै कुरा चाहिँ कुनै न कुनै हिसाबले बालमैत्री स्थानीय शासनको दृष्टिकोणबाट चाहिँ त्यसपछि गएर बालबालिकाको पोषणको कुरासँग यो समग्रमा जोडिन्छ यो विषय, यसलाई हामीले पोषणको मात्रै छुट्टै विषय भन्दा पनि यसलाई समग्र विषयको रूपमा हामीले जोडेर समग्र समस्याका कुराहरू, उनीहरूको दिगोपनाको कुराहरू गर्नुपर्छ। र काउन्सिलिङको कुरा गर्दै गर्दाखेरि चाहिँ काउन्सिलिङभित्रको एउटा टपिक चाहिँ के खानेकुराहरू खान हुन्छ, के कुरा खान हुँदैन भन्ने कुराहरू पनि हाम्रो मनविमर्शकर्ताहरूले चाहिँ त्यो कुरा गरिदिनु पर्यो। र फकाउने नाममा, एक किसिमलाई भुलाउने नाममा चाहिँ बालबालिकालाई जङ्क फुड लिएर गएर कुरकुरे लिएर गएर बाँडेको पनि देखियो हेर्नुहोस्।
16: सिजौका अध्यक्ष तिलोत्तम पौडेललाई धन्यवाद। हाम्रो पालो आजलाई यति नै। रसुवा बाढ़ीमा बेपत्ता भएका बिमितका परिवारले जीवन बीमाको रकम पाउन 12 कुर्नु नपर्ने भएको छ। पोटेकोशी र त्रिशुली नदीमा आएको बाढ़ीपछि विस्थापितलाई राखिएका होल्डिङ सेन्टरमा सुरक्षित खानेपानीको अभाव देखिएको छ। संयुक्त राष्ट्र संघको 81 महासभामा सहभागी हुन परराष्ट्र मन्त्री खनाल सहितको टोली आज न्यूयर्क प्रस्थान गरेको छ। परराष्ट्र मन्त्रालयले जलवायु तथा वातावरणीय कूटनीतिक प्रयासलाई संस्थागत बनाउन पहिलो पटक शाखा स्थापना गरेको छ। आज राति देशका अधिकांश स्थानमा मेघ गर्जन र चट्याङ सहित पानी पर्ने सम्भावना रहेको छ।
17: औलो कसरी सर्छ? संक्रमित एनोफिलिस सातको पोथी लामखुट्टेले मानिसलाई टोक्दा औलो रोग सर्दछ।
18: औलोका लक्षणहरू, मुख्य लक्षण काम ज्वरो आउनु हो। ज्वरो एक दिन बिराई वा नियमित आउन सक्छ। ज्वरो आउँदा प्राय जाडो लाग्ने, काप छुट्ने र पसिना आउने हुन्छ। टाउको दुख्ने, थकान, कमजोरी महसुस हुने, वाकवाकी लाग्ने, बान्ता हुने, गम्भीर तथा जटिल औलो भएमा हात जोड्नेहरू दुख्ने, बेहोस हुने, सास फेर्न गाह्रो हुने आदि औलोका लक्षणहरू हुन्।
17: औलोबाट बच्ने उपायहरू। लामखुट्टेको टोकाईबाट बस्नु नै औलो रोगबाट बच्ने उत्तम उपाय हो।
18: लामखुट्टेको टोकाईबाट कसरी बच्ने? झुलको प्रयोग गर्ने, कीटनाशक युक्त झुल अझ बढी प्रभावशाली हुने हुनाले उपलब्ध भएसम्म यसको प्रयोग गर्ने। घरको झ्याल ढोकामा जाली लगाउने। औलो सार्ने लामखुट्टेले साँझ र रातिको समयमा बढी टोक्ने हुँदा सकेसम्म साँझ पख घर बाहिर नबस्ने। बाहिर जाँदा वनजंगल अथवा खेतीबारीमा लामखुट्टेको टोकाईबाट बच्न पूरा शरीर ढाक्ने लुगा लगाउने वा शरीरको खुल्ला भागमा लामखुट्टे धपाउने मलमको प्रयोग गर्ने।
11: 3 महिना तिर्नुहोस्, 7 महिना चलाउनुहोस्। क्लासिक टेक को 200 एमबीपीएस इंटरनेट 7 महीना को लागि मात्र रु 5,700 मा। साथ ही क्यारो टीवी एप में पाउनुहोस् 200 भन्दा बढी एचडी र एसडीटीवी चैनल वाईफाई 6 सहित को सुपर फास्ट इंटरनेट र आईपीटीवी अब क्लासिक टेक में आज जडान गर्नुहोस्। कल गर्नुहोस् 9709184147। शर्तहरू लागू हुनेछन्।
19: अफिस आउन जान साह्रै गाह्रो भयो। एउटा साधन निम्ति भनेको विश्वसनीय र भरपर्दो ठाउँ कहाँ होला?
20: लिम्सी मात्र होइन, भद्रती रिकन्डिसन एन्ड ओक्सबाट लिइहाल न। मैले त त्यहीँबाट लिएको, अहिलेसम्म राम्रै चलिरहेछ।
19: ए हो र, म पनि त्यही जानु पर्यो। भाइले पनि बाइक सर्भिसिङ गर्ने भन्दै थियो, एउटै ठाउँमा हुने भयो।
21: हामी कहाँ विभिन्न कम्पनीका मोटरसाइकलहरू मर्मत गरिनुको साथै सुपर मूल्यमा पार्ट्सहरू र पुराना मोटरसाइकलहरू किनबेच पनि गरिन्छ।
19: प्रोप्राइटर अमित परसाई, भटभटे रिकन्डिसन एन्ड वर्कसप, भरतपुर 18 चनौलीबाट भीमनगर जाने बाटो। मोबाइल 98 550 82 751। डेंगू ज्वरो एसिड जातको पोथी लामखुट्टेको टोकाईबाट मानिसमा सर्ने सरुवा रोग हो। प्राय घर वरिपरि बस्ने एसिड लामखुट्टेले दिनमा टोक्ने गरेको पाइन्छ। खास गरी बरसातको पानी, प्लास्टिकका भाँडाहरू, टिनका डब्बाहरू, ड्रमहरू, थोत्रा वा पुराना टायर, गमला, कुलरमा जम्मा भएको सफा पानी, खुल्ला पानीको ट्याङ्की आदिमा फूल पार्दछ। यो लामखुट्टेले फूल पारेको एक हप्तापछि लार्वा हुँदै वयस्क लामखुट्टे तयार भई मानिसलाई रोग सार्न सक्दछ। डेंगू ज्वरोको लक्षणहरू। डेंगू ज्वरोको मुख्य लक्षण भनेको 81 उच्च ज्वरो आउनु हो। यो ज्वरो 5 देखि 7 दिनसम्म रहन सक्छ। ज्वरो साथसाथै निम्न लक्षणहरू पनि देखा पर्दछ। असाध्यै टाउको दुख्ने, आँखाको गेडी तथा आँखाको पछिल्लो भाग दुख्ने, ढाड जोड्ने तथा मांसपेशीहरू दुख्ने, शरीरमा बिमिरा आउने, धेरै ज्वरो आई माथिका लक्षणहरू मध्ये 2 वा 2 भन्दा बढी लक्षण देखा परेको खण्डमा डेंगू ज्वरो भएको शंका गर्न सकिन्छ। वाकवाकी लाग्ने, बान्ता हुने, पेट दुख्ने, नाक वा घिजाबाट रगत बग्ने, रक्तस्राव हुने वा शरीरमा रगत जमेको चक्का देखा पर्ने, बेहोश हुने आदि खतराका लक्षणहरू पनि देखा पर्न सक्छ। डेंगू ज्वरोबाट बच्ने उपायहरू। लामखुट्टेको टोकाईबाट बच्ने, घर आँगन वरिपरि सरसफाई गर्ने र पानी जम्न नदिने, खाली बट्टा, टिन, ड्रम, टायर आदिमा पानी जम्न नदिने, खाने पानीको ट्याङ्की राम्ररी ढक्कन लगाएर राख्ने, गमला फुलदानीमा रहेको पानी हप्तामा 2 पटक फेर्ने र पानी सुक्न दिने, पूरै शरीर ढाक्ने गरी पूरा बाहुला भएको लुगा लगाउने, झ्याल ढोकामा लामखुट्टे नछिर्ने जाली लगाउने, सुद्धा झुल प्रयोग गर्ने, स्थानीय तहको सहभागितामा लामखुट्टेको लार्भा खोज र नष्ट गरी अभियान सञ्चालन गर्ने। यस सम्बन्धी थप जानकारीको लागि नजिकको स्वास्थ्य संस्थामा सम्पर्क गरौ।
22: ए लौ न लौ लौ, चटाइन पर्न आटो सबैजना यता आओ त। यता यो ठुलो रुखको फेदमा बसौ।
23: हुन्न हुन्न, चटाइन गर्दा रुखको फेदमा बस्नु हुँदैन, त्यहाँ त झन् जोखिम हुन्छ।
24: हो र?
23: हो नि, चट्याङ पर्दा रुख मुनि र बिजुलीको खम्बा वा अग्लो ठाउँमा बस्नु हुँदैन। सुक्खा ठाउँ र घरभित्र झ्याल ढोका लगाएर बस्नुपर्छ।
24: अनि चट्याङबाट जोगिन अरू के गर्नुपर्छ?
23: चट्याङ पर्दा वा पर्ने सम्भावना हुँदा टेलिभिजन, फ्रिज, कम्प्युटर, वासिङ मेसिन, माइक्रो ओभन जस्ता विद्युतीय सामग्रीमा जोडेको तारको स्विच बन्द गर्नुपर्छ। यदि विद्युत बन्द गरिएन भने चट्याङ पर्न सक्ने सम्भावना उच्च रहन्छ।
24: चट्याङ पर्ने जोखिम कुन कुन समयमा बढी हुन्छ त्यो पनि भनिदिनुहोस् न।
23: धेरै जस्तो चट्याङ चैतदेखि जेठ महिनामा र सामान्यतय दिउँसो 3 बजेपछि बढी पर्ने सम्भावना हुनाले यो समयमा सचेत रहनुपर्छ।
25: नेपाल सरकार, विज्ञापन बोर्ड।
19: जापानिज इन्सेफ्लाइटिस, क्युलेक्स गाँठको पोथी लामखुट्टेको टोकाईबाट मानिसमा सर्ने किटजन्य सरुवा रोग हो। यो लामखुट्टे, सुँगुर, बंगुर, हाँस जस्ता

0: क्लान्ता हुनु, शरीर काम्नु, घाँटी अर्रो हुनु, बेहोस हुनु, यो रोग लागेपछि पक्षघात हुने, अपाङ्ग हुने र अन्त्यमा मृत्यु समेत हुन सक्दछ। त्यसैले यो रोगको कुनै पनि लक्षण देखिन साथ बिरामीलाई जति सक्दो चाँडो नजिकको अस्पतालमा लैजानु पर्दछ।
1: यो रोगबाट बच्ने उपायहरू: लामखुट्टेको टोकाईबाट बच्ने, घर वरिपरि पानी जम्ने खाल्टा खुल्टी पुर्ने, बाल बालिकालाई यो रोग विरुद्धको खोप लगाइदिने, सुँगुर बंगुर हाँस जस्ता घर पालुवा पशु पक्षीलाई व्यवस्थित तरिकाले घरदेखि टाढा राखी पाल्ने, सम्भव भएसम्म घरको झ्याल ढोकामा मसिनो जाली हाल्ने, बागमती प्रदेश सरकार, स्वास्थ्य मन्त्रालय, स्वास्थ्य निर्देशनालय, जनस्वास्थ्य कार्यालय चितवन।
2: हेर्नु न नानीको बाबा, कोठामा छोरी रुँदै बसेकी छ, विवाहको समय पनि नजिकै आइसक्यो, के कुरामा चित्त बुझिन सुन्ने।
3: नानी के भयो, किन रोएको? विवाहको समय पनि नजिकै आइसक्यो, तिम्रो यो अवस्था देखेर हामी धेरै चिन्तित छौ, के कुराको चित्त बुझिन छोरी।
4: हेर्नु न बाबा, विवाहमा खिच्ने भिडियो तथा फोटो त जहाँ पायो त्यही खिचेर कहाँ हुन्छ त।
3: ल छोरी, के गर्ने त, कहाँ छ त तिमीले रोजेको खोजेको जस्तो।
4: बाबा, हाम्रै पश्चिम चितवनको साधनगर टाउनमा रहेको निरज फोटो एन्ड भिडियोग्राफी छ नि सनी।
3: ए छोरी, भइहाल्छ नि, तिम्रो इच्छा नै हाम्रो इच्छा हो, तिमी ढुक्क भएर बस। तिम्रो विवाहको लागि फोटो सुट र भिडियोग्राफीको लागि मिरर फोटो एन्ड भिडियोग्राफीलाई नै भनिहाल्छु नि। हामी कहाँ उच्च स्तरीय क्यामेराबाट अनुभवी फोटोग्राफरद्वारा कुनै पनि शुभ कार्यको भिडियो सुट गरिनुको साथै हरेक साइजका फोटो लेमिनेसन, फ्ल्याक्स प्रिन्ट, कप प्रिन्ट, टी शर्ट प्रिन्ट गर्नुको साथै फोटो सम्बन्धी सम्पूर्ण काम गरिन्छ। मिरर फोटो एन्ड भिडियोग्राफी, भरतपुर महानगरपालिका, वडा नम्बर 19, शारदनगर टाउन, चितवन।
4: सम्पर्क नम्बर 98-450-82-997,
2: 98-550-10-997।
5: अब तपाईको दैनिक जीवनलाई अझ सहज बनाउँदै नेपाली पासपोर्ट एप्लिकेशन,
6: नेपाली तिथि नीति तथा पञ्चाङ्गको जानकारी,
5: नेपाली चाड पर्व तथा शुभ साइतको विस्तृत विवरण,
6: तपाईको दैनिक, साप्ताहिक, मासिक तथा वार्षिक राशिफल,
5: स्थानीय, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ताजा समाचार,
6: नेपाली एफएम तथा अनलाइन रेडियोहरू,
5: नेपाली विनिमय दर, सुनचाँदीको दर रेट, मौसम तथा सरकारी विधाहरू, साथमा अन्य धेरै सुविधाहरू आजै डाउनलोड गर्नुहोस्। नेपाली पात्रो, हाम्रो समय हाम्रो गौरव।
7: एसएनपी कम्पनी कार्यालयको अत्यन्त जरुरी सूचना:
8: कम्पनी एन 2063 बमोजिम दर्ता भएका कम्पनीको म्याद भित्र विवरण पेश नगरेको र अध्यावधिक नगरेको कम्पनी प्राली 2083 असोज भित्र आय विवरण पेश गरेमा लाग्ने सम्पूर्ण कर शुल्क दस्तुर जरिवाना मिनाहा हुने व्यवस्था भएको हुँदा समयभित्र आफ्नो व्यवसाय नवीकरण गर्न आउनु हुन एसएनपी कम्पनीको कार्यालयद्वारा सूचना जारी गरिएको छ। पुनश्च लाइसेन्स नभएका बिचौलियासँग काम गरी पछि पछुताउनु भन्दा लाइसेन्स भएका आधिकारिक संस्थासँग मात्र काम गरी ढुक्क हुनुहोस्।
7: एसएनपी कम्पनीको कार्यालय भरतपुर बाइपास रोड, आन्तरिक राजस्व कार्यालयबाट 200 मिटर पारी मौलाकालिका अस्पताल सँगै। सम्पर्क नम्बर 0556-90-959, 98-550-60-359 र 98-550-67-359।
9: आमा, एक गिलास दही खाम न, साह्रै गर्मी हो।
10: आमा, मलाई दुध है।
9: होइन आमा, हाम्रो दुध दही किन यति मिठो हुन्छ?
11: किनभने हामीले रोजेका छौँ शुद्धता र विश्वास।
9: कहाँबाट ल्याउनुहुन्छ यो सबै?
11: भरतपुर 10 सिचाई रोडमा रहेको डेरी मार्टबाट, जहाँ पाइन्छ ताजा दुध, दही, घिउ, पनिर र दुग्धजन्य पदार्थ पाइने एकमात्र ठाउँ।
12: तपाईको परिवारको स्वास्थ्य हाम्रो प्राथमिकता, डेरी मार्ट, शुद्धताको अर्को नाम। डेरी मार्ट भरतपुर 10 दूरसञ्चार रोड, उत्पादक चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघ चितवन। हाम्रा शाखाहरू भरतपुर 10 इन्द्रेडी टोल, भरतपुर 3 बेलसोक।
13: रेडियो साइनो 89.8 मेगाहर्ज, तपाईँ हाम्रो अटुट

0: नमस्कार, कार्यक्रम हाम्रा आवाजको यो नवीनतम श्रृंखलामा तपाईँलाई स्वागत छ। म छु तपाईँका आफ्नै आवाजको साथी विजय। यो कार्यक्रम तपाईँले देशैभरिका विभिन्न रेडियोबाट विभिन्न समयमा तपाईँले सुन्न सक्नुहुनेछ। यति बेला भने म रेडियोहरूको नाम लिन गइरहेको छु। सामुदायिक रेडियो दर्पण एफएम 79.2 मेगाहर्ज नवलपुर चोरमारा, सामुदायिक रेडियो चलचला 96.4 मेगाहर्ज लिबाङ रोल्पा, रेडियो साइनो 89.8 मेगाहर्ज चनौली चितवन, ग्रेड एफएम ग्रेड कम्बिनेशन 106.4 मेगाहर्ज खैरनी चितवन, रेडियो काउसोती 102.6 मेगाहर्ज काउसोती, रेडियो जागरण 93.6 मेगाहर्ज बुटवल, हजुरको रेडियो 102.1 मेगाहर्ज रामेछापबाट तपाईँ यो कार्यक्रम सुन्न सक्नुहुनेछ। कार्यक्रममा हाम्रो आवाजमा हामीले हरेक हप्ता विभिन्न व्यक्तित्वहरूसँग कुराकानी गर्ने गर्दछौ।
1: आज भने हामीसँग प्रतिभाशाली व्यक्ति किशोरा अरियाल हुनुहुन्छ। उहाँसँग रहेर हामी कुराकानी गर्नेछौ। श्रोता नागौं कुराकानी गर्नतर्फ किशोराजी, तपाईँलाई कार्यक्रममा स्वागत छ।
2: हजुर धन्यवाद।
1: आराम हुनुहुन्छ?
2: हजुर एकदम आराम छु। हजुरलाई
1: म पनि एकदमै आराम छु। तपाईँको परिचय दिनुहोस्, तपाईँको जन्म कहाँ र कहिले भयो र बाल्यकाल के कसरी व्यतीत गर्नुभयो?
2: नमस्कार, मेरो नाम किशोरा अरियाल। मेरो जन्म चाहिँ बुद्ध शान्ति गाउँपालिका वार्ड नम्बर 7 झापामा भएको हो, 2044 मङ्सिर 11 गते। अनि बाल्यकाल चाहिँ मेरो झापामा नै बित्यो। म चाहिँ जन्मजात दृष्टिहीन हो। म करिब 7-8 वर्षको हुँदाखेरि चाहिँ दुर्गा मावि गरामुनि स्कुलमा चाहिँ त्यहाँ दृष्टिहीनहरूको होस्टेल थियो, त्यहाँ बसेर चाहिँ क्लास 10 अध्ययन गरेको। मैले
1: पढ्ने क्रममा कतिको चुनौती थियो त्यो समयमा? तपाईँ पढ्ने बेलामा के थियो अवस्था त्यो समयमा? अझै तपाईँ दृष्टिहीन पनि महिला पनि हुनुहुन्छ, त्यो समयमा पढ्ने वातावरण कतिको मिलेको थियो?
2: हजुर, सुरुमा त थाहा भएन। म सवलाङ्ग विद्यार्थीहरू भनौँ न, होइन, उहाँहरूलाई कुनै समस्या नभएको विद्यार्थीहरू चाहिँ 3-4 वर्षको उमेरदेखि, नभए पनि कम्प्युटरमा नि 5-6 वर्षको उमेरदेखि चाहिँ विद्यालय जान सुरु गर्नुहुन्छ। तर म चाहिँ दृष्टिहीन भएको कारणले गर्दाखेरि मेरो चाहिँ पढाइ थोरै नै ढिलो नै भएको हो। अनि अब किनभने त्यहाँ गाउँमा थाहा थिएन दृष्टिहीनहरू कसरी पढ्छन् कहाँ पढ्छन् भन्ने कुरा बुवा आमालाई पनि थाहा थिएन। त्यही भएर खोजी गर्ने क्रममा चाहिँ अनि बुवालाई जस कसैले दुर्गा माध्यमिक विद्यालय गरामुनिमा चाहिँ एउटा होस्टल छ दृष्टिहीनहरूको, अनि नानीलाई त्यहाँ पढाउँदा हुन्छ राम्रो छ भनेर बताइदिनु भएछ। अनि बुवा बुझ्न जानुभयो, त्यसपछि अनि म त्यहाँ भर्ना भएको।
1: त्यहीँबाट एसएलसी पास गर्नुभयो कि अथवा अर्को स्कुलबाट एसएलसी पास गर्नुभयो?
2: हजुर, मैले चाहिँ दुर्गा माविबाटै एसएलसी पास गरेको।
1: तपाईँको समस्याको बारेमा कुराकानी गर्ने यति बेला तपाईँको दृष्टि सम्बन्धी जन्मजात रूपै मेरो समस्या छ भन्नुभयो। जन्मजात रूपै दृष्टि सम्बन्धी समस्या भइसके पछाडि तपाईँ उपचार गर्नको लागि पछि हस्पिटलहरू जानुभएको भएन, के थियो अवस्था त्यति बेला? तपाईँको जन्मजात रूपमा के भएर समस्या उत्पन्न भएको यसको विषयमा पनि जानकारी गराइदिनुहोस् न।
2: हजुर, जन्मजात दृष्टि भएको कारणले त्यस्तो त थाहा भएन के भयो कसो भयो, होइन, तर उपचार चाहिँ धेरै ठाउँ गराइयो तर सफल हुन सकेन।
1: के भन्नुहुन्थ्यो डाक्टरले, के कारणले गर्दा त्यस्तो समस्या उत्पन्न भएको?
2: मेरो चाहिँ आँखाको नसा सुरीको भन्नुहुन्छ डाक्टरहरू, अनि आँखा हेर्दाखेरि चाहिँ अब एकदम राम्रो अब दृष्टियुक्त व्यक्ति जस्तै छ, तर चाहिँ भित्र आँखाको नसा सुरीको भए समस्याको भन्नुहुन्छ।
1: कलेज कहाँ पढ्नुभयो?
2: कलेज चाहिँ मैले महेन्द्र रत्न उच्च माध्यमिक अनारमणि चाहिँ गरामुनि हस्टेलदेखि छोरी मास्टर विद्या बजारमा थियो भने त्यहीँ पढेँ। अनि ब्याचलर चाहिँ काठमाडौँ पिके कलेजमा म्युजिक सँगसँगै अनि ब्याचलर पनि पढे।
1: तपाईँ सङ्गीतको विद्यार्थीको रूपमा हुनुहुन्छ, सङ्गीत सिक्न कतिको कठिनाइ छ, कतिको गाह्रो छ, यसको विषयमा जानकारी गराउनुहोस् न।
2: अब सङ्गीतको लागि चाहिँ हामीले अब सरले सिकाउनु भए अनुसार सुनेर आफूले टिपेर पढ्नुपर्ने हुन्छ। मैले त्यसरी पढेको हो। अनि अब कुनै पनि बुकहरू पनि पढ्दाखेरि मैले पढाएको थिएन, तर मैले चाहिँ म्युजिक यो कलेजमा भन्दा पनि प्राइभेट पढेको, इलाहाबादबाट इक्जाम दिएको हो। स्कुलदेखि नै सरले एकदमै म्युजिकको लागि चाहिँ हामीलाई ऊर्जा दिनुहुन्थ्यो। स्कुलमा हामीलाई कुशेश्वर राईले सङ्गीत सिकाउनुहुन्थ्यो। त्यसपछि मैले चाहिँ त्यसैलाई कन्टिन्युटी दिन चाहे, निरन्तरता दिन चाहे। त्यसपछि मैले काठमाडौँमा पनि हाम्रो नेपाल नेत्रहीन सङ्घमा 2 वर्ष फ्री स्कलरसिपमा चाहिँ सङ्गीत सिकेर अनि दोहोरी साथमा जब पनि गर्न
1: थालेँ।
2: सङ्गीतमा मैले हार्मोनियम, किबोर्ड, अक्टोप्याड, मादल, जस मैले चाहिँ विद्यालयमा सबै किसिमको वाद्यवादनहरू चाहिँ सिकाउँछु।
1: तपाईँले सँगै सिक्ने कुरा गर्नुहुन्छ, तपाईँको आवाज यति बेला टेडियो सुनेर बस्ने लाखौँ श्रोतालाई तपाईँको आवाजहरू के सुनाइदिनुहोस् न?
2: हजुर, म चाहिँ मेरो आफ्नै गीत सुनाउन चाहन्छु।

0: धन्यवाद. निकै सुमधुर आवाजले गीत सुनाउनुभयो, राम्रो राम्रो गीत गाउनुहुन्छ तपाईँले. सबैभन्दा तपाईँलाई मनपर्ने विधा, तपाईँ आफूलाई पनि यो विधामा चाहिँ मलाई गीत गाउनु मनपर्छ भन्ने कुन चाहिँ विधा छ त्यो सङ्गीतको?
1: हजुर, मलाई चाहिँ गाउन त सबै खाले गीतहरू गाउँछु, आधुनिक पप अनि स्विमिङ टाइपको सबै गाउँछु. तर मलाई चाहिँ एकदमै सिरियस टाइपको गीतहरू एकदम मनपर्छ गाउन पनि अनि सुन्न पनि.
0: तपाईँलाई यो सबै प्रकारको गीत गाउँदाखेरि अप्ठ्यारो हुन्छ हुँदैन? के हुन्छ प्राय गायकहरूको कुरा सुन्दा उहाँहरूले एउटै किसिमका गीतहरू गाउनुपर्छ, जस्तै दोहोरी गायकहरूले प्राय दोहोरी नै गाउनुहुन्छ, आधुनिक गायकहरूले आधुनिक गीतहरू गाउनुहुन्छ, यो सबै प्रकारको गीत गाउन चुनौती छैन के छ?
1: हजुर, चुनौती भन्दा पनि म चाहिँ प्र्याक्टिस गरेको हुनाले सजिलै लाग्छ. अलिकति दोहोरी गीतको लागि चाहिँ अब पूर्वेली गीतहरू त म गाउँछु, तर हाम्रो पश्चिमेली गीतहरू एकदम धेरै धेरै राम्रो छ. तर मलाई चाहिँ अलिकति भनौँ न आफ्नो टोन पनि हुँदो रहेछ, अनि अब पूर्वमा जन्मेको भएर अब टोनले चाहिँ साथ दिँदैन, तर गाउन चाहिँ एकदमै मनपर्छ मलाई.
0: तपाईँलाई मनपर्ने गायक गायिका को?
1: मलाई चाहिँ मनपर्ने गायकमा स्वरूप राज आचार्य, अनि मनपर्ने गायिकामा अन्जु पन्डा.
0: तपाईँलाई मनपर्ने गायक गायिका एउटा के सुनाउनुहोस् न, जुन भएपछि तपाईँलाई मनपर्ने जुनसुकै गायक अथवा गायिकाको गीत एउटा सुनाउनुहोस् न.
1: हुन्छ, म अन्जु पन्डा लेखाउनु भएको गीत गाउन चाहन्छु.

0: तपाईँलाई निकै सुनेर आवाजमा गीत सुनाउनु भयो। यो पुरानो गीत र अहिलेको नयाँ गीतमा के भिन्नता पाउनु भएको छ, तपाईँको विचारमा के लाग्छ? पुरानो गीत र अहिलेको यो सुन्दाखेरि कतिको फरक पनि भेटाउनु भएको छ?
1: हजुर, पुरानो गीतहरू चाहिँ एकदम सदाबहार हुन्छन्, जहिले सुन्यो भने कहिले पनि अगाइँदैन। अहिलेका गीतहरू धेरै जस्तो गीतहरू चाहिँ, सबै गीत त भन्दिनँ, तर धेरै जस्तो गीतहरू चाहिँ एकदमै चल्छन्, एकदम अहिले भाइरल भनिन्छ नि, एकदमै चल्छ, बिचमा हराइहाल्छ कि, अनि चल्छ चल्छ, चलन सबैलाई याद हुन्छ, चलन छोडे चाहिँ त्यो बिर्सिहालिन्छ, हामीले बिर्सिन्छौँ। तर पुराना पुराना गीतहरू चाहिँ एकदम यादगार बनेर रहन्छन्, हामीलाई बिर्सन नै गाह्रो हुन्छ, एकदमै मनमा बस्न सफल हुन्छन्। हजुर, त्यही नै फरक लाग्छ मलाई।
0: पुरानो गीत र अहिले नयाँ गीतमा केही नयाँ गीतहरूमा विकृति भित्रिएको छ भन्ने पनि छन् भनाइहरू, तपाईँलाई के लाग्छ? पुरानो गीत सुनेर नयाँ गीत अलिकति भड्किलो भयो, परिवारसँग बसेर हेर्न लायक भएनन्, अहिलेको गीतहरूमा बढी रसिक स्पनहरू बढी बढ्यो भन्ने पनि आरोप लाग्छ, तपाईँलाई के लाग्छ?
1: हजुर, अहिलेका गीतहरूमा चाहिँ अब चल्छ भनेर जस्तो पनि अब बनाएर थाल्यो क्या, अब मान्छेहरूलाई राम्रो कुरा याद गर्न, मतलब सुन्न, राम्रो कुरा खासै मान्छे सुन्दैन, बरु यस्तै जस्तो शब्दहरू जस्तो राख्यो भने पनि बरु यस्तै यस्तै उच्छृङ्खल टाइपको गीतहरू चाहिँ धेरै केटाकेटीले पनि याद गर्छन् भन्ने लाग्छ, अथवा अब त्यस्तै लाग्छ अब सायद चल्छ, मतलब उहाँहरूले छेडेक सोच हुन्छ होइन, जस्तो गीत बनाउनुहुन्छ, गीत सङ्गीत बनाउनुहुन्छ नि, उहाँहरूले चाहिँ छेडेक सोच हुन्छ, परिवारसँगै बसेर हेर्न गाह्रो हुने खालको विकृति, जस्तै चाडपर्वमा होइन, तिजमा अथवा त्यस्तै चाडपर्वमा पनि अब विभिन्न गीतहरू बन्छन् नि, विकृति विसङ्गत खालका, त्यही भएर कति यता कता कता कता छ धेरै भन्दा पनि यस कुनै पनि गीतहरूमा एकदमै सुन्नै नसकिने गरी पनि छन्, जस्तै ऱ्यापहरूमा जस्तो धेरै हुन्छ, त्यस्तो लाग्छ मलाई चाहिँ। मैले त्यसै गरेर अध्ययन त गरेको छैन, सुन्छु वास्ता वास्ता खासै गरेको छैन, तर पनि मेरो विचारमा चाहिँ मलाई त्यस्तो लाग्छ।
0: तपाईँले विभिन्न विधामा रहेर म गीत गाउँछु भन्नुभयो, आज लोकगीत पनि गीत गाउनुहोस् न, एउटा लोकगीत तपाईँलाई कुन चाहिँ भाका, पूर्वली भाका आउँछ होला जहाँसम्म लाग्छ, पूर्वली भाकाको एउटा गीत सुनाउनुहोस् न।

0: यहाँकै समुद्र हावाले मूर्ति सुनाउनु भयो यति बेला। तपाईँ जस्तो नव प्रतिभाहरूको लागि अग्रज कलाकारहरूले के कस्तो काम गर्नु आवश्यक छ, तपाईँ जस्ता नव प्रतिभाहरूलाई अगाडि बढाउनको लागि के गर्दै भने अगाडि बढ्न सक्नुहुन्छ?
1: हजुर, अब हामी जुन अगाडि बढिरहेका नव कलाकारहरू छौँ, उहाँहरूको लागि चाहिँ अब जस अब छन् त छन् विभिन्न प्लेटफर्महरू छन्, रियालिटी सोहरू जस्तो भोइस अफ नेपाल, नेपाल आइडलहरू छन् होइन। अब मैले चाहिँ त्यसमा कुनै पनि भाग लिएको छैन, आउनु त अब विभिन्न प्लेटफर्महरू आइरहेछन्, तर पनि अब मलाई चाहिँ खासै त्यसमा मैले चाहिँ खासै भाग लिएको छैन। तर हाम्रो यो अब अहिले चाहिँ यो प्रतिष्ठानहरू पनि छन् छन् चाहिँ अब लोकजोरी प्रतिष्ठानहरू छन्, अब हामी डिसिप्लिनहरूले पनि यसको शाखा खोलेका छौँ। हामी धेरै जस्तो डिस्ट्रिब्युटरहरू चाहिँ प्रायः जस्तो चाहिँ म्युजिक पढेका र म्युजिकमा आबद्ध भएका छौँ। विभिन्न स्कुलहरूमा चाहिँ अब म्युजिक पनि पढाइ हुन थाल्यो भने चाहिँ यदि नेपालमा पनि म्युजिकहरू अरू विशेष नै म्युजिकको लागि पनि स्कुलमा चाहिँ हामी जस्तो म्युजिक सिकेका व्यक्तिहरूलाई चाहिँ एउटा भनौँ न पेसा टिचिङ पेसाको लागि चाहिँ आबद्ध गराए हुन्थ्यो जस्तो लाग्छ। जस्तै आफ्नो हाम्रो योग्यता अनुसार अब हाम्रो योग्यता अनुसारको चाहिँ स्कुलमा अथवा कुनै हुन्छ नि जस्तै राष्ट्रिय नाचहरू विभिन्न छन् होइन, काठमाडौँमा पनि छन्, अथवा त्यो नभए पनि विद्यालयमा चाहिँ आफ्नो योग्यता अनुसार हामीलाई पनि कुनै न कुनै रूपमा आबद्ध गराए हुन्थ्यो जस्तो लाग्छ। जस्तै नेपाल सरकारले अथवा यो विभिन्न प्रतिष्ठानहरूले पनि त्यसको लागि चाहिँ पहल गरेको हुन्थ्यो जस्तो लाग्छ।
0: दृष्टिविहीन अपाङ्गता भएका व्यक्तिहरूको लागि सङ्गीत पेसामा लाग्दाखेरि कतिको चुनौती भेट्नु भएको छ? जस्तै स्टेज सो गर्ने क्रममा कतिको आयोजक टिमहरूले सहयोग गर्नुहुन्छ, पढाउनुहुन्छ, के गर्नुहुन्छ, के भेट्नु भएको छ तपाईँहरूले?
1: हजुर, मैले सुने अनुसार चाहिँ अलिकति हाउभाउ होइन, हामी पूर्ण विश्वहरूको लागि त हाउभाउ एकदमै गाह्रो हुन्छ। जस्तै अब नाचेर देखाउनु पर्ने होइन, विभिन्न भावहरूले देखाउनु पर्ने, आफ्नो हाउभाउ देखाउनु पर्ने हुन्छ नि, त्यो चाहिँ अलिकति गाह्रो हुन्छ। तर मलाई चाहिँ के लाग्छ भन्दाखेरि अब हाम्रो निर्णयकहरूले भनेको आफ्नो आवाज सुन्ने हो नि त, अनि त्यही आवाजलाई नै पहिचान गरेर चाहिँ उहाँहरूले मूल्याङ्कन गरिदिनु भयो हुन्छ जस्तो लाग्छ। किनभने कति राम्रो राम्रो गाउने होइन हामी दृष्टिविहीन कलाकारहरू कहिले भोटले गर्दा अथवा कहिले चाहिँ अब हाउभावकै कारणले गर्दा पनि अब उहाँहरू फालिनु भएको हुन्छ नि त। जति जति चाहिँ ठाउँमा पुग्नुपर्ने हो होइन, जुन पोजिसनमा पुग्नुपर्ने हो त्यहाँसम्म चाहिँ पुगे जस्तो मलाई लाग्दैन।
0: यो आयोजक टिमहरूको तर्फबाट अथवा चाहिँ निर्णायक मण्डलहरूले दृष्टिविहीनले स्टेज सो गर्न सक्दैन भन्ने सोचाइले गर्दाखेरि उहाँहरूको सोचाइ दृष्टिकोणले गर्दा अपाङ्गता भएका व्यक्तिहरू अगाडि बढ्न नसक्नु भएको हो के लाग्छ तपाईँलाई?
1: त्यो सँगसँगै जस्तै अब निर्णायकहरूले पनि अब जति राम्रो आवाज भए पनि होइन, जस्तै जति सुकै राम्रो आवाज भए पनि हामीलाई चाहिँ ओहो यो मान्छे त फर्स्टको थर्डमा आइपुग्नु पर्ने हो जस्तो हामीलाई फिल भए पनि, प्रथम द्वितीय तृतीय हुनुपर्ने भने जस्तो लागे पनि, तर उहाँहरूले चाहिँ पुग्न नसक्नुको कारण चाहिँ मलाई त्यो हावाको कारणले हो कि जस्तो लाग्छ। अनि हामी दर्शकहरूले पनि हेर्ने नजर छ नि, त्यो चाहिँ बदल्नुपर्छ जस्तो लाग्छ। किनभने अब टप टेनमा पुगिसक्दा पनि भोटिङको कारणले पनि धेरैजना फलिङ भएको छ नि त, त्यही भएर आवाजलाई नै मूल्याङ्कन गरिदिनुपर्छ जस्तो लाग्छ हामी सुन्ने भोट गर्ने दर्शकहरूले अनि त्यसपछि निर्णयजीहरूले पनि त्यस्तो लाग्छ मलाई।
0: फेरि पनि तपाईँको आवाजलाई गीत सुन्नु, त्यसपछि कुराकानी अगाडि बढाउँला।
1: हजुर, मैले सबै खालको गीत यहाँ अब एउटा पब गीत गाउन चाहन्छु।

0: अब काठमाडौँको यात्रा तपाईँको सानैदेखि काठमाडौँ बस्नुभएको अथवा चाहिँ पछि पढाइको सिलसिलामा काठमाडौँ आउनुभयो र के छ त्यसको विषयमा जानकारी गराउनुहोस् न।
1: हजुर, म चाहिँ 2068 सालमा कम्प्युटर सिक्ने भनेर काठमाडौँ छिरेको, अनि हामीले टिएसपिसिबिडी भन्ने संस्था छ कीर्तिपुरमा, जहाँ चाहिँ विभिन्न अपाङ्गता भएका व्यक्तिहरूलाई चाहिँ कम्प्युटर म्युजिक अनि विभिन्न ट्रेनिङहरू दिन्छ, उपलब्ध गराइन्छ त्यहाँबाट चाहिँ। अनि म त्यहाँ 6 महिना बसेँ, त्यसपछि मेरो चाहिँ म्युजिकमा धेरै इन्ट्रेस्ट भएको कारणले म चाहिँ म्युजिक पढ्ने कलेजको खोजीमा थिएँ। अनि मलाई साथीले
0: चाहिँ काठमाडौँको भित्र छिर्दा, उपत्यकाभित्र छिर्दाखेरि तपाईँलाई कस्तो महसुस भएको थियो?
1: हजुर, सुरुमा त एकदमै होइन, अब सहर नै भनौँ न, हामी गाउँमा बसेको मान्छेलाई त काठमाडौँ होइन, सहर बस्दाखेरि चाहिँ अब मतलब एकदमै धुलो अनि हो होला त्यस्तो टाइपको, अनि अब कोही पनि चिनेको छैन होइन, सबै नयाँ नयाँ नयाँ नौलो लाग्ने, केही समय त त्यहाँको वातावरणमा भिज्न नै मलाई गाह्रो भयो एकदमै। केही समय त म बिरामी पनि भएँ होइन, त्यस्तो पछि बानी पर्दै गयो, सबैसँग चिन्जान हुँदै गयो।
0: अनि सङ्गीत सिक्ने ठाउँमा पुग्दाखेरि कतिको चुनौती थियो, त्यो समय काठमाडौँ बसिरहँदा सङ्घर्ष गर्नुभयो, त्यो सङ्घर्षको पल तपाईँलाई कस्तो लाग्छ अहिले सम्झँदाखेरि? त्यति बेला तपाईँ आफ्नो बसेको ठाउँबाट, डेराबाट तपाईँ आफ्नो सङ्गीत सिक्ने ठाउँमा जानु पर्दा अथवा त्यहाँ चाहिँ कस्तो व्यक्तिबाट सिक्नुभयो, तपाईँले साङ्गो व्यक्तिबाट सिक्नुभयो, कताङ्गता भएको व्यक्तिबाट सिक्नुभयो, त्यो सिक्ने क्रमको सङ्घर्षको बारेमा जानकारी गराउनुहोस् न।
1: सुरुमा त हामी बिस्मिनहरूलाई कोठा पाउनै गाह्रो हुन्छ, डेरा पाउने होइन, कोठा खोल्दा पनि एकदमै सङ्घर्ष गर्नुपर्ने भयो। म चाहिँ देख्ने साथीहरूको साथ लागेर सुरुमा यहाँ कोठा बस्न थालेको, त्यही हो अब डिस्ट्रिङ भए चाहिँ कतिपय ठाउँमा गाडी नरोक्ने अनि नचढाउने त्यस्तो पनि भोग्नु पर्यो धेरै नै। सिक्ने क्रममा चाहिँ अब हामी व्हाइट किङको सहारामा गाडीसम्म जानुपर्ने होइन, अब बाटोहरू विभिन्न खाल्डाखुल्डीहरू हुने, त्यसलाई पार गर्दै गर्दै हामी रोडसम्म पुग्छौँ, त्यसपछि गाडीहरू नरोकिदिने, गाडीहरूले चाहिँ नचढाउने, जस्तै म जाने ठाउँमा जाने छ भने पनि होइन अर्को ठाउँमा हो भनिदिने, यस्ता विभिन्न चुनौतीहरू आए।
0: तपाईँ आफूले गीत लेख्नु भएको छ कि छैन, गीत रचना गर्नुभएको छ कि छैन, अहिलेसम्म तपाईँले कुनै स्टेज सो गर्नुभएको छ कि छैन, के छ अवस्था?
1: हजुर, मैले चाहिँ कहिलेकाहीँ गजल कविताहरू चाहिँ लेख्ने गर्थेँ स्कुल पढ्दाखेरि, अनि कलेजमा पनि विभिन्न प्रतियोगिताहरूमा पनि भाग लिएको छु मैले। अनि मेरो गीत चाहिँ एउटा गजल चाहिँ हाम्रो अहिलेको चर्चित गायिका स्मृति साईले गाउनु भएको छ, केवल उनकै सम्झनामा हराएँ त के भो, मनैदेखि मैले मन पराएँ त के भो।
0: तपाईँ आफैले गीत गाउन मन थियो कि थिएन? तपाईँ आफैले गीत गाउनु भएको हुन्थ्यो, तपाईँको आफ्नो सिर्जना किन गीत गाउनु भएन?
1: हजुर, मलाई चाहिँ मैले आफूले अरूको गीत पनि गाएँ, तर मलाई पनि मेरो गीत पनि कसैले गाइदियो हुन्थ्यो भन्ने लागिरहेको थियो, त्यही भएर अनि मैले दिदीसँग प्रस्ताव गरेको, दिदीले सधैँ स्वीकार्नु भयो, उहाँले गाउनु भयो, एकदमै राम्रो छ यो गीत, केवल उनकै सम्झनामा गीत भन्दा पनि यो चाहिँ गजल रहेको छ, राम्रो छ।

0: निकै सुमधुर आवाजमा गीत सुनाउनु भयो, तपाईँले विभिन्न सृजनाहरू पनि गर्नुहुन्छ, कहिले चाहिँ अरूहरूलाई गीत दिनुभन्दा म आफै गीत गाउँछु भन्ने सोचाइ दृष्टिकोण तपाईँमा आउँदैन?
1: त्यो त म आफै गाउनको लागि पनि हुन्छ, तर पनि मलाई चाहिँ अब मैले चाहिँ होइन अरूहरूलाई पनि दिउँ न, अब अरूहरूको आवाजमा कस्तो सुनिन्छ, मैले कम्पोज गरेर गीत भन्नु लाग्छ कि त्यो भएर
0: तपाईँको आफ्नै आवाज पनि सुनिदिएको छ यो समयमा, तपाईँ आफैले गीत गाउनु भएको भए पछि तपाईँको आफ्नै लागि स्टेज सो गर्नुको लागि पनि काम लाग्थ्यो, अथवा तपाईँको आफ्नो सिर्जना आफ्नै आवाजमा मैले गाउन पाए अझै राम्रो हुन्थ्यो भन्ने दृष्टिकोणले तपाईँले कहिले आफ्नै लागि भनेर सिर्फ आफ्नै लागि सिर्जना गरेको गीत छ कि छैन?
1: यस्तो हुन्छ, मैले चाहिँ अब मेरो गीत चाहिँ मन पराएर मैले उहाँहरूलाई गाइदेऊ भनेर दिनुभन्दा पनि उहाँहरूले नि त्यो मैले कुनै अब स्टेजहरूमा पर्फर्म गर्दाखेरि चाहिँ उहाँहरूलाई मन परेर मलाई गीत देऊ न भनेर उहाँहरूले नि मलाई चाहिँ अनुरोध गर्नुभएको भएर अनि मैले चाहिँ उहाँहरूलाई चाहिँ जस्तै त्यो हाम्रो स्मृति साईले गाउनु भएको केवल के सम्झनामा पनि एकजना सरले कम्पोज म कम्पोज गरेर चाहिँ यो गीत कम्पोज गर्छु भन्ने दिनुभएको थियो, अनि उहाँले चाहिँ स्मृति साई दिदीले पनि जस फ्री अफ कस्टमा कुनै शुल्क नलिकन उहाँले पनि एकदमै मन पराएर चाहिँ यो गीत रेकर्ड गर्नुभयो।
0: मैले
1: चाहिँ एल्बमै भनेर छैन, तर केही भिडियोहरू अनि केही कभर सङहरू चाहिँ गाएको छु मैले, जस्तै एउटा कमल खत्रीसँग गाएको छु, सपना मिठो, यो चाहिँ मेरो आफ्नै युट्युब च्यानलमा छ, किशोर आर्याल युट्युब च्यानलमा, अनि अर्को हावासरी डुल्ने रहर, फुले जस्तै फुल्ने रहर, यो पनि मैले मेरो आफ्नै युट्युब च्यानलमा किशोर आर्याल युट्युब च्यानलमा राखेको छु।
0: अपाङ्गता भएका दृष्टिहीन व्यक्तिहरूको लागि यो दोहोरी साँझमा काम गर्न कतिको सहज छ?
1: अपाङ्गता भएका दृष्टिहीनहरूलाई चाहिँ जस अब मैले सुन्न त धेरै विकृतिका कुराहरू पनि सुनेको छु, तर घर कतिपय कुराहरू सुनेको छु होइन, घर लग्ने क्रममा चाहिँ विभिन्न अब हिंसाहरू हुन खोज्यो त्यस्तो पनि सुनेको छु, मलाई कतिपयले सोध्नु पनि भएको छ, तर अहिलेसम्म मैले काम गर्दा र मेरो साथीहरूबाट चाहिँ अहिलेसम्म मैले यस्तो कुराहरू चाहिँ सुन्नु परेको छैन होइन, किनभने सबैको नियतमा राम्रो हुँदैन, उहाँहरूले भनेको हाम्रो कलाको सम्मान गरेर नै हामीलाई चाहिँ उहाँहरूले चाहिँ विश्वास गर्नुहुन्छ होइन, अनि हाम्रो कामप्रति पनि उहाँहरूले एकदमै विश्वास गर्नुहुन्छ, मैले जहाँसम्म मलाई लाग्छ दृष्टिकोणहरू म्युजिकमा एकदमै अब्बल हुन्छन् भन्ने चाहिँ जुन ओनर हुनुहुन्छ, हाम्रो दोहोरी सञ्चालकहरू हुनुहुन्छ, उहाँहरूलाई चाहिँ राम्रोसँग थाहा छ, त्यही भएर उहाँहरूले चाहिँ हामीहरूलाई एकदमै विश्वास गर्नुहुन्छ, अनि इमान्दारी पनि हुन्छन् दृष्टिकोणहरू, त्यही भएर उहाँहरूसँग काम गर्न चाहिँ धेरै सजिलो हुन्छ, राम्रो हुन्छ भन्नुहुन्छ, किनभने हामी अब काम गरेको बेला मोबाइल हेर्दैनौँ होइन, यता दायाँ बायाँ हेर्दैनौँ, त्यही भएर पनि हामीलाई एकदमै विश्वास गर्नुहुन्छ।
0: डोरी साझमा गीत गाएर जीवन पाल्न सकिन्छ के छ अवस्था? डोरी साझमा गीत गाएर आफ्नो जीवन चलाउन सक्ने अवस्था छ कि छैन के छ?
1: मलाई जहाँसम्म लाग्छ डोरी साझबाट चाहिँ धेरैले जीविका चलाइरहनु भएको छ, फ्यामिली पनि अब आफ्नो परिवार छोराछोरी होइन हुर्काउने पढाउने पढाउने गरिरहनु भएको छ यो माध्यमबाट पनि, मैले पनि काम गरेको लगभग 10-12 वर्ष नै भयो, अनि मैले नि डोरी साझबाट नि अब आफ्नो पढाइ पुरा गरेँ, कोठा भाडा तिर्नेदेखि लिएर होइन कहिले चाहिँ बुवा आमालाई आफूलाई मन लागेको कुराहरू दिने पठाइदिने अथवा आफूलाई घरमा के राख्न मन छ त्यो सबै राखिदिने अब भनौँ न व्यवस्था गरिदिने सबै किसिमको चाहिँ एउटा भनौँ न आफूले लागेको आफ्नो इच्छा पुरा गरेको भएर पनि मलाई चाहिँ सहजै लाग्छ।
0: हामी कार्यक्रमको निकै अन्त्यतिर छौँ, अन्तमा तपाईँलाई भन्न मिल्ने कुरा भन्न सक्नुहुन्छ?
1: म चाहिँ आफूलाई एउटा उदाउँदै गरेको गायिका भन्न रुचाउँछु, मेरो युट्युब च्यानल पनि छ किशोर आर्याल युट्युब च्यानल, त्यसमा गएर चाहिँ यहाँले मेरो गीतहरू हेरिदिनु होला सुनिदिनु होला अनि सब्सक्राइब सेयर पनि गरिदिनु होला भन्न चाहन्छु, अनि हजुरले पनि मलाई सम्झेर आज केही बनाएर राख्ने आफ्नो मनका विचारहरू राख्ने अवसर दिनुभयो, हजुरलाई पनि धेरै धेरै धन्यवाद।
0: अन्तमा हजुरको आवाजमा गीत सुन्नु, त्यसपछि बिदा हुन।
1: फुल जस्तै फुल्ने रहर हावासरी डुल्ने रहर फुल जस्तै

0: भर्खर तपाईँले सुन्नुभयो प्रतिभाशाली व्यक्ति किशोर अर्यालसँग गरेको कुराकानी। यो कुराकानीसँगै हामी कार्यक्रमको निकै अन्त्यतिर आइसकेका छौं। यति बेला सुनेर साथ दिने तपाईँलाई धेरै धेरै धन्यवाद। प्रविधि कक्षबाट यो आवाजलाई तपाईँको रेडियो सेटसम्म पुर्याउनको लागि मदत गर्ने प्राविधिक मित्रहरूलाई विशेष धन्यवाद दिँदै, समयमा छुट्टिने भनेको बाध्यता र व्यवस्था होइन अनुशासन हो, यही अनुशासन पालन गर्न आगामी साता तपाईँलाई भेट्नमा आउनेछु। त्यति सम्मलाई तपाईँको आफ्नै आवाजको साथी विजयलाई बिदा दिनुहोस्। हवस् त, नमस्कार।
1: तपाई अहिले सुन्दै हुनुहुन्छ रेडियो साइन 89.8 मेगा।

रेडियो साइनो 89.8 मेगाहर्ज तपाईँ हाम्रो अटुट साइनो

0: चाहिनो समय सूचक अहिले रातिको 9 बज्यो 8:09 PM
1: रेडियो साइनो 89.8 MHz